दसैँ तिहारको खुसीमा एलजीले ल्यायो 25% नगद छुट र पक्का उपहार। यो चाड पर्वमा एलजीका घरायसी सामान किन्न पाउनुहोस्। सर्फ एक्सेल, मिक्सर ग्राइन्डर, माइक्रोवेभ ओभन, कुकिङ किट, डिस वासिङ ट्याब्लेट वा फ्री इन्स्टलेसन, साथै नो कस्ट इएमआई। नागरिकता भए पुग्छ।

0: दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँ सम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से, अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब दोस्रो पृष्ठका खबर। नेपाली काँग्रेसको बन्द र महाधिवेशनको बन्द सत्र शुरू हुन अघि मञ्चमा एउटा फरक दृश्य देखियो। महामन्त्री प्रदीप पौडेलले उद्घोषकको भूमिका निर्वाह गर्दै मञ्चबाट बोध गम्य र गम्भीर आह्वान गरे। नेपालको समग्र विकासका लागि नेपाललाई बिरुवामा मलजल गरेर जलवायु परिवर्तनको पक्षमा सधैँ अघि बढ्ने संकल्प गरौं। काँग्रेस महाधिवेशनमा जलवायु न्यायको मुद्दा समेत प्राथमिकतामा परेको छ।
3: नेपाली कंग्रेसले निजी क्षेत्रलाई मुख्यतः कर राजस्वको स्रोतका रूपमा मात्र हेर्ने अभ्यासबाट बाहिर निस्किएर सम्पत्ति सृजना, उत्पादन, नवप्रवर्तन र रोजगारीको प्रमुख सम्भागका रूपमा स्वीकार गर्नुपर्ने बताएको छ। कंग्रेस सभापति गगन थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारेको राजनीतिक प्रतिवेदनमा उत्पादन, निजी लगानी, उद्यम विस्तार र रोजगारी सृजनालाई आर्थिक नीतिको केन्द्रमा राख्ने प्रस्ताव गरिएको हो।
2: मंगसिर एकदेखि उपत्यकामा मासु बिक्रीमा कडाई गरिएको छ। मासु पसलमा खुला रूपमा मासु झुन्ड्याएर बिक्री गर्न नपाइने व्यवस्था गरिएको छ। त्यस्तै बासी सडे गलेको रोग र काल गतिले मरेका पशुको मासु बिक्रीमा रोक लगाइने भएको छ। कसैको नाममा बाख्रीको मासु वा अन्य मिसावटयुक्त मासु समेत बिक्री गर्न नपाइने भनिएको छ।
3: आगामी असोज 25 गते घटस्थापनाबाट शुरू हुने दशैंमा काठमाडौँ उपत्यकाबाट सार्वजनिक यातायात मार्फत 10 लाख भन्दा बढी यात्रु बाहिरिने अनुमान गरिएको छ। यात्रुको चाप बाढ़ी पहिरोबाट क्षतिग्रस्त सड़क, टिकटको कालोबजारी तथा दुर्घटनाको जोखिमलाई ध्यानमा राख्दै प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले यस्तो अनुमान गरेको हो।
2: रोजगारीको सिलसिलामा प्रवास गएका नेपालीहरू चाडपर्व मनाउन स्वदेश फर्कन थालेका छन्। उनीहरू भारतबाट दशैं तिहार मनाउनका लागि स्वदेश फर्कन थालेका हुन्। सुदूरपश्चिम प्रदेशको अधिकांश युवा रोजगारीका लागि भारत जाने गर्दछन्।
3: नेपालीलाई चाडपर्वले गाजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो।
2: दशैं नजिकैसँगै काठमाडौँको भिकुटी मण्डप लगायत अन्य विभिन्न खुला बजारमा किनमेल गर्ने ग्राहकको चाप बढेको छ। खुला बजारमा दशैंका लागि नयाँ कपडा तथा आवश्यक सामग्री खरिद गर्न पुगेका ग्राहकको चहल पहल अन्य सबैको तुलनामा बढेको हो।
3: चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु बिक्रीमा बिगबिगी बढेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका वस्तुको बिक्री बढेको पाइएको हो।
2: स्वास्थ्य बीमा कार्यक्रममा आगामी पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य हुने भएको छ। स्वास्थ्य बीमा बोर्डको बैठकले स्वास्थ्य बीमामा नयाँ आबद्धता, नवीकरण तथा स्वास्थ्य बीमा अन्तर्गतको सेवा प्राप्त गर्दा 16 वर्ष उमेर पूरा गरेका नागरिकको राष्ट्रिय परिचय पत्र अनिवार्य गर्ने निर्णय गरेको हो।
3: भक्तपुरका 55 वर्षीय हरिसुन्दर बज्राचार्य लामो समयदेखि मधुमेहका रोगी हुन्। उनले नियमित जाँच र नियमित औषधिका लागि खर्च आवश्यक पर्छ। शुरूमा उनलाई स्वास्थ्य बीमा सेवाका बारेमा थाहा थिएन। पछिल्लो समय चिकित्सकले नै बीमा मार्फत आउँदा सहज हुने बताएपछि उनी 1 वर्ष यता बीमा सेवा मार्फत उपचार गरिरहेका छन्। उनले बिहिबार पनि स्वास्थ्य बीमा सेवा मार्फत उपचार गराएका थिए।

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
3: विशेषताहरू: ₹3 करोडसम्मको कर्जा सुविधा,
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
3: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्क को। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब विदेशका खबर। अमेरिकाले कृत्रिम बुद्धि अर्थात एआई को जोखिम न्यूनीकरण गर्न नयाँ कार्यदल बनाएको छ। कार्यदलले यस प्राविधिक जोखिम र अवसरहरूको मूल्याङ्कन गर्नुका साथै राष्ट्रको हितमा काम गर्ने प्रतिबद्धता समेत जनाएको छ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा जेक क्लेटन नयाँ एआई चार नियुक्त भएका छन्। अमेरिकी राष्ट्रिय गुप्तचर निर्देशक क्लेटन यो भूमिका सम्हाल्ने दोस्रो व्यक्ति हुन्।
7: अब खेल र खेलाडीका खबर। 10 राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीव्रता दिन मूल आयोजक समितिले प्रतियोगिता सञ्चालन, व्यवस्थापन तथा पूर्व तयारी सम्बन्धी जिम्मेवारी कार्य सम्पादन समितिलाई प्रत्यायोजन गर्ने निर्णय गरेको छ।
6: अब विचार तथा विश्लेषण। कांग्रेसको बदलिदो कार्य दिशा शीर्षकमा भुवन न्यौपानेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ। बदलिदो कांग्रेसको वास्तविक संकेत भाषणमा होइन, व्यवहारमा देखिने परिवर्तनमा मापन हुनेछ। संगठन कति सक्रिय भयो, नीति कति सामूहिक भयो, युवा कति निर्णायक बने, विविध समुदायको आवाज कति सुनियो, असहमति कति सम्मानित भयो र नागरिकले पार्टीलाई आफ्नो भविष्यसँग कति जोड्न सके, यिनै विषयले कांग्रेसको आन्तरिक र बाह्य संकटका बीच सम्भावनाको ढोका ढकढकाइरहेको छ। बदलिदो नेपाली समाजलाई बुझेर कांग्रेसले आफूलाई कति गहिराईका साथ पुननिर्माण गर्न सक्छ। कांग्रेस सामु यो बदलिदो परिवेशमा बदलिदो परीक्षाको घडी पनि हो। 15 महाधिवेशनको कार्यदिशाले यिनै प्रश्नको उत्तर खोजीमा कांग्रेसको आगामी राजनीतिक यात्राको स्वरूप निर्धारण गर्नेछ।
7: हस्त नेपाली खबर अहिलेलाई यति नै। यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।
8: अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइ सराई नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
9: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडी न्यू कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
10: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556-5569-5855-7770-61 र 0558-5570-53।
11: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556-493-440, 493-580 र 98-550-26-440।
12: It's 6 o'clock. अहिले 6 बजेको छ।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल असोज 19 गते सोमबार सन् 2026 अक्टोबर 5 तारिख असोज कृष्ण पक्षको दशमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोलुसन्स।
0: काया कैरन सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, कांग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय।
0: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ्यो।
1: अलैँचीको मूल्य एक हप्तामै प्रति मन 8,000 रुपियाँले बढ्यो, किसानमा उत्साहसँगै स्थानीय मजदुरलाई रोजगारी।
0: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप।
1: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँसे पदकमै सीमित, आइसिसी क्रिकेट विश्वकप लिग 2 खेल्न नेपाली टोली ओमान प्रस्थान।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: महालेखा परीक्षकको कार्यालयको अनुरोध। महालेखा परीक्षकको कार्यालयको स्वीकृत लेखा परीक्षण नीति तथा कार्यतालिका अनुसार आर्थिक वर्ष 2082-83 आर्थिक कारोबारको लेखा परीक्षण गर्न प्रथम चरणमा 44 जिल्लाका संघ प्रदेश र स्थानीय तहका कार्यालयहरूमा लेखा परीक्षण टोली खटाइएको छ। लेखा परीक्षणमा सघाउ पुग्ने आर्थिक काम कारवाहीको सूचना तथा जानकारी एवं लेखा परीक्षण टोलीको कार्य सम्पादनका सन्दर्भमा कुनै सुझाव तथा गुनासो भएमा कार्यालयको टोल फ्री नम्बर 18-10-50-00-61 मा रेकर्ड गराउनु हुन वा गुनासो @oagnep.gov.np मा इमेल गरिदिनु हुन अनुरोध छ। प्रथम चरणमा लेखा परीक्षण हुने जिल्लाको विवरण कार्यालयको वेबसाइट oag.gov.np मा प्रकाशन गरिएको छ।
2: काया कैरनमा अब खबरको सिलसिला। नेपाली राजनीतिमा जय नेपाल शब्दावली प्राय काङ्ग्रेस नेताहरूले मात्र प्रयोग गरिरहेका हुन्छन्। हिजो काङ्ग्रेसको 15 महाधिवेशन उद्घाटन समारोहमा भने काङ्ग्रेस नेताहरूले मात्र होइन अरू दलका नेताले पनि शुभकामना दिने क्रममा जय नेपाल भन्दै सम्बोधन टुङ्ग्याए। उनीहरूले लोकतन्त्र, राष्ट्रियता, संविधानदेखि जलवायु परिवर्तनका असरका मुद्दामा एक ठाउँ उभिनु पर्ने समान सङ्कल्प पनि गरेका छन्। विभिन्न राजनीतिक दलका नेताले संविधान र त्यसका उपलब्धिको रक्षाका लागि साझा प्रतिबद्धता व्यक्त गरेका छन्। विपक्षी दलका नेताहरूले सरकारका कारण पछिल्लो समय लोकतान्त्रिक गणतन्त्रमाथि खतरा आएको भन्दै चिन्ता व्यक्त गरेपछि सत्तारूढ राष्ट्रपाका नेताले लोकतन्त्र प्रतिको प्रतिबद्धता न डगमगिने र त्यसमा सहकारी हुने अभिव्यक्ति दिएका छन्। प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले राष्ट्रिय मुद्दामा सत्ता पक्ष प्रतिपक्षको घेराभन्दा माथि उठेर सहकारी गर्न सकिने प्रतिबद्धता जनाएका हुन्। लोकतन्त्र, संविधान, राष्ट्रियता र आर्थिक रूपान्तरणमा राजनीतिक दलबीच संवाद र सहकार्य अपरिहार्य रहेको नेताहरूको भनाइ छ। सत्तारूढ दल रासोपाका सभापति रवि लामिछाने, काङ्ग्रेस सभापति गगन थापा, नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, एमाले महासचिव शङ्कर पोखरेल, पूर्व प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई, राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन, श्रम संस्कृति पार्टीका महासचिव आर्यन राई, जसपा नेपालका नेता शरद सिंह भण्डारी लगायतले राष्ट्रिय मुद्दामा सहकार्य गर्नुपर्ने जोड दिए। राष्ट्रिय स्वतन्त्र पार्टी बाहेकका दलका नेताहरूले व्यवस्था, संविधान, लोकतन्त्र र राष्ट्रियमाथि खतरा औल्याएका छन्। रासोपाले लोकतन्त्रमा खतरा परे नागरिकले रक्षा गर्ने बताएको छ।
3: यसैबीच काङ्ग्रेसको 15 महाधिवेशनको पहिलो दिन हिजोसम्मको स्थितिमा सभापतिमा गगन थापा नै निश्चित प्राय देखिनु भएको छ, तर अन्य पदाधिकारीमा भने उम्मेद्वार घोषणा गर्ने प्रतिस्पर्धा चलेको छ। सभापतिका लागि थापासँग नेवी संघका पूर्व अध्यक्ष समेत रहनुभएका तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा केही दिन अघि नै गरे पनि उहाँ हिजो बेलुकीसम्म पनि बर्दियाबाट क्षेत्रीय प्रतिनिधि भएर काठमाडौँ आउन सक्नु भएको छैन। स्थानीय विवादका कारण बर्दियाका दुवै निर्वाचन क्षेत्रको महाधिवेशन प्रतिनिधिको चुनाव हुन सकेको छैन। विवाद बिलाउन केन्द्रबाटै प्रतिनिधि तोकेर छलफल चलिरहेको छ। सभापति बाहेकका अन्य पदाधिकारीमा संख्या बढाउन खोजिए पनि प्रतिस्पर्धी झनै बढेका छन्। महामन्त्री प्रदीप पौडेल नेतृत्वको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी दुई उपसभापति पद थप गर्ने सिफारिस गरेको छ। अब वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ। महिलाका लागि महामन्त्रीमा पनि आरक्षण गर्न खोजिएको खबर आजको कान्तिपुर दैनिकले छापेको छ। यस्तै काङ्ग्रेस सभापति गगन थापाले पार्टीलाई सत्ता, पद, गुट र पहुँच केन्द्रित राजनीतिबाट नभई राजनैतिक, वैचारिक, सांगठनिक र आर्थिक रूपमा पुनर्संरचना गर्ने प्रस्ताव अघि सार्नु भएको छ। नेतृत्व परिवर्तनबाट मात्रै काङ्ग्रेस रूपान्तरण नहुने थापाको निष्कर्ष छ। पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्न तयार पारिएको राजनैतिक प्रतिवेदनमा सभापति थापाले राजनैतिक संस्कार, संगठन, अर्थतन्त्र, रोजगारी, निजी क्षेत्र, युवा प्रविधि, सामाजिक सुरक्षा, संघीयता र सुशासनमा एकैपटक परिवर्तन गर्नुपर्नेमा जोड दिनु भएको छ। निर्वाचन पूर्व अन्य दलसँग गठबन्धन नगर्ने र उम्मेद्वार छनौटमा प्राथमिक निर्वाचन, प्राइमेरी वा पार्टी सदस्यको प्रत्यक्ष मतदानको व्यवस्था गर्नेसम्मका प्रस्ताव प्रतिवेदनमा राखिएको छ। काङ्ग्रेसको मिडिया सेन्टरले सार्वजनिक गरेको प्रस्तावित राजनैतिक प्रतिवेदनमा सभापति थापाले काङ्ग्रेस र नागरिक बीच पछिल्ला दुई दशकमा बढेको दूरीलाई पार्टीको प्रमुख राजनैतिक कमजोरीका रूपमा उल्याउनु भएको छ। गएको फागुन 21 को चुनावी नतिजालाई त्यसको परिणामका रूपमा आत्मसमीक्षा गर्नुपर्ने उहाँको धारणा छ। सत्ता पद गुट र पहुँच केन्द्रमा पार्टी राजनीतिका कारण काङ्ग्रेसले नागरिकको भरोसा गुमाउँदै गएको थापाको स्वीकारोक्ति छ। उहाँले काङ्ग्रेसको वैचारिक आधारलाई 21 औं शताब्दी अनुकूल पुनर्व्याख्या गर्नुपर्ने प्रस्ताव समेत अघि सार्नुभयो। राष्ट्रियता लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई बदलिदो विश्व परिस्थिति र नेपाली समाजको आवश्यकता अनुरूप नयाँ ढङ्गले परिभाषित गर्नुपर्ने उहाँको प्रस्ताव छ। राष्ट्रियतालाई भूगोल र सीमाको सुरक्षामा मात्र सीमित नगरी ऊर्जा खाद्य प्रविधि वित्त र ज्ञान उत्पादन गर्ने क्षमतासँग जोड्नुपर्नेमा थापाले जोड दिनु भएको छ। लोकतन्त्रलाई 5 वर्षमा एकपटक मतदान गर्ने प्रक्रियामा सीमित नगरी नागरिकको निरन्तर सहभागिता र सार्वजनिक निर्णय प्रक्रियामा पहुँच सुनिश्चित गर्नुपर्ने प्रस्ताव थापाको छ। प्रविधि र कृत्रिम बुद्धिमत्ता अर्थात् एआईले रोजगारी शिक्षा र ज्ञान उत्पादनमा ल्याइरहेको परिवर्तन अनुसार शिक्षा र सिप प्रणाली पुनर्संरचना गर्नुपर्ने प्रस्ताव पनि प्रतिवेदनमा रहेको छ।
2: पछिल्लो समय ग्यासको आपूर्ति अनियमित हुँदै अभाव बढेपछि उपभोक्ताको आकर्षण विद्युतीय चुलोतर्फ बढेको छ। माग बढेसँगै बजारमा विद्युतीय चुलोको मूल्य समेत बढ्न थालेको छ। ग्यास पाइने नपाइने अनिश्चितताका कारण उपभोक्ताले खाना पकाउने वैकल्पिक माध्यमका रूपमा विद्युतीय चुलो रोज्न थालेको व्यवसायी बताउँछन्। भन्सार विभागको 2083-84 को पहिलो 2 महिना साउन र भदौमा मात्रै खाना पकाउने विद्युतीय उपकरण इन्डक्सन चुलो इन्फ्रारेडदेखि राइस कुकरको आयात बढेको देखिन्छ। चालु आर्थिक वर्षको 2 महिनामा 4,37,80,000 रुपियाँ बराबरको इन्डक्सन चुलो आयात भएको विभागको तथ्याङ्क छ। बजारमा इन्डक्सन तथा विद्युतीय चुलोको माग बढेपछि व्यवसायले आयात बढाउन थालेका छन्। माग बढेसँगै पहिलेको तुलनामा ठूलो परिमाणमा विद्युतीय चुलोको आयात हुन थालेको व्यवसायको भनाइ छ। पछिल्ला वर्षमा सरकारले पनि विद्युतीय चुलो प्रवर्धनमा प्राथमिकता दिएको छ। अहिले बजारमा इन्डक्सन र इन्फ्रारेड चुलोको मूल्य ब्रान्ड वाट र मोडल अनुसार फरक छ। बजारमा एकमुखी चुलो द्विमुखी चुलोदेखि एउटैमा इन्डक्सन र इन्फ्रारेड दुवै भएका चुलो पनि बिक्री भइरहेका छन्। कान्तिपुरमा खबर छ। काया कैरनमा अल्जाइमरको उपचार र सरकारी सुविधा बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
4: शैक्षिक कर्जा लिन चाहनेहरूका लागि नेपाल ब्याङ्कले ल्याएको छ नेपाल ब्याङ्क शैक्षिक कर्जा, किनकि तपाईँको सपनाले महत्त्व राख्दछ।
5: मात्र 6.41% ब्याज दरबाटै प्रारम्भ।
4: विशेषताहरू:
5: ट्युसन शुल्कको 100% कर्जा प्रवाह,
4: स्थिर वा परिवर्तनीय ब्याज दर, दुवै विकल्प उपलब्ध,
5: सरल प्रक्रिया तथा छिटो कर्जा स्वीकृति हुने,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने।
5: आजै आफ्नो नजिकको शाखा कार्यालयमा जानु भई विस्तृत जानकारी प्राप्त गर्नुहोस् वा कल सेन्टरको फोन नम्बर 01-597-1222 सम्पर्क गर्नुहोस्।
6: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।
7: आउँछ तलब जान्छ तलब, खल्ती खाली छैन बचत।
8: सो व्हाट नेक्स्ट?

0: कायरले छेक्दैन, मनको कलाकारिता कसैले रोक्दैन। जहाँ पहिलो आवाज हुन्छ, आखिर किन आफ्नो घर आफ्नै हुन्छ। योजना बदलिए पनि उमङ्ग उभी, प्लान ए नभए प्लान बी त बनिहाल्छ नि। मास्टर सेफ बनाउँछन् केही खास, भित्ताले नै लिन्छन् स्वादको मिठास। जहाँ हुन्छन् आत्मीयता र उल्लास, त्यही हो घर जहाँ हुन्छ खुसीको बास। एसियन पेन्ट्स रोयल, घर जहाँ हुन्छ खुसीको बास।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, काङ्ग्रेस सभापतिको राजनीतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, पन्ध्रौँ महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय, ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले लगायतका खबर प्रस्तुत गर्यौं।
3: अब बाँकी खबर। अलैचीको भाउ एक हप्तामै प्रतिमन 40 केजीमा 8,000 रुपियाँले बढेको छ। अघिल्लो हप्ता प्रतिमन 80,000 कारोबार भएको अलैचीको मूल्य हिजो आइतबार बढेर 88,000 पुगेको छ। अलैची व्यवसायी कमल बरालले हिजो ताप्लेजुङमा प्रतिमन 88,000 रुपियाँमा अलैची किनबेच भएको बताउनुभयो। गएको हप्ता 80,000 मात्र कारोबार भएको अलैचीको मूल्य 88,000 कारोबार भएको उहाँको भनाइ छ। मूल्य बढ्दै गएपछि किसानमा उत्साह थपिएको छ, तर किसानलाई मूल्यभन्दा पनि अलैची घर भित्र्याउने चटारो बढिरहेको छ। ताप्लेजुङ बेसीदेखि लेकाली क्षेत्रसम्मका किसान बिहानदेखि बेलुकासम्म बगानमै अलैची टिप्न, छोडाउन र भट्टीमा सुकाउन व्यस्त छन्। फङ्लिङ नगरपालिका वडा नम्बर 6 किसान शिवप्रसाद पोखरेलले अलैची टिप्ने मुख्य समयमा नटिपे वर्षभरिको मेहनतमा असर पर्ने भएकाले चाडपर्वमा समेत बगानमै बिताउने गर्नुभएको छ। जिल्लाका धेरै किसान आफ्नो बगान हेरी एक महिनासम्म बगानमा नै बिताउने गरेका छन्। अलैची खेतीले किसानसँगै स्थानीय मजदुरलाई समेत रोजगारी दिएको छ। बगानमा टिप्ने, बोक्ने, छोडाउने र भट्टीमा सुकाउने काममा संलग्न मजदुरले दैनिक 500-800 रुपियाँसम्म ज्याला पाउने गरेका छन्। त्यसमा पनि अझ अलैची टिप्न महिलाहरूलाई समेत रोजगारी भएको छ। धेरै महिला अलैची बगान जाने, अलैची टिप्ने, बोक्ने तथा छोडाउने काम गरेकाले पनि उनीहरूलाई राम्रो आमदानी हुने गरेको महिला मजदुरहरूको भनाइ छ। आजको नयाँ पत्रिकामा खबर छ।
2: दसैँ तिहार छठ लगायतका चाडपर्व मनाउन काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रु लक्षित सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ यही हप्ता खुल्ने भएको छ। यातायात व्यवस्था विभागले आज सरकारवालाहरूसँग अग्रिम टिकट खुलाउने विषयमा बैठक राखेको छ। अग्रिम टिकट बुकिङबारे सम्भवत आज नै निर्णय हुन सक्ने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नरेश राज सुवेदीले बताउनु भएको छ। चाडपर्वका लागि गाडीको अग्रिम टिकट बुकिङ कहिलेदेखि खुल्ला गर्ने भन्ने विषयमा बैठक केन्द्रित हुनेछ। बैठकबाट टिकट बुकिङको मितिबारे औपचारिक निर्णय हुने अपेक्षा गरिएको आजको कारोबार दैनिकले लेखेको छ। आसन्न चाड पर्वमा यात्रुहरूको सुरक्षित र सहज यात्राका लागि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले तयारी थालिसकेको छ। त्यसको लागि काठमाडौँ उपत्यकाका मुख्य 8 ठाउँमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ। यस्तै दसैँको मुख्य दिनका लागि हवाई टिकट बुकिङ पुरै भइसकेको वायु सेवा कम्पनीहरूले जनाएका छन्। दसैँ आउन अब करिब केही एक महिना बाँकी रहँदै सबै टिकट बिक्री भइसकेको उनीहरूको भनाइ छ। कम्पनीहरूका अनुसार यस वर्ष विपदको समय भएकाले दसैँको मुख्य दिनमा समेत सामान्य भाडा कायम गरिएको छ। चाडपर्वको समयमा सामान्यतया भाडा बढ्ने गरे पनि यसपटक त्यसो नगरिएको उनीहरूले बताएका छन्।
3: ज्येष्ठ नागरिकको उमेर बढ्दै गएसँगै दीर्घकालीन रोगहरू पनि देखा पर्दै जान्छन्। तिनै मध्ये एक हो अल्जाइमर। अल्जाइमर र डेमेन्सिया बुढ्यौलीमा देखा पर्ने रोग हो। बिर्सिने रोग अर्थात् विस्मृति रोगलाई अल्जाइमर रोग भनिन्छ। डिमेन्सियाका प्रकारमध्ये अल्जाइमर सबैभन्दा धेरै देखा पर्ने रोग हो। नेपालमा 3,00,000 मानिसमा अल्जाइमर अर्थात् बिर्सिने रोग हुन सक्ने अनुमान छ। अल्जाइमरको उपचार र सरकारी सुविधाबारे साथी सम्झना महर्जनले वीर अस्पतालका ज्येष्ठ नागरिक रोग विशेषज्ञ डाक्टर अनन्त अर्यालसँग कुराकानी गर्नुभएको छ।
2: झट्ट हेर्दाखेरि कस्तो हुन्छ भने अहिले भर्खरै भएका कुरा चाहिँ बिर्सिनुहुन्छ, तर पुराना कुराहरू चाहिँ अल्जाइमर्समा सुरुवाती अवस्थामा चाहिँ सम्झिराख्ने भएको हुनाले धेरैजना झुक्किनुहुन्छ पनि।
4: डिमेन्सिया र अल्जाइमर एउटै हो?
2: डिमेन्सियाको प्रमुख कारक अथवा प्रमुख प्रकार चाहिँ अल्जाइमर्स रोग हो। जस्तै डिमेन्सियालाई कसरी बुझ्न सकिन्छ भने फलफुल भनेर भन्दाखेरि फलफुल चाहिँ भन्ने शब्द चाहिँ डिमेन्सिया जस्तो भयो, त्यसको एउटा प्रकार जस्तै स्याउ अनार केरा चाहिँ फलफुलका प्रकार हुन् नि त होइन, हो त्यो प्रकार चाहिँ तपाईँको के भयो अल्जाइमर्स रोग भयो। डिमेन्सियाको प्रमुख कारण मध्ये जो लगभग 60-70% चाहिँ अल्जाइमर्स रोग हुने भएको हुनाले हामीले प्राय जसो डिमेन्सिया र अल्जाइमर्सलाई उस्तै नै हो भनेर हामी बुझ्छौँ।
4: सरकारले कस्तो खालको व्यवस्थाहरू गरिरहेको छ?
2: सरकारको तर्फबाट कोसिस त भइराखेको छ, पर्याप्त चाहिँ छैन तर कोसिस भइराखेको छ। जस्तै अहिले हाम्रो राष्ट्रिय बिमा बोर्डले नै 70 वर्ष भन्दा माथिका ज्येष्ठ नागरिकहरूलाई निशुल्क स्वास्थ्य बिमाको व्यवस्था गरेको छ। भनेको मतलब कोही बुवा आमा 70 वर्षभन्दा माथिको हुनुहुन्छ भने उहाँहरूले 1 रुपियाँ पनि नतिरिकन निशुल्क रूपमा स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन सक्नुहुन्छ। त्यसपछि गर्ने सम्पूर्ण टेस्टहरू बिमा अन्तर्गतै हुन्छ। त्यो स्वास्थ्य बिमा ज्येष्ठ नागरिकको लागि मात्रै हजुरको 1,00,000 रुपियाँ बराबरको स्वास्थ्य बिमा सेवा उपलब्ध छ। र अल्जाइमर्स डिमेन्सिया भएका व्यक्तिलाई अझ कानुनमा त अल्जाइमर्स मात्रै भन्ने शब्द छ, अल्जाइमर्स भएका व्यक्तिलाई अर्को 1,00,000 रुपियाँ बराबरको सुविधा पनि उपलब्ध छ। सरकारले गरेका चिजलाई पनि हामी आम नागरिकले त्यसलाई चाहिँ अपनत्व नै गरेको छैन,
4: सरकारले दिएको सेवा सुविधा पनि प्रयोग
2: गरिएको छैन। र हामी त ज्येष्ठ नागरिक हेरिराख्दाखेरि हामी प्रत्येक अर्को ज्येष्ठ बिरामी आउँदाखेरि हामी के भन्नु पर्छ, तपाईँले किन अहिलेसम्म बिमा गर्नु भएको छैन, बिमा गर्नुहोस् न, बिमा गर्यो भने त छुट हुन्छ नि। र यदि 5 जना परिवारभित्रमा ज्येष्ठ नागरिक पर्नु भएको छ भने यताबाट 5 जना परिवारभित्रको 1,00,000 रुपियाँ पनि उहाँले प्रयोग गर्न पाउनुहुन्छ, यतापट्टि ज्येष्ठ नागरिकको छुट्टै 1,00,000 पनि प्रयोग गर्न पाउनुहुन्छ। भनेपछि उहाँहरूले त 2,00,000 बराबरको सुविधा पाउनुहुन्छ। भनेपछि सरकारले सुविधा त दिएको छ, अब त सुविधा नै हामीले प्रयोग गर्दैनौँ भने नियमित प्रेसरको सुगरको दमको औषधि खानुपर्छ भने त त्यहाँ खर्च त आउँछ नि त, महिनैवारी खाने औषधिहरू पर्न सक्छन्। तर त्यही चिज हामीले बिमाबाट प्राप्त गर्न सक्यो भने त त्यो औषधिको त सुनिश्चितता त भयो त,
4: त्यो औषधि पनि फेरि सरकारबाट निशुल्क
2: प्राप्त हुन्छ। त्यही भएको हुनाले सरकारले दिएको सुविधाहरू हामीले एउटा प्रयोग गर्नु पर्यो।
4: यहाँले सुझाव दिनुपर्दा चाहिँ परिवारले चाहिँ ती डिमेन्सिया अल्जाइमर भएकोहरूलाई चाहिँ कसरी हेरचाह गर्ने?
2: अल्जाइमर्सको पनि उपचार हुन्छ है, त्यो मिसकन्सेप्सन चाहिँ हामीले हटाउनु पर्यो कि उपचारै छैन निकै हुँदैन भन्ने चिज चाहिँ हटाउनु पर्यो। हजुरको निको त सुगर पनि निको हुँदैन नि, प्रेसर पनि त निको हुँदैन नि, तर हामीले औषधि खाइराख्यो भने त कन्ट्रोलमा राखिन्छ, त्यसको जटिलताबाट हामीले बचाउन सक्छौँ नि। हो त्यसरी नै अल्जाइमर्स नै पत्ता लाग्यो भने पनि त्यसलाई हामीले सुरुवाती अवस्थामै छ भने औषधि प्रयोग गरेर र हामीले कग्निटिभ थेरापी भन्छौँ हजुरको मेमोरी एक्सर्साइजेसहरू र उहाँहरूको चाहिँ स्मरण शक्तिलाई बलियो बनाइराख्ने चिजहरू क्रियाकलाप
5: वीर अस्पतालका ज्येष्ठ नागरिक रोग तथा डिमेन्सिया विशेषज्ञ डाक्टर अनन्त अरियालसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ। काया कैरनमा खबरको सिलसिला सँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
6: सर्पको टोकाइबाट बस्न खेतबारीको काम गर्दा विशेष ध्यान दियौँ। रातको समयमा बत्ती बालेर मात्रै हिँड्ने गरौँ। सम्भव भएसम्म भुइँमा नसुतौँ। झुल लगाएर सुत्ने बानी गरौँ।
7: जुत्ता लगाउनु अघि जुत्ताभित्र राम्रोसँग हेरौँ। सम्भव भएसम्म घरका झ्याल ढोकामा जाली राखौँ। वरपर घाँसपात र झारपात काटेर सफा राखौँ। सर्पले टोकिहालेमा टोकेको ठाउँलाई चल्न नदी स्थिर राखौँ। काट्ने चुस्ने र बाँध्ने नगरौँ। बिरामीलाई उपचार हुन्छ, आत्तिनु हुँदैन भन्ने खालको आत्मविश्वास कायम राख्न सहयोग गरौँ। धामी झाँक्री र अरू घरेलु उपचारतिर नलागि जति सक्दो चाँडो अस्पताल वा सर्पदंश उपचार केन्द्र पुर्याउँ।
8: सार्वजनिक हितका लागि उज्यालोको

0: एकमात्र डीटीएच सेवा डिश होम।
1: डिश होम, खुशी को कनेक्शन।
2: कृषि मंत्र नार्क संग।
3: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौँ। धानलाई मौसम सफा भएपछि मात्र काटौँ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौँ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौँ।
4: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्युबमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ।
5: अब बाँकी खबर। चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका अखाद्य वस्तु प्रयोगमा बिगबिगी बढेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका खाद्य वस्तुको बिक्री बढेको पाइएको छ। विभागले पछिल्लो एक हप्ताको बीचमा अनुगमन गरेकामा उपत्यकाका डेरी, खाद्य मिठाई, मिठाई पुष्टकारी गुतबाग मिठाई, त्यसै गरी बिस्कुट, चियापत्ती उद्योगको अनुगमनमा म्याद नागेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको हो। व्यापारीले पैसा कमाउने होडमा किरा परेका, म्याद सकिएका, कुहिएका वस्तु प्रयोग गर्दै खुलिआम बेचिरहेको पाइएको छ। उपभोक्ताको ज्यानमाथि खेलवाड गर्नेलाई नयाँ खाद्य स्वच्छता तथा गुणस्तर ऐन 2081 कडा कारवाहीको व्यवस्था गरिएको छ। ऐनमा अखाद्य वस्तु मिसाएर उत्पादन तथा बिक्री गर्ने व्यापारीलाई 1 वर्षसम्मको जेल सजाय, 4 लाख रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्ने स्पष्ट कानुनी प्रावधान छ। समग्रमा यस ऐनले कसुरको गम्भीरता हेरी 50,000 जरिवानादेखि अधिकतम 3 वर्षसम्म कैद वा 5 लाख रुपियाँसम्म जरिवाना तिराउन सक्ने अधिकार दिएको छ। नेपालीलाई चाडपर्वले गाँजेको छ, तर बजारमा त्यसका लागि चाहिने घिउ र नौनीको अभाव छ। घिउको उत्पादन घट्दा बजारमा अभाव भएको हो, गोर्खापत्रमा खबर छ।
4: अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चुनाव प्रभावित गर्ने उद्देश्यले आर्थिक सहायता कार्यक्रम ल्याएको भन्दै विपक्षी दलहरूले विरोध गरेका छन्। अमेरिकामा एक महिनापछि हुने मध्यावधि चुनावको पूर्व सन्ध्यामा ट्रम्प

0: अबकै खेल खबर। जापानमा आयोजित विश्व एसियाली खेलकुद हिजो सम्पन्न भएको छ। नागोयाको मिजुओ पार्क एथलेटिक्स स्टेडियममा भएको भव्य समापन समारोहसँगै 16 दिन चलेको एसियाड औपचारिक रूपमा सकिएको हो। समापन समारोहमा एसियाली खेलकुद परिषदको झण्डा आउँदो आयोजक कतारलाई हस्तान्तरण गरियो। आइसी नागोया एसियाडमा एसियाका 45 तथा 10,000 भन्दा बढी खेलाडीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाडी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा धेरै सहभागी रहेको आयोजकले जनाएको छ। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। चीनले 169 स्वर्ण, 89 रजत र 83 काँस्य सहित कुल 341 पदक जितेको छ। आयोजक जापान 83 स्वर्ण सहित दोस्रो तथा दक्षिण कोरिया 39 स्वर्ण सहित तेस्रो स्थानमा रहे। भारत 21 स्वर्ण सहित चौथो स्थानमा रह्यो। नेपालले पनि विश्व एसियाडमा 2 काँस्य पदक जितेको छ। कराटेका तेन्जिङ शेर्पाले नेपाललाई व्यक्तिगत तर्फ काँस्य पदक दिलाए भने नेपाली महिला कबड्डी टोलीले लगातार दोस्रो एसियाडमा काँस्य पदक जितेको छ। नेपालले यसपटक 21 खेलमा 135 खेलाडी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। खेलकै अर्को प्रसङ्गमा आइसिसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत ओमान, क्यानाडा र नेपाल बीचको त्रिकोणात्मक श्रृङ्खला खेल्न नेपाली टोली गैराती त्यसतर्फ प्रस्थान गरेको छ। नेपाल क्रिकेट सङ्घ क्यानले नेपाली टोलीलाई विदाई गर्यो। क्यानका अध्यक्ष चतुरबहादुर चन्द, उपाध्यक्ष रोशन सिंह, सचिव पारस खड्का लगायतले खेलाडीलाई शुभकामना दिँदै विदाई गरेका छन्। ओमान पुगेपछि नेपाली टोलीले तयारीसँग एउटा अभ्यास खेल समेत खेल्नेछ। आइसिसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत नेपालले घरेलु टोली ओमान र क्यानाडाको सामना गर्नेछ। यो श्रृङ्खला अन्तर्गत नेपालले यही असोज 25 गते क्यानाडासँग, असोज 27 गते ओमानसँग, असोज 31 गते क्यानाडासँग तथा कार्तिक 2 गते फेरि ओमानसँग खेल्नेछ।
1: कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै कपिल वस्तुको रङ्गैमा 63 मिलिमिटर पानी परेको छ। कोशी प्रदेशका थोरै ठाउँमा तथा बागमती गण्डकी र लुम्बिनी प्रदेशका 1-2 ठाउँमा मेघ गर्जनसहित हल्कादेखि मध्यमसम्मको वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाडका थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली सुदूरपश्चिम प्रदेशको हिमाली 1-2 ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडका थोरै ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। मध्य प्रदेश, कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको तराईका 1-2 ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
0: स्थानीय अवरोध, न्याय निरूपणमा भएको ढिलाइ, वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीनकै हैसियतमा अल्झिएको हेटौँडा ढल्पिक केबर 400 केभी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुग्ने देखिएको छ। गोर्खापत्र
1: कारागार व्यवस्थापन विभागले नक्कु कारागारमा रहेका विवादास्पद व्यवसायी दीपक भट्टलाई सिन्धुपाल्चोक सरुवा गरेको छ।
0: जनमत पार्टीको अध्यक्षमा फेरि डाक्टर चन्द्रकान्त सिके रावत निर्विरोध निर्वाचित हुनुभएको छ। पार्टीको वीरगन्जमा सम्पन्न दोस्रो महाधिवेशनमा अध्यक्ष पदमा वर्तमान अध्यक्ष डाक्टर रावतको एकल उम्मेदवारी परेको थियो।
1: सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण क्यानलाई नियामक र सेवा प्रदाय गरी दुई संस्थामा विभाजन गर्ने गरी 2 विधेयक संसदमा दर्ता गराएको छ। यो सँगै सरकारले क्यान टुक्र्याउने विधेयक तेस्रो पटक संसदमा लगेको हो।
0: नेपाल बिमा प्राधिकरणले भदौ 10 गते आएको विनाशकारी बाढीबाट प्रभावित बीमितलाई राहत दिँदै बिमा शुल्क वा बिमाले कर्जाको नियमित किस्ता तिर्न नसक्ने अवस्थामा 6 महिनासम्म ब्याज नलाग्ने गरी अवधि थपको सुविधा दिएको छ।
1: र निषेधित क्षेत्रको पार्किङ र अनधिकृत रूपमा सडकमा राखिएको माल सामानका कारण सडक दुर्घटना भएमा पार्किङ गर्ने र सामान राख्ने व्यक्तिबाट क्षतिपूर्ति भराउने गरी सरकारले नयाँ कानून प्रस्ताव गरेको छ। काया कैरनमा अब पालो उखानको।
0: दुःख भोग्नेलाई मात्रै थाहा हुन्छ।
1: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबर फेरि एकपटक।
0: राष्ट्रिय मुद्दामा सहकार्य गर्ने शीर्ष नेताहरूको प्रतिबद्धता, काङ्ग्रेस सभापतिको राजनैतिक प्रतिवेदनमा चुनाव पूर्व गठबन्धन नगर्ने प्रस्ताव, 15 महाधिवेशनबाट गगन थापा नै सभापतिमा निश्चित प्राय,
1: ग्यास अभावका कारण उपभोक्ताले विद्युतीय चुलो रोज्न थाले, माग बढेसँगै मूल्य पनि बढ्यो,
0: अलैँचीको मूल्य 1 हप्तामै प्रति मन 8,000 रुपियाँले बढ्यो, किसानमा उत्साहसँगै स्थानीय मजदुरलाई रोजगारी,
1: ट्रम्पको आर्थिक सहायता कार्यक्रममा विपक्षी दलहरूको विरोध, चुनावलाई प्रभावित गर्ने उद्देश्य राखेको आरोप,
0: र विश्व एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँस्य पदकमै सीमित, आइसिसी क्रिकेट विश्वकप लिग टू खेल्न नेपाली टोली ओमान प्रस्थान।
1: र अन्त्यमा आजको कार्टुन। आज हामीले रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौँ। काङ्ग्रेसको देउबालाई यो कार्टुनले व्यङ्ग्य गरेको छ। यहाँ देउबा र प्रकाश रण महज

व्यस्त देखिने मान्छे छन् जो चाहिँ हिजो सुरु भएको पार्टीको महाधिवेशनमा सहभागी भएका छैनन्। उनीहरू छुट्टै महाधिवेशनको तयारीमा छन्। हातमा मनको लड्डु लेखिएको कचौरा बोकेका प्रकाश शरणव जस्तै देखिने मान्छे भन्दैछन्, गगनतिर गएकाहरू हामीतिरै आउँछन्। अनि हातमा चम्चा लिएर मनको लड्डु थाप्दै गरेका देउबा जस्तै मान्छे भन्दैछन्, बाबु प्रकाश घिउ कति थपौँ। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी सङ्घर्ष विष्टसँगै हामी पनि बिदा माग्छौँ। उमालेको या शुद्धिकरण गरेको पानी मात्रै पिउने गरौँ। नमस्कार।

साथसाथै पार्टी भित्र बाहिर पनि कम्युनिकेसन गर्न सक्ने र पोलिटिकल कम्युनिकेसन मेरो स्ट्रेन्थै भएको हुनाले मलाई के लाग्छ भने लामो समयदेखि पोलिटिकल कम्युनिकेसन हाम्रो राम्रो नहुँदा नेपाली कङ्ग्रेसले गरेका कैयन राम्रो कामहरूको हामीले प्रचार गर्न सकेनौँ, जनतामा बुझाउन सकेनौँ, गलत काम पनि भएका छन्, त्यसको अकाउन्टेबिलिटी लिँदै राम्रो

0: आदरणीय श्रोता नमस्कार। आजको नेपाली बसबाट खेम्बम उपस्थित भइसकेको छु। नेपाली बस देशभरका 350 वटा रेडियो र एफएम स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको छ। काठमाडौँ उपत्यकामा रेडियो नारायण 99.1 मेगाहर्जबाट पनि हामीलाई सुनिराख्नु भएको छ। देशभरका विभिन्न प्लेटफर्म मार्फत पनि नेपाली बस एकसाथ प्रसारण भइरहेको छ। फेसबुक पेजमा जानुभयो भने, नेपाली नेटवर्क सर्च गर्नुभयो भने नेपाली बस प्रसारण भइरहेको छ भने, युट्युब च्यानलमा नेपाली नेटवर्क टिभी मार्फत पनि हामी एकसाथ प्रत्यक्ष रूपमा आइरहेका छौँ। आदरणीय श्रोता, नेपाली कंग्रेसको 15 महाधिवेशन विरासतले बिरानु अठोटले क्रमभङ्गता रहेको छ। न बिपी पुत्र शशाङ्क कोइराला छन्, न त गणेशमान सिंह पुत्र प्रकाशमान सिंह नै रहे। अरू त अरू पूर्व सभापति शेरबहादुर देउबा पनि अनुपस्थित रहे। पारिवारिक र राजनैतिक विरासत बोकेको नेतृत्व बिना पनि नेपाली कंग्रेसको 15 महाधिवेशन आइतबारबाट राजधानीमा शुरू भएको छ। सभापति गगन कुमार थापाको अठोटले कंग्रेसमा विरासतको क्रमभङ्गता त गर्यो नै, विरासत मात्रै नेतृत्वको योग्यता होइन भन्ने सन्देश पनि दिएको छ। नेपाली कंग्रेसमा जसरी क्रमभङ्गता भएको छ, यो क्रमभङ्गताले आजको दिनमा नेपाली कंग्रेसलाई एउटा युवा कंग्रेस बनाउनका निम्ति प्रेरित गरेका विषयहरू पनि आएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा चर्चा र परिचर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, अहिलेको नेपाली बसलाई हामी तपाईँ समक्ष जसरी बस र चर्चा गर्दैछौँ, नेपाली कंग्रेसको अयो महाधिवेशनले कस्तो खालको सन्देश दिँदैछ त भन्ने विषयलाई पनि आजको नेपाली बसमा हामी जोड्दैछौँ। र विशेष गरी नेपाली बसलाई हामी विभिन्न विषयवस्तुमा आधारित भएर विचार र विमर्शहरूलाई प्रस्फुटित गर्ने गराउँदछौँ। र बिपी र गणेशमानको छोरा कहाँ हुनुहुन्छ मलाई थाहा छैन, तर आत्मा यही छ भनेर गगन कुमार थापाले हिजोको महाधिवेशनमा बताउँदै गर्दाखेरि, कहिले काहीँ कसैलाई फकाउनु भन्दा छोडिदिँदा नै राम्रो हुन्छ भनेर रवि लामिछानेले भन्दै गर्दा, अहिले तपाईँ देशको नेतृत्व गर्ने बाटोमा हिँड्नुहोला, हामी साथ दिन तयार छौँ भनेर पुष्प कमल दाहाल प्रचण्डले बताएका विषयहरू पनि आएका छन्। आजको नेपाली बसमा हामी यस विषयमा पनि चर्चा र परिचर्चा गर्नेछौँ। र नेकपा नेपाली कङ्ग्रेसले जसरी आफूलाई परिवर्तन गर्न खोजेको छ, जसरी आफूलाई युवा नेतृत्वको कङ्ग्रेस बनाउन खोजेको छ, आजको दिनमा त्यस विषयमा नेपाली कंग्रेसका धेरै नेता कार्यकर्ताहरू आज गगन थापाको पक्षमा उभिएका छन्। र नेपाली कंग्रेसको 15 महाधिवेशनको रौनक र उल्लास एकातर्फ छ भने, कसरी कंग्रेसलाई डिक्का बनाउन सकिन्छ, जोड्न सकिन्छ भन्ने विषयमा पनि चर्चा र परिचर्चा यतिखेर भइरहेका छन्। आदरणीय श्रोता, आजको बसमा हामी यस विषयमा पनि चर्चा परिचर्चा गर्छौँ। र रविले गगनलाई के लगाए दोस्रो कुन, आजको नेपाली बसमा हामी चर्चा गर्न चाहन्छौँ। आदरणीय श्रोता, निर्वाचन पूर्व गठबन्धन नगर्ने, उत्पादनमा जोड दिने गरी चाहिँ जुन किसिमको त्यहाँ बहस र चर्चा आएको छ, यसका विषयमा पनि आज बहस गर्छौँ। राष्ट्रिय स्वतन्त्र पार्टी राज्यसभाका सभापति रवि लामिछानेले कंग्रेसका सभापति गगन थापालाई आफूले दोस्रो गुण लगाएको पनि खुलासा गरेका छन्, तर उनले आफूले लगाएको पहिलो गुण के थियो भन्ने खुलाएनन्। कंग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिँदै लामिछानेले, कहिलेकाहीँ पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनुभन्दा छोडिदिएकै राम्रो हुन्छ भनेर सभापति लामिछानेले बताउँदै गर्दाखेरि त्यहाँ गडगडाहट रूपमा ताली पनि बजेको थियो। आदरणीय श्रोता, आजको बसमा यस विषयमा पनि चर्चा गर्छौं। नेपाली बहसमा हामी छोटो विश्राम लिन्छौं, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
1: मौनकालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
2: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा,
3: शल्य चिकित्सा, पेट, छाती, सुगर, थाइराइड एवं मुटु रोग सहितको आईसीयू सेवा,
2: एनआईसीयू, पीआईसीयू सहितको बाल रोग विशेषज्ञ सेवा, 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने,
3: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा, इइजी, ईसीटी सहितको मनोरोग सेवा,
2: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा,
3: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा।
4: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड, फोन 0564937738, मोबाइल 98550880002।
5: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको, नसा च्यापिएको, खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ। तिमीले भुल्यो कि क्या हो, पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन, कस्तो राम्रो छ अहिले माइजीलाई,
6: सुबह हेलिकप्टर कैंसिल एम्बुलेंस बोलाएर तुरंत नारायणी सामुदायिक अस्पताल में लैहालौं।
7: हजुर, हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरुबाट महिलाहरुको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ।
1: नवजात शिशुदेखि बालबालिकाहरुका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
4: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर दर्शित वर्ग
1: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा,
4: 24 घण्टा इमर्जेन्सी सेवा,
1: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा,
4: एडभान्स पेडियाट्रिक जनरल वार्ड,
1: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा,
4: जनरल डिलक्स सुपर डिलक्स तथा स्वीट क्याबिन,
1: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा,
4: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा,
1: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच कार्डियोग्राफी सेवा,
4: सुविधा सम्पन्न ल्याब, डिजिटल एक्सरे, भिडियो एक्सरे तथा इको सेवा,
1: भेन्टिलेटर सेवा,
4: होल बॉडी चेकअप जाँचको सुविधा
1: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ।
4: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सीएमसी अगाडि भरतपुर 10 चितवन। फोन 056-518-853 518-953।
8: अनुहार भरि कालो पोतो छन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो। मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन, तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यसै

0: मुख दिफेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिएटिनिन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जली अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता
3: 93.2 स्वदेश एफएम
4: खाना बस्ने आफैले छ भने खानाको लागि कुनै चिन अप्ठ्यारो नपरोस् भन्ने हिसाबले अलि समयलाई एकदमै वैज्ञानिक व्यवस्थित ढङ्गबाट चाहिँ गरेका छौँ र अर्को कुरा के छ भन्नुहुन्छ भने तपाईँ यस्तो छ मेनुलाई चाहिँ खास गरेर अब अहिले यो 16 शताब्द पनि हो अब हामीले भेज र नन भेज राखेका छौँ नि अनि बिहानमा चाहिँ हामीले अब चार आइटम जस्तै ब्ल्याक मिल्क टी र अनि हेलो
5: सुनिँदैछ तिलक सर
4: ए इपो आएर क्या नि
5: सुनिँदैछ प्लिज
4: बिहानको चाहिँ 3-4 आइटम जस्तै अन्डा खाने अन्डा बोइल अन्डाहरू चाहिँ छ छोला भटुरा छ अनि चनाहरू छ अब तपाईँको चाहिँ नि यो फ्रेस फुड फ्रुट्सहरू छ चाहिँ फलफुलहरू यसरी राखेका छौँ भने दिउँसोको खाना चाहिँ तपाईँको चाहिँ नि सादा भात राइस अनि करी अनि एक पटकलाई चाहिँ नि बिहानमा चाहिँ हामीले चिकन अथवा मटन चाहिँ राखेका छौँ भेज करीहरू अनि मिक्स करी त्यसरी चाहिँ अचार दुई थरी राखेर चाहिँ नि मलाई लाग्छ चाहिँ खानामा कुनै अप्ठ्यारो अथवा हामीले चाहिँ नि हाइजेनिक खाना चाहिँ खुवाउन सफल हुन्छौँ आजबाट सुरु हुन्छ अब मलाई लाग्छ फेरि हामी एभाइलेबल पनि छौँ कुनै चाहिँ नि केही त्यस्तो चाहिँ कुनै गुनासो आयो अप्ठ्यारो भयो अथवा चाहिँ नि त्यहाँ हुनसक्छ नि त्यहाँ जान्ने नजान्ने अथवा चाहिँ त्यहाँ हाम्रो
5: हामीसँग यतिखेर नेपाली कङ्ग्रेसका नेता तिलक राणाबाट हुनुहुन्थ्यो तिलक राणाबाटजीसँग सम्पर्क टुटेको छ आरणी सुधा नेपाली कङ्ग्रेसको महाधिवेशनकै पेरिफेरीमा हामी बस र चर्चा गर्दैछौँ र यतिखेर छोटो विश्राम लिन्छौँ विश्रामपछि हामी नेपाली बसमा पुनः उपस्थित हुनेछौँ

0: सबैलाई मन पर्ने ओखती साबुन सधैं प्रयोग गर्नुहोस्।
1: यो बिजेपीले दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
2: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
3: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9452 12206।
2: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना।
4: नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आइडी बैंक सबैका लागि बैंक पीस होम इन्टरनेट।
5: हामी तिलक राणाबारजी सँगै कुराकानी गर्दैछौँ, उहाँसँग अलि अघि सम्पर्क विच्छेद भएको थियो। तिलकजी पुनः स्वागत छ। तपाईँ बताउँदै हुनुहुन्थ्यो कस्तो खालको व्यवस्थापन छ भनेर, टुङ्गियो व्यवस्थापन राम्रै रहेछ होइन यो पाला मेनुमा?
6: हजुर, एउटा भेन्यु पनि राम्रो छ, छुट्टी छ, अनि अर्को चाहिँ हाम्रो स्वयंसेवी साथीहरू छ, अर्को चाहिँ हाम्रो चाहिँ नि प्रदेश त्यो चाहिँ प्रदेशका प्रदेश सभापतिहरू अथवा प्रदेशबाट चाहिँ मागेको चाहिँ नि कोअर्डिनेटर साथीहरू जसले चाहिँ सहजीकरण गर्नुहुन्छ, र हामीसँग पनि हाम्रै साथीहरू पनि प्रशस्त राखेर ताकि काहीँ अप्ठ्यारो सजिलोमा पनि उहाँहरूको उपस्थित रहन्छ भनेर ढङ्गबाट चाहिँ अगाडि बढाएका छौँ।
5: पन्ध्रौँ महाधिवेशनमा यहाँको उम्मेदवारी, किनभने तपाईँ त राम्रोसँग व्यवस्थापनमा खटिनु भएको छ होइन, देशभरिका महाधिवेशन प्रतिनिधिहरूलाई खाना खुवाउने कुरा चाहन्छु नै छैन, उम्मेदवारी केमा छ यहाँको?
6: मेरो केन्द्रीय सदस्य खुला तर्फ चाहिँ जान्छु भनेर सबै साथीहरूलाई चाहिँ भनेको छु, र मलाई लाग्छ मैले चाहिँ अब यो विशेषदेखि अहिले अथवा हिजोदेखि पनि काङ्ग्रेसमा लागु र काङ्ग्रेसले चाहिँ अब सेवा के भन्छ राजनीतिक सेवा हो र काङ्ग्रेसमा को पार्टीमा रहेर त्यो सेवा गर्न सकिन्छ भन्ने हेतुले चाहिँ म पार्टीमा सक्रिय छु, र अहिले पनि म के यो विशेषको केन्द्रीय सदस्य हो, र नेपाली काङ्ग्रेसले अहिले यो कार्य समितिले गर्ने हरेक क्रियाकलापमा मेरो सक्रिय सहभागिता छ, र त्यसैको खातिर अहिले पनि यो पन्ध्रौँमा अझ बढी चाहिँ मेहनत, अझ बढी चाहिँ सहयोग र पार्टीलाई अगाडि जुन पार्टीले चिन्ने गर्न खोजेको छ त्यो मेरो चाहिँ सक्रिय सहभागिताले सहयोग पुग्छ भन्ने मेरो चाहिँ नि भित्री इच्छा र चाहिँ चाहना र चाहिँ त्यो क्षमता त्यो योग्यता चाहिँ यो पार्टीलाई दिन्छु भन्ने लागेको छ, र अहिले पनि अब यो भोजन व्यवस्थापन जस्तो एकदम नै गाह्रो अथवा एकदम बढी खट्नुपर्ने को साथीहरू मेरो नेतृत्वले मलाई सुम्पिनु भएको छ, म एकदम नै सहज ढङ्गबाट चाहिँ त्यसलाई चाहिँ सम्पन्न गर्छु र सबै साथीभाइको सहयोग लिएर गर्छु भन्ने चाहिँ नि मलाई लागेको छ।
5: अब तपाईँलाई महाधिवेशन प्रतिनिधिले राम्रैसँग चिन्छन् होइन देशभरको?
6: हजुर, मलाई लाग्छ महाधिवेशन सबै महाधिवेशन प्रतिनिधिहरू एउटा नेता, उहाँहरू पनि नेता हो, नेताले चाहिँ नि हरेक कुरालाई चाहिँ नि हिजोको पनि आजको पनि राम्रोसँग मूल्याङ्कन गरेर प्रतिनिधि पठाउनुहुन्छ, र मलाई त झन् प्रत्यक्ष अनामनगरदेखि नै बढी चिन्नुहुन्छ भन्ने मलाई लाग्छ।
5: हस् तिलकजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
6: हजुर नमस्कार, धेरै धेरै धन्यवाद यहाँलाई पनि, यहाँको मिडियालाई पनि, जुन यो चाहिँ खाना सम्बन्धी र पन्ध्रौँ महाधिवेशन र मेरो उम्मेदवारी सम्बन्धी चाहिँ जुन जानकारी सबै के भन्छ महाधिवेशन प्रतिनिधिसम्म चाहिँ पुर्याइदिने जुन अवसर दिनुभयो यहाँलाई पनि फेरि पनि धन्यवाद।
5: हस्, यहाँको महत्त्वपूर्ण समयका लागि धन्यवाद। आदरणीय श्रोता, यतिखेर हामी तपाईँसँग प्रत्यक्ष रूपमा कुराकानी गरिरहेका छौँ नेपाली नेटवर्क मार्फत। सरस्वती तिवारी यतिखेर नेपाली कङ्ग्रेसको केन्द्रीय सदस्य हुनुहुन्छ, उहाँसँग कुराकानी गर्दै सरस्वतीजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
7: धन्यवाद, धन्यवाद हजुर।
5: सरस्वतीजी, नेपाली कङ्ग्रेसको पन्ध्रौँ महाधिवेशन कतिको लागेको छ, कतिको उल्लास रह्यो?
7: लागेको छ उत्साहजनक रूपमा। पन्ध्रौँ महाधिवेशन एउटा नयाँ जेनेरेसन पनि असाध्यै हावी भएको अवस्था छ, एउटा पुरानो जेनेरेसन भन्दा नयाँ जेनेरेसन बढी आएको अवस्था छ। अहिले पन्ध्रौँ महाधिवेशन एउटा भव्यताका साथ एकदम उत्साहजनक छ।
5: तर अब अहिलेको यो पछिल्लो अवस्थालाई हेर्ने हो भने नेपाली कङ्ग्रेसको हिजोको उद्घाटन सत्र त्यहाँ चाहिँ नेताहरूले बोलेका विषयहरू र अन्य नेताहरूले पनि बोलेका विषयहरूलाई हेर्दाखेरि कङ्ग्रेस अब निकै दृढ संकल्प सहित गगनको नेतृत्वमा एक डिक्का भएर अगाडि बढ्छ भन्ने विश्वासमा हुनुहुन्छ तपाईँ?
7: म चाहिँ विश्वासमा छु, किनभने गगनजीको नेतृत्वमा कङ्ग्रेस राष्ट्रका लागि र कङ्ग्रेस आम कङ्ग्रेसका लागि आम जनताका लागि राम्रो हुन्छ र असाध्य कङ्ग्रेसमय हुन्छ भन्नेमा म पूर्ण रूपमा विश्वास छु।
5: अब तपाईँको उम्मेदवारी के छ यो पन्ध्रौँ महाधिवेशनमा नेपाली कङ्ग्रेस?
7: मेरो अहिले पन्ध्रौँ महाधिवेशनमा मेरो केन्द्रीय सदस्य नै लड्ने मेरो उद्देश्य छ।
5: केन्द्रीय महाधिवेशन केन्द्रीय सदस्यमा उम्मेदवारी दिँदै हुनुहुन्छ? सरस्वती अर्यालजी केन्द्रीय सदस्यमा दिँदै गर्दाखेरि तपाईँका एजेन्डाहरू तपाईँका भिजनहरू होइन, तपाईँ त पहिला देउबा समूहमा हुनुहुन्थ्यो नि त होइन, अहिले यता आउनु भएको छ, गगनजी कहाँ आउनु भएको छ, नेता कार्यकर्ताले महाधिवेशन प्रतिनिधिले विश्वास गर्छन्
7: गर्छन् किन नगर्ने,
5: कसरी गर्छन् बताउनुहोस् त, गर्ने आधार प्रस्तुत गर्नुहोस् न सरस्वतीजी।
7: सुन्नु न, एउटा पारिवारिक ऐतिहासिक रूपमा पनि हामी सत्याग्रहको पालामा नौजना परिवार मेरो जेल बसेको परिवारको एउटा सन्तान हो म होइन, एउटा छोरी हो, त्यो कारणले गर्दा ऐतिहासिक परिवारको एउटा छोरी हो भन्ने कुरा आम कार्यकर्ता र नेताहरूलाई पनि थाहा छ। अर्को कुरा, मैले कङ्ग्रेसमा राजनीति गर्दै गर्दा कहिले पनि इमान्दारीपूर्वक राजनीति गरेँ, त्यहाँदेखि केन्द्रीय सदस्य हिजो देवदाईको समूहबाट लड्दै गर्दा देवदाईको समूहबाट लड्दै गर्दाखेरि पनि मेरो इमान्दारी पनि छ, मैले त्यही अनुसारको मिहिनेत पनि गरेँ, म के अरे गण्डकी प्रदेशको ऊर्जा जलस्रोत खानेपानी मन्त्री पनि बने, त्यस कारणले गण्डकी प्रदेशको जनताहरूलाई कहिल्यै पनि मैले गलत निर्णय गरिनँ र जनताको कुरा सुने, नेताको भन्दा नि जनताको कुरा सुने, गाउँको कार्यकर्ताको कुरा सुने, ती आम कार्यकर्ताहरूको मनोबल पनि म प्रति के छ भन्नुहोला भने यो विश्वासिलो नेता हो, त्यसले काम गर्न सक्थे, यो मेहनती छ र इमान्दारी पनि छ, कहिल्यै पनि सरकारमा बसेर होस् या जनताको बिचमा बसेर होस् बेमान गरेन भन्ने कुरा एउटा गण्डकी प्रदेशभित्र एउटा परिचय पनि बनेको छ, र राष्ट्रिय काङ्ग्रेस जसको केन्द्रीय समितिमा बसे, केन्द्रीय समितिमा बस्दाखेरि पनि मैले कहिल्यै पनि जनतालाई घात हुने एजेन्ट प्रस्तुत गरिनँ र जनतालाई अपमान हुने प्रस्तुत मैले कहिल्यै पनि गरिनँ र केन्द्रीय समितिमा केन्द्रीय नेताहरूको कहिल्यै पनि अपमान गर्ने काम पनि मैले गरिनँ, त्यस कारणले गर्दाखेरि सहज तिवारी भन्ने मान्छे, सशक्ति अर्याल तिवारी भन्ने मान्छे निष्ठावान हो र असाध्य मेहनती हो, सङ्घर्ष गर्न सक्ने मान्छे हो र यो जिम्मेवारी पाएपछि जिम्मेवारीको बडो कदरका साथ काम गर्ने मान्छे हो भन्ने कुरा राष्ट्रभरिका कङ्ग्रेसका महाधिवेशन प्रतिनिधि, कङ्ग्रेसका नेता, कङ्ग्रेसका कार्यकर्ता बिच मैले त्यो आफूलाई प्रस्तुत गरेको छु र समृद्ध कङ्ग्रेस बनाउनका लागि, समृद्ध देश बनाउनका लागि मैले आफूले आफूलाई आफ्नो परिचय सहित कङ्ग्रेसमा इमान्दारीपूर्वक काम गरेको छु, त्यस कारणले गर्दाखेरि सबैले मलाई विश्वास गर्नुहुन्छ कि यसको उम्मेदवारी असल छ र नैतिकतावान छ र राम्रो काम गर्छ भन्ने सबैलाई विश्वास छ, संगठन सुदृढीकरण गर्छ, संगठनलाई राम्रो गर्छ भन्ने सबैलाई विश्वास छ, मेरो उम्मेदवारी त्यसरी रहनेछ।
5: भनेपछि अब नेपाली कङ्ग्रेसको यो महाधिवेशनले कङ्ग्रेसलाई सबैलाई एक डिक्का बनाउन सक्छ त?
7: सक्छ, भोलि हामी अहिले जति शेरबहादुर दाईको टिमबाट, जति शेरबहादुर दाईको टिमबाट गगनजीको टिमलाई समर्थन गर्न आएका छौँ, हाम्रो अभियान के रहन्छ भने आज पनि कङ्ग्रेस एक हुनुपर्छ, स्थानीय निर्वाचनलाई असर गर्छ कङ्ग्रेस एक भएन भने, र हाम्रो पहल जति बेला पनि रहनेछ कि कङ्ग्रेस एक हुनुपर्छ र एक हुनु जसरी नै हुनुपर्छ, र शेरबहादुर दाईले पनि भोलि एकै ठाउँमा बसेर, गगनजी र शेरबहादुर दाई एकै ठाउँमा बसेर काम गर्नुपर्छ भन्ने हाम्रो उद्देश्य
5: थियो,
7: कङ्ग्रेस एक हुनुपर्छ र स्थानीय निर्वाचनमा एक जिका भएर जानुपर्छ र आम निर्वाचनमा पनि कङ्ग्रेस एक जिका भएर जानुपर्छ, हरेक ठाउँमा कङ्ग्रेस एक हुनुपर्छ भन्ने हाम्रो उद्देश्य रहन्छ।
5: अब एउटा कुर्सी खाली नै थियो मञ्चमा, तर पनि मञ्चमा खाली हुँदै गर्दाखेरि देउबाजी हिजो आउनु भएन है?
7: हजुर हजुर,
5: तर ल्याउन सक्नु भएन नि त तपाईँहरूले?
7: होइन, हामीले पहल गरेका छौँ, भोलि पनि हामी त्यही पहल गर्नेछौँ, पर्सि पनि हाम्रो त्यही पहल रहनेछ र हामी कङ्ग्रेस एक हुनुपर्छ भन्ने पहलको एउटा टिम हो, त्यो टिम गगनजीलाई भजभचाउने कुरा होस् या शेरबहादुर दाईलाई होस् हामी जति बेला पनि त्यो प्रस्तुतमा रहिरहन्छौँ।
5: सरस्वतीजी, यहाँको महत्त्वपूर्ण समयका लागि धेरै धेरै धन्यवाद, आगामी दिनको शुभकामना, नमस्कार। सरस्वती अर्याल तिवारी आदरणीय श्रोता, नेपाली बहसमा हामी चर्चा परिचर्चा गर्दैछौँ, कङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनकै फेरिफेरिमा बहस गर्दैछौँ। आदरणीय श्रोता, अब यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कङ्ग्रेसका नेता नारायण भट्टराई भट्टराईजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु, नमस्कार, गुड मर्निङ।
8: नमस्कार, धन्यवाद
5: भट्टराई सर। नेपाली कङ्ग्रेसको पन्ध्रौँ महाधिवेशनको उत्साह कतिको छ यतिखेर?
6: निकै हर्षोल्लासका साथ महाधिवेशन प्रारम्भ भएको छ। हिजो भव्य समारोह बीच पन्ध्रौँ महाधिवेशनको उद्घाटन भएको छ। यसले संगठनको जीवनमा एउटा नवीनता, एउटा ऊर्जा, एउटा आपसी विश्वास सृजना गरेको छ।
5: भनेपछि नेपाली कङ्ग्रेसको हिजोको उद्घाटन सत्रले चाहिँ कङ्ग्रेस एक दिक्का भएर जान्छ है भन्ने खालको सन्देश प्रवाह गर्यो होइन देशैभर?
6: अभियसली अब यो पार्टी समग्र ढङ्गले एक भएको छ, पार्टीमा बृहत्तर एकता निर्माण भएको छ, यसले पार्टीलाई नयाँ जीवन प्रदान गरेको छ। जुन कुरा हिजो सम्पन्न भएको पन्ध्रौँ महाधिवेशनको उद्घाटन समारोहले पनि प्रमाणित गरेको छ।
5: नारायण भट्टराईजी, यहाँको उम्मेदवारी के छ पन्ध्रौँ महाधिवेशनमा?
6: म नेताहरूसँग परामर्शमा छु, तर मेरो तयारी सहमहामन्त्रीका लागि गरिरहेको छु।
5: सहमहामन्त्रीमा दावी गर्दै हुनुहुन्छ तपाईँ? के छ एजेन्डा यहाँको सहमहामन्त्रीमा चाहिँ दावी गर्ने, कसरी पत्याउँछन् महाधिवेशन प्रतिनिधि?
6: एजेन्डाको हिसाबले हामीले पार्टीको जुन विशेष महाधिवेशन सम्पन्न गर्यौँ गत वर्ष, त्यो विशेष महाधिवेशन सम्पन्न गर्दाका हाम्रा केही एजेन्डाहरू छन्। पार्टीमा व्यापक सुधारको खाँचो छ, पार्टीलाई रूपान्तरित गर्नु छ, पार्टीमा परिवर्तन आवश्यक छ भनेर हामीले विशेष महाधिवेशन गरेका थियौँ। ती एजेन्डाहरूलाई हामीले प्रारम्भ गरेका छौँ, ती अझ पूर्ण रूपमा कार्यान्वयनमा आइसकेका छैनन्। पार्टीमा बृहत्तर शुद्धिकरण र संगठनको सुदृढीकरणको खाँचो छ, त्यस कारणले पार्टीमा बृहत्तर परिवर्तन र पार्टीलाई नवीनता दिने नै मेरो एजेन्डा हुन्छ।
5: अब पार्टीलाई अब गगन थापा नेतृत्वले चाहिँ एक ढिक्का बनाएर लैजान सक्ने सामर्थ्य त उहाँले राख्नु नै भएको छ होइन? अहिलेको परिस्थितिमा यहाँलाई थाहा छ नि त, न त्यहाँ बिपी पुत्र शशाङ्क देखिए, न गणेशमान सिंह पुत्र प्रकाशमान देखिए, न पूर्व सभापति शेरबहादुर देउवा नै देखिए, मञ्चमा एउटा कुर्सी खाली नै थियो, विरासतको क्रमभङ्गता भनेर मान्नुपर्छ होइन? अब त्यसो भए
6: हाम्रो सबै नेताहरूलाई पार्टीको महाधिवेशनमा उपस्थित गराउने प्रयत्न थियो, अद्यापि छ, र हामी चाहन्छौँ यो पार्टीमा सबै हिजो योगदान गर्ने सबै नेताहरू कुनै न कुनै ढङ्गले कुनै न कुनै समयमा जोडिनुहुन्छ नै, जति बेला उहाँहरूले आफ्नो त्यो मनबाट त्यो केही विकारहरूलाई थाल्नुहुन्छ त्यसपछि उहाँहरू जोडिनुहुन्छ, हाम्रो सबैलाई जोडेर लैजाने, यानि कि पार्टीभित्रका नेता र पार्टीका सदस्यहरू मात्रै होइन कि आम जनतालाई बढीभन्दा बढी नागरिकहरूलाई जोडेर पार्टीलाई अझ बृहत्तर बनाउने, जनताको एजेन्डालाई, जनताका मुद्दाहरूलाई उठान गर्ने र शासन सत्ताका माध्यमबाट डेलिभरी दिने, सेवा प्रवाह गर्ने हाम्रो मिसन भइ नै रहनेछ।
5: र जाँदा जाँदै के भन्न चाहनुहुन्छ देशभर आएका महाधिवेशन प्रतिनिधिहरूलाई?
6: देशभरबाट यहाँ पाल्नुभएका सबै आदरणीय महाधिवेशन प्रतिनिधिहरूलाई पहिला त यो पन्ध्रौँ महाधिवेशनलाई हर्षोल्लासका साथ, आपसी विश्वासका साथ र वृहत्तर एकताका साथ सम्पन्न गर्ने कुरामा यहाँहरूको योगदान रहने मैले विश्वास लिएको छु। त्यसै गरेर यो पार्टीको नवीन अध्याय जुन हामीले प्रारम्भमा गरेका छौँ यसलाई पूर्णतामा दिन विशेष महाधिवेशनमा योगदान गरेको एउटा पार्टीको सदस्यको हैसियतले विशेष महाधिवेशनले उठान गरेका मुद्दाहरू, पारित गरेका नीतिहरू र प्रक्षेपण गरेको जो पार्टीको आगामी कार्ययोजना छ त्यसलाई पूर्णतामा पुर्याउनका लागि पार्टीमा नवीन ऊर्जा भर्न, एउटा नवीन सन्देश दिन, आपसी विश्वास र एकता निर्माण गर्नका लागि महाधिवेशन प्रतिनिधिहरूको महत्त्वपूर्ण जिम्मेदारी रहने पनि विश्वास लिएको छु। यसर्थमा मेरो सहमहामन्त्री पदमा उम्मेदवारी रहनेछ। त्यस हिसाबले यहाँहरूको एउटा अमूल्य मत र विश्वास, यहाँहरूको साथ र सहयोग मलाई हुने कुरामा पनि अपिल पनि गर्न चाहन्छु। देशैभरबाट आउनुभएका साथीहरूले एउटा नवीन सन्देश र ऊर्जा लिएर फर्किनुहुनेछ र पार्टी फेरि जनजनमा हरेक नागरिकसँग जोडिनेछ र यसबाट नेपालको लोकतन्त्र थप सुदृढ हुनेछ। हामी सबै एकाकार भएर अगाडि बढ्नेछौँ, यही सन्देश लिएर फर्किनु होला भन्ने भन्न चाहन्छु।
5: हस्, नारायण भट्टराईजी, यहाँको महत्त्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आदरणीय श्रोता, यतिखेर हामीसँग प्रत्यक्ष रूपमा जोडिनु भएको छ नेपाली कङ्ग्रेसका नेता आनन्द विष्ट। आनन्दजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
8: हजुर, धन्यवाद केएमजी, नमस्कार। हजुर
5: आनन्दजी, कस्तो रह्यो नेपाली कङ्ग्रेसको उद्घाटन सत्र पन्ध्रौँ महाधिवेशन हिजो?
8: अत्यन्तै उत्साहप्रद, एउटा नयाँ जोस, नयाँ उमङ्ग, विशाल युवाहरूको सहभागिता र देशभरि यो एउटा अत्यन्तै महत्त्वपूर्ण र उत्साहजनक रह्यो र यो माहौल, यो हाम्रो खुल्ला मञ्चको माहौल हेर्दाखेरि यस्तो लागिरहेको थियो देश नै यहीँ नै खुला मञ्चमा आएको जस्तो फिल भइरहेको थियो र अत्यन्त उत्साहप्रद भयो र नेपाली काङ्ग्रेसले यो हिजोको उद्घाटन सत्रले नयाँ नेपाली काङ्ग्रेसभित्र नयाँ जोस, नयाँ ऊर्जा र नयाँ भिजन सबै भरेको जस्तो महसुस भएको छ। अत्यन्त उत्साहप्रद रह्यो केमजी।
5: होइन आनन्दजी, अब महाधिवेशनमा एकदम रौनकता छ होइन, अब नेपाली कङ्ग्रेसको नेतृत्व अब गगन कुमार थापाले चाहिँ सम्भवतः निर्विरोधै हुने खालको सम्भावना पनि छ सभापतिमा, पदाधिकारीसँग केही बढाउने पनि भनिएको छ। तपाईँको उम्मेदवारी केमा रह्यो, घोषणा गर्नुभयो उम्मेदवारी?
8: मैले केमजी, मलाई अत्यन्त गर्व लागेको थियो तपाईँलाई, म 11 महाधिवेशनदेखि महाधिवेशन प्रतिनिधि महासमिति सदस्य हुँदै 11, 12, 13, 14 र अहिले 15 महाधिवेशन म 5 चोटि लगभग महासमितिको सदस्य भइसकेको व्यक्ति र यो 13 महाधिवेशनमा नेपाली काङ्ग्रेसको आमन्त्रित केन्द्रीय सदस्य व्यक्ति भइसकेका व्यक्ति नाताले मैले अहिले कैलालीको क्षेत्रमा 4 प्रतिनिधि सभाको निर्वाचन पनि प्रतिस्पर्धा गरेको र सहमति सहकार्यका साथ त्यहाँका साथीहरूले सबैभन्दा उत्कृष्ट मत दिएर मलाई महाधिवेशनमा पठाउनु भएको छ। यसको अर्थ के हो भने तपाईँ अब नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिमा तपाईँको गर्विलो उपस्थित हुनुपर्छ भन्ने कुरा मैले आफ्नो क्षेत्रबाट पनि पाएको छु र विश्वभरिबाट आएका नेपाली जनसङ्घ समितिका साथीहरू र 77 जिल्लाबाट आउनुभएका नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधि महासमिति सदस्यहरूसँगको लामो समयसम्म सहकार्यका एकता थियो। उहाँहरू सबैको सल्लाह सुझाव अनुसार मैले नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिको खुल्ला तर्फ चाहिँ आफ्नो उम्मेदवारी हिजो मात्रै मैले घोषणा गरेको छु। घोषणा गर्नुको अर्थ यो होइन चर्चामा आउनलाई, कुनै पदमा घोषणा गर्नु होइन केमजी, त्यो त्यसलाई त्यसको सम्भावनालाई हेरेर साथीहरूसँग सल्लाह सुझाव गरेर नेतृत्व गराउनुसँग सल्लाह सुझाव गरेर मात्र मैले हिजो मात्र आफ्नो केन्द्रीय कार्य समितिको सदस्यमा आफ्नो उम्मेदवारी घोषणा गरेको छु केमजी। यो रेडियोको माध्यमबाट तपाईँको अत्यन्त पपुलर रेडियोको माध्यमबाट सम्पूर्ण श्रोताहरू जो अहिले सुन्नुहुन्छ नेपाली काङ्ग्रेसमा महाधिवेशन प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गर्न चाहन्छु, अपिल गर्न चाहन्छु, लामो समयसम्म बसेर यो पार्टीमा मैले सेवा गरेको छु, स्वदेशमा होस् विदेशमा, यो देशमा साह्रो गाह्रो पर्दाखेरि होस्, दैवी विपत्ति पर्दाखेरि होस्, यो देशमा कुनै खालका सङ्कट पर्दाखेरि होस्, सधैँ अग्रपन्थीमा उभिएर नेपाली काङ्ग्रेसको एउटा कार्यकर्ता एउटा सिपाही भएर यो देशको सेवा गरेको छु, यो पार्टीको सेवा गरेको छु। मलाई लाग्छ यो 5 महासमितिको सदस्य भइसकेको व्यक्ति अब केन्द्रीय कार्य समितिमा मेरो एकदमै सशक्त प्रस्तुति हुनुपर्छ भन्ने सबैको भावना छ र मेरो पनि आफ्नो त्यही धारणा छ केमजी।
5: भनेपछि काङ्ग्रेसको केन्द्रीय सदस्यको खुला सदस्य, खुला केन्द्रीय सदस्यमा यहाँको उम्मेदवारी होइन?
8: हजुर केमजी, खुल्ला केन्द्रीय सदस्य छ र अझ त्यसमा पनि केही भयो भने केही सहमतिको कुरामा केही यताउता भयो भने या तपाईँको अरू कुनै क्लस्टमा आउट पर्ने भयो भने त्यो पनि सम्भावना खुल्लै छ।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि, सम्पर्क 0556-5969-5550, 05550-5553
9: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली, बाल मन्दिर रोड भरतपुर 10 चितवन। फोन 0 56 493-440, 493-580 र 98 550 26 440।
10: It's 7 o'clock, अहिले 7 बजेको छ।
2: तपाईको समुदायको अनि तपाईको सरोकारको
11: खबर, तपाईको अधिकार अनि तपाईको अपरिहार्यता,
2: तपाई हाम्रै गाउँघरको खबर अनि सत्य तथ्य सन्तुलित र विश्वसनीय खबर, स्वदेश खबर।

0: नमस्कार। माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्ज सँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र शेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका पाँच ब्रह्मपुरी निवासी सूर्य सुनारले दोस्रो मिस्टर चितवनको उपाधि हासिल गर्नुभएको छ। असो 17 गते शनिबार सम्पन्न दोस्रो मिस्टर चितवन शारीरिक सुगठन प्रथम पुरुष स्पोर्ट्स फिजिक्स तथा दोस्रो महिला एथलेटिक्स फिजिक्स प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै सुनारले मिस्टर चितवनको उपाधि हासिल गर्नुभएको हो। चितवन फिजिकल फिटनेस सेन्टर गैराकोटबाट प्रतियोगितामा सहभागी हुनुभएका सुनारले 70 केजी तौल समूहमा 16 पदक जित्दै ओभरअलतर्फ समेत उत्कृष्ट प्रदर्शन गर्दै दोस्रो मिस्टर चितवनको उपाधि पार्न सफल हुनुभएको हो। उपाधिसँगै सुनारले नगद 1,50,000 रुपियाँ पुरस्कार प्राप्त गर्नुभएको छ। प्रतियोगितामा चितवन जिल्लाको विभिन्न स्थानबाट आएका खेलाडीहरूबीच कडा प्रतिस्पर्धा भएको थियो। उपाधि जितेपछि प्रतिक्रिया दिँदै सुनारले आफ्नो मेहनत र निरन्तर अभ्यासले सार्थकता पाएको बताउनु भएको छ। लामो समयको तयारी, अनुशासन र नियमित प्रशिक्षणका कारण आफूले यो सफलता प्राप्त गर्न सकेको उहाँको भनाइरहेको छ। माडी नगरपालिका पाँच स्थित दिवाकर स्मृति माध्यमिक विद्यालयमा नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढेको छ। विद्यालयमा सम्पन्न अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितिका लागि अभिभावक प्रतिनिधि छनौट गरिएको हो। अभिभावक भेलाबाट विद्यालय व्यवस्थापन समितितर्फ जयादेवी पौडेल, लामिछाने बाटुली हरिजन, विक्रम महतो र सीमान्त चौधरी छनौट हुनुभएको छ। माडी नगरपालिकाको निर्देशन तथा प्रचलित शिक्षा ऐन र शिक्षा नियमावलीमा भएको व्यवस्था अनुसार अभिभावकबाट सदस्य छनौट गरी नयाँ विद्यालय व्यवस्थापन समिति गठन प्रक्रिया अगाडि बढाइएको विद्यालयले जनाएको छ। नेपाल दुर्लभ रक्त समूह चितवनको उपाध्यक्षमा राजमणि नेपाल चयन हुनुभएको छ। संस्थाको 10 अधिवेशनले नेपालको अध्यक्षतामा 13 जनाको कार्यसमिति निर्विरोध चयन गरेको हो, जसमा उपाध्यक्षमा विजय अधिकारी, सचिवमा दिपेन्द्र पौडेलको साध्यक्षमा आमोद सुवेदी र सहसचिवमा क्रिस्टी सापकोटा चयन हुनुभएको छ। सदस्यहरूमा क्रमशः रामचन्द्र हुमागाई, प्रमिला देवी पाण्डे, गोविन्द पराजुली, यशोदा शर्मा, मदन कट्टेल, सविता पौडेल, विमला मिश्र, हरि भण्डारी चयन हुनुभएको छ। नेपाल मगर विद्यार्थी संघ जिल्ला समिति चितवनले आफ्नो लक्ष्य अनुसार अक्षय कोषमा रकम संकलन गरेको छ। चितवन जिल्ला र यससँग जोडिएका छिमेकी जिल्लाका स्थानीय तहमा रहेका विपन्न जेहेन्दार तथा अशक्त मगर विद्यार्थीलाई सहयोग गर्ने उद्देश्यले 2075 सालमा स्थापना गरिएको अक्षय कोषमा लक्ष्य अनुसार 10,07,680 रुपियाँ रकम संकलन गरेको भरतपुरमा आइतबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी गराइएको हो। नेपाली काङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशन आइतबारदेखि काठमाडौँको खुला मञ्चमा शुरू भएको छ। विशेष महाधिवेशनबाट बनेको काङ्ग्रेस नेतृत्वले 15 नियमित महाधिवेशनको आयोजना गरेको हो। अहिले काङ्ग्रेसभित्र चुनावी सरगर्मी शुरू भइसकेको छ। महाधिवेशन प्रतिनिधिहरू काठमाडौँ पुगेर धमाधम उम्मेदवारी घोषणा पनि गरिरहेका छन्। चितवनबाट निर्वाचित महाधिवेशन प्रतिनिधिहरू पनि विभिन्न पदमा उम्मेदवारी घोषणा गरेका छन्। जिल्लाका नेताहरूले युवा केन्द्रीय सदस्यदेखि सह महामन्त्रीसम्मको पदमा उम्मेदवारी घोषणा गरेका छन्। प्रहरीले शनिबार करिब 10,000 लिटर घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गरेको छ। पूर्वी चितवनको कालिका नगरपालिका एक सूर्यपुर स्थित सानु घिसिङको घरमा मदिरा बनाई बिक्री वितरण भइरहेको सूचनाको आधारमा पुगेको प्रहरीको टोलीले 10,000 लिटर मदिरा नियन्त्रणमा लिएको हो। घिसिङको घर गोठ र उनले स्टोर गरिराखेको घरेलु मदिरा बनाउन प्रयोग गरिने कच्चा पदार्थ सहितको सामग्री इलाका प्रहरी कार्यालय रत्नगरको टोलीले नियन्त्रणमा लिएको हो। देश खबरमा अब केही राष्ट्रिय खबरहरू। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टीको 15 महाधिवेशन आइतबार उद्घाटन गर्नुभएको छ। थापाले पार्टीका संस्थापक सहितका अग्रज नेताहरूको तस्विरमा माल्यार्पण गर्दै महाधिवेशनको उद्घाटन गर्नुभएको हो। राजधानीको खुल्ला मञ्चमा आयोजित उद्घाटनमा उहाँले दीप प्रज्वलन गर्नुका साथै बिरुवामा जल सेचन समेत गर्नुभएको थियो। महाधिवेशन उद्घाटन समारोहमा काङ्ग्रेसका अग्रज नेताहरूको तस्विरमा विभिन्न राजनीतिक दलका नेताहरूले समेत माल्यार्पण गरेका थिए। महाधिवेशनको उद्घाटन समारोहमा राष्ट्रपा सभापति रवि लामिछाने सहित विभिन्न दलका नेताहरूको सहभागिता रहेको थियो। नेपाली कांग्रेसका सभापति गगन थापाले 15 महाधिवेशनमा पेश गर्न राजनीतिक प्रतिवेदन तयार पार्नु भएको छ। आगामी 4 वर्षका लागि कांग्रेसको राजनीतिक वैचारिक संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकारी, युवा सहभागिता र समुन्नत नेपाल, सम्मानित नेपालीको अवधारणा समेत समेटिएको छ। थापाले तयार पार्नु भएको प्रतिवेदनमा कांग्रेसले पछिल्ला 2 दशकमा आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तालाई प्राथमिकता दिएको स्वीकार गरिएको छ। गठबन्धन व्यवस्थापन, भागबण्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको तथा भ्रष्टाचार र अनियमिततामा आफ्नै पक्षका व्यक्तिलाई संरक्षण गर्ने प्रवृत्तिले सार्वजनिक संस्थाको स्वायत्तता कमजोर बनाइएको उल्लेख छ। युवा पुस्तासँग पार्टीको दूरी बढेको र नागरिकका बदलिँदा अपेक्षा बुझ्न नसकेको आत्मसमीक्षा गर्दै दोस्रो विशेष महाधिवेशन मार्फत जनतासँग क्षमायाचना गरी पार्टी सुधारको संकल्प गरिएको प्रतिवेदनमा उल्लेख गरिएको छ। कांग्रेसको महाधिवेशन आइतबारदेखि राजधानीमा शुरू भएको छ। नेपाली कांग्रेसको आइतबारदेखि शुरू भएको 15 महाधिवेशनमा लुम्बिनी प्रदेशबाट पार्टीको पदाधिकारी र केन्द्रीय सदस्यमा उम्मेद्वारी घोषणा गर्ने क्रम तीव्र बनेको छ। महाधिवेशन शुरू भएसँगै लुम्बिनीबाट पदाधिकारीमा आधा दर्जन र केन्द्रीय सदस्यमा एक दर्जन भन्दा बढी नेताले उम्मेद्वारी घोषणा गरेका छन्। काठमाडौँमा महाधिवेशन प्रतिनिधिहरू भेला हुन थालेसँगै विभिन्न समूहले भेटघाट, छलफल र प्रचार प्रसारलाई तीव्रता दिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसभाका सभापति रवि लामिछानेले पार्टीले 5 वर्षमा काम गर्न नसके पहिले पार्टी सदस्यता च्यात्न कार्यकर्तालाई आग्रह गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा उहाँले चुनावका बेला भोट माग्दा दल छोड्नु पर्दैन, भोट दिनुहोस् भन्नेको कुरामा अडिग रहेको सुनाउनुभयो। रविले राजनीतिक स्वार्थका निम्ति कुनै पनि संस्थालाई आरोप नलगाउन आग्रह गर्नुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको बाँकी काम टुङ्ग्याउने नेतृत्व गर्नलाई नेपाली कांग्रेसका सभापति गगन थापालाई आग्रह गर्नुभएको छ। कांग्रेसको 15 महाधिवेशनमा उहाँले बाँकी काम नटुङ्गाए देश अप्ठ्यारोमा पर्ने बताउनुभयो। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौताको बाँकी काम टुङ्ग्याउने नेतृत्व गर्नलाई नेपाली कांग्रेसका सभापति गगन थापालाई आग्रह गर्नुभयो। कांग्रेसको 15 महाधिवेशनमा उहाँले बाँकी काम नटुङ्गाए देश अप्ठ्यारोमा पर्ने बताउनुभयो। जनमत पार्टीको अध्यक्षमा डाक्टर सिके राउत पुननिर्वाचित हुनुभएको छ। पार्टीको दोस्रो महाधिवेशनबाट राउत 958 मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुनुभएको हो। अध्यक्ष पदमा राउतको मात्रै उम्मेद्वारी परे पनि निर्वाचन प्रक्रिया मार्फत उहाँलाई निर्वाचित गरिएको हो। राष्ट्रिय उपाध्यक्षमा राउतका दाजु डाक्टर जयकान्त राउत सहित 7 निर्वाचित भएका छन्। सिद्धार्थ राजमार्ग अन्तर्गत बुटोल तानसेन सडक खण्डको सिद्धबाबा नजिक मोटरसाइकल दुर्घटना हुँदा 1 मृत्यु भएको छ। आइतबार दिउँसो तिनाहुर गाउँपालिका 3 स्थित तल्लो सिद्धबाबा नजिक बुटोलबाट गुल्मीतर्फ जाँदै गरेको लु चौरतर्फ 9171 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट करिब 100 मिटर तल खसेको हो। दुर्घटनामा गुल्पीको छत्रकोट गाउँपालिका 3 47 वर्षीय नवराज पन्तको ज्यान गएको हो। र 12 देवताल गाउँपालिका 6 जबका स्थित माछा पोखरीमा डुबेर 2 किशोरको मृत्यु भएको छ। देवताल गाउँपालिका 6 र उहीकी 14 वर्षीय निशा पटेल र सोही ठाउँकै 14 वर्षीय चाँदनी पटेलको पोखरीमा डुबेर मृत्यु भएको हो। जितिया पर्व मनाउने क्रममा आफ्ना अभिभावकसँगै पोखरीमा नुहाउन गएकी दुवै किशोरी शनिबार साँझ डुबेर बेपत्ता भएका थिए। सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक सुदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु। नमस्कार।
1: आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
2: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
3: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5359 53 98550 7061 र 98550 7053।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने।
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब।
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC, Academy of Professional Education, Prali. Hotel Training, Chitawan, Belchok, Narengard. Phone 056-493-374, 98-510-61-366.
4: Barista, Bakery, Cook, Sushi, Bartender, Housekeeping, Reception, Pizza Maker, Cook Helper, Waiter, Waitress, Lagayat ka talimharu dhamadham sanchalan bhai raheko cha. Sathai, Job Guarantee sahit 6 mahine Cook talim sanchalan ma raheko cha. गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98-550-60-359 र 98-550-67-359।
7: बाडीवासीहरुका लागि खुशीको खबर।
8: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी, जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र।
9: साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
1: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98-459-64-977 र 98-020-35-212। 93.2 स्वदेश एफएम।
10: गगनले जगाउन खोजेको काङ्ग्रेस,
11: प्रत्येक काङ्ग्रेसको एउटा पर्पस होस् न, उम्मेदवार बन्ने, उम्मेदवार जिताउने, उम्मेदवार हराउने, पार्टीभित्र उम्मेदवार, पार्टी बाहिर उम्मेदवार, एउटा चुनावबाट अर्को चुनावसम्म मात्र होइन।
10: खुल्ला मञ्चबाट गगनले सार्वजनिक गरे काङ्ग्रेस रूपान्तरणदेखि राज्य सञ्चालनसम्मका दृष्टिकोण।
11: चाइना र इन्डिया जत्रो बजार हुँदै गर्दाखेरि पनि किन चल्न सकेन हाम्रो धन्दा।
10: गगनलाई शुभकामना दिँदै रविले भने पार्टीमा किचकिच गर्नेलाई बिदा गरेकै राम्रो।
11: पार्टीभित्र बसेर सधैँ कचकच गर्ने, गनगन गर्ने, हैरान गर्ने, फकाउँदा फकाउँदा सम्पूर्ण शक्ति नष्ट गरिदिने साथीहरूलाई फकाउनु भन्दा छोडिदिएकै राम्रो पनि हुन्छ कहिले काहीँ।
10: गगनको नेतृत्वमा भएको महाधिवेशनमा युवाहरूको उल्लेखनीय सहभागिता। चार पुस्ता जोडेर पार्टीलाई बलियो बनाउने उद्घोष।
11: काङ्ग्रेसलाई त्यति माया गर्ने साथीहरूको मनमा चोट पुर्याएको, हामीले हाम्रो कामले चोट पुर्याएको, त्यस कारणले गर्दा काङ्ग्रेसले उहाँहरूलाई छाडिदियो। तपाईँले गएर भनिदिनु होला, हिजो काङ्ग्रेसले छाडेको थियो, अब काङ्ग्रेस तपाईँलाई फेरि जोड्न आउँदैछ।
10: काङ्ग्रेसको मूल प्रवाह, नयाँ नीति र नेतृत्व छान लाग्दा केही नेता छुट्टै पार्टीको तयारीमा।
11: हामी काम गर्न चुक्यौँ, मान्नुपर्छ यसलाई।
10: एक वर्षको अन्तरालमा विभिन्न अण्डर, ठक्कर, चोट, विवाद र विभाजनका अनेक चरण पार गर्दै नेपाली काङ्ग्रेस महाधिवेशनमा प्रवेश गरेको छ। करिब 5 वर्ष अघि भ्रिकुटी मण्डपमा 14 महाधिवेशन गरेको काङ्ग्रेसले यसपालि 15 महाधिवेशन खुल्ला मञ्चमा गरेको छ। महाधिवेशनको उद्घाटन मात्र नभई बन्द सत्र समेत खुल्ला मञ्चमै गर्दैछ काङ्ग्रेसले। अघिल्ला महाधिवेशनहरूको तुलनामा 15 महाधिवेशन काङ्ग्रेसका लागि विशेष छ। काङ्ग्रेस महाधिवेशन किन विशेष छ, यो महाधिवेशनले के गर्छ, यसबारे क्रमिक रूपमा चर्चा गर्नेछु। तर त्यसभन्दा पहिला गत पुस अन्तिममा विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयन गरेसँगै बदल्यौ काङ्ग्रेस बदल्छौ देश भन्ने नारा तय गरेको काङ्ग्रेसले फागुन 21 को चुनावबाट देश बदल्ने अवसर त पाएन, पार्टी भने बदलेको छ। छ। काङ्ग्रेसलाई तेस्रो पुस्ताको नेता गगन थापाको नेतृत्वमा बदलिएको छ। विशेष महाधिवेशनले तदर्थ रूपमा नेतृत्व बदल्यो। यो महाधिवेशनले काङ्ग्रेसभित्रको त्यो परिवर्तनलाई औपचारिकता दिनेछ। यसकारण यो महाधिवेशन विशेष छ। काङ्ग्रेसको 15 महाधिवेशन विशेष महाधिवेशन हुनुको अर्को कारण पनि हो युवा सहभागिता। मैले अघिल्लो भिडियोमा पनि चर्चा गरेको थिएँ, काङ्ग्रेसलाई वृद्धहरूको पार्टी भनेर चित्रण गरिन्थ्यो। यो महाधिवेशनले काङ्ग्रेस लक्षित त्यो भाष्य पनि परिवर्तन गरिदिएको छ। इतिहासमै पहिलो पटक काङ्ग्रेस महाधिवेशनमा उल्लेख्य रूपमा युवा प्रतिनिधिको सहभागिता देखिएको छ। उमेरले 50 देखे पनि गगन थापा काङ्ग्रेसका युवा नेताका रूपमा परिचित छन्। काङ्ग्रेसमा पुस्ताकै कुरा गर्ने हो भने उनी अझै पनि तेस्रो पुस्तामा पर्छन्। उनीभन्दा माथि दुई पुस्ताका नेताहरू अझै पार्टीमा सक्रिय छन्। आफूभन्दा दुई पुस्ता माथिका नेताहरूलाई ओभरटेक गरेर विशेष महाधिवेशनबाट पार्टीको बागडोर सम्हालेका गगनले महाधिवेशनमा सबैभन्दा कनिष्ठ पुस्तालाई पनि सहभागी गराएका छन्। महाधिवेशनमा झन्डै 1000 प्रतिनिधि 35 वर्ष मुनिका छन्। उडा तहदेखि नै युवाहरूको प्रतिनिधित्व सुनिश्चित गराएको काङ्ग्रेसले केन्द्रीय समितिमा समेत 21 जनालाई सिट सुरक्षित गरेको छ। जेएनजी आन्दोलनले काङ्ग्रेसलाई हित गरेन। नयाँ पुस्ताको आकर्षण काङ्ग्रेसमा देखिएन, त्यो आकर्षण रासपामा देखियो। नयाँ पुस्ताको आशा र पुरानो पुस्ताको भरोसा गुमाएको काङ्ग्रेसले त्यसलाई फर्काउने प्रयास गरेको छ र यसमा मुख्य गरी गगन थापा नै सक्रिय छ। क्रियाशील सदस्यता संख्याको हिसाबले काङ्ग्रेसलाई घाटा लागेको छैन। करिब 9 लाख क्रियाशील सदस्य अझै काङ्ग्रेसमा छन्। तर आकर्षण कति बढ्यो त्यो त आगामी चुनावले देखाउला। जेएनजी आन्दोलनले सरकार ढाल्यो, चुनावले काङ्ग्रेसको हैसियत ढल्यो। हालसम्मका भएका आम चुनावमा काङ्ग्रेस दोस्रो पटक दोस्रो दल बन्यो। यसको अर्थ काङ्ग्रेसले मतदाताको विश्वास जित्न सकेन। पछिल्ला 2 दशक सत्ता र शक्तिको केन्द्र बनेको काङ्ग्रेस अहिले छेउमा पुगेको छ। 2082 फागुनमा संसदीय चुनाव भयो। आगामी वर्ष स्थानीय तह र प्रदेशको चुनाव हुनेछ। काङ्ग्रेसको नेतृत्वको धाय छ सकेसम्म आगामी चुनावबाटै आफूलाई रिभाइभ गर्ने, गुमाएको विश्वास रिटेन गर्ने। स्थानीय तह र प्रदेशको चुनाव नजिकै गर्दा आयोजना गरिएकाले पनि यो महाधिवेशन काङ्ग्रेसका लागि महत्त्वपूर्ण छ। गगन थापाले बारम्बार भन्ने गरेका छन्, बिपीले लगाएको जुत्तामा खुट्टा हालेको छु, बिपीले कल्पना गरेको जस्तै काङ्ग्रेस बनाउँछु। गगनले बिपीले कल्पना गरे जस्तै काङ्ग्रेस बनाउन सक्लान् वा सक्दैनन् त्यो त समयले बताउला। तर एउटा सत्य के हो भने नयाँ पुस्ताले आशा गरेका नेतामध्ये गगन थापा पनि एक हुन्। जति बेला उनी विद्यार्थी नेता थिए त्यति बेलादेखि नै उनी भविष्यका नेताका रूपमा हेरिएका थिए। महाधिवेशन उद्घाटन समारोहमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र एमाले महासचिव शङ्कर पोखरेलले गगनको पृष्ठभूमिलाई त्यसै गरी स्मरण गरे।
12: अरूको नाम त म लिन चाहन्न, तर एकजना नेपाली काङ्ग्रेसको तर्फबाट गगन थापा भोलिको सम्भावित नेता देख्छु मैले भनेको थिएँ।
13: नेपाली काङ्ग्रेसको यो 15 महाधिवेशन नयाँ पुस्ताको अपेक्षा र भावनाको सम्बोधन गर्ने कुराहरूमा अगाडि बढ्न सकोस् म शुभकामना व्यक्त गर्न चाहन्छु।
10: काङ्ग्रेसले विशेष महाधिवेशनबाट विधानलाई संशोधन गर्यो। कुनै पनि नेता पदै नै महाधिवेशन प्रतिनिधि बन्ने र सधैँ नेता बनिरहने पुरानो प्रणालीलाई परिवर्तन गरिदियो। समावेशी र समानुपातिक सहभागितालाई अझ फराकिलो बनायो। महाधिवेशनमा देखिएको अनुहारले पनि त्यसलाई स्पष्ट पार्छ। यो सँगै काङ्ग्रेसले यही महाधिवेशनबाट नीतिगत समीक्षा पनि गर्दैछ। बिपीले प्रतिपादन गरेको काङ्ग्रेसको मूल नीति लोकतान्त्रिक समाजवादलाई नेताहरूले फरक फरक व्याख्या र विश्लेषण गरिरहेका छन्। बिपीले 7 दशक अघिको समाजलाई हेरेर बनाएको नीतिमा परिमार्जन आवश्यक छ भनेर बहस सुरु भएको निकै वर्ष भएको छ। काङ्ग्रेसको गोदावरी महासमिति बैठकमा तत्कालीन महामन्त्री गगन थापाले काङ्ग्रेसले लोकतान्त्रिक समाजवादलाई थप परिष्कृत गर्दै सामाजिक लोकतन्त्रको अवधारणा स्वीकार गर्नुपर्ने प्रस्ताव गरेका थिए। त्यति बेला उनी अल्पमतमा परे। अहिले उनी सभापतिको हैसियतमा महाधिवेशन गर्दैछन् र फेरि पनि सभापति हुने लाइनमा छन्। महाधिवेशनको बन्द सत्रमा 29 बुँदे राजनीतिक प्रस्ताव पेश गर्नेछन् जसमा सामाजिक लोकतन्त्रका विषय पनि समेटिनेछन्। तर ख्याल गर्नुपर्ने कुरा के छ भने गत असारमा सम्पन्न आफ्नो पहिलो महाधिवेशनबाट राष्ट्रिय स्वतन्त्र पार्टी रासुपाले आफ्नो नीति सामाजिक लोकतन्त्र तय गरिसकेको छ। अब काङ्ग्रेसले यसलाई कसरी परिभाषित गर्छ भन्ने सर्वत्र चासो बढेको छ। यसकारण पनि यो महाधिवेशन विशेष छ। रूपान्तरण र पुस्तान्तरणको प्रक्रियामा रहेको काङ्ग्रेसका लागि यो महाधिवेशन अर्को कारणले पनि विशेष छ र त्यसको झल्को उद्घाटन समारोहमा पनि देखियो। शुभकामना दिन पुगेका सबै दलका नेताले गगन र उनले नेतृत्व गरेको काङ्ग्रेसलाई बधाई र शुभकामना दिए। पूर्व प्रधानमन्त्री प्रचण्डले गगनलाई निरन्तरतामा क्रमभङ्गता गर्ने नेताका रूपमा परिभाषित गरिदिएका छन्।
13: र अहिले देशको विषम परिस्थितिमा एउटा क्रमभङ्ग सहित तपाईँले नेपाली काङ्ग्रेसलाई नयाँ बनाउने
14: जमर्को गरेको कारणले पनि मैले भन्थे सबै नेपाली कांग्रेसका नेता कार्यकर्ताहरूलाई एकीकृत गरेर केन्द्रित गरेर एउटा विशाल शक्ति निर्माण होस्।
15: प्रचण्डले भने चाहिँ जेएनजीले देशमा विद्रोह गरे, गगनको नेतृत्वमा युवाहरूले कांग्रेसमा विद्रोह गरे, कांग्रेसलाई युवाहरूको पार्टी बनाउने अभियान थाले, त्यसलाई महाधिवेशनबाट औपचारिकता दिइँदैछ। महाधिवेशनमा आकर्षणको केन्द्र बने रासुपा सभापति रवि लामिछाने। रवि लामिछाने मञ्चमा उक्लिँदै गर्दा कांग्रेस नेता तथा कार्यकर्ताहरूले गडगडाहट तालीले स्वागत गरे। जब रविले जय नेपाल भनेर आफ्नो भाषण सुरु गरे, कांग्रेस नेता तथा कार्यकर्ताले फेरि तालीले स्वागत गरे।
16: जय नेपाल, पार्टीवाला होइन है, देशवाला।
15: कांग्रेसलाई शुभकामना दिएका रविले लोकतन्त्रको मूल्य र मान्यताबाट राष्ट्रपा कहिल्यै अलग नहुने र हालसम्मका परिवर्तनलाई राष्ट्रपाले सम्मान र संरक्षण गरिरहने प्रतिबद्धता दोहोऱ्याए।
16: नेपाली कांग्रेसले नेपालको लोकतन्त्रमा पुर्याएको योगदानको कहीँ कतै मानमर्दन हुने छैन, यसको सम्मानप्रति म उच्च सचेत रहँदै आफ्नो अभिव्यक्ति राख्ने कोसिस गर्नेछु।
15: उनले त्यही मञ्चबाट जनमतलाई उपेक्षा नगर्न चेतावनी पनि दिए।
16: सरकार कमजोर भयो उस्तै परे, सरकार ढल्छ, अहिले ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, ढल्न त ढल्छ, तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ, सरकार ढल्दैन। म सुनिरहेको छु आन्दोलन हुन्छ, आन्दोलनले ढाल्छौँ, आँधी बेरीको कुरा पनि सुनिरहेको छु म, आन्दोलनबाट सरकार ढाल्नेतिर अब नलागौँ, अब चुनावबाट मात्रै सरकार फेरौँ, चुनावले सरकार फेराउँछ र हामीले चुनावमा जाने बेला भनेका थियौँ। थाहा छैन भन्न मिल्छ कि मिल्दैन, यहाँ आउनुभएका कति साथीहरूको मनभित्र गत चुनावमा भए पनि घन्टीमा भोट हालेको हो कि भन्ने आवाज त मलाई पनि आएको छ, भन्न नमिल्ला बेग्लै कुरा हो।
15: कांग्रेस सभामा रविको उपस्थिति यस कारण पनि विशेष थियो कि कुनै बेलाका नजिकका साथी रवि र गगनका बीचमा पछिल्ला केही वर्ष यता सम्बन्ध राम्रो थिएन। विशेष गरी गगनले रविमाथि सहकारीको रकम अपसरणको आरोप जसरी लगाएका थिए त्यसले उनीहरूको सम्बन्धमा चिसोपना थियो। त्यति बेला राजनीति कसैलाई जोगाउने र कसैलाई राजनीतिक प्रतिशोधका आधारमा फसाउनेमा केन्द्रित भयो, जसको सङ्केत रविले पनि गरे। सभामै रविले भने कसैलाई जोगाउने र कसैलाई फसाउनेमा लागेर लोकतन्त्र कमजोर नबनाऊ।
16: मेरो एउटै मात्र अनुरोध छ नेपाली कांग्रेसलाई कि व्यक्ति बचाउन लोकतन्त्र कमजोर पार्ने काम नगर्नु होला, व्यक्ति फसाउन पनि लोकतन्त्र कमजोर पार्ने काम नगर्नु होला।
15: तर अहिले यी दुई नेता दुई दलका सभापति छन्। रवि नेतृत्वको राष्ट्रपाले सत्ता सञ्चालन गरिरहेको छ, गगन नेतृत्वको कांग्रेस मुख्य प्रतिपक्ष छ। गत सारमा चितवनमा भएको राष्ट्रपाको महाधिवेशनमा गगनले सम्बोधन गरे, आज खुल्ला मञ्चमा भएको कांग्रेस महाधिवेशनमा रविले सम्बोधन गरे। विगत चार पाँच महिनाको अवस्था हेर्दा लाग्छ आशा गरिएका यी दुई नेता रवि र गगन बीचको सम्बन्ध राजनीतिक सम्बन्धमा परिणत भएको छ। यो महाधिवेशनबाट गगन थापा नै सभापतिमा निर्वाचित हुने करिब करिब निश्चित छ, त्यसैले त उनले अब कांग्रेस कस्तो हुन्छ भनेर उद्घाटन समारोहमा संक्षेपमा बोले।
17: खुल्ला मञ्च पार्टीभित्र पनि चाहिएको छ, जहाँ आफ्नो नेतालाई प्रश्न गर्दै गर्दा सदस्यताबाट त्यो मानिस ननिकालियोस्, त्यस्तो खुला मञ्च पार्टीभित्र पनि चाहिएको छ।
15: तर यहाँ उल्लेख गर्नुपर्ने कुरा के छ भने ऐतिहासिक स्थल खुल्ला मञ्चमा कांग्रेसको महाधिवेशन हुँदै गर्दा कांग्रेसकै निवर्तमान सभापति सहित केही नेता त्यहाँ देखिएनन्। विशेष महाधिवेशनमा सहभागी नभएका थुप्रै नेता यो नियमित महाधिवेशनमा सहभागी हुँदा शेरबहादुर देउबा, शेखर कोइराला, सुशांक कोइराला, कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एलपी साउद, प्रकाश शरण महत लगायतका नेताहरू यो महाधिवेशनमा सहभागी भएनन्। निवर्तमान सभापति शेरबहादुर देउबा त आफै सभापति हुँ भन्दै छुट्टै महाधिवेशन तयारीमा छन्। शेखर कोइराला सहितका केही नेता पार्टी फुट्टै लाग्यो भनेर कुनै पनि महाधिवेशनमा सहभागी नहुने भनेर अलग्गै बसेका छन्। कांग्रेसको मूलधार अहिले महाधिवेशनमा छ, देउबा पक्ष छुट्टै महाधिवेशनको तर्खरमा छ, शेखर बहिष्कारमा छन्। समय ठुला वा सानो जे जस्तो होला तर कांग्रेस तीन चिरामा विभाजित छ। सहभागी भएका वा नभएका सबै कांग्रेस नै हुन्, यी सबै एकजुट नभएसम्म कांग्रेस बलियो हुन मुस्किल पर्न सक्छ। तपाईँलाई के लाग्छ?
18: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले

0: माडीसाथ कीर्तनपुर स्थित पुअर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजीत कुवर। फोन 98042211343 र 98184929230।
2: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
3: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
2: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
4: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
0: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयर का सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
0: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
0: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी, मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित।
5: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456-90042।

0: Zoodays FM 92.2 MHz.
1: नमस्कार सम्पूर्ण दर्शक महानुभावहरुमा स्वागत छ म वीरेन्द्र जैरो पूर्वाधार मन्त्री सुनिल लम्सालले केही समय अघि समयमा काम नसक्ने ठेकेदारको खुट्टा भाँचिदिनु परेको बेहोराउला भनेका थिए उनको कुराको घनघोर विरोध भयो तर हालसम्म कसैको पनि खुट्टा भाँचेको सुनिएको छैन भोटेकोसी बाढीपछि यिनै लम्सालले विपत्ति आउने बित्तिकै ओडा पालिका प्रदेश सबै अटोमेटिक एक्टिभ हुनु पर्थ्यो भने उनको पुरै कुराकानी बाहिरिएन प्रकट भएको एक अंश सुनेको भरमा रासोपाकै सचेतक क्रान्ति सिका धितालले मन्त्री लम्सालमाथि सामाजिक सञ्जालबाट भयानक हमला गरे अटोमेटिक एक्टिभवाला कुरामा मन्त्री लम्सालको पुरै धारणा सुनेपछि उनले भन्न खोजेको र भन्ने भनेको खास कुरा फरक रहेछ भन्ने बुझियो दर्शकबिन संसदमा जवाब दिँदा यिनै मन्त्री लम्साल कतिपय नेपाली शब्द ठिक ढङ्गले पढ्न नजानेर पनि खिसी डिउरीका पात्र बनेका छन् यस्ता धेरै चान्चुन घटना र प्रसङ्ग छन् जसमा लम्साललाई मानिसहरूले मजाकको रूपमा उडाएका छन् यिनकै पार्टीका जिम्मेवार सांसदहरूले पनि यिनलाई बाँकी राखेका छैनन् तर हिजो लम्सालले सामाजिक सञ्जालबाट भवन ऐन संशोधनका लागि संसद सचिवालयमा दर्ता गराएको खबर सार्वजनिक गरे यो ऐनमा प्रस्ताव गरिएका प्रावधानहरू पढेपछि विगतका ती सबै विवाद टिप्पणी आलोचना एकैपटक समाप्त भएर गएका छन् सरकारका शक्तिशाली मन्त्रीका रूपमा गणना हुने लम्सालले भवन ऐनमा गर्न खोजेको संशोधनले यो देशमा प्रत्येक नागरिकलाई आवास र घरको ग्यारेन्टी गर्छ देशमा कोही पनि बेघर हुन नपरोस् भनेर व्यवस्थित योजना कानुन बनाएर लम्सालले ग्यारेन्टी गर्न खोजेका छन् सरकारले गरिब र विपन्नका लागि संघबाट 50,000 र प्रदेशबाट 25,000 रुपियाँ अनुदान दिनेछ घर बनाउन चाहिने स्वदेशमै पाइने ढुङ्गा गिट्टी बालुवा आदि कच्चा पदार्थ निशुल्क पाइनेछ तोकिएका स्थानबाट घर बनाउनेले सित्तैमा लिएर जान सक्नेछन् 75,000 अनुदान निशुल्क ढुङ्गा गिट्टी मात्रैले घर बन्ने त होइन यसमा थप पैसा आवश्यक पर्नेछ यसका लागि सरकारले सहुलियतपूर्ण ऋण पनि दिनेछ सहुलियतवाला ऋणमा कति प्रतिशत ब्याज लाग्छ त्यो खुलाइएको छैन सामान्य प्रकारको घर बनाउन पनि 15-20 लाख त लाग्छ खर्च हुन्छ यसमा घर बनाउनेले आफ्नो तर्फबाट पनि 5 लाख जुटाउनुपर्छ बाँकी खर्चमा सरकारले आवश्यक सहयोग गर्छ घर बनाउँदा लिएको ऋण किस्तामा 15 वर्ष लगाएर तिर्दा हुन्छ तर विपत्तिमा घर गुमाएकाहरू असुरक्षित र जोखिमपूर्ण क्षेत्रमा रहेका घरहरू चाहिँ सरकार आफैले स्थान बदलेर नयाँ घर बनाउनेछ यसमा नागरिकले कुनै पैसा तिर्नु पर्दैन यो व्यवस्थामा नागरिकको

0: पैसा तिर्न सक्ने सामर्थ्यका आधारमा घरहरू बनाइनेछन्। मासिक 11,000 देखि मासिक 35,000 सम्मका किस्तावाला घरहरूको डिजाइन सरकार आफैले तयार पारेको छ। आफ्नो सामर्थ्य अनुसारको घर छान्ने सरकारले नै तोकेको डिजाइनमा घर बनाउनु पर्नेछ। घरसँगै पशु पक्षी पालन गर्नेहरूका लागि सरकारले गोठको डिजाइन र त्यसमा सुविधा दिने योजना पनि ल्याएको छ। न्यून कमाइ हुने मध्यम कमाइ हुनेका लागि सरकारले फरक फरक डिजाइनका घर बनाउन ऋण दिने र अन्य सुविधा दिने योजना तय गरेको छ। सरकारकै डिजाइनमा घर बनाउँदा नक्सा कोर्नकै लागि बेग्लै पैसा खर्च गर्नु पर्दैन। सम्भवत यस्ता घरहरूको नक्सा पासको खर्च पनि लाग्ने छैन। घर चाहे गरिबका हुन् चाहे धनीका, सरकारले तोकेको डिजाइन सबै भूकम्प प्रतिरोधी र आवश्यक सुविधा जडान गर्न मिल्ने प्रकृतिका छन्। यस्तो योजना अहिले लागू भइसकेको छैन। भर्खरै संसदमा ऐन संशोधनका लागि विधेयक दर्ता भएको छ। यो प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट पास हुनुपर्छ। राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि ऐन बन्छ, त्यसपछि आवश्यक नियम निर्देशिका आदि बनाएर बिस्तारै प्रयोगमा आउँछ। नेपालको संविधानले आवासको ग्यारेन्टी गरेको छ, अर्थात् एउटा घर सबैको अधिकार हो। तर अहिलेसम्म यो कागजमा मात्रै लेखिएको थियो। 72 सालमा संविधान बने लगत्तै संविधानले तोकेका अधिकारको रक्षा गर्न त्यसपछि बनेका सरकारहरूले काम सुरु गरिहाल्न पर्ने थियो। 72 साल यता 8 पटक त सरकार बदलिए। 8 पटक सरकार बन्दा प्रचण्ड, केपी ओली र शेरबहादुर देउवाले आलो पालो मिलाएर राजनीतिक शक्तिको दुरुपयोग गर्ने, राजनीति अस्थिर बनाउने, जनतामा निराशा बढाउने काम मात्रै गरे। कुनै प्रकारको क्रिएटिभ आइडियाहरू ल्याएनन्। ल्याउन उनीहरूले कहिले पनि आवश्यक ठानेनन् दर्शकले, किनभने उनीहरू सबैका आआफ्ना महल थिए। महल उनीहरूलाई गरिबसँग छाप्रो छ कि छैन भन्ने मतलब नै भएन। पूर्वाधार मन्त्री लम्सालले ल्याएको सबैका लागि घर दिने यस्तो योजनामा सरकारले नै घर बनाएर दिने कन्सेप्ट छैन। यसमा नागरिकलाई सरकारले सहयोग गर्ने योजना छ। मानिसहरूले भन्न सक्छन्, सुरुमा 5 लाख हाल्न सक्ने सबैको क्षमता हुन्छ त? किस्ता तिर्ने क्षमता के सबै नेपालीको छ? यी प्रश्नहरू जायज छन्, किनभने कर्णाली, मधेस र अन्य क्षेत्रहरूमा पनि अति विपन्न र गरिबसँग घर खर्च धान्न पनि सम्भव भइरहेको छैन। हुँदैन, 10-20 हजारको अभावमा उनीहरू उपचारबाट वञ्चित भएर मर्न विवश भइरहेका हुन्छन्। केही नभएका, सडकमै बास भएकाहरूका लागि यस्तो योजनाले छुदैन, तर महिनामा 8-10 हजार घर भाडा तिर्न सक्ने लाखौँ नेपालीका लागि यस्तो योजनाले ठुलो राहत पुर्याउँछ। मानौ तपाईँसँग 8-10 धुर जमिन छ, जति गर्दा पनि घर बनाउने पैसा जम्मा गर्न सकिरहनु भएको छैन, 4-5 लाखले घर बन्ने त होइन भनेर निराश भएर बस्नु भएको छ भने तपाईँका लागि यस्तो योजनाले फाइदा पुर्याउँछ। महिनामा 8-10 हजार भाडा तिर्नेले 15 वर्षपछि घर नै आफ्नो बनाउन पाउँछ भने यसमा किन लगानी नगर्ने? जहाँसम्म राज्यले सित्तैमा किन गरिदिँदैन भन्ने प्रश्न यदि कसैसँग छ भने यसको जवाफ हो, सित्तैमा दिने कुराले मानिसहरूलाई सधैँ परनिर्भर बनाउँछ। राज्यको काम कोही सक्षम नहुँदासम्म बैसाखी दिने हो, आजीवन अपाङ्ग बनाउने होइन। त्यस्तो गर्नु पनि हुँदैन। अब छोटो चर्चा गरौँ। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले समेत फेरि फैल्याउनु भएको भ्रमबारे। प्रचण्ड भन्छन्, 57 वर्ष औसत आयु भएका हामी नेपालीको आयु गणतन्त्र आएपछि अहिले 72 वर्ष भयो। राजा महाराजाहरूले 100 वर्षमा 57 वर्ष पुर्याएको आयुलाई हामीले 20-22 वर्षमा 72 वर्षमा पुर्यायौँ। एकपटक संयोजक प्रचण्डको यो कुरा,
1: 57 वर्ष आयु भएका हामी नेपालीहरूको आयु गणतन्त्र आएपछि 72 वर्ष भएको सानो कुरा हो। राजा महाराजाहरूले 100 वर्षमा 57 वर्ष पुर्याएको आयुलाई हामीले 20-22 वर्षमा 72 वर्ष पुर्याए।
0: पहिलो कुरा त राजसत्ता हुँदासम्म वा 62 सालमा नेपालीको औसत आयु 57 वर्ष होइन 65 वर्ष थियो। सन् 2024 विश्व बैङ्कको आँकडा अनुसार नेपालीको औसत आयु 70.64 वर्ष पुगेको उल्लेख छ। नेपालीको औसत आयु बढ्न नदिन राजसत्ताले नै अवरोध गरेको थियो त, अनि गणतन्त्र आउने बित्तिकै त्यो अवरोध हटेर नेपालीको औसत आयु बढेको हो? यो प्रश्नको जवाफ हो, यसमा राजतन्त्र र गणतन्त्रको कुनै पनि सम्बन्ध छैन। सम्बन्ध छ त बिसिजी, पोलियो, डिपिटी, दादुरा रुबेला खोप र जीवनजलको। पहिले जन्मेको दिनदेखि 5 वर्षको उमेरसम्म धेरै बालबालिकाको झाडा पखाला, निमोनिया, दादुरा, क्षयरोग आदि कारणले मृत्यु हुन्थ्यो, जसले औसत आयु घटाइदिन्थ्यो। नेपालमा बाल मृत्यु दर उच्च देखिएपछि अति कम विकसित मुलुकहरूका लागि विश्वका दात्री संस्थाले खोपका लागि अनुदान बढाए। त्यसको असर मृत्युदरमा प्रत्यक्ष पर्यो अनि नेपालीको औसत आयु बढ्यो। यसमा राजतन्त्र गणतन्त्र आदि राजनीतिक व्यवस्थाको सम्बन्ध थिएन। प्रचण्ड भन्छन् कि राजा महाराजाहरूले 100 वर्ष शासन गर्दा 57 वर्ष पुर्याएको नेपालीको औसत आयुलाई हामी गणतन्त्रवादीले 72 वर्ष पुर्यायो। कुरा के हो भने नेपालमा शाह वंशकै शासन 250 वर्ष रह्यो, तर मानिसहरूको औसत आयु बढाउने खोपहरू त 70 वर्ष यता मात्रै प्रयोगमा आउन थालेका हुन्। पृथ्वीनारायण शाहकै पालादेखि नेपालमा गणतन्त्र हुन्थ्यो भने पनि बाल मृत्यु दर कम गर्न सकिँदैन थियो, किनभने 1950 दशकसम्म धेरै जसो खोपले लाइसेन्स नै पाइसकेका थिएनन्। दादुरा विरुद्धको खोपले 1963, रुबेलाको खोपले 1969, पोलियोको खोपले 1950, छैरोगको 1950, टिटानस विरुद्धको खोपले 1957 लाइसेन्स पायो। त्यो पनि जहाँ जहाँ यसको विकास भयो त्यहाँ मात्रै प्रयोगमा आयो। यी खोपहरू धेरै जसो युरोप अमेरिकामा सुरुमा प्रचलनमा आए, त्यसपछि बिस्तारै गरिब देशहरूमा पठाउन थालियो। नेपालमा लोड सेडिङ हटेको पनि गणतन्त्रले, बिजुली उत्पादन बढेको पनि गणतन्त्रले, हात हातमा मोबाइल आएको पनि गणतन्त्रले भन्ने जुन भ्रम फैल्याउने काम भइरहेको छ, कृपया यस्तो भ्रमबाट तपाईँ हामी चाहिँ मुक्त हुनुपर्छ। किनभने जनतालाई केही नदिने राजनीतिलाई आफ्नो र आफ्नो परिवारको मोज मस्तीका लागि दुरुपयोग गर्नेहरूले तपाईँ हामीलाई सधैँ यसै गरी झुक्क्याउँछन्। दर्शकबिन, प्रचण्डले जसरी मान्छे झुक्क्याउँछन्, यिनका कार्यकर्ताहरू उनीभन्दा बढी भ्रम फैल्याउँछन्। किनभने यिनीहरूलाई सत्य थाहा छैन भन्ने कुरा पनि थाहा छैन, अर्थात् यिनीहरू विशुद्ध लठैत अवस्थामा छन्। लठैतहरूको कुरा सुनेर कतै तपाईँहरूले पनि ताली बजाइरहनु भएको त छैन?
2: म तिमीसँग 1 बस्दिन, 2 बस्दिन, 4 बस्दिन, यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसको। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमानी होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
3: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान, बरु जामिन, बरु आजै गएर लिएर हालो वाल पेपर।
4: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
5: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
4: ग्रुप राइटर नरेश महतो, गीता महतो।
6: सम्पर्क 97625 73 89, 98 074 46 182 र 98 4 91 95 225।

0: कुमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: एक आलुका बा, हजुरको बिदा सकिन थालिसक्यो, तर घर गोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तार पुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचर
4: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जंगल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
6: फ्लेक्स ब्यानर र फ्लेक्स फोटो सहित सबै खाले फ्लेक्स प्रिन्टको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: कम्प्युटर र ल्यापटप बिक्री एवं मर्मत तथा हार्डवेयर र सफ्टवेयर जन्ने सेवाको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: वेबसाइट डिजाइनिंग र होस्टिङ सहित सबै खाले सफ्टवेयर र मोबाइल एप्स निर्माणको लागि
7: माडी फ्लेक्स एन्ड कम्प्युटर।
6: प्रमाण पत्र, ब्याज आदि जस्ता डेस्कटप डिजाइनिङ, टाइपिङ र प्रिन्टिङ तथा फोटोकपी र इन्टरनेट सेवाका लागि
4: माडी फ्लेक्स एन्ड कम्प्युटर, बसन्तपुर बजार माडी। फोन 056-50-10-60।
8: नेपालीपनको आभास, नेपाली मनको आवाज।
9: सुन हिउँ चुली पहाड पहरा, सुन भेर पागल एक बेसी सारा सुन।
8: स्वदेश एफएम 93.2 मेगाहर्ज।
10: ब्रेकपछि स्वागत छ दर्शकहरू। रासोपाका सभापति, काङ्ग्रेसका सभापति, माओवादीका संयोजक, राप्रपाका अध्यक्ष, एमालेका महासचिव आइतबार एउटै मञ्चमा उभिए। सन्दर्भ काङ्ग्रेसको 15 महाधिवेशनको। यो महाधिवेशनमा मन्तव्य दिने क्रममा एमालेका महासचिव शङ्कर पोखरेलले रवि लामिछाने ठिक छन् तर प्रधानमन्त्री बालेन्द्र शाह एकलकाटे भए भनेर सत्तारूढ दलका दुई प्रभावशाली नेताबीच विग्रहको बिउ रोपिदिने प्रयास गरे। प्रचण्डले चाहिँ आफूले जस्तै क्रम भङ्गका नाममा उथलपुथल गर्न, राजनीति अस्थिर बनाउन रवि लामिछानेलाई उक्साए। राप्रपाका राजेन्द्र लिङ्देनले स्थिति अहिले पनि तरल भएको, बरु गम्भीर संकटमै रहेको उल्लेख गरे। अनि सत्तारूढ दलका सभापति रवि लामिछानेले चाहिँ गगनलाई भने जति पटक फकाउँदा पनि नफकिनेलाई छाडिदिनु भनेर सुझाव दिए। गगन थापाले महाधिवेशनमा शेरबहादुर देउबालाई प्रमुख अतिथिको रूपमा बोलाएका थिए तर देउबा गएनन्। उनी आफ्नो बेग्लै महाधिवेशन गर्ने योजनामा छन्। काङ्ग्रेसको महाधिवेशनमा चर्चा गर्न लायक सन्दर्भ के छ त? विशेष रिपोर्ट।
11: विशेष महाधिवेशनबाट नेपाली काङ्ग्रेसको बागडोर सम्हालेका गगन थापाले 15 नियमित महाधिवेशन सुरु गरेका छन्। महाधिवेशनको उद्घाटन सत्र आइतबार काठमाडौँको खुला मञ्चबाट सुरु भयो। काङ्ग्रेसको यो महाधिवेशन नेपाली राजनीतिमा धेरै अर्थका कारण महत्वपूर्ण बनेको छ। पहिलो त यस महाधिवेशनको सुरुवातसँगै काङ्ग्रेसका पुराना नेताहरू वास्तवमै राजनीतिबाट किनारा लागेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवालाई हालका सभापति गगन थापाले प्रमुख अतिथिका रूपमा बोलाएका थिए तर देउवा सहित उनको टिमका कोही पनि गएनन्।
12: कसैले तपाईँले यहाँबाट फर्केर गएर सोध्यो भने भनिदिनु होला। हामीले आज शेरबहादुर देउबाको लागि कुर्सी खाली राखेका थियौँ। आज शेरबहादुर दाई हाम्रो पार्टीको अधिवेशन उद्घाटन गर्न आउनुहुन्छ भन्ने हाम्रो अपेक्षा थियो तर केही छैन। यसका बारेमा पनि धेरै गुनासो केही पनि छैन। थुप्रै साथीहरू नेपाली कङ्ग्रेस पार्टी छोडेर जानुभएको छ। ती छोडेर जानुभएको साथीहरूलाई भनिदिनु होला तपाईँले यहाँबाट गइसके पछाडि तपाईँले काङ्ग्रेस छोडेको होइन, खासमा काङ्ग्रेसले तपाईँलाई छाडेको।
11: यो सँगै नेपाली काङ्ग्रेसको मूल प्रवाह र आधिकारिक धाराबाट शेरबहादुर देउवा र उनको पक्षका सबैजसो नेताहरूको राजनीतिले विश्राम पाएको छ। गगनलाई सभापति मानेर 15 महाधिवेशनमा भाग लिन जानेहरूले राजनीतिको नयाँ धार समातेको छ भने बाँकी सबै लाखा पाखा लाग्ने तय भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनबाट गगन कुमार थापा सगभर निर्विरोध निर्वाचित हुनेछन्। विशेष महाधिवेशन विद्रोहको रूपमा सम्पन्न भएका कारण त्यो बेलाको परिवेश फरक थियो तर अहिलेको महाधिवेशनले वैधतासँगै काङ्ग्रेसको मूल प्रवाहलाई समातेको छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन सत्रमा प्रमुख राजनैतिक शक्ति रासोपादेखि साना राजनैतिक दलका नेताहरू समेत आमन्त्रण गरिएका थिए। जेएनजी आन्दोलनपछि आफ्नो पार्टीका कार्यक्रम बाहेक अन्यत्र जान नचाहेका एमाले अध्यक्ष केपी शर्मा ओली बाहेक सबैजसो दलका शीर्ष नेताहरू काङ्ग्रेसको महाधिवेशनमा शुभकामना दिन पुगे। शुभकामना मन्तव्यका क्रममा सबैले आफ्नो पार्टीका एजेन्डासँग निकट रहेर विचार राखे। विशेष गरी पहिलो दल रासोपाका सभापति रवि लामिछानेले सरकारको कडा ढङ्गबाट प्रतिरक्षा पनि गरेनन्, अरूमाथि दोषारोपण पनि गरेनन्। जनताबाट प्राप्त अभिमतको सदुपयोग गर्न नसकेमा र जनताका समस्या समाधान गर्न नसकेमा अर्को चुनावमा हामी पनि बढारिन्छु भन्ने आत्मबोध गरे। उनले सरकार ढल्छ कि भनेर कामना गरेर बसेकाहरूलाई भने सरकार ढल्दैन, बरु सरकार ढल्छ भन्ने मान्छे बेहोश भएर ढल्छ।
13: सरकार कमजोर भयो उस्तै परे, सरकार ढल्छ, यो अहिले ढल्छ, भोलि ढल्छ, दसैँमा ढल्छ, तिहारमा झर्छ, छठमा झर्छ, नेपाल धर्ममा झर्छ। ढल्छ कि ढल्छ भनेको बडो सुन्छु, ढल्न त ढल्छ तर यो पटक पटक सरकार ढल्छ भन्ने मान्छे चाहिँ सरकार नढलेको देखेर बेहोस भएर ढल्छ। सरकार ढल्दैन, बिल्कुल ढल्दैन।
11: काङ्ग्रेसका सभापति गगन थापाले पहिलो पटकै गणतन्त्र बारे ठुलो गौरव गरेनन्। असम्भव जस्तो लाग्ने राणा शासन, पञ्चायती व्यवस्था, संविधान जारी, हिंसा अन्त्य सम्भव भएको टिप्पणी गरे तर राज संस्था फाल्ने कुरालाई यसपटक उनले गौरवका रूपमा प्रस्तुत गरेनन्। जेएनजी विद्रोह, नेपाली काङ्ग्रेस भित्रको राजनीति, चुनावमा काङ्ग्रेसले बिहोरेको हारको सूक्ष्म र तार्किक विश्लेषण प्रस्तुत गरेका गगन थापाले विधि र पद्धतिमा जोड दिए। सरकारले संसदलाई उपेक्षा गरेकोमा असन्तुष्टि प्रकट गरे।
14: संसद खुल्ला छैन, संसद बन्द छ, किनकि संसद जुन संसदले जहाँको सांसदले जसलाई प्रधानमन्त्री बनाउनु भएको छ, प्रधानमन्त्रीको उपस्थिति आफूलाई बनाउने सांसदका निम्ति पनि, आफूलाई नबनाउने सांसदका निम्ति पनि, त्यो संसदको गरिमाका लागि, त्यो व्यवस्थाका लागि, जनताको सम्मानका लागि जुन दिनसम्म त्यो ठाउँमा सम्मानपूर्वक प्रधानमन्त्रीको उपस्थिति रहँदैन त्यो दिनसम्म संसद खुला भएको हुँदैन। संसदभित्र खुला मन चाहिएको छ।
11: नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले रासोपाभित्र बालेन शाह र रवि लामिछानेको तुलना गरेर अर्काको पार्टीभित्र झगडा लगाइदिने गरी मन्तव्य राखे। उनले रवि लामिछाने दलहरू बिच समन्वय गर्न प्रयासरत रहेको तर बालेन शाह चाहिँ एकलकाण्डे ढङ्गबाट अघि बढेको टिप्पणी गरे।
15: हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने राजनीतिक दलहरूलाई एक ठाउँमा ल्याउनका लागि निरन्तर प्रयत्न गर्नुहुन्छ राष्ट्रिय मुद्दाहरूमा, तर सरकार राजनीतिक दलहरूसँग संवाद गर्दैन, सरकार संसदसँग संवाद गर्दैन, सरकार नागरिकसँग संवाद गर्दैन, सरकार चुनौतीको सामना गर्न जाने कुरामा संकल्प गर्न सक्दैन।
11: नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले जीवनभर क्रमभङ्गताको नाममा सिकेको उथलपुथल र अस्थिरताको सूत्र सिक्न गगन थापा र रवि लामिछानेलाई पनि उक्साए। उनले आफूले जस्तै क्रमभङ्गता गगन थापाले गरिसकेको र अब रविले पनि गरून् भन्ने चाहना राखे।
15: गगन थापाजीलाई बधाई भन्न चाहन्छु, धन्यवाद भन्न चाहन्छु। तपाईँले एउटा नयाँ इतिहास निर्माण गर्नुभयो। मैले सधैँ भन्ने गर्थेँ निरन्तरतामा क्रम भङ्ग गर्न सक्नुपर्छ। तपाईँले निरन्तरतामा क्रम भङ्ग गरेर नेपाली कङ्ग्रेसलाई नयाँ इतिहासतिर डोर्याउनु भयो, त्यसको लागि म तपाईँलाई विशेष रूपले बधाई भन्न चाहन्छु। अब पालो रविजीको तपाईँले अझै क्रम भङ्ग गर्न बाँकी छ, तपाईँले पनि क्रम भङ्ग गर्नुहोस् अनि बन्छ नेपाल।
11: प्रचण्डले सिकाएको र देखाएको बाटोमा हिँड्न अहिले उनकै पार्टीमा समेत मानिसहरू छैनन्। राजनीतिको अन्तिम समयमा आइपुगेका प्रचण्डले क्रमभङ्गताको नाममा अस्थिरताको राजनीति गर्न अरूलाई दुस्साहन गर्दै आएका छन्। राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्गनेलले फरक राजनीतिक विचारधारा बोक्नेहरूमाथि दलहरूले निषेधको राजनीति गर्दै आएको आरोप लगाए। राप्रपाले अङ्गीकार गरेको राजसंस्था र हिन्दुत्वको मुद्दामा अहिले प्रमुख राजनैतिक शक्ति कोही पनि सहमत छैनन्। उनीहरू यसबारे चर्चा र छलफल गर्न समेत आवश्यक ठान्दैनन्।
10: दर्शकहरु, यस विषयमा थप संवाद गर्न टेलिफोन संवादमा हामीले जोडेका छौँ वरिष्ठ पत्रकार प्राध्यापक पुरुषोत्तम दाहाललाई। पुरुषोत्तम सर, स्वागत छ।
16: धन्यवाद।
10: अब नेपाली काङ्ग्रेसले आजदेखि 15 महाधिवेशन सुरु गर्यो र यो गगन थापा पुस्ताको राजनैतिक यात्राको सुरुवात अनि शेरबहादुर देउवा पुस्ताको राजनैतिक यात्राको पूर्ण विराम हो कि होइन?
16: अब हेर्नु, पूर्ण विराम चाहिँ म भन्दिनँ, यात्राको सुरुवात चाहिँ हो। शेरबहादुरजीहरूको पूर्ण विराम उहाँहरूले आफैले छोड्नुभयो भने पूर्ण विराम हो, उहाँहरूले छोड्नु भएन भने पूर्ण विराम हुँदैन। तर गगनजीहरूको चाहिँ नयाँ पुस्ताको भनेर जुन भन्नुभएको छ, अब तर गगनजीकै कुरा गर्ने हो भने पनि उहाँभन्दा पनि नयाँ पुस्ता आइरहेका छन् उहाँको पछाडि, त्यसको व्याख्या र परिभाषा फरक हुन सक्छ। तर अब नयाँ नेपाली काङ्ग्रेसको एउटा कुरा चाहिँ के हो भने, आजबाट नेपाली कङ्ग्रेस स्पष्ट हिजो अस्ति सम्भावनाभित्र रहन्थ्यो, अब अहिले चाहिँ स्पष्ट ढङ्गले नेपाली कङ्ग्रेस अब कसैले चुइटिया भन्लान्, कसैले विभाजित भन्लान्, कसैले छुटिया भन्लान्, तर मलाई लाग्छ अब एक ठाउँमा जुट्ने सम्भावना अन्त्य भएको छ।
10: भनेपछि अब पुरानाहरूले राजनीति कसरी कन्टिन्यू गर्न सक्छन् तपाईँको विषय विचारमा यो बताइदिनुहोस् त।
16: होइन, म अब यसरी गर्न सक्छन् भन्ने केही कुरा भएन, अब उनीहरूले पनि गरिराखेका छन् नि त, जस्तो दुईटा छन्, मैले चाहिँ छोटो शब्दमा त्यसलाई नामकरण गरेको छु, सजिलो उच्चारणको लागि तपाईँहरूलाई पनि काम लाग्छ, हुन त धेरैले रिसाउनुहुन्छ। नेपाली काङ्ग्रेसको स्पष्ट मतभेद विभेद सैद्धान्तिक ढङ्गले विभाजन भएको सैद्धान्तिक धार खडा भएको अन्तिम भनेको विशेष महाधिवेशनको पक्ष र विपक्ष हो, त्यसलाई मैले नामाकरण गरिरहेको छु सजिलो पत्रकारहरूको पनि, त्यो बिम र निम भनेर भनेको छ। बिम काङ्ग्रेस भनेको विशेष महाधिवेशन पक्षधर त्यो वैचारिक धारको काङ्ग्रेस भयो, निम काङ्ग्रेस भनेको नियमित महाधिवेशनको वैचारिक धार भयो। त्यस कारणले अहिले बिम र निम दुईटा धारमा विभाजित भएको छ। अब यो निमवालाले आफूलाई कति समर्थ बनाउँछन्, त्यहाँ कति शक्ति छ, त्यो त उहाँहरूले मूल्याङ्कन गर्ने हो, हामीले गर्ने होइन। उहाँहरू पनि गाउँ गाउँ पस्नु भएको छ, उहाँहरूका पनि टोल टोलमा चाहिँ कमिटीहरू बनेको सुनिन्छ। अब कतिपय ठाउँमा त यो अहिले यो महाधिवेशन 15 महाधिवेशन भनेर जो अहिले आयोजन भइरहेको छ निमको, त्यसमा चाहिँ बिमको त्यसमा आएर त्यसमा जितेकाहरू पनि कति छोडेर गए भनिरहेका छन्, यो प्रचार पनि बडो विचित्र छ। त्यस कारणले मेरो बुझाइमा अब उहाँहरू कसरी गर्नुहुन्छ, सक्रियता कस्तो देखाउनुहुन्छ, उहाँहरूसँग अरू मान्छे हुन्छन् कि हुँदैन, लाग्छन् कि लाग्दैनन्, अब त्यस आधारमा भन्न सक्ने कुरा हो। अहिले नै यस्तो हुन्छ भनेर कसरी भन्नु र?
10: ठिक छ, अब शेरबहादुर देउवाका लागि राखेको कुर्सी आज दिनभर रित्तै भयो, उनलाई भेटेर निम्तो दिन पनि पाइएन भनेर गगन थापाले भने, थापाको यो कुरा
16: एउटा यो चाहिँ यहाँ सुन्नु न, यो चाहिँ नकली कुरा किन म भन्छु भने,
10: हजुर,
16: जब चाहिँ शेरबहादुर देउवाले निशाको लागि निवेदन हालेका छन्, जब शेरबहादुर देउवाले निर्वाचन आयोगमा आफू सभापति भनेर हिजो अस्ति यो चाहिँ 15 महाधिवेशन नियमित ढङ्गले हामी गर्दैछौँ, हाम्रो कार्यक्रम यो छ, यो सम्भव यति बजे यति मितिमा सकिन्छ, त्यसपछि हामी सबै रिपोर्टहरू निर्वाचन आयोगमा दिन्छौँ भनेर उहाँले आफू सभापति भनेर निवेदन दिनुभएको छ। अनि त्यो सभापति भनेर निवेदन दिइसकेपछि निर्वाचन आयोगले पुराना कुराहरूलाई छोड्दै उसले भन्यो कि यो अभिलेखीकरण गर्नु र फाइल गर्नु भनेर तोक आदेश गरिदियो। अब त्यो अवस्थामा शेरबहादुरजीलाई पनि बोलाएका छौँ हामीले भनेर भन्ने त्यो औपचारिक कुरा हो, हामीले बोलायौँ आएनन्, हामीले बोलायौँ आएनन् भन्ने कुरा हो। अस्ति विशेष महाधिवेशनको बेलामा चाहिँ शेरबहादुरजी नजानु गल्ती थियो, त्यो बेलामा चाहिँ मैले धेरैचोटि यो कुरा भने, तपाईँहरूसँग न्युज 24 पनि मैले दुई तिनचोटि नै भनिसकेँ यो विषयमा कि त्यो बेलामा उहाँहरूले कुर्सी खाली राखेर कार्यक्रम गर्नुभयो, त्यो सही थियो वास्तवमा, त्यो बेलामा कुर्सी खाली राखेर पछि नेतृत्व परिवर्तन गर्नुभयो त्यो गलत भयो। तर जुन बेलासम्म विशेष महाधिवेशनको वैचारिक छलफल भइराखेको थियो र त्यहाँ शेरबहादुरजीको कुर्सी खाली गरेका थियो त्यो सही थियो, त्यो गगनजीहरूको बुद्धिमानी काम थियो। तर आजको जुन कुरा छ यो चाहिँ एउटा त्यो एकदम नै त्यो त्यो मान्छेहरूलाई भ्रमित तुल्याउने कुरा मात्रै हो, जबकि उहाँहरूलाई पनि थाहा छ शेरबहादुरजी आउनुहुन्न, जसलाई पनि थाहा छ किन उहाँहरूसँगै प्रतिस्पर्धा भइरहेछ, प्रतिद्वन्दिता भइराखेका छ, कानुनी लडाइँ लडिरहनु भएको छ, अनि त्यहाँ उद्घाटन गर्दा केही आफ्ना विरुद्ध भएको सम्मेलनको महाधिवेशनको उद्घाटन गरेर आउनुहुन्छ भनेर त्यो जग्गा भटाई गर्ने काम गर्नुभयो।
10: भनेपछि भनेपछि गगन थापाले बोलेको कुरा यो वास्तविकता थिएन, उनले चाहिँ हामीले चाहिँ प्रयास गरेकै हो, हामीले भनेकै हो, तर देउवा चाहिँ आउनु भएन भनेर एउटा इम्प्रेसन त्यो मासमा पार्नको लागि बोलेको एउटा कुरा मात्रै हो।
16: होइन, त्यो त त उहाँहरूले प्रयास गर्नु भएन, कसैले भनेको छैन भने प्रयास गर्नुभयो, उहाँहरूले चिठी पनि लिएर जानुभयो भन्ने मैले पनि सुने, मलाई पनि थाहा छैन। अनि त्यहाँ कुर्सी पनि राख्ने भनेर भन्नुभयो, त्यो पनि सही होला। तर मैले के भने भने त्यो उहाँहरूले जे गरिरहनु भएको छ त्यो देखाउनको लागि गरिरहनु भएको थियो,
10: भित्री भावबाट
16: उहाँहरूलाई केही भन्नलाई, जुन कुरा चाहिँ गगनजीले जे बोल्नुभयो नि हामीले उहाँलाई बोलायौँ, लिन गयौँ, चिठी पुर्यायौँ, त्यो भन्दा हामी के गर्नु हो त्यति भन्नको लागि उहाँहरूले यो काम गर्नु भएको।
10: ठिक छ, अब आज प्रचण्डले मैले जस्तै क्रमभङ्ग गर्नु भनेर रवि र गगन थापालाई उचाल्नु भयो, अनि एमालेका महासचिवले रवि र बालेनको तुलना गरेर राजसभाभित्र ढुङ्गा हान्नु भयो एक हिसाबले। एकाएक रेशम चौधरीलाई हिन्दू राष्ट्रको माया लागेर आयो, तर रवि लामी छानेको कुरा अलिकति स्पेसिफिक रूपमा सुनिएन। अहिले सत्तारूढ दलका नेतासँग भन्नका लागि केही बाँकी नभएर हो?
16: होइन, रविजीले एउटा कुरा भन्नुभयो नि, मैले गगनजीलाई योभन्दा पहिला एउटा गुण लगाइरहेछु, अब म दोस्रो गुण लाउँदैछु। यो जो मान्छे भित्र बसेर कटमच इज्जत गर्छ उधर गर्छ उनीहरूलाई पाखा लगाउनु पर्छ, मेरो चाहिँ यो तपाईँलाई स्पष्ट कुरा हो। मैले यो गुण लगाएँ यो कुरा राखेर भन्नुभयो, अब पहिलो गुण के थियो उहाँले त्यो खोल्नु भएन। त्यस कारणले यसले ठुलो एउटा राजनीतिक रूपमा रहस्यलाई चाहिँ प्रस्तुत गर्छ यो कुराले। रविजीले भनेको कुरा त्यो, अरू कुरा कुनै उहाँसँग त वास्तवमा अहिले दुईटीआई बहुमत छ करिब करिब, यी अरू कुनै पार्टी नै होइनन्। वास्तवमा भन्यो भने राष्ट्रपाको अगाडि अरू कुनै पार्टी नै छैन, अहिले कुनै शक्ति पनि छैन, केही गर्ने हैसियत पनि छैन। रविजीले त केही बोल्ने कुरै थिएन, शुभकामना छ, साथीहरू आयोजना गर्नुभयो, अब शिला बटुल्नु भएको छ, बटुल्नुहोस् सुन्नुहोस्, भोलिका दिनमा एउटा राम्रो रुख बनाउनु हो भने खुसीको कुरा हो भन्ने बित्तिकै सकिन्थ्यो रविको लागि। रविलाई अरूको लागि चाहिँ जस्तो अब प्रचण्डजीको, प्रचण्डजी त जहिले पनि हौसिएर कुरा गर्ने हो।
10: कुरा सुनिदिनु होला, जस्तो त्यहाँ त विशेष गरेर धेरैले चाहिँ सरकार विरुद्ध पनि कुरा उठाए नि, सरकारका कार्यशैली प्रति कुरा उठाए, संसदलाई वास्ता गरेन सरकारले, प्रधानमन्त्रीले वास्ता गर्नु भएन भन्ने कुरा छ, लोकतन्त्र खतरामा पर्यो भन्ने खालका कुरा गरेका छन्। 17 मिनट अगाडि प्रधानमन्त्री बालेन शाहले चाहिँ लेख्नु भएको छ कि धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले चाहिँ कार्यक्रम गरेर गाली गर्न पाएका छन् भनेर चाहिँ उहाँले स्टाटस पनि लेख्नु भएको छ प्रधानमन्त्रीको भर्खरै यो 17 मिनटको अगाडिको प्रतिक्रिया हो, यसलाई कसरी लिनुहुन्छ तपाईँ?
16: ए उहाँले नयाँ पार्टी भन्नुभएको छ,
10: नयाँ पार्टी लेख्नु
16: भएको छ, मैले हेरेको छैन है, मैले हेरेको छैन।
10: अब सायद अब गगन थापाको पार्टीलाई उहाँले नयाँ पार्टी भनेर त्यसरी चाहिँ,
16: अब त्यो चाहिँ त उहाँको, उहाँ अब के खाएर लेख्नुभयो, के भनेर, के थापाएर लेख्नुभयो थाहा छैन।
10: हजुर,
16: अब गगनजीको पार्टीलाई उहाँले कसरी भन्नुभयो, नेपाली काङ्ग्रेस भनेको भए चाहिँ त्यो नयाँ होइन, अब गगनजी मात्रै भन्नुभएको भए, गगनजीको नेतृत्व मात्रै भन्नुभएको भए उहाँ सही हुनुहोला, त्यो उहाँले गर्ने व्याख्या हो, हामीले भन्ने कुरा भएन। तर मैले देखेको चाहिँ के हो भने अब यो अलिकति व्यङ्ग पनि होला, मैले बनाइदिएको थिएँ, म मेयर थिएँ भनेर उहाँले त्यो कुरा दावी गर्नुभएको होला, त्यसलाई धेरै ठुलो विवादको विषय बनाइरहनु पर्छ जस्तो लाग्दैन।
10: ठिक छ, अब काङ्ग्रेसको महाधिवेशन हेरेपछि अस्ति भर्खरै चाहिँ शेरबहादुर देउवालाई जय जयकार गरेर बाजागाजा सहित चुनदेवी पुर्याएर कुर्सीमा राखेर केही गरिहाल्छौ कि जस्तो गर्ने जुन देउवा पक्षधर नेताहरूको याद पनि आइराखेको छ एक हिसाबले, ती नेताहरू कोही गगनतिर मिसे, कोही घर्णघाटको भएको स्थिति पनि रह्यो, यो हुनै नपर्ने घटनाहरू काङ्ग्रेसमा किन भइरहेका छन्, तपाईँको सटीक विश्लेषण सुनाउँदा सर यो प्रश्नमा?
16: होइन, पहिलो कुरा त हेर्नुहोस्, तपाईँलाई मैले 2-3 चोटि भनिसकेँ, पहिला पनि ख्याल गर्नुभएको, रेकर्डहरू पल्टाउनु भएको भए थाहा पाउनुहुन्छ, मैले के एउटा कुरा भनेको भने नेपालको राजनीति जब निर्णायक चरणमा पुग्छ नि त्यो बेलामा नेपाली राजनीति गर्नेहरू प्रमुख विषयवस्तुहरूमा कहिले आफू निर्णायक भएको छैनन् कि, समस्या त्यो सबैभन्दा ठुलो, यो रियालिटी हो, मान्न तयार छैन कोही, अर्कालाई देखाउन चाहिँ तयार छ, आफू मान्न तयार छैन। नभएदेखि तपाईँ एउटा सानो कुरो भन्नुहोस् न, अहिले मिन विश्वकर्माजी सबैभन्दा चर्चित मान्छे मिनजीको कुरा छ, तपाईँलाई मैले नामै लिएँ, मेरो पनि प्रिय भाइ पनि हो, मित्र पनि हो। शेरबहादुरजीसँग बस्दा उनले के भने भने शेरबहादुरको घर जलाउने भनेको गगन थापा हुन्, मसँग प्रभाव छ भन्नुभयो उहाँले। अब म के भन्छु भने अब यी सबै मान्छे त्यहाँ जानुभयो, मिनजी सहित जानुभयो, अब हामीले आशा के गरौँ भने गगनजीले साथै नै त्यो गर्नुभएको रहेछ भने प्रमाण जुटाउने काम उहाँहरूले गर्नु होला, त्यहाँ गएको उहाँहरूले त्यही गर्नु होला, एउटा कुरा भयो। दोस्रो कुरा, गगनजीहरू हिजोसम्म के भन्दै हुनुहुन्थ्यो भने स्पष्ट काङ्ग्रेस हामीसँग भ्रष्ट काङ्ग्रेस देउवासँग भन्दै हुनुहुन्थ्यो। अस्तिका दिनसम्म ती भ्रष्ट काङ्ग्रेस भनेका मान्छेहरूलाई अहिले उहाँले काठी च्यापेर केन्द्रीय समितिमा लानुपर्ने बाध्यता भयो। अब यो राजनीति बडो विचित्र हुन्थ्यो क्या बाबु, त्यसमा त्यो आफ्ना खुट्टामा नटेकेको राजनीतिको यस्तै भइरहेको छ।
4: शुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी एक गर्दी र माडी दुई कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाईको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।
17: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 59 63 58 5570761 र 98 55 77 53।
18: चौबिसै घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0656 93 440 4 93 580 र 98 55 26 440।
19: It's 8 o'clock, अहिले 8 बजेको छ।
20: 93.2 स्वदेश FM।

नेपाली रेडियो नेटवर्कको बिहान 8 बजेको आर्थिक खबरमा बिनु शर्माको नमस्कार। परिस्थितिजन्य कारणले ऋण तिर्न नसकेको र नियतवश ऋण नतिर्ने ऋण छुट्याउन कठिन भएपछि कालो सूचीमा परेका ऋणीलाई सहुलियत दिने राष्ट्र बैङ्कको घोषणा कार्यान्वयनमा ढिलाइ भएको छ। राष्ट्र बैङ्कले गत आर्थिक वर्ष 2082-83 मौद्रिक नीतिमै चेक अनादरका कारण कालो सूचीमा पर्ने विद्यमान अवस्थामा नीतिगत सहजीकरण गर्ने घोषणा गरेको थियो। त्यसपछि 2082 फागुनमा मौद्रिक नीतिको अर्धवार्षिक समीक्षामा परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालो सूचीमा नराख्ने तथा कालो सूचीमा रहेका ऋणीले उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले 6 महिनासम्म कालो सूचीबाट हटाई बक्यौता असुल गर्न सक्ने व्यवस्थाको प्रभावकारी कार्यान्वयन गर्ने उल्लेख गरेको थियो। तर उक्त घोषणा व्यवहारमा कार्यान्वयन गर्न राष्ट्र बैंकले अहिलेसम्म स्पष्ट निर्देशन जारी गर्न सकेको छैन। राष्ट्र बैंक अधिकारीहरूका अनुसार नियतवश ऋण नतिर्ने र परिस्थितिजन्य कारणले ऋण तिर्न नसक्ने ऋण छुट्याउने विषय नै सबैभन्दा जटिल बनेको छ। राष्ट्र बैंकको निर्देशनमा बाढ़ी पहिरो भूकम्प जस्ता प्राकृतिक दैवी प्रकोप परेमा कालो सूचीमा समावेश हुनु अगावे रोग र उद्योग पुनरुत्थान समितिको सिफारिशमा पुनर्कर्जा प्रदान गरिएका ऋणीलाई पुनर्कर्जाको सुविधा उपयोग गर्न पाउने अवधिसम्म र सरकारले ग्राहकको जायज यथा तथा व्यवसाय सञ्चालनमा रहेको स्थान अधिग्रहण गरेमा ऋणीलाई कालो सूचीमा समावेश नगर्ने निर्णय गर्न सक्ने प्रावधान गरिएको छ। गत भदौ 10 गते भुटेको सिबाडी र त्यसपछिको बाढ़ी पहिरोले स्वदेशी जुत्ता चप्पल उद्योगमा समेत असर पारेको छ। उत्तरी नाका बन्द हुँदा कच्चा पदार्थको चरम अभाव भएको व्यवसायहरू बताउँछन्। चाडपर्वको सिजनमै राजमार्गहरू अवरूद्ध हुँदा व्यापारमा नराम्रो असर परेको उनीहरूको भनाइ छ। जस्तो सुकै कठिन परिस्थिति भए पनि दशैं तिहारका लागि बजारमा जुत्ता चप्पलको अभाव नहुने र उपभोक्ताले पुरानै मूल्यमा जुत्ता चप्पल किन्न पाउने व्यवसायहरू बताउँछन्। कुनै समय विदेशी उत्पादनको एकाधिकार रहेको नेपालको जुत्ता चप्पल बजारमा पछिल्ला वर्ष स्वदेशी उत्पादनले फड्को मारेको छ। नेपाली उद्योगहरूले आफ्नो उत्पादन क्षमता गुणस्तर र बजार विस्तार गरिसकै जुत्ता चप्पलमा मुलुक आत्मनिर्भर हुने क्रममा छ। आयात प्रतिस्थापन गर्दै विदेश निर्यातको ढोका समेत खोलेको यस क्षेत्रले राष्ट्रिय अर्थतन्त्रमा दह्रो योगदान समेत पुर्याउँदै आएको छ। तर वर्षकै सबैभन्दा धेरै कारोबार हुने दशैं तिहार जस्ता पर्वको संघारमा देशले बेहोरेको विनाशकारी बाढ़ी पहिरोले यो वर्षको व्यापारिक उत्साहमा भने ठूलो धक्का पुर्याएको जुत्ता चप्पल व्यवसायी बताउँछन्। प्राकृतिक विपद अवरूद्ध राजमार्ग उत्तरी नाका बन्द हुँदा कच्चा पदार्थको अभाव झेल्नु परे पनि जुत्ता चप्पलको मूल्य भने नबढ्ने व्यवसायीले बताएका छन्। फुटवेयर म्यानुफ्याक्चर्स एसोसिएसन अफ नेपालका अध्यक्ष सुरज बन्जारीका अनुसार दशैं तिहारको 3 महिनाको सिजनमा सामान्यतया 4 करोड जोड जुत्ता चप्पल बिक्री हुने गर्थ्यो। तर यस वर्ष प्राकृतिक विपद र राजमार्ग अवरोधका कारण व्यापारमा 30-40% गिरावट आउने अनुमान रहेको उनले बताएका छन्। सामान्यतया दशैं र तिहारका 3 महिनामा 4 करोड जोड जुत्ता चप्पल बिक्री हुने गरेकोमा यो वर्ष माग बढेर 5 करोड जोडसम्म पुग्ने प्रारम्भिक अनुमान उद्योगहरूको थियो। तर यसपटक दशैंको मुखमा परेको अविरल वर्षा र त्यसपछिको बाढ़ी पहिरोले समग्र बजार चक्रलाई नराम्ररी बिथोलेको व्यवसायीहरूको भनाइ छ। भुटेको सिबाडीपछिको पुननिर्माणका लागि आवश्यक थप सहायता परिचालन लगायत विषयमा अन्तर्राष्ट्रिय सहयोग जुटाउन अर्थमन्त्री डाक्टर सोडी वागले आइतबार संयुक्त राज्य अमेरिका पुग्नु भएको छ। भ्रमणका क्रममा अर्थमन्त्री वागले सोमबार अर्थात आज वाशिङटन डीसीमा अमेरिकाका अर्थमन्त्री स्कट बेसेन्ट र विश्व बैंक समूहका अध्यक्ष अजय पंगासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ। त्यस क्रममा पुननिर्माण सहित नेपालको आर्थिक साझेदारी र सहयोगलाई सुदृढ बनाउने विषयमा छलफल हुने समेत मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै हालै भुटेकोशी क्षेत्रमा आएको बाढ़ीका कारण क्षति पुगेका भौतिक एवं आर्थिक पूर्वाधारको पुननिर्माण र उत्थानशील विकासका लागि थप सहायता परिचालनका विषयमा विश्व बैंक तथा अमेरिकी सरकारका प्रतिनिधिसँग छलफल गर्ने कार्यक्रम समेत रहेको मन्त्रालयले जनाएको छ। छलफलमा द्विपक्षीय सहयोग अभिवृद्धि पुननिर्माण एफएटीएफको ग्रे सूचीबाट बाहिरिने र नेपालको वृहत आर्थिक सुधारका विषयमा छलफल गर्ने कार्यक्रम पनि रहेको छ। सहकारी क्षेत्रको कमजोर नियमन कानूनी तथा संरचनागत कमजोरी लगायतका विषय देखाउँदै एफएटीएफले नेपाललाई ग्रे सूचीमा राखेको छ। यसमा पनि सुधार नआए कालो सूचीमा पर्न सक्ने जोखिम रहँदै आएको छ। चाडपर्व नजिकैसँगै बजारमा म्याद गुज्रिएका खाद्य वस्तु बिक्रीमा बिगबिगी बढेको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उपत्यकाका विभिन्न उद्योगमा अनुगमन गर्दा म्याद नागेका खाद्य वस्तुको बिक्री बढेको पाइएको छ। विभागले पछिल्लो एक हप्ताको बीचमा अनुगमन गरेकोमा उपत्यकाका दूध डेरी खाद्य उद्योग मिठाई पुष्टकारी उत्पाद मिठाई बिस्कुट चियापत्ती उद्योगको अनुगमनमा म्याद नागेका र गुणस्तरहीन वस्तु बिक्री भएको पाइएको छ। व्यापारीले पैसा कमाउने होडमा किरा परेका म्याद सकिएका कुहिएका वस्तु प्रयोग गर्दै खुलिया
किलोग्राम बेचिरहेको पाइएको छ। विभागले गएको शुक्रबार मात्रै काठमाडौँको कागेश्वरीमा रहेको बीबी खाद्य उद्योगको अनुगमनमा उद्योग अनुमति पत्र नवीकरण नगरी म्याद सकिएका दालमोट पास्ता कुहिएका आलु प्रयोग गरेर चिप्स बनाएको पाइएको जनाएको पास्ता 30 प्याकेट प्याकेजिङ र चिप्स बनाउने उद्देश्यले कुहिएको मिसिएको दुई बोरा आलु प्रयोग गरेको पाइएको छ। यस्तै अनुगमनमा काठमाडौँको चन्द्रागिरीमा रहेको सिद्धिविनायक खाद्य स्टोरले म्याद नागेका ठूलो परिमाणको हरियो केराउ र कालो भटमास भेटिएपछि नष्ट गरेको छ। अन्य भण्डारण कक्षमा रहेका हरियो केराउ र भटमासको नमुना संकलन गरेर यसको रिपोर्ट नआउँदासम्म बिक्री गर्न निर्देशन दिएको विभागले जनाएको छ। स्थानीयको अवरोध न्याय निरूपणमा भएको ढिलाइ वन क्षेत्र प्रयोगको अनुमति प्राप्ति लगायतका कारण 12 वर्षसम्म निर्माणाधीनकै हैसियतमा अल्झिएको हेटौँडा ढल्केबर 400 केबी प्रसारण लाइन अब भने निर्माण सम्पन्नको अवस्थामा पुग्ने देखिएको छ। पछिल्लो पटक ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयको प्रयास स्थानीय संघको सहमति र वन क्षेत्र उपयोगमा मन्त्री परिषदको निर्णय जस्ता प्रक्रियाले सार्थक स्वरूप पाउँदा पूर्व पश्चिम जल विद्युत प्रवाहको महामार्ग यो प्रसारण लाइन एक महिनाभित्र निर्माण सम्पन्न हुने मन्त्रालयले जनाएको छ। आइतबार ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त सहितको टोली मुख्य अवरोध रहेको क्षेत्र ढल्केबर सब स्टेशन र हेटौडाको थाना भर्याङमा निर्माणाधीन दुई मल्टी सर्किट टावर निर्माणको अवलोकन गर्न निर्माण स्थल पुगेको थियो। निरीक्षणपछि मन्त्री श्रेष्ठले यो आयोजना दशैं लगत्तै सम्पन्न हुने अवस्था पुगेको जानकारी गराएका छन्। हेटौडा उपमहानगरपालिका 15, 16 तथा 17 स्थित हटिया क्षेत्रमा 14 हेटौडा 11 स्थित थाना भर्याङमा दुईवटा टावर निर्माणमा अवरोध रहँदै आएको थियो। थाना भर्याङबाट हेटौडा सब स्टेशनमा लाइन छिराउन दुईवटा मल्टी सर्किट टावर निर्माण गर्नुपर्ने थियो। यसबाट ऐलाली जग्गामा बनेका 46 भन्दा बढी घर प्रभावित हुने अवस्था थियो। त्यहाँका बसोबासीलाई क्षतिपूर्तिको अवस्था गरिएपछि त्यहाँ टावर निर्माण सम्भव भएको हो। हेटौडा ढल्केबर 400 केबी प्रसारण लाइन 2 सातामै चार्ज हुँदैछ। र नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिद दर 153.81 रुपियाँ र बिक्री दर 154.41 रुपियाँ निर्धारण गरिएको छ। अस्ट्रेलियन डलर एकको खरिद दर 106.97 रुपियाँ र बिक्री दर 107.39 रुपियाँ। क्यानेडियन डलर एकको खरिद दर 107.93 रुपियाँ र बिक्री दर 108.35 रुपियाँ तोकिएको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर 173.09 रुपियाँ बिक्री दर 173.77 रुपियाँ। युके पाउन्ड स्टर्लिङ एकको खरिद दर 203.68 रुपियाँ र बिक्री दर 204.48 रुपियाँ तय गरिएको छ। राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकता अनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ। वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुन सक्ने र अध्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ। हवस् त अहिलेका लागि आर्थिक खबर सकियो। 9 बजी नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: सो लभली मलाई त अहिले डोली चढिहालौँ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरगोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौँ असुरक्षित बसाइ सराई नगरौँ सचेत बनौँ मानव तस्करको जालबाट बचौँ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौँ जनहितका लागि आफन्त नेपाल
5: जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथै होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453728552 र 9005068852
8: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका
9: हेलो
10: बुढी के छ खबर
9: ठिकै छ चलेकै छ
10: ल भिडियो अन गर्दा तलाई हेरम
9: भिडियो अनै छ त देख्नु भएन र
10: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
9: माडीको नेट यस्तै त हो नि
10: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
11: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
12: सेवाका लागि माडी सम्पर्क 0656 10 40 र 9852028840 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
13: सम्बन्ध सधैँ भरिलाई साथमै राखौँ टेकमाइललाई

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमानि होइन अब बस्छ तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 0 74 46 182 र 98 4 91 95 225
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
4: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
2: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध
4: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसाथ किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
4: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 98 042 21 343 र 98 184 29 230
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
5: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिनमा चित्त उजाउनु त होला नि
6: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 97 45 23 91 63
7: हेलो
8: हेलो बुढी के छ खबर
7: ठिकै छ चलेकै छ
8: ल भिडियो अन गर् त तलाई हेरौँ
7: भिडियो अनै छ त देख्नु भएन र
8: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
7: माडीको नेट यस्तै त हो नि
8: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल्छ
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
4: सेवाका लागि माडी सम्पर्क 056-50-10-40 र 98-52-0-28-40 साथै 24 घन्टा हटलाइन नम्बर 01-597-0086
9: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

नमस्कार, म हृदय रिमाल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र, सभापतिमा गगन थापा निश्चित जस्तै। दशैंको लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने बारे आज निर्णय हुँदै 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन। बाढी पहिरोका कारण म्याग्दीका 550 घर परिवार प्रभावित। भुटेकोशी बाढीमा रसुवाका 45 विद्यार्थी अझै सम्पर्कविहीन। भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन। देशैभर लोकतन्त्र जोगाउँ अभियान चलाउने विपक्षी दलहरूको घोषणा। र 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 32 खेल समावेश। नेपाल खबरमा अब पूरा खबर। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु हुँदैछ। हिजोदेखि सुरु भएको महाधिवेशनबाट सभापतिमा गगन कुमार थापा नै चयन हुने निश्चित जस्तै भएको छ। सभापतिमा तत्कालीन सहमहामन्त्री किशोर सिंह राठौरले प्रतिस्पर्धा गर्ने घोषणा गरे पनि उहाँ क्षेत्रीय प्रतिनिधि चयन भइसक्नु भएको छैन। सभापति बाहेकका अरू पदमा भने तीव्र प्रतिस्पर्धा हुने देखिएको छ। पार्टीको विधान मस्यौदा समितिले उपसभापतिमा एउटा वरिष्ठ र अर्को महिला मात्रै प्रतिस्पर्धा गर्न पाउने गरी 2 उपसभापति पद थप गर्ने सिफारिस गरेको छ। त्यसो भएमा वरिष्ठ सहित उपसभापतिको संख्या 4 पुग्नेछ। यस्तै विधान मसौदा समितिले 2 खुला महामन्त्री रहेकामा अब 1 महामन्त्री महिलाका लागि थप्ने प्रस्ताव गरेको छ। सहमहामन्त्रीको संख्या 14 पुर्याउने तयारी छ। यस्तै केन्द्रीय सदस्यको संख्या पनि खुलातर्फ 35 ठाउँमा 45 र महिला खुलातर्फ 9 ठाउँमा 17 पुर्याउने तयारी छ। यससहित केन्द्रीय समितिको आकार 245 सदस्य हुनेछ। नेपाली कंग्रेसको 15 महाधिवेशन अन्तर्गत आज बन्द सत्र सुरु भएसँगै नयाँ केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी प्रक्रिया पनि सुरु हुँदैछ। काठमाडौँको खुला मञ्चमा हिजो महाधिवेशन उद्घाटन भएपछि अहिले बिहान 9 बजेदेखि बन्द सत्र सुरु हुन लागेको हो। बन्द सत्र पनि खुला मञ्चमै हुने कार्यक्रम छ। बन्द सत्रमा सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनैतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका छ। काङ्ग्रेसको निर्वाचन समितिले केन्द्रीय कार्यसमिति चयनका लागि चुनावी कार्यतालिका सार्वजनिक गरेको छ। यस अनुसार आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन, 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावली प्रकाशन उप र दाबी विरोध, बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेदवारी मनोनयन, दिउँसो 4:30 बजे अन्तिम नामावली प्रकाशन, 4:30 देखि 5:30 बजेसम्म उम्मेदवारी दरखास्तमा दाबी विरोध, बेलुका 7 बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। यसै गरी पर्सि 21 गते बिहान 9 बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेद्वारको अन्तिम नामावली प्रकाशन गर्ने, दिनभर प्रचार प्रसार गर्न पाइने र 22 गते बिहान 7 बजेदेखि बेलुकी 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ। दशैंका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसाय राष्ट्रिय महासङ्घ र सरकारबाटहरूबीच छलफल हुँदैछ। छलफलपछि अग्रिम टिकट खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक एसपी नरेश राजु सुवेदीले उज्यालोलाई जानकारी दिनुभयो। विशेष गरी पहाडी तथा दुर्गम क्षेत्रका सडकको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाउने तयारी छ। दशैंमा ठूलो संख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाडीको व्यवस्थापन, सडकको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागेको हो। दशैंका लागि यात्रुको चाप बढ्न थालेपछि काठमाडौँ उपत्यकाका विभिन्न ठाउँमा यात्रु सहायता कक्ष राख्न थालिएको छ। हिजोसम्म 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन भएका छन्। बल्कु चोक, फर्पिङ चोक, हलचोक, नयाँ बस पार्क, चाभैल, कोटेश्वर लगायतका ठाउँमा सहायता कक्ष सञ्चालनमा आएका ट्राफिक प्रहरीले जनाएको कुल 15 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन गर्ने योजना छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढी पहिरोले म्याग्दी जिल्लाका झण्डै 550 घर परिवार प्रभावित भएका छन्। 111 घरमा पूर्ण, 93 आंशिक र 342 घर जोखिममा रहेका जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा धेरै अन्नपूर्ण गाउँपालिकामा 45 घर पूर्ण, 12 घरमा आंशिक र 183 घर जोखिममा परेका छन्। 56 गोठ भत्किँदा 22 पशु चौपाया मरेका छन्। अन्नपूर्ण गाउँपालिका 5 र मालिका गाउँपालिकामा 2 पहिरोमा परिज्यान गएको छ। यस्तै बेनी नगरपालिका र अन्नपूर्ण गाउँपालिकामा 1 जना बेपत्ता छन्।
यस्तै गएको भदौ 10 गतेको विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन छन्। शिक्षा तथा समन्वय इकाई धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालका अनुसार बाढीका कारण जिल्लाका 4 विद्यालय भवन पूर्ण रूपमा क्षतिग्रस्त छन्। राष्ट्रिय आधारभूत विद्यालय टिमुरे, मालिका देवी आधारभूत विद्यालय, पहिरेवेसी चिपलेटी आधारभूत विद्यालय र मोडर्न ट्रिनिटी इङ्ग्लिस बोर्डिङ स्कुल क्षतिग्रस्त छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25 जना, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिपलेटी आधारभूत विद्यालयका 1 रहेका इकाई प्रमुख सिलवालले जानकारी दिनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्, सुन्दै गर्नुहोला।

0: इंडक्शन चुलो राइस कुकर वॉल क्लॉक अनि बम्पर प्राइस मा पाउनुहोस् एक जोडी को लागि बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz अब थप खबरहरू आज कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको हिमाल र पहाडका थोरै ठाउँमा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ त्यसै गरी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली एक दुई ठाउँमा हल्का वर्षा र हिमपात तथा पहाडका थोरै ठाउँमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ मध्य प्रदेश कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशको तराईका एक दुई ठाउँमा मध्यम वर्षाको सम्भावना समेत छ गैराती देशका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा समेत भएको छ पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्के खोलाको प्राकृतिक वाहव क्षेत्रमा रहेका संरचना हटाउने अभियानलाई तीव्रता दिएको छ असोज 15 गतेदेखि सुरु भएको अभियान अन्तर्गत अहिलेसम्म 12 स्थायी र 14 अस्थायी संरचना हटाएको महानगरका मेयर धनराज आचार्यले बताउनु भएको छ अण्डाको पोषण तथा स्वास्थ्य सम्बन्धी महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले नेपाल लयर्स कुखुरा पालक सङ्घले यस वर्षको विश्व अण्डा दिवस सप्ताहव्यापी रूपमा मनाइरहेको छ यस वर्षको नारा प्रोटिन जसले शक्ति दिन्छ र सुरक्षा गर्छ रहेको छ सङ्घका केन्द्रीय अध्यक्ष विनोद पोखरेलका अनुसार हरेक वर्ष अक्टोबर महिनाको दोस्रो शुक्रबार महिना नै विश्व अण्डा दिवस यस वर्ष असोज 23 गते अर्थात् अक्टोबर 9 मनाइँदैछ अब विदेशको खबर भारतमा प्रमुख निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै हिजो तेस्रो दिन पनि प्रदर्शन जारी रहेको छ शुक्रबारदेखि सुरु भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत भयो मुम्बईमा हजारौँ मानिस भारतीय झण्डा बोकेर सडकमा उत्रिएका भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन् सिजेबीका प्रमुख अभिजित दिवाकेले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गर्नुभएको छ तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप अस्वीकार गरेको छ यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर लोकतन्त्र जोगाउँ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन् कक्रो जनता पार्टीले अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ अब खेल खबर आउँदो मङ्सिर 16-27 गतेसम्म सञ्चालन हुने 10 राष्ट्रिय खेलकुद प्रतियोगिता 2083 32 खेल समावेश गरिएका छन् सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलन मार्फत राखेपका सदस्य सचिव रामचरित्र मेहताले प्रतियोगितामा समावेश खेलमध्ये 28 खेल कर्णाली र बाँकी 4 खेल लुम्बिनी प्रदेशमा सञ्चालन हुने बताउनुभयो एथलेटिक्स ब्याडमिन्टन बक्सिङ बास्केटबल क्रिकेट फुटबल ह्यान्डबल रग्बी तेक्वान्डो भलिबल उसु कुस्ती कबड्डी कराते फुल कन्ट्याक्स कराते हकी र ई स्पोर्ट जस्ता खेलहरू सुर्खेतमा सञ्चालन हुनेछन् भने शारीरिक सङ्गठन कालीकोटमा जुडो जाजरकोट खोखो रुकुम पश्चिम आइटिएफ तेक्वान्डो तथा बुद्धिचाल दैलेख टेबल टेनिस सल्यान र आर्चरी जुम्लामा गर्ने उहाँको भनाइ छ पौडी भारोत्तोलन टेनिस र सुटिङ लुम्बिनी प्रदेशको नेपालगञ्जमा सञ्चालन गर्ने प्रारम्भिक छलफल भएको छ यद्यपि प्राविधिक समितिको थप छलफलपछि खेलहरू कर्णालीमा हुन सक्ने समेत बताइएको छ खेलाडी र अफिसियल्स गरी झन्डै 9,000 को सहभागिता रहने आयोजकको अनुमान छ चार भन्ज्याङभित्रका खबर सुरु गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द 17 सभापतिमा गगन थापा निश्चित जस्तै दशैंका लागि गाडीको अग्रिम टिकट बुकिङ खोल्ने बारे आज निर्णय हुँदै 8 ठाउँमा यात्रु सहायता कक्ष सञ्चालन बाढी पहिरोका कारण म्याग्दीका 550 घर परिवार प्रभावित भटेकोशी बाढीमा रसुवाका 45 जना विद्यार्थी अझै सम्पर्कविहीन भारतीय निर्वाचन आयोगका प्रमुखको राजीनामा माग्दै तेस्रो दिन पनि प्रदर्शन देशैभर लोकतन्त्र जगाउँ अभियान चलाउने विपक्षी दलहरूको घोषणा र 10 राष्ट्रिय खेलकुद प्रतियोगितामा 32

0: महानगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 0556 93 7 38 मोबाइल 98550 88002
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे गरेको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
0: नवजात शिशुदेखि बाल बालिकाहरूका निम्ति आधुनिक उपकरण सहित गुणस्तरीय स्वास्थ्य सेवाको निम्ति
7: निको चिल्ड्रेन हस्पिटल प्राली भरतपुर 10 चितवन
0: अस्पतालमा उपलब्ध सेवाहरू बिहान 7:30 देखि साँझ 36 बजेसम्म बहिरङ्ग अर्थात् ओपिडी सेवा
7: 24 घण्टा इमर्जेन्सी सेवा
0: सुविधा सम्पन्न बाल सघन उपचार कक्ष पीआईसीयू र नवजात शिशु उपचार कक्ष एनआईसीयू सेवा
7: एडभान्स पेडियाट्रिक जनरल वार्ड
0: नवजात शिशुका लागि इन्टरमिडिएट केयर नर्सरी सेवा
7: जनरल डिलक्स सुपर डिलक्स तथा स्विट क्याबिन
0: बाल मुटु रोग सम्बन्धी विशेषज्ञ सेवा
7: बच्चाहरूको इको कार्डियोग्राफी ईसीजी सेवा
0: गर्भमा रहेको बच्चाको मुटु सम्बन्धी जाँच
7: सुविधा सम्पन्न ल्याब डिजिटल एक्सरे भिडियो एक्सरे तथा इको सेवा
0: भेन्टिलेटर सेवा
7: होल बडी चेकअप जाँचको सुविधा
0: र निशुल्क सरकारी खोप सेवाको साथै अन्य सशुल्क खोप सेवा पनि उपलब्ध छ
7: चितवन र आसपास क्षेत्रकै एकमात्र बाल अस्पताल निको बाल अस्पताल सिएमसी अगाडि भरतपुर 10 चितवन फोन 0556 18 853 5 18 953
8: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: मुख अति फेसु जस्तो नाम उस्तै गाउँ एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: नेपालीपनको आभास नेपाली मनको आवाज
2: सुन हिउँ चुली पहाड पहरा सुन भेर पागल एक बेसी सारा सुन
1: स्वदेश एफएम 93.2 मेगाहर्ज

0: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा।
1: अत्याधुनिक अपरेशन थिएटर, आईसीयू, ल्याब सुविधा, न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा,
0: साथमा ब्लड सुगर, क्रिटिनाइन, लिपिड प्रोफाइल, ईसीजी, युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज।
1: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल, भरतपुर 10 बाल मन्दिर रोड, एयरपोर्ट नजिकै। फोन 056-493-580, मोबाइल 98550-26440।
2: कुखुरा बालेको त्यसमा पनि घाटै लायो, होइन के गरौँ बाब?
3: ल हेर यिनका बुद्धि जान्ने पनि तरिका पार्नलाई, के खुवाउँछौ? ल यो विजय प्लेट दाना खुवाऊ, तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ।
0: माछा, ब्रोइलर, लेयर्स, गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ।
1: माडीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स, बरुवा बजार माडी, प्रोप्राइटर उद्धव थापा, 98550-63172 र 98452-12200।
0: तपाईँको सन्तुष्टि हाम्रो शान, हाम्रो पहिचान, विजय प्लेट दाना। एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो, लाइफ भने अझै अस्त व्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
0: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5359-6953, 98550-77061 र 98550-77053।
4: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
4: कहाँ गएर के सिप सिकौ भन त अब?
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narayangarh, Phone 056-493-374, 98510-61356।
4: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
5: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
6: कम्पनी N2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
5: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 056-490-959, 98550-60359 र 98550-67359।
7: अहिले तपाईँ सुन्दै हुनुहुन्छ मालिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

नेपाली रेडियो नेटवर्क बिहान 10 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। कांग्रेस नेता जीवन परियारले पार्टीको 15 महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। उनी राष्ट्रिय दलित आयोगको सदस्य, सचिव, संविधान सभा सदस्य तथा प्रतिनिधि सभा सदस्य समेत भइसकेका छन्। समाजशास्त्र र राजनीति शास्त्रमा स्नातकोत्तर गरेका परियार संविधान तथा कानूनका जानकार नेताका रूपमा समेत चिनिन्छन्। उपसभापतिमा उम्मेदवारी बारे परियारले नयाँ पुस्ताको भावनालाई लिएर पार्टीमा काम गर्न र मुलुकका लागि योगदान गर्न आफू उम्मेद्वार बन्न लागेको बताएका छन्। आजदेखि निर्वाचन प्रक्रिया शुरू हुँदैछ। महाधिवेशनको उद्घाटन समारोह आइतबार खुला मञ्चमा भव्य रूपमा सम्पन्न नभएसँगै आजदेखि बन्द सत्र र निर्वाचन प्रक्रिया अघि बढ्न लागेको हो। कांग्रेस केन्द्रीय कार्यालयका अनुसार आज बिहान 10 बजे केन्द्रीय समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको बैठक सकिए लगत्तै बन्द सत्र शुरू हुनेछ। बन्द सत्र सम्पन्न भएसँगै निर्वाचन प्रक्रियाले गति लिनेछ। निर्वाचन समितिका अनुसार आजै साँझ 5 बजे मतदाता नामावली प्रकाशन गर्ने समेत कार्यतालिका रहेको छ। नामावली प्रकाशनसँगै दावी विरोध र छानबिनको प्रक्रिया शुरू हुनेछ। नेपाली काँग्रेसका सभापति गगन कुमार थापाले पार्टीको 15 महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदनमा पछिल्लो 2 दशकको राजनीतिक यात्रामा काँग्रेसबाट भएका कमजोरीमाथि निर्मम आत्मसमीक्षा समेत गरेका छन्। नेपाली काँग्रेसको 15 महाधिवेशन अन्तर्गत दोस्रो दिन आज बन्द सत्र सञ्चालन हुनुका साथै केन्द्रीय कार्य समिति चयनका लागि निर्वाचन प्रक्रिया पनि शुरू हुँदैछ। आजको बन्द सत्रमा पार्टी सभापति गगन थापा र उपसभापति विश्वप्रकाश शर्माले राजनीतिक तथा समसामयिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ। यसैबीच महाधिवेशन अन्तर्गत केन्द्रीय निर्वाचन समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार आजै साँझदेखि निर्वाचन सम्बन्धी प्रारम्भिक प्रक्रियाहरू समेत अघि बढाइनेछ। पूर्व मन्त्री सुरेन्द्र पाण्डे, हृदय त्रिपाठी, दीपक कुमार उपाध्याय लगायतको पहलमा नयाँ नागरिक अभियान घोषणा हुने भएको छ। सोमबार दिउँसो 3 बजे ललितपुरको पुल्चोक स्थित द प्लाजामा अभियान घोषणा गर्न भेला आयोजना गरिएको छ। आयोजकका अनुसार अभियान गई राजनीतिक र नागरिक समाजको पहलका रूपमा अघि बढाइनेछ। अभियानमा अरूण कुमार सुवेदी र सर्वेन्द्रनाथ शुक्ल समेत रहेका छन्। पूर्व मन्त्री हृदय त्रिपाठीका अनुसार अभियानमा समाजका विभिन्न क्षेत्रका व्यक्तिहरू समेत सहभागी हुनेछन्। चिकित्सक, इन्जिनियर, प्राध्यापक, पूर्व सचिव, पूर्व राजदूत तथा पत्रकार लगायत अभियानमा समेट्ने तयारी छ। उनका अनुसार अहिलेको पहल राजनीतिक क्षेत्रका केही व्यक्तिले शुरू गरे पनि यसको उद्देश्य राजनीतिक दल वा संगठन बनाउनु नभई नागरिक समाजलाई विस्तार गर्नु रहेको छ। दसैँका लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवस्था राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: जो 10 इतिहार मा गोदरेज का उत्पादन किन्दा अट्रैक्टिव कैशबैक पाउनुहोस्। फ्रंट लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क। एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याज मा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीन मा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भने देखि वाउ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। दशैंको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ। यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ। छलफलपछि अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी परीक्षक नरेश राज सुवेदीले जानकारी दिएका छन्। सड़कको अवस्था मूल्याङ्कन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ। विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाइने भएको छ। यातायात व्यवसायका अनुसार पोखरा, चितुवन र भैरहवा जस्ता तुलनात्मक रूपमा सहज र सुरक्षित सड़क भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री शुरू गरिसकेका छन्। तर सड़कको अवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाड़ी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुला गरिनेछ। दशैंमा ठूलो संख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यान राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागिएको हो। बागरुङको निसुखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा अचानक माटोको ढिस्को खस्ता पुरिएका 3 मजदूर मध्ये 2 जनाको मृत्यु भएको छ। अर्का पुरिएका 1 मजदूरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान करिब 7:30 बजेको समयमा काप्रा बोहरा गाउँ छापाखानी प्युठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढा थोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी परीक्षक फणिन्द्र प्रसाईले जानकारी दिएका छन्। पुरिएका मध्ये 2 जनाको उद्धार गर्ने क्रममा घटनास्थलमै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसुखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम साईले जानकारी दिएका छन्। चालक भद्र मल्लले चलाएको LU1K3446 नम्बरको गाडी जेसीबीले बाटो स्तर उन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्ता काम गरिरहेका मजदूर पुरिएका थिए। दशैं तिहार लगायतका मुख्य चाडपर्व नजिकैसँगै काठमाडौँ उपत्यकाको बजारमा किनमेल गर्नेको चाप बढ्न थालेको छ। भ्रुकुटी मण्डप, असन, इन्द्रचोक, न्यू रोड, सुन्धारा, नयाँ सड़क लगायतका बजारमा नयाँ कपड़ा तथा दैनिक उपभोग्य सामग्री खरिद गर्ने ग्राहकको चहल पहल बढ़ेको हो। विशेष गरी भ्रुकुटी मण्डपका खुला बजारमा केही दिन यता ग्राहकको आवागमन उल्लेख्य बढ़ेको व्यापारीहरूले बताएका छन्। भ्रुकुटी मण्डप खुला बजारका व्यापारी अशोक खतिवड़ाले दशैंमा मुख्य किनमेलको समय शुरू भएसँगै बजारमा ग्राहकको चाप बढ़न थालेको बताएका छन्। अर्का व्यापारी श्याम प्रकाश अधिकारीले पनि दशैंमा नयाँ कपड़ा लगाउने परम्परा भएकाले चाडपर्वको समयमा कपड़ाको व्यापार बढ़ने गरेको बताएका छन्। भ्रुकुटी मण्डपमा कपड़ासँगै जुत्ता, चप्पल, बालबालिकाका सामग्री तथा दैनिक उपभोग्य सामान खरिद गर्ने ग्राहकको संख्या पनि बढ़ेको छ। काठमाडौँ उपत्यकाका खुला बजार तथा सड़क किनारका पसलमा सपिङ मल र ठूला व्यापारी केन्द्रको तुलनामा केही सस्तोमा लुगा, कपड़ा तथा अन्य सामग्री पाइने भएकाले पनि ग्राहकको आकर्षण बढ़ने गरेको छ। गएको असोज 8 गतेदेखि 11 गतेसम्मको निरन्तरको झरीपछिको बाढ़ी पहिरोले म्याग्दीका झण्डी 550 घर परिवार प्रभावित भएका छन्। 111 घरमा पुनः 93 आंशिक क्षति र 342 घर जोखिममा परेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। सहायक प्रमुख जिल्ला अधिकारी कुलप्रसाद आचार्यका अनुसार सबैभन्दा बढी अन्नपूर्ण गाउँपालिकामा 45 घर पुनः, 12 घरमा आंशिक क्षति र 183 घर जोखिममा परेका छन्। बेनी नगरपालिकामा 30 घरमा पुनः, 14 आंशिक र 45 घर जोखिममा परेका छन्। मंगला गाउँपालिकामा 23 घरमा पुनः, 32 आंशिक क्षति र 35 घर जोखिममा परेको छन् भने रघुगंगा गाउँपालिकामा 6 घर पुनः, 27 आंशिक र 53 घर जोखिममा परेका छन्। र भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै आइतबार तेस्रो दिन पनि प्रदर्शन भएको छ। शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत जारी रह्यो। मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रिएको भारतीय संचार माध्यमले जनाएका छन्। उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्। प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा कक्रोच जनता पार्टी अर्थात सीजेपीका समर्थकहरूले समेत गरेका छन्। हवस् त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेसनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै। 11 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। नमस्कार।

0: देशवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सू लाग्दा निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसटी र एसडी च्यानलहरू हेर्न मासिक शुल्क ₹350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 9849664977 र 9820235212।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप कीर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर, फोन 9842211343 र 9814829230।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 9855563938 र 9855565542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000
2: घडेरीका विशेषताहरू
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको मेन हाइवेबाट 390 मिटर भित्र हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर रोजेर र काटेर लिन मिल्ने बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्रै 300-400 मिटर दूरीमा अवस्थित
8: जग्गा धनी सिधा सम्पर्क 9812788254 र 9846590042।
9: स्वदेश FM 93.2 मेगाहर्ज।
10: स्वदेश FM 93.2

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 99 98 0 74 46 182 र 98 4 91 95 225।
2: निःशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना। माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निःशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनु कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम, ठेगाना, नमुना लिएको मिति, नमुना लिएको क्षेत्रफल, मोबाइल नम्बर, पहिला लगाएको बाली, सिंचाइको सुविधा, अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणको लागि पेश गर्नु हुन अनुरोध गरिन्छ। सुरेश सिमखडा, कृषि शाखा प्रमुख, माडी नगरपालिका।

0: अलमारी, कागती, चिउरी, चन्दन, नीम, अमला, तितेपाती, च्याउ, गुलाब जस्ता संयोग जडीबुटीबाट बनेको औषधी साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: मानिस अधिकारका साथ जन्मिन्छन्, बजारमा बिक्रीका लागि होइन। लोभ र प्रलोभनमा नपरौं, असुरक्षित बसाइसराइ नगरौं, सचेत बनौं, मानव तस्करको जालबाट बचौं। यौन शोषण, बाल विवाह, बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौं। जनहितका लागि आफन्त नेपाल।
2: हजुरको बिदा सकिन थालिसक्यो, तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्रै छ, थाहा छ कि छैन हजुरलाई?
3: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
4: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
5: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651 54998।

0: देश टाइम चेक
1: इस समय सूचक का साथ
2: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0656 5569 5550 7070 161 र 0985507053
3: चौबीस घंटा इमर्जेन्सी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जलि हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0656 4940 4993580 र 0985506640
0: It's 11 o'clock. अहिले 11 बजेको छ।
4: नेपाली रेडियो नेटवर्कको बिहान 11 बजेको नेपाली खबरमा विनु शर्माको नमस्कार। नेपाली कांग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया शुरू हुँदैछ। काठमाडौँको खुला मञ्चमा आइतबार महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको थियो। बन्द सत्र हुँदै कांग्रेस निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो। खुला मञ्चमा केन्द्रीय कार्य समितिको बैठक बस्दैछ। केन्द्रीय समितिको बैठकका लागि कांग्रेसका नेताहरू खुला मञ्चमा आउन थालेका छन् भने चिया नास्ता र खाजापछि नेताहरू खुला मञ्चमा आउन थालेका हुन्। केन्द्रीय कार्य समितिले प्रतिवेदन पारित गरेपछि मात्रै बन्द सत्र शुरू गर्ने कार्यक्रम रहेको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिएका छन्। उनका अनुसार प्रतिवेदनका लागि पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ। उनले भने पार्टीले विभिन्न समितिलाई जिम्मेवारी दिएको छ। त्यस्तै उनका अनुसार बन्द सत्रमा सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने समेत कार्यतालिका रहेको छ। बन्द सत्रमा पार्टीका राजनीतिक तथा समसामयिक विषयमा छलफल हुने बताइएको छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्य समिति चयनको निर्वाचन प्रक्रिया समेत अघि बढ्नेछ। महाधिवेशन निर्वाचन समितिले आज साँझ 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपर दावी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दावी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन कार्यतालिका अनुसार मंगलबार उम्मेद्वारी मनोनयन दर्ताको प्रक्रिया समेत अघि बढ्नेछ। कांग्रेसको नयाँ केन्द्रीय कार्य समितिका लागि सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्री तथा केन्द्रीय सदस्य पदमा समेत उम्मेद्वारी दर्ता हुनेछ। उम्मेद्वारी मनोनयनसँगै कांग्रेसको नयाँ नेतृत्वका लागि प्रतिस्पर्धा थप स्पष्ट हुने अपेक्षा गरिएको छ। सभापति सहित पदाधिकारी र केन्द्रीय सदस्यका आकांक्षी नेताहरूले यसअघि नै आन्तरिक छलफल तथा भेटघाटलाई तीव्र बनाउँदै आएका छन्। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा अचानक माटोको डिस्को खस्दा पुरिएका 3 मजदूर मध्ये 2 जनाको मृत्यु भएको, सप्तअर्का पुरिएका 1 मजदूरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान करिब 7:30 बजेको समयमा काप्रा बोहरा गाउँ छापाखानी पेउठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक परिन्द्र प्रसाईले जानकारी दिएका छन्। पुरिएका मध्ये 2 जनाको उद्धार गर्ने घटनास्थलमा नै मृत्यु भएको छ भने रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी अस्पताल पुर्याइएको छ। घाइतेको उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगिएको निसीखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम साईले जानकारी दिएका छन्। चालक भद्र मल्लले चलाएको डु 1-3446 नम्बरको जेसीबीले बाटो स्तर उन्नति गर्ने क्रममा अचानक माटोको ढिस्को खस्ता काम गरिरहेका मजदूर पुरिएका थिए। हामीसँग खबर अझै बाँकी छन्, नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: कति वालेट मा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौ
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौ

0: Essoys. LG ले ले आयो नया LG Essential Series. अब किफायती मूल्य में रेफ्रिजरेटर, वॉशिंग मशीन, एसी को कंप्लीट रेंज, 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई. नागरिकता भए पुग्छ. हर एक घर को खुशी घर घर में LG. LG, life's good.
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर.
2: अब बाँकी खबर. दशैंको लागि सार्वजनिक यातायातको अग्रिम टिकट बुकिङ यसै हप्ता खुलाउने गरी तयारी शुरू भएको छ. यसबारे आज यातायात व्यवस्था विभाग, यातायात व्यवसायी राष्ट्रिय महासंघ र सरकारवाला बीच छलफल हुँदैछ. छलफलपछि अग्रिम टिकट बुकिङ खुला गर्ने मिति र प्रक्रियाबारे निर्णय हुने काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले बताएको छ. सड़कको अवस्था मूल्याङ्कन गरेर मात्रै अग्रिम टिकट बुकिङ खुला गर्ने तयारी भएको छ. विशेष गरी पहाड़ी तथा दुर्गम क्षेत्रका सड़कको अवस्थालाई ध्यानमा राखेर यातायात सञ्चालन र टिकट बुकिङको व्यवस्था मिलाइने भएको छ. यातायात व्यवसायीका अनुसार पोखरा, चितुवन र भैरवा जस्ता तुलनात्मक रूपमा सहज र सुरक्षित सड़क भएका गन्तव्यका लागि केही यातायात कम्पनी तथा अनलाइन प्लेटफर्मले टिकट बिक्री शुरू गरिसकेका छन्. तर सड़कको अवस्था जोखिमपूर्ण रहेका दुर्गम तथा पहाड़ी गन्तव्यका लागि भने औपचारिक निर्णयपछि मात्रै अग्रिम टिकट बुकिङ खुल्ला गरिनेछ. दशैंमा ठूलो संख्यामा यात्रु काठमाडौँबाट बाहिरिने भएकाले यात्रुको सहज यात्रा, गाड़ीको व्यवस्थापन, सड़कको अवस्था तथा सम्भावित जोखिमलाई ध्यानमा राखेर अग्रिम टिकट बुकिङको व्यवस्था मिलाउन लागि हो. र भारतमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै तेस्रो दिन पनि प्रदर्शन भएको छ. शुक्रबारदेखि शुरू भएको प्रदर्शन हिजो मुम्बई र नयाँ दिल्लीमा समेत जारी रह्यो. मुम्बईमा हजारौं मानिस भारतीय झण्डा बोकेर सड़कमा उत्रेका भारतीय संचार माध्यमहरूले जनाएका छन्. उनीहरूले मुख्य निर्वाचन आयुक्त कुमारको राजीनामा माग गरेका छन्. प्रदर्शनको नेतृत्व विपक्षी दलका नेता तथा कक्रोच जनता पार्टी अर्थात सीजेपीका समर्थकहरूले समेत गरेका छन्. सीजेपीका मुख्य अभिजित दीपकले सामाजिक सञ्जाल मार्फत स्वतन्त्र र निष्पक्ष निर्वाचनको माग गर्दै प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन्. तर भारतीय निर्वाचन आयोगले मतदाता सूची पुनरावलोकनमा अनियमितता भएको आरोप समेत स्वीकार गरेको छ. मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारले भने प्रदर्शनकारीले माग गरेको राजीनामाको विषयमा सार्वजनिक प्रतिक्रिया दिएका छैनन्. यसैबीच विपक्षी दलहरूले निर्वाचन आयोगको कार्यालयसम्म मार्च गर्ने र देशभर लोकतन्त्र जोगाऊ अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्. कक्रोच जनता पार्टीले अबको पाँच दिनपछि अक्टोबर 10 नयाँ दिल्लीमा ठूलो प्रदर्शन गर्ने तयारी गरेको छ. हाउस त काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँ ठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. 11:12 नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला. नमस्कार.

0: सो लाभली मलाई त अहिलेै डोली चढिहालौं जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घरकोट बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: चापागाई सप्लायर्स कृतनपुर बजार माडी
3: हामी कहाँ एक दिनमै घरघोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवासँगै सिमेन्टबाट निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
2: प्रोप्राइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडिए गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाइको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश खडा कृषि शाखा प्रमुख माडी नगरपालिका
5: तपाई उत्कृष्ट तपाईको विचारले तपाईको घर उत्कृष्ट तपाईको फर्निचर
6: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उद्योग बसन्तपुरबाट
7: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टू पिस थ्री पिस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस ऱ्याक सोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
8: प्रोप्राइटर रामबाबु विक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453728552 र 9005068852
9: मानिस अधिकारका साथ जन्मिन्छन् बजारमा बिक्रीका लागि होइन लोभ र प्रलोभनमा नपरौँ असुरक्षित बसाइ सराई नगरौँ सचेत बनौ मानव तस्करको जालबाट बचौँ यौन शोषण बाल विवाह बाध्यकारी काम र दासत्व नियन्त्रण गरी महिला र बाल बालिकाको सुरक्षा सँगै सभ्य समाज निर्माणमा प्रतिबद्ध हौ जनहितका लागि आफन्त नेपाल
10: हेलो
11: हेलो बुढी के छ खबर
10: ठिकै छ चलेकै छ
11: ल भिडियो अन गर् त तँलाई हेरौँ
10: भिडियो अनै छ त देख्नु भएन र
11: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
10: माडीको नेट यस्तै त हो नि
11: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
12: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
13: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
14: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: अब त म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वाल पेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन। अब बस तिमी एक्लै, म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वाल पेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73 0909 98 0744 46 182 र 98 491 95 225।
2: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध।
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो, पानी र हावालाई प्रदूषित बनाउँछ। यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ। हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ। उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल, नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ। आजै सचेत बनौ, फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ।
2: सार्वजनिक सरकारका लागि हिमालचुली नेचर फार्म स्टे, माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
5: के तपाईँ इन्धनको विकल्प, छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
2: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर, साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
5: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98 042 21 343 र 98 184 29 230।
1: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजार लागेछ यार। होइन, भोक लागेको छैन तिमीहरूलाई?
6: भोक त लागेको छ नि, तर के गर्नु, खानाको अर्डर कहीँ गरिएन। अब चाउमिन चित्त उजाउनु त होला नि।
7: के भनेको त्यस्तो, अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के? किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ। यसका साथै स्वादिष्ट रोटी, मोमो, चाउमिन, खाजा सेट, चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ। ल हिँड जाऊ त्यतैतिर।
2: नारायणी होटल एन्ड रेस्टुरेन्ट, बसन्तपुर बजार माडी। प्रोप्राइटर धनप्रसाद ढुङ्गाना। सम्पर्क 97 45 23 91 63।
8: हेलो
9: हेलो बुढी, के छ खबर?
8: ठिकै छ, चलेकै छ।
9: ल भिडियो अन गर् त, तलाई हेरौँ।
8: भिडियो अनै छ त, देख्नु भएन र?
9: खै देखिन त मैले त, नेट स्लो भयो क्या हो?
8: माडीको नेट यस्तै त हो नि।
9: के भन्छ यो माटीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र? अरू भन्दा सस्तो छ, फाइबरबाट चल्छ, टिभी नि आउँछ। ल गएर टेक माइल जोडिहाल त।
2: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ।
5: सेवाका लागि माडी सम्पर्क 0956 10 40 र 98 452 0 28 40। साथै 24 घन्टा हटलाइन नम्बर 01 597 0086।
10: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ। टेकमाइललाई, टेकमाइललाई।
11: अहिले तपाईँ सुन्दै हुनुहुन्छ माडीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश FM 93.2 MHz।

0: नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। महाधिवेशन बन्द सत्रको एजेन्डा तय गर्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु। बेलुकी 5 बजे अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुरिएर 2 जनाको ज्यान गयो, 1 जना घाइते। भक्तपुरको जगादीमा प्लास्टिक दाना कारखानामा आग लागे। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अधिवादी वेबसाइटमा पहुँच राखेको आरोप। र नेसन्स लिगमा नर्वेमाथि पोर्चुगलको जित। नेपाल खबरमा अब पूरा खबर। नेपाली कङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि नयाँ नेतृत्व चयनका लागि औपचारिक निर्वाचन प्रक्रिया सुरु भएको छ। हिजो काठमाडौँको खुला मञ्चमा महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएसँगै काङ्ग्रेस बन्द सत्र हुँदै निर्वाचन प्रक्रियातर्फ अघि बढ्न लागेको हो। खुला मञ्चमा केन्द्रीय कार्यसमितिको बैठक सुरु भएको छ। पार्टीको 15 महाधिवेशन अन्तर्गतको बन्द सत्रमा पेश गर्ने प्रतिवेदनमाथि केन्द्रीय कार्यसमितिले पारित गरेपछि मात्र बन्द सत्र हुने हो। बन्द सत्रमा सभापति गगन थापाको राजनैतिक प्रतिवेदन, महामन्त्रीको विधान संशोधन र कोषाध्यक्षको आर्थिक प्रतिवेदन पेश गर्ने कार्यतालिका छ। बन्द सत्र सम्पन्न भएपछि महाधिवेशनको मुख्य कार्यभारका रूपमा रहेको नयाँ केन्द्रीय कार्यसमिति चयनको निर्वाचन प्रक्रिया अघि बढ्नेछ। महाधिवेशन निर्वाचन समितिले आज बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने कार्यतालिका बनाएको छ। मतदाता नामावली प्रकाशन भएपछि त्यसउपरि दाबी विरोध तथा छानबिनको प्रक्रिया अघि बढ्नेछ। प्राप्त दाबी विरोधमाथि आवश्यक जाँचबुझ गरेपछि अन्तिम मतदाता नामावली प्रकाशन गरिनेछ। निर्वाचन समितिले महाधिवेशन प्रतिनिधिलाई निर्वाचनमा सहभागी गराउन आवश्यक तयारी अघि बढाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्को खस्दा पुरिएका 3 जना श्रमिक मध्ये 2 जनाको ज्यान गएको छ, 1 जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान झन्डै 7 बजे काप्रा बोहरा गाउँ छापा खाने प्युठान सडक खण्ड स्तरोन्नतिको काम भइरहेका बेला अचानक माटोको ढिस्को खसेर श्रमिकहरू पुरिएका हुन्। जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपेक्षक फडेन्द्र परसाईका अनुसार दुर्घटनामा सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईकाटका 32 वर्षीय राजु थापाको ज्यान गएको छ। पुरिएका रोल्पाका कृष्ण घरती मगरलाई गम्भीर घाइते अवस्थामा उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल बुर्तिबाङ लगेको निसीखोला गाउँपालिका 3 का वडा अध्यक्ष रमेश विक्रम शाहीले बताउनुभयो। जेसीबीले सडक स्तरोन्नतिको काम गरिरहेका बेला अचानक माटोको ढिस्को खसेर उनीहरू पुरिएका प्रहरीले जनाएको छ। भक्तपुरको सूर्यविनायक नगरपालिका 8 कफली चोकमा रहेको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ। बिहान लागेको आगो दमकल र स्थानीयको सहायताले नियन्त्रणमा आएको छ। आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ जलेर पूर्ण रूपमा क्षति भएका छन्। कारखानासँगै रहेको युपिभिसीबाट बनेको एक घरमा समेत क्षति पुगेको छ। आगलागीबाट झन्डै 50 लाख रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ। विद्युत सर्ट भएर आगलागी भएको अनुमान छ। मौसममा सुधार आएसँगै विश्व प्रसिद्ध कास्कीको अन्नपूर्ण आधार शिविर एबिसी पदयात्रामा जाने पर्यटकको संख्या बढेको छ। अन्नपूर्ण क्षेत्रका विभिन्न ठाउँमा बाढी पहिरोका कारण अवरुद्ध सडक तथा पदमार्ग सञ्चालनमा आएपछि पछिल्लो केही दिन यता अन्नपूर्णमा जाने विदेशी तथा सार्क राष्ट्रका पर्यटकको संख्या उल्लेख्य रूपमा बढेको पर्यटन व्यवसायीले बताएका छन्। छेप्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दिलीप गुरुङका अनुसार अहिले दैनिक झण्डै 300 भन्दा बढी पर्यटक अन्नपूर्ण आधार शिविर पुग्ने गरेका छन्। अन्नपूर्णमा 6 वटा होटल तथा लज सञ्चालनमा ती होटलमा एकपटकमा झन्डै 350 पर्यटकलाई राख्न सक्ने क्षमता छ। निरन्तरको वर्षा रोकिएर मौसममा सुधार आउनका साथै मनाङ र मनसनास्लु क्षेत्रका केही पदयात्रा मार्ग प्रभावित भएपछि पर्यटकको गन्तव्य अन्नपूर्णतर्फ मोडिएको छ। यसअघि वर्षा तथा बाढी पहिरोका कारण अन्नपूर्ण क्षेत्रका सडक र पदमार्ग प्रभावित हुँदा पर्यटन व्यवसायमा समेत असर परेको थियो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा सुनको भाउ सामान्य घट्दा चाँदीको बढ्यो, न्यायपालिकाको पहुँच र सुरक्षाका लागि इन्टरनेटमा लचिलोपन अनिवार्य रहेको प्रधान न्यायाधीश शर्माको भनाई लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना। स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz यतिन्जेल हामीले बन्द सत्रको एजेन्डा तय गर्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु। बागलुङमा माटोको डिस्कोमा पुगेर दुईजनाको ज्यान गयो, एकजना घाइते लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सुनचाँदीको भाउमा आज सामान्य घटबड भएको छ। नेपाल सुनचाँदी व्यवसाय महासंघका अनुसार सुनको भाउ तोलामा 400 रुपियाँले घटेर आज 2,91,500 रुपियाँमा कारोबार भइरहेको छ। हिजो भने सुनको भाउ 2,900 रुपियाँले घटेर तोलाको 2,91,900 रुपियाँमा कारोबार भएको थियो। यस्तै आज चाँदीको भाउ पनि तोलामा 40 रुपियाँले बढेको छ। हिजो 60 रुपियाँले घटेर तोलाको 4,390 रुपियाँमा कारोबार भएको चाँदीको भाउ आज 4,430 रुपियाँ रहेको महासंघले जनाएको छ। प्रधान न्यायाधीश डाक्टर मनोज कुमार शर्माले सङ्कटको समयमा समेत न्यायपालिकाको कार्य सम्पादन निरन्तर राख्न बलियो डिजिटल पूर्वाधार अनि अपरिहार्य रहेको बताउनु भएको छ। आज काठमाडौँमा आयोजित इन्टरनेट गभर्नमेन्ट सम्बन्धी क्षेत्रीय मञ्चलाई सम्बोधन गर्दै उहाँले सूचना प्रविधिमा आधारित आधुनिक न्याय प्रणालीलाई थप सुरक्षित, विश्वसनीय र समावेशी बनाउनु पर्नेमा जोड दिनुभएको छ। अब विदेशको खबर। फ्लाइ दुबईको जहाजमा ककपिटभित्रै पाइलटमाथि बन्चरो प्रहार गरी जहाज नियन्त्रणमा लिन खोजेको आरोप लागेकाको पाइलटको अस्ट्रेलियासँगको सम्बन्धबारे पनि अनुसन्धान सुरु भएको छ। अस्ट्रेलियाली प्रहरी र गुप्तचर निकाय सम्मिलित भिक्टोरियन संयुक्त आतंकवाद प्रति आतंकवाद टोलीले उमानी नागरिक हमाम अल हमामीको अस्ट्रेलिया सम्बन्धबारे अनुसन्धान गरेको कतारी सञ्चार माध्यम अल जजिराले जनाएको छ। अल हमामीले झण्डै 1 दशक अघि मेलबर्नको आरएमआइटी विश्वविद्यालयमा अध्ययन गरेका थिए। उनले अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको समेत आरोप छ। यद्यपि यी आरोपबारे अस्ट्रेलियाली अधिकारीहरूले औपचारिक रूपमा विवरण भने सार्वजनिक गरेका छैनन्। अल हमामीले गएको बुधबार दुबईबाट इजरायलका लागि उडेको फ्लाइ दुबईको FZ-1073 उडानमा भित्र कप्तानमाथि बन्चोरले आक्रमण गरी विमान नियन्त्रणमा लिने प्रयास गरेका थिए। अब खेल खबर। गोन्कालो रोमोसको निर्णायक गोलको मद्दतमा पोर्चुगलले युईएफ नेसन्स लिगमा नर्वेलाई 2-1 गोलले पराजित गरेको छ। घरेलु मैदान स्टाडियो डो ड्रागाओमा गैराती भएको खेलमा पोर्चुगलले 1 गोलले पछि परेको अवस्था उल्टाउँदै जित हात पारेको हो। खेलको 36 मिनटमा क्रिस्टोफर आयरले गोल गर्दै नर्वेलाई सुरुवाती अग्रता दिलाएका थिए, तर नर्वेको अग्रता धेरै बेर टिक्न सकेन। त्यसको 2 मिनटमा नै जो आओ कान्सेलोले पोर्चुगलका लागि बराबरी गोल गरे। उनले नुनो मन्डेसको थ्रो इनलाई नियन्त्रणमा लिँदै पेनाल्टी क्षेत्रको किनाराबाट पहिलो टचमै गोल गरेका थिए। खेलको 79 मिनटमा पोर्चुगलले निर्णायक गोल गर्न सफल भयो। खेलको अन्त्यतिर फ्रान्सिस्कोले रातो कार्ड पाएर मैदान छाडे पनि पोर्चुगलले अग्रता जोगाउँदै महत्त्वपूर्ण 3 अङ्क हात पारेको छ। यो जितसँगै पोर्चुगलले नेसन्स लिगको समूह A4 आफ्नो विजय यात्रा कायम राखेको छ। रोनाल्डो टोलीमा नरहेको अवस्थामा गोन्कालो रोमोसको लगातार प्रभावशाली प्रदर्शन सहित पोर्चुगलको अग्रपङ्क्तिमा आफ्नो दावेदारी बलियो देखिएको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। बन्द सत्रको एजेन्डा तय गर्न काङ्ग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु। बेलुकी 5 बजे महाधिवेशन प्रतिनिधिको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने। बागलुङमा माटोको ढिस्कोमा पुगेर 2 जनाको ज्यान गयो, 1 जना घाइते। भक्तपुरको जगातीमा प्लास्टिक दाना कारखानामा आग लागि। मौसम खुलेपछि अन्नपूर्ण यात्रामा पर्यटकको चाप बढ्यो, दैनिक झण्डै 300 पर्यटक आधार शिविर पुग्दै। फ्लाइ दुबईका सहचालकको अस्ट्रेलिया सम्बन्धबारे पनि अनुसन्धान हुँदै। अस्ट्रेलियामा रहँदा कट्टरपन्थी मस्जिद र अतिवादी वेबसाइटमा पहुँच राखेको आरोप र नेसन्स लिगमा नर्वेमाथि पोर्चुगलको जित। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्नु प्रशस्त।

0: तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ त्यसो हो भने अब चिन्ता नलिनुहोस् तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ
1: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडीसात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ आजै सम्पर्क गर्नुहोस्
0: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर प्रोप्राइटर इन्द्रजित कुँवर फोन 9802421343 र 9814829230
2: यो रमाइलो माडी घुम्दा घुम्दै दुई पो बजन लागेछ यार होइन भोक लागेको छैन तिमीहरूलाई
3: भोक त लागेको छ नि तर के गर्नु खानाको अर्डर कहीँ गरिएन अब चाउमिन पो चित्त बुझाउनु त होला नि
4: के भनेको त्यस्तो अब खानाका लागि पहिले नै अर्डर दिनुपर्ने दिन गए के किनकि माडीको बसन्तपुर स्थित नारायणी होटलमा जुनसुकै बेला पनि बिना अर्डर तयारी खानाको व्यवस्था रहेको छ यसका साथै स्वादिष्ट रोटी मोमो चाउमिन खाजा सेट चिसो पिय पदार्थ र नेपाली खानाको राम्रो व्यवस्था पनि छ ल हिँड जाऊ त्यतैतिर
1: नारायणी होटल एन्ड रेस्टुरेन्ट बसन्तपुर बजार माडी प्रोप्राइटर धनप्रसाद ढुङ्गाना सम्पर्क 9745231963
5: हेलो
6: हेलो बुढी के छ खबर
5: ठिकै छ चलेकै छ
6: ल भिडियो अन गर् त तलाई हेरम
5: भिडियो अनै छ त देख्नु भएन र
6: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
5: माडीको नेट यस्तै त हो नि
6: के भन्छ यो माडीमा टेक माइनले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइन जोडिहाल त
1: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइन नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुनसुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
0: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
7: सम्बन्ध सधैँभरिलाई साथमै राखौँ टेकमाइललाई

0: 93.2 स्वदेश एफएम।
1: ओहो ल ल ल ल कॅमेरामन खसेछ हेड तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्त काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
2: पर्खा दीपक
1: किन
2: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
1: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
3: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आइसियु सेवा उपलब्ध गराइन्छ
4: निशुल्क माटो परीक्षण सम्बन्धी माडी नगरपालिका कृषि शाखाको जरुरी सूचना माडी नगरपालिका नगर कार्यपालिका कार्यालयको चालु आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अनुसार कृषि ल्याब सञ्चालन कार्यक्रम अन्तर्गत कृषि शाखाबाट वर्षभरि नै निशुल्क माटो परीक्षण हुने भएकोले इच्छुक कृषकहरूले माटो परीक्षणका लागि कृषि शाखा वा माथहतका कृषि सेवा केन्द्रहरू माडी गर्दी र माडिनो कृष्णनगरमा आफ्नो माटोको नमुना साथै कृषकको नाम ठेगाना नमुना लिएको मिति नमुना लिएको क्षेत्रफल मोबाइल नम्बर पहिला लगाएको बाली सिंचाईको सुविधा अब लगाउन चाहेको बाली र अन्य विवरण माटो परीक्षणका लागि पेश गर्नु हुन अनुरोध गरिन्छ सुरेश सिमखडा कृषि शाखा प्रमुख माडी नगरपालिका वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
5: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
4: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध

नेपाली रेडियो नेटवर्कको दिउँसो एक बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। नेपाली कांग्रेसका सभापति गगन थापाको राजनैतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ। खुला मञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिनुभयो। सो प्रतिवेदन आजैबाट शुरू हुने बन्द सत्रमा प्रस्तुत हुनेछ। आगामी चार वर्षका लागि कंग्रेसको राजनैतिक वैचारिक संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी निर्वाचन पूर्व गठबन्धन नगर्ने नीति पार्टीको पुनसंरचना निजी क्षेत्रसँग सहकार्य युवा सहभागिता र समुन्नत नेपाल सम्मानित नेपालीको अवधारणासम्म समेटिएको छ। सहमहामन्त्री कर्णबहादुर बुढाका अनुसार केन्द्रीय समिति बैठक खाना खानका लागि अहिले स्थगित भएको छ। खाना खाइसकेपछि बैठक जारी रहनेछ। नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या 15 जना बनाउने भएको छ। समावेशिताका आधारमा 9, खुलाबाट 2 र सभापतिले मनोनित गर्ने 4 सहित 15 जना सहमहामन्त्री हुने भएका हुन्। महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खस आर्य, थारू, मुस्लिम, पिछड़िएको क्षेत्र र अल्पसंख्यक अपाङ्ग समुदायबाट एक एक जना सहमहामन्त्री हुनेछन्। अघिल्लो महाधिवेशनको समयमा अल्पसंख्यक अपाङ्ग क्लस्टर राखिएको थिएन। सहमहामन्त्री पदमा खुला तर्फबाट पनि छनौट गरिने भएको छ। त्यसका लागि 2 छुट्याइएको छ। सभापतिले सहमहामन्त्रीमा 4 मनोनित गर्ने व्यवस्था गरिएको छ। सभापतिले 1 महिला सहित 4 थप्ने गरी विधान संशोधन गरिएको हो। प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिमा सांसदलाई अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ भएको छ। समिति बैठकलाई सुव्यवस्थित गर्न भन्दै समिति सभापति समीक्षा बास्कोटाले यस्तो रूलिङ गर्नुभएको हो। आज समिति बैठक शुरू गर्दै सभापति बास्कोटाले भन्नुभयो, छलफलमा व्यक्तिगत रूपमा नाम लिएर नबोलौं, बोल्दा बोल्दै बीचमै काट्ने र बोल्ने जस्तो नगरौं, बैठकलाई सुव्यवस्थित गर्ने दायित्व हामी सबैको हो। समिति सचिवालयका अनुसार समितिमा मेलमिलाप सम्बन्धी दोस्रो संशोधन विधेयकको अलावा नेपाल कानून ऐन संशोधन विधेयक निशुल्क कानूनी सहायता सम्बन्धी विधेयक दफावार छलफलमा रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: नेपाल को कुनै पनि बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
1: आफन्तको हात हात मा पुर्याउन आईएमई गरौं।
0: 25 वर्ष देखि सारा नेपाली को विश्वास आईएमई गरौं।

0: deals, mega cashbacks and gifts.
1: ये सात पर्व में TCL घर भी चाउनो होस, र पाउनो होस रु 1,42,500 सम्मको cashback र उपहार हरु 85 र 98 इंच को TV में TCL sound bar, freeze में CC induction cooktop, washing machine में 6 किलो surf excel matic, AC में free installation र 0% EMI नागरिकता भए पुग्छ। शर्त हरु लागू हुने छन्। Global number one Google TV brand TCL CG Electronics.
2: यो आवाज हो नेपाली रेडियो नेटवर्क को तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
3: अब बाँकी खबर। मन्त्री परिषद बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री पालेन्द्र सापालिनको आह्वानमा बैठक बस्न लागेको हो। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बैठक बस्नेछ। दिउँसो 3 बजे बैठक बस्ने गरी तयारी गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। मन्त्री परिषद बैठकको आजबाट आज विभिन्न निर्णय हुनेछन्। प्रधान न्यायाधीश मनोज कुमार शर्मा शर्माले न्याय परिषद बैठक बोलाउनु भएको छ। बैठक भोलि दिउँसो 1 बजेका लागि बोलाइएको हो। सर्वोच्च अदालतमा रिक्त न्यायाधीश पदपूर्तिका लागि सिफारिस लगायतका विषयमा छलफल गर्न परिषद बैठक बस्न लागेको स्रोतले बताएको छ। सर्वोच्च अदालतमा हाल 4 न्यायाधीश पद रिक्त छन्। प्रधान न्यायाधीश मनोज कुमार शर्मा अध्यक्ष रहेको परिषदमा कानून मन्त्री सविता गौतम, सर्वोच्चका वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल, महेश कुमार नेपाल र दामोदर खड्का सदस्य हुनुहुन्छ। अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 2 बजे नेपाली खबरका साथ

सुरक्षित भविष्यको लागि जीवन बिमा गरौँ। जीवन बिमाका लागि राष्ट्रिय जीवन बिमा कम्पनी नै रोजौँ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बिमा कम्पनी, बिमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बिमा कम्पनी, साबिकको राष्ट्रिय बिमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौँ।

0: किन डोला हो गेबिट बायो
1: मुंगुर बाले घाटे ही लाल त्याण फेरी माछा बाले त्यसमा पनि घाटे ही लायो चुर्नुमै बारो अछि त्याण आरो अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटे ही लायो हैन के गरम बा अब
0: ल यरे इनका बुद्धि जान्ने पनि तरिका पार्नलाई के खाउँछौ ल यो बिजेपीले दाना खुवाऊ तिमीलाई घाटे होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैंसी र बंगुर पालन का लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैं प्रयोग गरौ
3: बाडी का लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855563172 र 9452512200 छ
2: तपाईको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: एग्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ पनि अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
5: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ आइएल्स पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
4: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 9855770061 र 9855770053
6: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
7: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
6: कहाँ गएर के सिप सिकौ भन त अब
7: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC Academy of Professional Education Prali Hotel Training Chitawan Belchok Narayanagarh Phone 0656 490 374 9855106 356
6: बारिस्टा बेकरी कुक सुशी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
8: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
9: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
8: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556 490 959 9855607359 र 9855607359

0: मौला कालिका अस्पताल को सेवा अब अपने सुविधा संपन्न भवन भरतपुर 11 बाईपास रोड
1: चौबीसै घंटा वरिष्ठ विशेषज्ञ द्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहित को आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहित को बाल रोग विशेषज्ञ सेवा 4D वीडियो एक्सरे द्वारा बच्चा को संपूर्ण अंग तथा रोग देखना सकिने
2: मेरुदंड तथा जोर्नी प्रत्यारोपण सहित को हाड़ जोर्नी सेवा ईईजी ईसीटी सहित को मनोरोग सेवा
1: यूरोलॉजी मा एमसीएस गर्नु भएका विशेषज्ञ द्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौला कालिका अस्पताल भरतपुर 11 बाईपास रोड फोन 0564937338 मोबाइल 9855588002
4: क्यामेरामैन खसेछ हेत तेरीका हात खुट्टा दुवै भाचे जस्तो छ ल होस पनि छैन ल ल ल तुरुन्तै काठमाडौँ लानु पर्यो हेलिकप्टर चार्टर गरेर मगाइ हाल त
5: पर्ख दीपक
4: किन
5: अब चितवनमा बिरामी पर्दा चोटपटक लाग्दा त्यसरी आत्ति हाल्नु पर्छ र वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाचिएको नसा च्याप्पिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुले कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाटे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
4: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधि युक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डी फोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्तै नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै भन्छ

0: रङ्ग
1: कति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
2: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जली अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
3: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
2: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
3: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
2: तपाईँको स्वास्थ्य हाम्रो प्रतिबद्धता

0: तपाईँ सुन्दै हुनुहुन्छ मारिकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज। दक्षिण कोरियामा पढाई र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेशनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 0556 5563 98 5577061 र 98 5577 053।
1: 24 घण्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 0556 4394 4440 4395 र 98 5556 2640।
2: It's 2 o'clock. अहिले 2 बजेको छ।
3: समयको ख्याल राखौ। 2 बज्यो।

नेपाली रेडियो नेटवर्कको दिउँसो दुई बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। प्रधानमन्त्री बालिन शाहले संघ प्रदेश र स्थानीय सरकारबीच आपसी समन्वयमा भदौ 10 गते यताको विपद व्यवस्थापन निरन्तर भइरहेको बताउनु भएको छ। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकमा उहाँले सरकार कुनै पनि किसिमको सम्झौता नगरी विपद व्यवस्थापनमा निरन्तर खटिरहेको स्पष्ट पार्नुभयो। बैठकमा गण्डकी बागमती मधेस र कोशी प्रदेशका मुख्यमन्त्रीको सहभागिता थियो। प्रधानमन्त्री शाहले विपद जोखिम निर्णयकरणका लागि सरकारले पूर्व सूचना प्रणालीलाई थप सुदृढ बनाउन लागेको बताउनु भएको छ। साथै प्रधानमन्त्री शाहले विपद व्यवस्थापनमा आफ्नो समेत ज्यान जोखिममा राखेर निरन्तर खटिनुभएका राष्ट्र सेवक कर्मचारी सुरक्षाकर्मी स्वयंसेवक राजनैतिक दलका प्रतिनिधि लगायत सबैमा कृतज्ञता व्यक्त गर्नुभएको छ। नेपाली कांग्रेसको 15 महाधिवेशनको बन्द सत्र शुरू भएको छ। गत पुसमा भएको दोस्रो विशेष महाधिवेशनबाट गठित नेपाली कांग्रेसको केन्द्रीय कार्य समिति बैठकको अन्तिम बैठकले बन्द सत्रमा पेश गर्ने एजेण्डा पारित गरेसँगै विभिन्न समूहमा रहेर छलफल शुरू भएको हो। तीनवटा क्लस्टरमा विभाजन गरेर बन्द सत्र शुरू भएको छ। पहाड़ हिमाल र तराई मधेस गरी तीन क्लस्टरमा विभाजन गरी बन्द सत्र शुरू भएको छ। शुरूआतमा पहाड़को बन्द सत्र चलिरहेको छ। यस्तै गरी सभापति गगन थापाको राजनैतिक प्रतिवेदन कंग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ। खुला मञ्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिनुभयो। यता नेपाली कांग्रेसले सहमहामन्त्रीको संख्या 15 जना बनाउने भएको छ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला। परदेश

0: कती वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी आईएमई काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन आईएमई गरौं
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: यो हो नेपाली रेडियो
4: यो आवाज हो नेपाली रेडियो नेटवर्क को र तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर
5: अब बाँकी खबरको पालो भएको छ प्रतिनिधि सभा अन्तर्गत कानून न्याय तथा मानवाधिकार समितिमा सांसदलाई अर्को सांसदको नाम लिएर नबोल्न रूलिङ भएको छ समिति बैठकलाई सुव्यवस्थित गर्न भन्दै समिति सभापति समीक्षा बास्कोटाले यस्तो रूलिङ गर्नुभएको हो सोमबार आज समिति बैठकमा बैठक शुरू गर्दै सभापति बास्कोटाले भन्नुभयो छलफलमा व्यक्तिगत रूपमा कसैको पनि नाम लिएर नबोलाउँ नेपाल र चीनबीच खुला रहेको कोराला नाका जोड्ने बेनी जमसुम सड़क अझै एक साता नखुल्ने भएको छ सड़क विभागका अनुसार मालढुङ्गा बेनी जमसुम कोराला सड़क खण्डको घासा कोराला खण्डमा सड़क दुईतर्फी शुरू भएको छ तातोपानी क्षेत्रमा कटानको व्यापक ब्याक कटिङ टेवा पर्खाल लगायत यातायात शुरू गरिएको छ पोखरी बगर पुलको एप्रोच निर्माण जारी छ अवस्था अहिलेको लागि नेपाली खबर यही सकिन्छ अहिले 3 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ बिदा दिनुहोस् नमस्कार

0: म तिमीसँग एक बस्दिन, दुई बस्दिन, चार बस्दिन। यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो। भित्तामा वालपेपर ल्याएर सजाउँ भन्दा नमान्ने होइन, अब बस तिमी एक्लै। म गए रिस उठ्ने।
1: ए मेरी प्राण प्यारी, मेरो मुटुको टुक्रा, मलाई छोडेर नजान। बरु जामिन, बरु आजै गएर लिएर हाल वालपेपर।
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि।
3: यहाँ वालपेपर, पर्दा, कार्पेट, डोरम्याट, घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ।
2: ग्रुप राइटर नरेश महतो, गीता महतो।
4: सम्पर्क 97625 73089 98074 46 142।

0: कुमारी कागती चिउरी चन्दन नीम अमला तितेपाती च्याउ गुलाब जस्ता संयौ जडीबुटीबाट बनेको औषधि साबुन जसले प्राकृतिक सुन्दरतामा निखार ल्याउँछ।
1: हजुरको बिदा सकिन थालिसक्यो तर घर घर बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ, थाहा छ कि छैन हजुरलाई?
2: ल किन रिसाउँछौ बुढी, हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा।
3: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी, यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ बलक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ मूल्य
4: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर रमेश नेपाली, सम्पर्क 98550 51584, 98651549।

0: सो लवली मलाई त अहिले डोली चढी हालौ जस्तो लाग्यो तर
1: तर के डियर
0: आजै गएर कहाँ बस्ने हो र
1: त्यसको लागि नो टेन्सन डियर एक दिनमै घर गोठ बनाइदिने चापागाई सप्लायर्स हाम्रै कीर्तनपुर बजारमा छ नि
2: हामी कहाँ एक दिनमै घर घोट निर्माण गर्ने कम्पाउन्डिङ गर्ने तथा कुखुराको आधुनिक खोर बनाउने सेवा सँगै जमिन बाटो निर्माण हुने रिङ पोल पिल्लर रेलिङ भेन्टिलेसन सिमाना पिल्लर कम्पाउन्ड पिल्लर आदि सुपथ मूल्यमा ग्यारेन्टीको साथ होम डेलिभरीको सुविधा सहित उपलब्ध छ
3: प्रोपाइटर प्रकाश चन्द्र चापागाई 9845175518 र 9807275518
4: तपाईं उत्कृष्ट तपाईंको विचारले तपाईंको घर उत्कृष्ट तपाईंको फर्निचर
5: त्यसैले विचार गर्नुहोस् जीवनमा दुःखले बनाएको घरमा ढुक्कले फर्निचर ल्याउनुहोस् सोमेश्वर फर्निचर उत्तर बसन्तपुरबाटै
6: हामी कहाँ आधुनिक डिजाइनका दराज पलङ टु पीस थ्री पीस दराज डाइनिङ सेट कुर्सी टेबल लोबेड अफिस टेबल अफिस र्याक शोकेस र अर्डर अनुसार फर्निचर बनाइन्छ घरको झ्याल ढोका चौकस र फलामका फर्निचर पनि बनाइनुका साथ होम डेलिभरी र होम सर्भिसको व्यवस्था पनि छ
7: प्रोप्राइटर रामबाबु बिक सोमेश्वर फर्निचर उद्योग बसन्तपुर मोबाइल 9855083852 9453072852 र 9605068852
8: हेलो
9: हेलो बुढी के छ खबर
8: ठिकै छ चलेकै छ
9: ल भिडियो अन गर त तलाई हेरम
8: भिडियो अनै छ त देख्नु भएन र
9: खै देखिन त मैले त नेट स्लो भयो क्या हो
8: माडीको नेट यस्तै त हो नि
9: के भन्छ यो माडीमा टेक माइलले हाई स्पिडको इन्टरनेट दिएको थाहा छैन र अरू भन्दा सस्तो छ फाइबरबाट चल्छ टिभी नि आउँछ ल गएर टेक माइल जोडिहाल त
10: माडीकै पहिलो ब्रोडब्यान्ड इन्टरनेट सेवा प्रदायक यस टेक माइल नेटवर्क लिमिटेड अब अप्टिकल फाइबर प्रविधिबाट डाइरेक्ट कनेक्ट भई माडीको जुन सुकै गाउँ ठाउँमा सबैभन्दा सस्तो र सबैभन्दा भरपर्दो गुणस्तरीय सर्भिस दिने गरी आइपी टेलिभिजन सेवा सहित उपलब्ध छ
6: सेवाका लागि माडी सम्पर्क 0656010 40 र 9852028840 साथै 24 घण्टा हटलाइन नम्बर 01597006
11: सम्बन्ध सधैँ भरिलाई साथमै राखौं टेकमाइललाई

0: समय सूचक का साथ में
1: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 98 550 7071 र 98 550 7053
2: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हॉस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4395 580 र 98 550 2640
3: It's 3 o'clock. अहिले 3 बजेको छ.
4: सर्वभन्दा पहिले मुख्य खबर. भोटेपछि बाढीपछिको खोज तथा उद्धार चरण स्थगित पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस काङ्ग्रेस महाधिवेशनको बन्द सत्र सुरु सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश आज बेलुकी 5 बजे मतदाता नामावली प्रकाशन गर्ने स्वास्थ्य बिमाका लागि पुस 1 गतेदेखि राष्ट्रिय परिचय पत्र अनिवार्य बिमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्नुपर्ने अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो विमान फिर्ता लैजानुको आधिकारिक कारण खोल्न बाँकी र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई नेपाल खबरमा अब पूरा खबर सरकारले भोटेको सी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको काम तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 वटा योजना र कार्यक्रमका लागि 5,59,17,72,27,00,00 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ यसैगरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम सङ्घ प्रदेश र पालिकाको समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो नेपाली काङ्ग्रेसको 15 औं महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु भएको छ केन्द्रीय कार्य समितिको बैठकले एजेन्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 वटा छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थालिएको छ बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरेको छ भने भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति लिएको छ बन्द सत्रमा महामन्त्रीले पेश गरेको विधान र उपसभापतिले पेश गरेको समसामयिक प्रस्तावमाथि पनि अहिले हलहरूमा छलफल भइरहेको छ त्यसैबीच काङ्ग्रेसको निर्वाचन समितिले चुनावी कार्यतालिका सार्वजनिक गरेको छ यस अनुसार आज बेलुका 5 बजे मतदाता नामावली प्रकाशन 5 बजेदेखि 6:30 बजेसम्म मतदाता नामावलीमाथि दाबी विरोध बेलुका 8:30 बजे मतदाताको अन्तिम नामावली प्रकाशन गरिनेछ भोलि उम्मेदवारी मनोनयन उम्मेदवारी दरखास्तमा दाबी विरोध सहित उम्मेदवारको नामावली प्रकाशन हुनेछ पर्सि 21 गते उम्मेदवारको नामावली फिर्ता लिने उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने प्रचार प्रसार गर्ने र 22 गते बिहान 7 बजेदेखि बेलुका 5 बजेसम्म मतदानको कार्यक्रम तोकिएको छ स्वास्थ्य बिमा बोर्डले आउँदो पुस 1 गतेदेखि स्वास्थ्य बिमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ बोर्डले सूचना निकालेर पुस 1 गतेदेखि 16 वर्ष उमेर पुरा गरेका नागरिकले स्वास्थ्य बिमामा नयाँ आबद्धता नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बिमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना जारी गर्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दाबी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। त्यस्तै स्वास्थ्य बिमाको भुक्तानी प्रणालीलाई वैज्ञानिक र दिगो बनाउन रणनीतिक खरिद अध्ययन कार्यदल समेत गठन गरेको छ। यस कार्यदलले 60 दिनभित्र आफ्नो प्रतिवेदन पेश गर्नेछ। अब स्वास्थ्य बिमा सेवा डिजिटल पहिचान र दाबी प्रणालीतर्फ अघि बढेको छ। नेपाल वायु सेवा निगमका निमित्त महाप्रबन्धक जनकराज कालाखेतीले उच्च ब्याजदरको भार र सरकारी निकायबाट लिन बाँकी बक्यौताका कारण निगम गम्भीर आर्थिक सङ्कटमा परेको बताउनु भएको छ। संघीय संसदको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा कालाखेतीले निगमको आमदानीको ठूलो हिस्सा ऋणको ब्याज तिर्नमै सकिएको बताउनुभयो। उहाँका अनुसार विगतमा राष्ट्र प्रमुखको विदेश भ्रमण, कोविडकालीन उद्धार उडान र विभिन्न देशमा गरेको रेस्क्यू फ्लाइट बापतको नेपाल सरकारबाट प्राप्त हुनुपर्ने 13,75,00,000 रुपियाँ उठाउन बाँकी छ। पटक पटक पत्रचार गर्दा पनि यो रकम भुक्तानी नहुँदा निगमको नगद प्रवाहमा चरम समस्या देखिएको छ। ब्याजदर घटाउन वा ऋण पुनर्संरचना गर्न सके निगम सहजै नाफामा जाने दावी गर्दै कालाखेतीले यसका लागि तत्काल राजकीय सहयोग र वित्तीय सुधारको आवश्यकता रहेको बताउनुभयो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रको खबर सहित थप खबर बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनाऊ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाहा पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।

0: बाली टूर यूरो पेंट्स घर मात्र होइन रंगाउनुहोस् सपना पनि।
1: सुन त मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943333 4935555।
5: सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू, सुनसरी प्रहरले इनरुवा 3 सखुवा गाछी चेक पोस्टबाट 2,566 किलो गाँजा सहित एउटा ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख एसपी पुष्पराज मल्लका अनुसार गाँजा सहित 2 पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दा सहित गाँजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। अब विदेशको खबर, अमेरिकाले बेलायतको आरएएफ फेयरफोर्ड हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमानहरू फिर्ता लगाएको छ। एक अमेरिकी अधिकारीले बेलायती हवाई अड्डामा तैनात सबै अमेरिकी बम वर्षक विमानलाई फिर्ता लगाएको पुष्टि गरे पनि अमेरिकाले विमानहरू फिर्ता बोलाउनुको आधिकारिक कारण भने खुलाएको छैन। यो महत्त्वपूर्ण निर्णय गएको सेप्टेम्बर 27 ग्लोस्टर सायमा रहेको त्यस हवाई अड्डा नजिकै 3 शङ्कास्पद गाडी देखिएको घटना लगत्तै भएको हो। त्यो घटनाको सम्बन्धमा आतंकवाद सम्बन्धी आशंकामा प्रहरीले सुरुमा 5 र पछि 1 बेलायती इरानी नागरिक गरी 6 पक्राउ गरे पनि उनीहरू सबै अहिले धरोटीमा रिहा भइसकेका छन्। फेयरफोर्ड हवाई अड्डाको यो घटना र अमेरिकी विमान फिर्ता लैजाने निर्णय बीच सम्बन्ध रहेको कुरालाई बेलायत र सरकारको प्रशासनिक केन्द्र व्हाइट हलका स्रोतहरूले अस्वीकार गरेका छैनन्। घटनाको केही दिनपछि प्रधानमन्त्री एन्डी बर्नहमले यस मामिलामा इरानको संलग्नता रहेको बलियो संकेत देखिएको बताउनु भएको थियो। यद्यपि उहाँको विस्तृत जानकारी भने दिनुभएको छैन। यता इरानले भने यस घटनामा आफ्नो कुनै पनि संलग्नता नरहेको भन्दै त्यसलाई अस्वीकार गरेको छ। अब खेल खबर, पोर्चुगलको राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक जर्ज जेसुसले क्रिस्टियानो रोनाल्डोले चाहेमा टोलीमा फर्कन सक्ने बताएका छन्। नेसन्स लिग अन्तर्गत नर्वे विरुद्धको खेलमा वैकल्पिक खेलाडीका रूपमा मैदान प्रवेश नगरेको र डेनमार्कसँगको खेलमा सुरुवाती टोलीमा नपर्ने थाहा पाएपछि रोनाल्डोले पोर्चुगलको प्रशिक्षण शिविर छोडेर बाहिरेका थिए। त्यसपछि उनले सामाजिक सञ्जाल मार्फत राष्ट्रिय टोली छोड्नुको कारणबारे उचित समयमा स्पष्ट पार्ने बताएका छन्। राष्ट्रिय टोलीसँगको आफ्नो समय कसरी टुङ्ग्याउने भन्ने निर्णय रोनाल्डो नै गर्नुपर्ने प्रशिक्षक जेसुसले बताए। साबिक विजेता पोर्चुगलले रोनाल्डो बिना डेनमार्कमाथि 4-2 जित हासिल गर्यो र त्यसपछि आइतबार नर्वेलाई पराजित गर्दै 100% नतिजासहित नेसन्स लिगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ। 5 बालोन डी ओर जितेका रोनाल्डो पोर्चुगलका लागि सर्वाधिक गोलकर्ता र सर्वाधिक खेल खेल्ने खेलाडी हुन्। उनले 234 अन्तर्राष्ट्रिय खेलमा 146 गोल गरेका छन्। चार बन्ज्याङ भित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य मुख्य खबर फेरि एकपटक। भोटेकोशी बाढी पछिको खोज तथा उद्धार चरण स्थगित, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस। काङ्ग्रेस महाधिवेशनको बन्द सत्र सुरु, सभापति थापाको राजनीतिक लगायतका प्रतिवेदन पेश, आज बेलुकी 5 मतदाता नामावली प्रकाशन गर्ने। स्वास्थ्य बिमाका लागि पुष 1 राष्ट्रिय परिचय पत्र अनिवार्य, बिमित परिवारले बोर्डको ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य रूपमा अध्यावधि गर्नुपर्ने। अमेरिकाले बेलायती हवाई अड्डाबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता लगियो, विमान फिर्ता लैजानुको आधिकारिक कारण खुल्न बाँकी। र रोनाल्डोले चाहेमा राष्ट्रिय टोलीमा फर्कन सक्ने पोर्चुगलका प्रशिक्षकको भनाई।
1: छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा म पनि यस्तै चाहन्छु मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले
4: हजुर उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ
6: सम्पर्क नेपाल जापान सेवा सेन्टर नाग पोखरी काठमाडौँ फोन नम्बर 44 28 242 44 28 242
7: Come once, you will certainly be benefited.
8: NBL सर्वसुलभ आवास कर्जा
9: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
8: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%
9: विशेषताहरू ₹3 करोडसम्मको कर्जा सुविधा
8: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मरमत सम्हार गर्न
9: 25 वर्षसम्मको लचिलो कर्जा अवधि
8: न्यून सेवा शुल्क न्यून ब्याज दर
9: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह
8: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस् शर्तहरू लागू हुनेछन्
10: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको चार भन्ज्याङभित्र खबरमा तपाईँलाई स्वागत छ भान्साकोठामा प्रयोग हुने एलपिजी ग्यासबाट हुन सक्ने सम्भावित आगलाईको जोखिम न्यूनीकरण गर्न ललितपुरमा विशेष नमुना अभ्यास कार्यक्रम सम्पन्न भएको छ जिल्ला प्रशासन कार्यालय ललितपुरको आयोजनामा भएको कार्यक्रममा ग्यास सिलिन्डर रेगुलेटर र पाइपको प्रयोगमा अप्नाउनु पर्ने सावधानीबारे व्यवहारिक ज्ञान दिइएको छ कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले दैनिक जीवनमा अपरिहार्य बनेको ग्यास प्रयोगमा हिलचेक्राई गर्दा ठूलो क्षति हुन सक्ने बताउनु भयो सिलिन्डरलाई घाममा सुकाउने तेर्सो पारेर प्रयोग गर्ने कमजोर पाइप चलाउने जस्ता गलत अभ्यासले आगलागी निम्ति आउने उहाँको भनाइ छ कार्यक्रममा नगर प्रहरी र प्राविधिक टोलीले ग्यास चुहावट हुँदा उत्पन्न हुने जोखिम र त्यसलाई नियन्त्रण गर्ने तरिकाबारे प्रत्यक्ष प्रदर्शन गरेका छन् प्रज्ञा घिमिरेले विपद जुनसुकै बेला आउन सक्ने भन्दै घरका वयस्क सदस्यहरूले यस्ता प्राविधिक सिप सिक्नु पर्नेमा जोड दिनुभयो भक्तपुरको सूर्य विनायक नगरपालिका वडा नम्बर 8 जगातीमा रहेको कपली चोकमा सञ्चालित प्लास्टिक दाना बनाउने कारखानामा आगलागी भएको छ नवराज भट्टले सञ्चालन गरेको बिके सप्लायर्समा बिहान आगलागी भएको आगलागी भएपछि युद्ध बारुन यन्त्र भक्तपुरको दमकल र स्थानीयवासीको सहायतामा झन्डै 2 घण्टामा आगो निभाइएको छ युद्ध बारुन यन्त्र कार्यालयका प्रमुख भक्तपुरका प्रमुख विजय धौ भडलेका अनुसार आगलागीका कारण कारखानामा रहेका मेसिन र प्लास्टिकका कच्चा पदार्थ पूर्ण रूपमा क्षति भएको छ भने कारखानासँगै रहेको दिनेश मचामसीको घरमा क्षति पुगेको छ आगलागीबाट झन्डै 40 लाख रुपियाँभन्दा धेरैको क्षति भएको प्रहरीले जानकारी दिएको छ आगलागीको कारण खुलेको छैन काठमाडौँको कृतिपुर नगरपालिका वडा नम्बर 10-3 सडकमा गइराती ट्याक्सी र मोटरसाइकल ठोकिँदा एकजनाको ज्यान गएको छ दुर्घटनामा मोटरसाइकल चालक कृतिपुर नगरपालिका 5 भत्केपाटी बस्ने 23 वर्षका समीर थापा मगरको ज्यान गएको प्रहरीले जनाएको छ दुर्घटनामा गम्भीर घाइते भएका मगरको कृतिपुर अस्पतालमा उपचार क्रममा ज्यान गएको हो साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एकजनाको त्यही अस्पतालमा उपचार भइरहेको छ र काठमाडौँ महानगरपालिका वडा नम्बर 31 स्थानीय क्लबसँगको सहकार्यमा आयोजना गरेको फुटसल प्रतियोगितामा बानेश्वर फ्रेन्डसिप क्लब विजेता बनेको छ 45 वर्ष उमेरमाथिका पुरुष बीचको प्रतियोगितामा बानेश्वर फ्रेन्डसिपले किङ कम स्पोर्ट्स क्लबलाई 2-1 हरायो खेलको समापन अवसरमा वडा अध्यक्ष सरोज ढकालले विजेतालाई 50,000 र विजेतालाई 25,000 रुपियाँ पुरस्कारसहित ट्रफी र मेडल प्रदान गर्नुभयो प्रतियोगितामा 7 टोलीले प्रतिस्पर्धा गरेका थिए दिउँसो 3 बजेको राष्ट्रिय र 4 भन्ज्याङभित्रको खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक भुटेकोसी बाढीपछिको खोज तथा उद्धार चरण स्थगित पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढीको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस एलपिजी ग्यासबाट हुने आगलागीबाट बस्न ललितपुरमा नमुना अभ्यास सिलिन्डरलाई घाममा सुकाउने तेर्सो पारेर प्रयोग गर्ने वा कमजोर पाइप चलाउने जस्ता काम नगर्न आग्रह र भक्तपुरको प्लास्टिक दाना बनाउने कारखानामा आगलागी अहिलेलाई 4 भन्ज्याङभित्र खबर यति नै बेलुका 6 बजे नेपाल दर्पण लिएर फेरि आउनेछौँ उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो online.com पढ्दै सुन्दै गर्नुहोला शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ

नेपाली रेडियो नेटवर्कको अपराह्न 4 बजेको नेपाली खबरमा उषा किरणको नमस्कार। कंग्रेस उपसभापति विश्वप्रकाश शर्माले प्रधानमन्त्री बालेन्द्र शाहले आइतबार गरेको टीका टिप्पणीप्रति टिप्पणी गर्नुभएको छ। उहाँले महाधिवेशनको बन्द सत्रमा प्रतिवेदन पेश गर्दै हिजो प्रधानमन्त्रीले दिएको अभिव्यक्ति लोकतन्त्रको सुन्दर पक्ष रहेको बताउनुभयो। हिजो प्रधानमन्त्रीले एउटा लेख्नुभयो रे, प्रधानमन्त्रीको अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्छु। उपसभापति शर्माले भन्नुभयो, कंग्रेसले लडेर ल्याएको लोकतन्त्रमा बोल्ने स्वतन्त्रता छ। उहाँले लोकतन्त्रको परीक्षण प्रविधिबाट हुने बताउनुभयो। प्रधानमन्त्री शाहले कंग्रेसको महाधिवेशन लक्षित गर्दै हिजो धन्न खुला मञ्च बनाएको थियो र त्यहाँ गएर नेताले गाली गर्न पाएका छन् भन्ने खालको स्टाटस लेख्नु भएको थियो। सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्था समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिशका आधारमा उक्त निर्णय गरिएको हो। पूर्व प्रधानमन्त्री झलनाथ खनालले समाजवादी जागरण अभियान घोषणा गर्नुभएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गर्नुभएको हो। खनाल नेतृत्वको अभियानको पहिलो बेलाले 15 विभिन्न प्रस्ताव पारित गरेको छ। प्रस्तावहरूमा विपद जोखिमलाई ध्यानमा राखी राष्ट्रिय नीति पुनरावलोकनदेखि कम्युनिष्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्म रहेका छन्। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: शक्ति वॉलेट मा
1: नेपाल को कुने पनी बैंक खाता मा वा 45,000 भन्दा बढी IME काउंटर मार्फत
0: आफन्त को हाथ हाथ मा पुर्याउन IME गरौं।
1: 25 वर्ष देखि सारा नेपाली को विश्वास IME गरौं।

0: यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% ईएमआई नागरिकता भएको छ। सेन्से अँध्यारो पछि उज्यालो आउँछ।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। गृहमन्त्री सुदन गुरुङ भारत जाने हुने भएको छ। उहाँ बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको पहल बिमस्टेकमा सहभागी हुन भारत जान लाग्नु भएको हो। गृह मन्त्रालय स्रोतका अनुसार असोज 26 अक्टोबर 12 त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको छ। बैठकमा विभिन्न 7 देशका गृहमन्त्री सहभागी हुनुहुनेछ। नेपाल सहित बंगलादेश, भूटान, भारत, म्यानमार, श्रीलंका र थाइल्याण्डका गृहमन्त्री सो बैठकमा सहभागी हुने कार्यक्रम छ। र यसै गरी नेपाल स्टक एक्सचेन्ज नेप्से परिसूचक सोमबार आज 20 अङ्कले घटेको छ। नेपाल धितोपत्र बोर्डले 5% भन्दा धेरै शेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र शेयर बिक्री गर्न पाउने व्यवस्थाले नेप्से निरन्तर घट्दै आएको छ। गत साता अन्तिम दिन शुक्रबार नेप्से सूचक 11 अङ्कले घटेको थियो। यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से 20.48 अङ्कले घटेर 2566.76 अङ्कमा झरेको छ। अहिलेको लागि नेपाली खबर यही सकिन्छ। 5 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: निष्पक्ष
1: स्वदेश FM 93.2 MHz।

माची जालमा क्यारी पर्छ हामीलाई नि थाहा छ। हे नमानेला तार्छु सैली आगो छेउमा नौनी।

0: निष्पक्ष न विपक्ष
1: सधैं निष्पक्ष
2: स्वदेश एफएम 93.2 मेगाहर्ज।

अब बाँकी खबर। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण भन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। आज संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले अन्तर्राष्ट्रिय भूराजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनु भएको हो। नेपाल स्टक एक्सचेन्ज नेप्सी परिसूचक आज विसङ्गतिले घटेको छ। नेपाल धितुपत्र बोर्डले 5% भन्दा धेरै शेयर भएका संस्थापक लगानीकर्ताले जानकारी गराएर मात्र शेयर बिक्री गर्न पाउने व्यवस्थाले नेप्सी निरन्तर घट्दै आएको छ। गत साता अन्तिम दिन शुक्रबार नेप्सी सूचक 11 अङ्कले घटेको थियो। यो साताको पहिलो कारोबार दिन सोमबार नेप्सी 20.48 अङ्कले घटेर 2566.76 अङ्कमा झरेको छ। नेप्सी सूचकसँगै कारोबार रकममा पनि उल्लेखनीय गिरावट आएको नेप्सीले जनाएको छ। सोमबार नेप्सीमा 3,27,00,00,000 रुपियाँ बराबर मात्रै शेयर कारोबार भएको छ। अवस्थ अहिलेको लागि नेपाली खबर यही सकिन्छ। अहिले 6 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौँ। बिदा दिनुहोस्। नमस्कार।

0: नगरपालिका अस्पतालको सेवा अब आफ्नै सुविधा सम्पन्न भवन भरतपुर 11 बाइपास रोडबाट
1: 24 घण्टा वरिष्ठ विशेषज्ञद्वारा गर्भवती तथा स्त्री रोग सेवा
2: शल्य चिकित्सा पेट छाती सुगर थायराइड एवं मुटु रोग सहितको आईसीयू सेवा
1: एनआईसीयू पीआईसीयू सहितको बालरोग विशेषज्ञ सेवा 4D भिडियो एक्सरेद्वारा बच्चाको सम्पूर्ण अङ्ग तथा रोग देख्न सकिने
2: मेरुदण्ड तथा जोर्नी प्रत्यारोपण सहितको हाड जोर्नी सेवा ईईजी ईसीटी सहितको मनोरोग सेवा
1: युरोलोजीमा एमसीएस गर्नुभएका विशेषज्ञद्वारा सेवा
2: प्लास्टिक सर्जरी सम्बन्धी उपचार सेवा
3: मौलाकालिका अस्पताल भरतपुर 11 बाइपास रोड फोन 056-493-738 मोबाइल 98-550-88-002
4: वर्षौंदेखि स्वास्थ्य क्षेत्रमा जनतालाई उचित सेवा प्रदान गर्दै आइरहेको अस्पताल रोडमा रहेको नारायणी सामुदायिक हस्पिटलमा अनुभवी डाक्टरहरूद्वारा हात खुट्टा भाँचिएको नसा च्यापिएको खप्टिएको लगायत महिला तथा पुरुषका साना तथा ठुला सबै खाले अपरेसन सजिलै गरिन्छ तिमीले भुल्यो कि क्या हो पोहोर साल हाम्रो माइजीलाई पत्थरी र पाठे घरको अपरेसन त्यही गराएको होइन कस्तो राम्रो छ अहिले माइजीलाई
5: त्यसो भए हेलिकप्टर क्यान्सिल एम्बुलेन्स बोलाएर तुरन्त नारायणी सामुदायिक अस्पतालमा लैहालौ
6: हजुर हामी कहाँ आधुनिक प्रविधियुक्त मेसिनहरूबाट महिलाहरूको स्तनको विशेष एक्सरे 24 घण्टा सिटी स्क्यान तथा आईसीयू सेवा उपलब्ध गराइन्छ
7: अनुहार भरि कालो पोतो झन् त्यसैमा डन्डीफोर र चौरीपनाले मेरो रूपै बिगारेको थियो मलाई लाग्थ्यो म जस्ती नराम्री अरू कोही पनि छैन तर जबदेखि मैले ओखती फेस सोप प्रयोग गर्न थालेँ तबदेखि मलाई सबैले यस्तै

0: मुख अति फेसु जस्तो नाम उस्तै काम एक पटक अवश्य प्रयोग गरौँ परिणाम आफै थाहा हुनेछ केवल एक हप्तामै अनुहारमा परिवर्तन आउनेछ
1: दक्ष चिकित्सक अत्याधुनिक प्रविधि तथा सम्पूर्ण स्वास्थ्य सेवा सहितको पुष्पाञ्जलि अस्पताल अब भरतपुर 10 बाल मन्दिर रोडमा
2: अत्याधुनिक अपरेशन थिएटर आईसीयू ल्याब सुविधा न्यूरोसर्जन सहित विशेषज्ञ डाक्टरहरूबाट सम्पूर्ण उपचार सेवा
1: साथमा ब्लड सुगर क्रिटिनाइन लिपिड प्रोफाइल ईसीजी युरिन रुटिन र विशेषज्ञ चिकित्सकको परामर्श सहितको आरोग्य प्याकेज
2: अब तपाईँको स्वास्थ्यको ख्याल राख्न पुष्पाञ्जलि अस्पताल भरतपुर 10 बाल मन्दिर रोड एयरपोर्ट नजिकै फोन 056-493-580 मोबाइल 98550-26440
1: तपाईंको स्वास्थ्य हाम्रो प्रतिबद्धता

यता पुग्दैन ल्याऊ लान्छु झोला भरि यो सधैँ यसले मुख धुन्छु म पनि राम्रो हुन्छु सधैँ

0: यति बेला सुनिरहनु भएको छ स्वदेश एफएम 93 थोप्लो 2 मेगाहर्ज।
1: जति बेला माया लगाइन्छ त्यति बेला न कसैलाई सोधिन्छ न कसैको कुरा नै सुनिन्छ, तर जब मायामा फाटो आउन थाल्छ अनि सम्बन्ध चिसिन थाल्छ त्यति बेला बल्ल आफ्नो मनका गुनासाहरू कसैसँग पोखिन थाल्छन् अनि एकअर्कालाई आरोप प्रत्यारोप लगाउँदै कुरा लगाउन थालिन्छ। यहाँ पनि त्यस्तै भएको छ। एउटा सुन्दर जोडी आज झगडा गरेर आफ्नो मायालुको कुरा लगाउन पिरतीको अदालतसम्म आइपुगेका छन्।

0: रिजल्ट पनि आइसक्यो, लाइफ पनि अझै अस्तव्यस्त, म पनि अब विदेशतिर जाने त होला नि।
1: कन्फ्युज हुनु पर्दैन, सकिन्छ यही केही गरे भयो, नभए कोरिया जाऊ। 3.2 GPA भए पुग्छ, IELTS पनि 5.5 भए पुग्छ, अनि स्कलरसिप पनि 100% को अफर छ, र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ।
0: कुरा त ठिकै हो, तर जाने चाहिँ कहाँबाट?
1: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त।
2: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली, भरतपुर चितवन CMC हस्पिटलको ठिक अगाडि। सम्पर्क 0656 5369 53, 98550 77061 र 98550 77053।
3: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर, केही गरौँ भने काम छैन, विदेश जाउँ भने सिप छैन, के गरेर होला हो मैले यो जीवन बिताउने?
0: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ।
3: कहाँ गएर के सिप सिकौ भन त अब?
0: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने, आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने।
1: IHSDC Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengarh, Phone 0656 4903 74, 98510 61 356।
3: बारिस्टा, बेकरी, कुक, सुशी, बारटेन्डर, हाउसकिपिङ, रिसेप्सन, पिज्जा मेकर, कुक हेल्पर, वेटर, वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ। साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ। गरी खाने शिक्षा हामी सबैको इच्छा।
4: SNP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
5: कम्पनी N 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समय भित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SNP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
4: SNP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556 9099 59, 98550 63 59 र 98550 67 59।

0: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण सुरु गरौँ मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढी पछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढीको बजेट सिफारिस।
0: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर, सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द, नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
1: काङ्ग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि सुरु, 15 सार्वजनिक सङ्कल्प र प्रतिबद्धता सार्वजनिक, नेतृत्वको सोच व्यवहार र कार्य शैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
2: परम्पराको सम्मान परिवर्तनको संकल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
0: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने, मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
1: र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेप बीच सम्झौता, देशभर 27 रङ्गशाला र कबड हल बन्ने।
3: आउँछ तलब, जान्छ तलब, खल्ती खाली छैन बचत, सो व्हाट नेक्स्ट।

0: पूरा गर्नुहोस्।
1: थप जानकारी को लागि 9853145131 वा व्हाट्सएप र वाइबर नम्बर 9803555678 मा सम्पर्क गर्नुहोस्।
0: एनआईसी एशिया क्यापिटल।
2: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
3: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
2: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
4: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
1: फोन 0556493333, 4935555।
5: नेपाल दर्पणमा अब खबरको सिलसिला। सरकारले वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गरेको छ। आज सिंहदरबारमा बसेको मन्त्री परिषद बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने झण्डै 10 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय गरेको छ। यस्तै सरकारले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ। सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोगमा भएका बुँदा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरणतर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय पनि भएको प्रवक्ता पोखरेलले बताउनुभयो।
6: सरकारले भोटेकोसी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगित गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक बाहेक खोज तथा उद्धार चरणलाई स्थगित गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। बैठकले पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। यसैगरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,70,72,27,00,00,27,00,00 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। यसै गरी लागत अनुमान नखुलेका र प्राथमिकीकरण हुन बाँकी आयोजनाहरूको विवरण प्राप्त भएपछि आवश्यक बजेट व्यवस्थाका लागि अर्थ मन्त्रालयमा सिफारिस गर्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिएको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम सङ्घ प्रदेश र पालिका को समन्वयमा भइरहेको र अब पुनर्निर्माण र पुनर्स्थापनाको काम पनि त्यसै गरी हुने बताउनुभयो।
5: यसैबीच बढ्दो प्राकृतिक विपदलाई ख्याल गरेर सरकारले सडक र पुलको डिजाइनमा परिवर्तन गर्ने गरी आन्तरिक गृह कार्य थालेको छ। भोटेकोसी र काली गण्डकीमा आएको बाढी पहिरोले सडक पूर्वाधारमा अर्बौंको क्षति पुर्याएपछि सरकार यस्तो तयारीमा जुटेको हो। नेपाल पूर्वाधार पत्रकार समाजले आज काठमाडौँमा आयोजना गरेको कार्यक्रममा पूर्वाधार विकास मन्त्रालय र सडक विभागका अधिकारीहरूले जलवायु परिवर्तनका कारण बाढी पहिरोको स्वरूप र क्षति आकलनभन्दा बाहिर गएको बताएका छन्। मन्त्रालयका सहसचिव मार्जुन अधिकारीले विपद केन्द्रित मर्म सम्भार तथा विपद उत्तानशील इकाइ स्थापना गर्न लागि जानकारी दिनुभयो। उहाँले अब बाढीमा लेदो र घिग्रान समेत बग्ने गरेकाले माथिल्लो तटीय क्षेत्रमा त्यही अनुसारका अग्ला र लामा पुल तथा सडकको नयाँ डिजाइन कोड लागू गर्नुपर्नेमा जोड दिनुभयो। यस्तै सडक विभागका महानिर्देशक विजय जैशीले बाढीले पूर्वाधारको डिजाइनमा पुनर्विचार गर्न झकझकाएको बताउँदै विपद सम्बन्धी विज्ञ इन्जिनियरहरूको दरबन्दी र अन्तर्राष्ट्रिय परामर्शदातासँग छलफल भइरहेको जानकारी दिनुभयो। कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य अर्जुन जङ थापा, निर्माण व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष रामजी पन्त लगायतले दीर्घकालीन रणनीतिका लागि भूगर्भ र हाइड्रोलोजी अध्ययनलाई प्राथमिकता दिनुपर्ने सुझाव दिनुभएको छ।
6: भोटेकोशी बाढीले पुर्याएको क्षतिकै पृष्ठभूमिमा आज परेको विश्व बसोबास दिवसका अवसरमा सुरक्षित र एकीकृत बस्ती निर्माण गर्नुपर्नेमा सरकारवालाहरूले जोड दिएका छन्। बाढीका कारण रसुवा, नुवाकोट, धादिङ सहितका 15 पालिकाका हजारौं नागरिक प्रत्यक्ष प्रभावित भएका छन् भने 7,500 भन्दा बढी आवासमा क्षति पुगेको छ। शहरी विकास तथा भवन निर्माण विभागका अधिकारीहरूले नेपालका बस्तीहरू जलवायु मैत्री र विपद प्रतिरोधी हुनुपर्नेमा जोड दिएका छन्। उनीहरूले भवन निर्माण सम्बन्धी मापदण्डको कडाईका साथ पालना गर्नुपर्ने र तिनै तहका सरकार बीचको समन्वयमा सुलभ तथा सुरक्षित आवासको पहुँच सुनिश्चित गरिने बताए। आज मनाइएको विश्व बसोबास दिवसको यस वर्षको नारा सुलभ आवास सुरक्षित बसोबास रहेको छ।
5: उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा मन्त्री शाहले अन्तर्राष्ट्रिय भू राजनीतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। परम्परागत इन्धनको विकल्प खोज्ने बेला आएको उहाँको जिक्र छ। सांसदहरूले उठाएका ग्यास आपूर्ति सम्बन्धी प्रश्नमा मन्त्री शाहले भू राजनीतिक स्थितिको कारण बाह्य वस्तुमाथिको निर्भरता कम गर्नुपर्ने आफ्नो अडान दोहोर्याउनु भयो।
6: नेपालका निजी इन्टरनेट सेवा प्रदायक कम्पनीहरूले सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेजहरू बन्द गरेका छन्। इन्टरनेट सेवा प्रदायक सङ्घ नेपाल आइस्पानले मूल्य वृद्धि लगायत विभिन्न कारण देखाउँदै आजदेखि यस्ता प्याकेजहरू बन्द गर्ने घोषणा गरेको हो। सङ्घका अध्यक्ष सुधीर पराजुलीले निकाल्नुभएको विज्ञप्तिमा मध्य पूर्वको तनावका कारण इन्धन र फाइबरको मूल्यमा भएको वृद्धि, अत्याधिक मुद्रास्फीति र चिपसेटको मूल्य बढेका कारण सञ्चालन गर्न कठिन भएर सस्ता दरका ज बन्द गर्नु परेको उल्लेख छ। उपभोक्ता अधिकार कर्मीहरूले भने निजी प्रदायकहरूको यो निर्णय अनुचित भएको प्रतिक्रिया दिएका छन्। उपभोक्ता हित संरक्षण मञ्चका महासचिव विष्णु प्रसाद तिमल सिन्हाका अनुसार यसले विद्यार्थीदेखि साना व्यवसायीसम्मलाई असर पार्नुका साथै नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुर्याएको छ। निजी क्षेत्रका कम्पनीहरूले सस्ता प्याकेज बन्द गरे पनि सरकारी स्वामित्वको नेपाल टेलिकम एनटिसीले भने ब्रडब्यान्ड इन्टरनेट सेवाको शुल्कमा तत्काल फेरबदल गर्ने कुनै योजना नरहेको बताएको छ।
5: स्वास्थ्य बिमा बोर्डले आउँदो पुष 1 गतेदेखि स्वास्थ्य बिमाका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। बोर्डले सूचना निकालेर पुष 1 गतेदेखि 16 वर्ष उमेर पूरा गरेका नागरिकले स्वास्थ्य बिमामा नयाँ आबद्धता, नवीकरण तथा सेवा प्राप्तिका लागि राष्ट्रिय परिचय पत्र अनिवार्य पेश गर्नुपर्ने जानकारी गराएको हो। बोर्डको बैठकले सेवा प्रवाहमा डिजिटल सुधार गर्न यो निर्णय गरेको सूचनामा भनिएको छ। बोर्डले सामान्य तथा लक्षित वर्गका सम्पूर्ण बिमित परिवारलाई ई पोर्टल मार्फत आफ्नो विवरण अनिवार्य अध्यावधि गर्न सार्वजनिक सूचना निकाल्ने निर्णय समेत गरेको छ। यसबाट दोहोरो आबद्धता नियन्त्रण हुने र दाबी व्यवस्थापन थप विश्वसनीय बन्ने बोर्डको विश्वास छ। सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। काङ्ग्रेस महाधिवेशनमा सहभागीहरूको अपेक्षासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
7: अब बन्छ सबैको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: परिवर्तनीय ब्याज दरमा 4.91% वा स्थिर ब्याज दरमा 5.99%।
7: विशेषताहरू, ₹3 करोडसम्मको कर्जा सुविधा,
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न,
7: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
7: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्। शर्तहरू लागू हुनेछन्।
8: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
9: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बिसिए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रिनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बिबिए बिसिए बिई कम्प्युटर र बिई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
9: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
5: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढी परेको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्बभन्दा बढीको बजेट सिफारिस ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने उपभोक्ता अधिकार कर्मीको भनाई लगायतका खबर प्रस्तुत गरिन्।
6: नेपाल दर्पणमा अब बाँकी खबर। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत आजदेखि बन्द सत्र सुरु भएको छ। केन्द्रीय कार्य समितिको बैठकले एजेन्डा पारित गरेसँगै प्रतिनिधिलाई 3 छुट्टा छुट्टै क्लस्टरमा विभाजन गरेर छलफल थपिएको हो। हिमाल पहाड र मधेस तराई गरी 3 अन्तर्गत हिमाल हल पहाड हल र तराई मधेस हल निर्धारण गरिएका छन्। जसमध्ये हिमाल हलमा 2331 पहाड हलमा 2226 र तराई हलमा 2376 प्रतिनिधि सहभागी भएका छन्। बन्द सत्रमा सभापति गगन कुमार थापाले राष्ट्रिय पुनर्जागरण र समुन्नति शीर्षकको राजनैतिक प्रतिवेदन पेश गर्नुभएको छ। प्रतिवेदनमा विगतका कमी कमजोरीको निर्मम आत्मसमीक्षा गर्दै चुनाव पूर्व गरिने अप्राकृतिक गठबन्धनको अन्त्य गर्ने र आफ्नै विचारका आधारमा जनविश्वास आर्जन गर्ने प्रतिबद्धता जनाइएको छ। त्यसै गरी आर्थिक क्षेत्रमा परम्परागत ढाँचा त्याग्दै उत्पादनमुखी र सामाजिक न्याय केन्द्रित अर्थतन्त्रको प्रस्ताव गरिएको छ भने भ्रष्टाचार विरुद्ध शून्य सहनशीलताको नीति ल्याइएको छ। साङ्गठनिक रूपान्तरणतर्फ पार्टी सदस्यता डिजिटल बनाउने उम्मेद्वार चयनमा प्राइमरी चुनाव प्रणाली लागू गर्ने तथा 18-21 वर्षका युवा समेट्न युथ काउन्सिल गठन गर्ने प्रस्ताव गरिएको छ।
5: नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा 4 प्रतिवेदन पेश भएका छन्। आज सभापति गगन थापाको राजनीतिक सहित 4 प्रतिवेदन पेश भएका हुन्। उपसभापति विश्व प्रकाश शर्माको समसामयिक प्रतिवेदन, मन्त्री प्रदीप पौडेलले साङ्गठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन पेश गर्नुभएको हो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले बन्द सत्रमा प्रस्तुत गर्नुभएको राजनीतिक संस्कृतिको क्षय र युग अनुकूल रूपान्तरण अभिभावन र प्रतिवेदनमा काङ्ग्रेसले अब पार्टीभित्र र बाहिर कहिल्यै नदोहोर्याउने विषयहरू स्पष्ट पारेको छ। संकल्पहरूमा व्यक्ति केन्द्रित राजनीति नगर्ने, फरक विचारलाई स्थायी गुट नबनाउने, अवसर अनुसार सिद्धान्त नफेरिने, पहुँचका आधारमा उम्मेदवारी नदिने तथा सार्वजनिक पदलाई निजी लाभको माध्यम नबनाउने उल्लेख छ। यस्तै चुनावी घोषणा पत्रलाई कार्यान्वयन विहीन हुन नदिने र कानूनी प्रक्रियामा राजनीतिक संरक्षणको विसङ्गति अन्त्य गर्ने काङ्ग्रेसले प्रण गरेको छ। नकारात्मक मात्र होइन, पार्टीले अब के गर्छौं भन्नेतर्फ 15 सकारात्मक प्रतिबद्धता समेत सार्वजनिक गरेको छ, जसमा पदभन्दा जिम्मेवारीलाई प्राथमिकता दिने, गुटको सट्टा विचारका आधारमा आन्तरिक प्रतिस्पर्धा गराउने र पार्टी सदस्यहरूलाई आय आर्जनसँग जोड्न 3 पार्टीका लागि 4 रोटीका लागि भन्ने नयाँ अवधारणा अघि सारेको छ। यसै गरी उम्मेद्वार छनौटका लागि इलेक्सन ब्युरो मार्फत प्राइमरी पाइलट प्रोजेक्ट सञ्चालन गर्ने, सरकारमा हुँदा राजनीतिक नियुक्तिमा इन्टिग्रेटिभ भेटिङ सिस्टम लागू गर्ने र पार्टी कार्यालयहरूलाई नागरिक संवाद केन्द्रको रूपमा विकास गर्ने काङ्ग्रेसले जनाएको छ। पारदर्शिता, सुशासन र नागरिकको विश्वासलाई राजनीतिक सफलताको प्रमुख मापदण्ड बनाउँदै काङ्ग्रेसले यी रूपान्तरणका कामहरू अघि बढाएको छ।
6: यस्तै काङ्ग्रेसको निर्वाचन समितिले सार्वजनिक गरेको चुनावी कार्यतालिका अनुसार आज बेलुका 8:30 मतदाताको अन्तिम नामावली प्रकाशन हुनेछ। भोलि उम्मेदवारी मनोनयन, उम्मेदवारी दरखास्तमा दाबी विरोध सहित उम्मेदवारको नामावली प्रकाशन हुनेछ। पछि 21 उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, प्रचार प्रसार गर्ने र 22 बिहान 7 बेलुका 5 मतदानको कार्यक्रम तोकिएको छ। काङ्ग्रेसले केन्द्रीय समितिको आकार बढाएर 281 सदस्य पुर्याउने समझदारी गरेको छ। यस अघि 2078 सालको 14 महाधिवेशनमा 168 सदस्यीय केन्द्रीय समिति रहेकोमा गत पुसको विशेष महाधिवेशनबाट यसलाई 231 सदस्यीय बनाइएको थियो। अब भने विधान संशोधन प्रस्ताव मार्फत यसलाई बढाएर 281 सदस्यीय बनाउन लागेको हो। महामन्त्री प्रदीप पौडेलका अनुसार नयाँ प्रस्तावमा एक सभापति, एक वरिष्ठ उपसभापति, एक महिला सहित 3 उपसभापति, 3 महामन्त्री र 14 सहमहामन्त्री रहने व्यवस्था गरिएको छ। सहमहामन्त्री मध्ये 11 निर्वाचित र 3 मनोनित हुनेछन्, जसमा 1 महिला अनिवार्य गरिएको छ। यस्तै खुल्लातर्फ केन्द्रीय सदस्य 45 र खुला महिलातर्फ 17 रहने छन् भने अन्य सबै क्लस्टरमा पनि संख्या बढाइएको छ।
5: नवयुवा आन्दोलनपछि भइरहेको नेपाली काङ्ग्रेसको 15 महाधिवेशन केवल नेतृत्व चयनको प्रक्रिया नभई पार्टीले आफ्नो विगत, वर्तमान र भविष्यबारे आत्मसमीक्षा गर्ने अवसर पनि बनेको छ। पार्टीभित्र पार्टीप्रति युवाहरूमा देखिएको वितृष्णा काङ्ग्रेसको आदर्शप्रति नभई कार्यशैलीप्रति थियो भन्ने भाष्य अहिले प्रतिनिधिहरूको बोलीमा सुनिन्छ। हामीले हिजो काठमाडौँ खुलामञ्चमा भएको काङ्ग्रेसको 15 महाधिवेशनको उद्घाटन समारोहमा देशका विभिन्न जिल्लाबाट आएका सहभागीहरूलाई अबको नेतृत्वलाई के सुझाव दिनुहुन्छ भनेर सोधेका छौँ।
10: आनन्द सन्तोषी राय धनबुटा, अबको नेतृत्वभित्र ज्येष्ठलाई मान गर्दै राख्ने, जेनजीहरूलाई चाहिँ काममा जोत्ने हो, काङ्ग्रेसलाई बदल्ने, देशको अर्थतन्त्र, सामाजिक विकास, राष्ट्रिय एकतालाई बलियो बनाउने हो।
11: गङ्गा दाहाल सिन्धुलीबाट रूपान्तरणको नाममा नेतृत्वको अनुहार मात्र रूपान्तरण भएर हुँदैन, व्यवहार, सोच र सबै कुरा समेटिने हिसाबले रूपान्तरण भएको सबैले हेर्न चाहेको छ। यसर्थ अबको काङ्ग्रेस सशक्त काङ्ग्रेस, परिवर्तित काङ्ग्रेस, ऊर्जाशील काङ्ग्रेस र सबैलाई समेटेर लिएर जाने गर्विलो काङ्ग्रेस बन्नपर्छ भन्ने हाम्रो चाहना छ।
12: दिनेश भट्ट घर चाहिँ टुटी, जुन चाहिँ समाजमा पर्दो चाहिँ ध्रुवीकरण गइरहेको छ, त्यो ध्रुवीकरणलाई चाहिँ मत्थर गर्दै समाजलाई चाहिँ राष्ट्र सबैलाई चाहिँ एक ढिक्का बनाएर नेपाली काङ्ग्रेसले पुरानो आफ्नो चाहिँ ऐतिहासिक विरासतलाई चाहिँ पुनर्जीवित गरोस्।
13: उर्मिला पन्ज्यार, म उत्तरी हो। काङ्ग्रेस पार्टी सत्तामा हुनु नहुनु कुनै ऊ राख्दैन, तर जनताको काम चाहिँ प्रत्यक्ष हुनु पर्यो, जनताले महसुस गर्नु पर्यो, तर सिस्टमलाई चाहिँ ल र अर्डरको अनुसार चलाउनु पर्यो, भोलि जोसुकै आए पनि देश चलिराख्नु पर्यो।
14: अङ्कप्रसाद फुयाल, अब युवकले अगाडि बढे, युवक आउनै पर्छ, देशमा युवक आएन भनेदेखि देश बन्दैन, त्यसकारण हामी बुढापाकाले आशीर्वाद दिने हो।
15: शान्ता बास्कोटा, कोशी प्रदेश 5 जिल्लाबाट, कसैले एउटा सानो समूहलाई मात्रै लिड नगरिकन सबैको के हो त, त्यसलाई चाहिँ हेरेर छलफल गरेर भूगोलको आधारमा हामीले कस्तो कस्तो नीति नियमहरू पनि बनाउनु पर्छ त्यो कुरालाई मनन गर्न जरुरी देखिन्छ। त्यस्तै सँगसँगै कुनै पनि आर्थिक पाटो अगाडि नबढेसम्म चाहिँ अगाडि देश विकास हुन पनि सक्दैन। हामी उद्यमशीलतालाई प्रायोरिटी दिएर जानुपर्छ। अबको आवश्यकता भनेको युवा र उद्यमशीलतालाई अगाडि बढाएर गयो भने हामी युवाहरू यही स्थापित हुन सक्छौँ। त्यसको लागि चाहिँ छुट्टै योजना कार्यक्रमहरू ल्याउन जरुरी देखिन्छ।
16: सक्षम कार्की मन्थली रामेछापबाट, जस्तै यो महाधिवेशनबाट 44,000 युवा पार्टीभित्र प्रवेश गरेका छन् नेतृत्वमा, त्यसै गरी अब अरू अरू महाधिवेशनमा पनि 44,000 50, 60, 70 त्यसै गरी युवालाई चाहिँ पार्टीभित्र ठाउँ दिँदै गएदेखि अझ पार्टी चाहिँ एकदम बलियो हुने चाहिँ मेरो कुरा छ।
17: शान्ति शर्मा, लुम्बिनी प्रदेश, यो युवालाई सबैलाई समेटेर जेएनजी युवाको मनभावनादेखि परम्पराको सम्मान परिवर्तनको सङ्कल्प गर्दै यो देशलाई सही दिशातिर डोर्याउनलाई एकदम दक्ष, एकदम अनुभवी र यो देशलाई एकदम दरिलो तरिकाले विश्वमा चिनाउने खालको नेतृत्व अगाडि बढ्नुपर्छ भन्ने हाम्रो इच्छा चाहना छ।
18: विनोद राज जोशी, दार्चुला हो। नेपाली कङ्ग्रेस चाहिँ आफ्नो अस्तित्व बचाउने हो भने आफू के हो, नेपाली कङ्ग्रेसको आत्मा के हो, नेपाली कङ्ग्रेस किन स्थापना भएको थियो, कसरी स्थापना भएको थियो, यसमा कस्ता कस्ता व्यक्तिहरूले सहादत दिएका छन्, ती सबै कुरालाई सम्झिनुपर्छ। नेपाली कङ्ग्रेसको नेतृत्वले राष्ट्रियता, लोकतन्त्र, समाजवादको विचारलाई पुनर्भाषित गर्ने सङ्कल्प राख्नु सक्नुपर्दछ। नेपाली कङ्ग्रेसको नेतृत्वले चाहिँ अनुशासनहीनता, गैर कानुनी कुराहरू जति पनि हुन्छन् यस्ता आफ्नो पार्टी पङ्क्तिमा भएका कुनै पनि व्यक्तिहरूको संलग्नतालाई एकदम कट्टरताका साथ चाहिँ कारवाही गर्ने क्षमता राख्न सक्नुपर्छ र न्यायोचित रूपमा चाहिँ अवसरको वितरण गर्न सक्नुपर्दछ।
19: विदिशा मिश्र, काठमाडौँ। पछिल्लो समय जुन युवाहरूको वितृष्णा भएको थियो पार्टीप्रति, यो नेपाली काङ्ग्रेसको आदर्शप्रति नभइकन यो पछिल्लो कार्यशैलीप्रति भएको थियो। 15 महाधिवेशन जुन भइरहेको छ यसमा चाहिँ युवाको अर्थपूर्ण सहभागिता हुनेवाला छ, युवाको समावेशिता भनेको चाहिँ अब निर्णायक भूमिकामा नै हुनेछ भनेर त्यसैले म एकदम विश्वस्त छु।
5: नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
20: कृषि मन्त्र नार्कसँग
1: पाक्न लागेको धान वर्षाबाट जोगाउन खेतमा पानी निकासको उचित व्यवस्था गरौ। धानलाई मौसम सफा भएपछि मात्र काटौ। खडा धानलाई अनावश्यक रूपमा नकाटी यथास्थितिमा राखौ र धान ढल्न नदिऊ। युरिया मलको प्रयोग नगरौ।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौ।
2: प्रहरी सहयोग चाहिँदा 100,
1: दमकलका लागि 101,
2: एम्बुलेन्स सेवा चाहिँदा 102,
1: ट्राफिक प्रहरीका लागि 103,
2: बाल बालिका खोज तलासका लागि 104 र विपद व्यवस्थापनका लागि 1234। यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन।
1: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
3: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्युब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
2: अब बाँकी खबर। उच्च शिक्षा सुधार तथा राष्ट्रिय पाठ्यक्रम प्रारूपबारे मधेस प्रदेशमा उच्च स्तरीय संवाद सुरु भएको छ। युनेस्को नेपालको सहकार्यमा शिक्षा तथा खेलकुद मन्त्रालयले बाराको सिमरामा आयोजना गरेको 2 संवादमा संघीय सांसद, विश्वविद्यालयका उपकुलपति तथा पदाधिकारी, विज्ञ र नागरिक समाजको सहभागिता रहेको छ। उच्च शिक्षा सुधार तथा राष्ट्रिय योग्यता प्रारूप मधेस प्रदेशमा उच्च शिक्षाको भविष्य विषयक कार्यक्रममा विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष प्राध्यापक डाक्टर खड्गबहादुर केसीले मधेसको शैक्षिक अवस्थाबारे प्रस्तुतिकरण दिनुभएको छ। संवादमा औपचारिक, अनौपचारिक तथा सिप शिक्षाबाट प्राप्त ज्ञानलाई एकीकृत र प्रमाणीकरण गर्ने विषयलाई प्रमुख प्राथमिकता दिइएको छ। शिक्षा मन्त्रालयका सहसचिव जयराम अधिकारीका अनुसार संवादमा शिक्षामा गतिशीलता, क्रेडिट सञ्चय तथा स्थानान्तरण प्रणालीको विकासका साथै परम्परागत माध्यमबाट सिप प्राप्त गरेका व्यक्तिहरूलाई राष्ट्रिय योग्यता प्रणालीमा समेट्ने विषयमा व्यापक छलफल भइरहेको छ। कार्यक्रममा शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल लगायत विभिन्न विश्वविद्यालयका उपकुलपतिहरूको समेत सहभागिता छ।
3: हप्ताको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ। शेयर बजार परिसूचक निप्सी आज 20.48 अङ्कले घटेर 2566.70 बिन्दुमा झरेको छ। आज व्यापार बाहेक सबै समूहको उपसूचक घटेकामा फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत लगानी समूह 1% धेरैले ओडान लागेको छ। आज निप्सीसँगै कारोबार रकम पनि घटेको छ। गएको शुक्रबार 4.29 अर्ब रुपियाँको कारोबार भएकोमा आज 359 कम्पनीका 90 लाख किता सेयर 3.27 अर्ब रुपियाँमा किनबेच भएको छ।
2: सुनसरी प्रहरीले इनरुवा 3 सखुवा गाछी पोस्ट चेकपोस्टबाट 2566 किलो गाजासहित ट्रक नियन्त्रणमा लिएको छ। ट्राफिक प्रहरी सहितको संयुक्त जाँचका क्रममा तरकारी बोकेको ट्रकबाट गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। एसपी पुष्पराज मल्लका अनुसार गाजासहित 2 पक्राउ परेका छन्। पक्राउ पर्नेमा चालक धनकुटाका राजु राई र सहचालक सन्दीप राई रहेका सुनसरी प्रहरीले जनाएको छ। बन्दासहित गाजा बोकेको ट्रक हिलेबाट इनरुवासम्म पुगेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।
3: नेपाल दर्पणमा अब विदेशका खबर। यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकहरूले संयुक्त रूपमा पाउने भएका छन्। नोबेल पुरस्कार समितिले अमेरिकी मनोचिकित्सक तथा स्नायुविज्ञ कार्ल डाइस रोथ, उहाँका जर्मन सहकर्मी पिटर हेगेमान र जर्ज नागेललाई यो पुरस्कार दिने घोषणा गरेको हो। 3 वैज्ञानिकहरूले संयुक्त रूपमा 1.10 करोड स्विडिस क्रोनर नगद पुरस्कार र पदक पाउनेछन्। अप्टोजेनेटिक्स क्षेत्रमा गरेको कामका लागि उहाँहरूलाई यो पुरस्कार प्रदान गरिएको हो। जीवित मस्तिष्कमा स्नायु कोषहरूले कसरी स्मृति, भावना र व्यवहारहरू निर्माण गर्छन् भन्ने देखाउन सम्भव बनाउने विधिलाई अप्टोजेनेटिक्स भनिन्छ। नोबेल समितिले यी आविष्कारहरूले आधुनिक विज्ञानमा ठूलो परिवर्तन ल्याएको र मानव स्वास्थ्य सम्बन्धी अनुसन्धानका लागि नयाँ बाटो खोलेको जनाएको छ। यो सँगै यस वर्षको नोबेल पुरस्कार घोषणा सुरु भएको छ। अब भोलि भौतिक शास्त्र, पर्सि रसायन शास्त्र, आउँदो बिहिबार साहित्य, शुक्रबार शान्ति र आउँदो सोमबार अर्थशास्त्रतर्फको विजेता नाम घोषणा हुनेछ।
2: अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कृत्रिम बुद्धिमत्ता एआईमा केन्द्रित एउटा नयाँ उच्च स्तरीय कार्यदल गठन गर्नुभएको छ। सुपर इन्टेलिजेन्स फोर्स नाम दिएको निकायको नेतृत्व राष्ट्रिय गुप्तचर निर्देशक जे क्लेटनले गर्नुहुनेछ। अमेरिकालाई यस प्रविधिको विकासमा अग्रस्थानमा राख्न र सरकारसँगको सहकार्यलाई समन्वय गर्न यो कार्यदल गठन गरिएको व्हाइट हाउसलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ। ट्रम्पले गएको सेप्टेम्बर 29 कार्यकारी आदेश मा हस्ताक्षर गर्दै आर्टिफिसियल इन्टेलिजेन्स एआई शब्द फेरेर सुपर इन्टेलिजेन्स अर्थात् एसआई राख्नु भएको थियो। आर्टिफिसियल भन्दा नक्कली जस्तो सुनिने उहाँको तर्क छ। यो निकायले सिधै राष्ट्रपति र व्हाइट हाउस की चीफ अफ स्टाफ अन्तर्गत रहेर काम गर्नेछ। ओपन एआई र एन्थ्रोपिक सहितका प्रमुख प्रविधि कम्पनीहरूका कार्यकारीहरूले कडा नियमनको माग गरिरहेका बेला यो कार्यदल बनेको हो, तर ट्रम्पले कडा निगरानीको माग अस्वीकार गर्दै नियमनको धेरै जसो जिम्मेवारी एआई कम्पनीहरूलाई नै छोडिदिनु भएको छ। खर्बपति एलन मस्क सहितका प्रविधि दिग्गजहरूले पनि नयाँ नाम प्रयोग गर्न थालिसकेका छन्।
3: नेपाल दर्पणमा अब खेल खबर। सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 खेल मैदान तथा कवर्ड हल निर्माण गर्ने भएको छ। यो काम अघि बढाउन पूर्वाधार विकास मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद राखेपछि समझदारी पत्रमा हस्ताक्षर भइसकेको सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। आज सिंहदरबारमा आयोजित मन्त्री परिषद बैठकपछि पत्रकार सम्मेलनमा बोल्दै मन्त्री पोखरेलले यो परियोजनाले देशको खेलकुद क्षेत्रमा ठूलो परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ। मन्त्रालय र राखेपछि भएको यस समझदारीले लामो समयदेखि थन्किएका खेलकुदका आयोजनालाई गति दिने अपेक्षा छ। मन्त्री पोखरेलले देशभरका सबै रङ्गशालाको स्तर उन्नति एकैपटक गर्न बजेट तथा प्राविधिक सीमितता रहे पनि 27 महत्त्वपूर्ण आयोजनाबाट थालनी गर्नु सकारात्मक कदम भएको उल्लेख गर्नुभयो।
2: र अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसीले तेस्रो एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा स्लो ओभर रेटका लागि भारत र वेस्ट इन्डिजलाई जरिवाना तिराएको छ। शनिबार न्यू चण्डीगढमा भएको खेलमा आइसिसीले भारतका खेलाडीलाई म्याच फीको 20% र वेस्ट इन्डिजका खेलाडीलाई 10% जरिवाना गरेको हो।
3: खेल खबर सँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौँ। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
2: बाढीपछिको खोजी तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। पुननिर्माण तथा पुनर्स्थापनाका लागि 5.5 खर्ब भन्दा बढीको बजेट सिफारिस।
3: ग्यासको आपूर्ति नेपालको नियन्त्रण बाहिर रहेको मन्त्री शाहको जिकिर। सुपथ मूल्य र कम गतिका इन्टरनेट प्याकेज बन्द। नागरिकको सूचनाको पहुँचमा समेत बाधा पुग्ने।
2: काङ्ग्रेस महाधिवेशनको बन्द सत्र चल्दै चुनाव प्रक्रिया पनि आजैदेखि सुरु। 15 सार्वजनिक संकल्प र प्रतिबद्धता सार्वजनिक। नेतृत्वको सोच व्यवहार र कार्यशैली पनि परिवर्तन हुनुपर्ने महाधिवेशनमा सहभागीहरूको भनाई।
3: चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार 3 वैज्ञानिकलाई प्रदान गर्ने। मस्तिष्कको गतिविधि सम्बन्धी अनुसन्धानले मानव स्वास्थ्यको खोजमा नयाँ बाटो खोलेको निष्कर्ष।
2: र राखेपा र खेलकुद पूर्वाधार विकासका लागि सरकार र राखेपा बीच सम्झौता। देशभर 27 रङ्गशाला र कवर्ड हल बन्ने।
3: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी महेश गेवाली र भोजेन्द्र बसेत पनि बिदा हुन्छौँ। उमालेको वा शुद्धिकरण गरेको पानी पिउने गरौँ। नमस्कार।
4: स्वदेश FM 93.2 MHz।

माडीतिन बगोडामा आगामी पुस 10 र 11 गते 11 थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने माडी युवा भजन समितिले सञ्चालन गरेको भजन कीर्तन अभियानको पहिलो चरण सम्पन्न बिना बिल जग मोबाइल बिक्रीको आरोपमा चितवनका एक व्यवसायी पक्राउ सञ्चार कार्यालय बिरगंज पठाइयो चितवनमा ट्र्याक्टर र बलेरो ठोकिँदा एक महिलाको मृत्यु 10 जना घाइते बाढीका कारण नारेडी नदी पुल निर्माण स्थलमा 1.5 करोडको क्षति दशैंपछि पुनः काम थालिने माडीका 26 वर्षीय देवकोटा काङ्ग्रेस केन्द्रीय सदस्यमा प्रतिस्पर्धा गर्दै र जेएनजी आन्दोलनमा क्षतिग्रस्त काङ्ग्रेस केन्द्रीय कार्यालय पुनर्निर्माणमा 4.59 करोड रुपियाँ खर्च जेएनजी आन्दोलनका फौजदारी मुद्दा फिर्ता सम्बन्धी प्रतिवेदन गृह मन्त्रालय पठाउने सरकारको निर्णय नमस्कार माडीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ म सृजा थापा तपाईँ हाम्रो समाचार स्वदेश पोस्ट .com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ अब खबर विस्तारमा माडी नगरपालिका तीन बगोडामा आगामी पुस 10 र 11 गते 11 थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ थारू लेखक संघ केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा देशभरका थारू साहित्यकार लेखक तथा स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ थारू लेखक संघ केन्द्रीय समितिको कार्यक्रम अन्तर्गत गत वर्ष 2082 माघ

र इतिहासका विविध विषयमा छलफल, सिर्जना वाचन तथा कविता प्रतियोगिता, साहित्यकार तथा सृजनशील पुरस्कार प्रदान, कार्यगत प्रस्तुत तथा प्यानल छलफल एवं अन्तर्क्रिया हुने आयोजकले जनाएको छ। साथै भारतको बिहार क्षेत्रका थारू लेखक तथा साहित्यकारहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको बताइएको छ। सम्मेलनको सहकारी संस्थाहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय समिति, थारू कल्याणकारिणी सभा चितवन, बुद्धिजीवी सभा चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन, महिला सभा चितवन, युवा सभा चितवन, थारू कल्याणकारिणी सभा क्षेत्र नम्बर एक माडी, माडी प्रज्ञा प्रतिष्ठान, माडी साहित्य परिवार, भरतपुर प्रज्ञा प्रतिष्ठान, गैडाकोट प्रज्ञा प्रतिष्ठान रहेको छ भने प्रबन्धकको रूपमा माडी नगरपालिका रहेको छ। माडीमा राष्ट्रिय स्तरको थारू साहित्य सम्मेलन आयोजना हुनुले स्थानीय थारू भाषा, साहित्य एवं संस्कृतिको संरक्षण र प्रबन्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। संस्कृति पुस्तान्तरण अभियान भन्ने मूल उद्देश्यसहित माडी युवा भजन समितिले सञ्चालन गरेको भजन कीर्तन अभियानको पहिलो चरण सम्पन्न भएको छ। 2083 साल साउन 16 गते माडी एक बरुवाबाट शुरू भएको अभियान अन्तर्गत सातौं तथा अन्तिम भजन श्रृङ्खला असो 17 गते माडी सात देवेन्द्रपुरमा सम्पन्न भएको हो। माडीका विभिन्न स्थानमा भजन कीर्तन कार्यक्रम सञ्चालन गर्दै पहिलो चरण पूरा गरिएको समितिले जनाएको छ। अभियानले भजनलाई धार्मिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी माडीको मौलिक संस्कृति, संस्कार एवं परम्पराको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिएको समितिको भनाइ छ। एसिबी समितिले पहिलो चरणको आय व्यय विवरण समेत सार्वजनिक गरेको छ। अभियानबाट रु 80,125 आमदानी भएकोमा रु 41,405 खर्च भएको र रु 38,720 बचत भएको समितिले जनाएको छ। आमदानीतर्फ बसन्तपुरबाट 4,050, कल्याणपुरबाट 7,310, कीर्तनपुरबाट 37,360, कृष्णनगरबाट रु 5,270, खरकटाबाट रु 10,905 र देवेन्द्रपुरबाट 15,230 प्राप्त भएको उल्लेख छ। खर्चतर्फ विभिन्न स्थानमा भएका कार्यक्रम, प्रधानमन्त्री राहत कोष सहयोग, स्वयंसेवक, ज्याकेट, मादल खरिद तथा बैठक व्यवस्थापनमा रकम खर्च भएको समितिले जनाएको छ। पहिलो चरण सम्पन्न भए पनि संस्कृति पुस्तान्तरण अभियान निरन्तर अघि बढ्ने समितिले जनाएको छ। चितवनमा बिना बिल बिजकका मोबाइल बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरीकारले चितवनले शनिबार भरतपुर 10 बस्ने 41 वर्षीय दीपक प्रसादलाई नियन्त्रणमा लिएको हो। उनले भरतपुर 1 र 10 नम्बर ओडामा सञ्चालन गरेको दीपक मोबाइल पसलमा बिल बिजक बिनाको मोबाइल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरीकारले चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर 10 हाकिमचोकबाट उनलाई नियन्त्रणमा लिएको हो। चितवन मेडिकल कलेज सीएमसीको भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्युटले स्तन क्यान्सर जागरूकता महिनाका अवसरमा विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ। यस अन्तर्गत स्तन क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निशुल्क परामर्श तथा जाँचका साथै म्यामोग्राम र ब्रेस्ट युएससीमा 50% छुटको व्यवस्था गरेको जनाएको छ। नारेडी नदीमा निर्माणाधीन सिग्नेचर पुलमा हालै आएको बाढीले क्षति पुर्याएको छ। तुदी कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त बहुप्रतीक्षित परियोजनाको भौतिक प्रगतिमा बाढीले केही असर परे पनि निर्धारित समयमै काम सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ। परियोजनाका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रका अनुसार नदीमा आएको बाढीले निर्माण स्थलको तटबन्ध बगाएको छ। यस्तै P1 पाइनलको लागि भरतपुरतर्फ तयार पारिएको प्लेटफर्म पनि बाढीले बगाएर लगेको छ। चितवनको कालिका नगरपालिकामा ट्र्याक्टर र बलेरो एक गाडी एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। सोमबार 1:35 बजे कालिका नगरपालिका 5 स्थित वडा कार्यालय चोकमा मसौली टोलबाट लङ्का लाइनतर्फ जाँदै गरेको NA-6T-6444 नम्बरको ट्र्याक्टर र कमिनी घाटबाट बनकटातर्फ जाँदै गरेको BAPRS-301024-3473 नम्बरको बलेरो ठोकिएका हुन्। दुर्घटनामा बलेरोमा सवार कालिका नगरपालिका 3 की 35 वर्षीय लक्ष्मी परियारको उपचारकै क्रममा दिउँसो 2:39 बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बलेरोमा सवार अन्य 9 जना र चालक भने घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने घाइते हुनेमा अधिकांश कालिका नगरपालिका वडा नम्बर 3 का बासिन्दा रहेका छन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर 3 महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रवीण देवकोटा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ। काठमाडौँमा आइतबारबाट शुरू भएको महाधिवेशनमा सहभागी हुन काठमाडौँ पुग्नुभएका 26 वर्षका देवकोटाले युवा क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो।
नेपाली काङ्ग्रेसले पार्टीका आर्थिक स्रोतका लागि व्यापारी तथा व्यवसाय समुदायलाई चन्दा मागेर आतंकित पार्ने नभई लेबी प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने प्रस्ताव अगाडि सारेको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा कोषाध्यक्ष मिश्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा पार्टीको मुख्य आर्थिक स्रोत तोकिएको

हुनुपर्ने उल्लेख गरिएको छ। प्रत्येक वर्ष क्रियाशील सदस्यबाट मात्रै 200 रुपियाँका दरले लेबी उठाउन सके पनि पर्याप्त रकम संकलन हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टी संगठनको समग्र दिशालाई निर्धारण गर्न 3 बुँदे प्रस्ताव अगाडि सार्नु भएको छ। सोमबार काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा सभापति थापाले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमा संगठन निर्धारण सम्बन्धी 3 बुँदे समीक्षा गर्नुभएको हो। पहिलो बुँदामा उहाँले राजीनामालाई गठबन्धन व्यवस्थापन र पद बाँडफाँडमा सीमित गर्ने पार्टीले त्यो दायित्व निर्वाह गर्न नसक्ने उल्लेख गरिएको छ। दोस्रो बुँदामा निर्वाचनमा पराजयको अर्थ बुझ्न 2062-63 2082 उपलब्धि र कमजोरीहरूको मूल्याङ्कन गर्नुपर्ने लेखिएको छ भने तेस्रोमा लोकतन्त्रको विकल्प कम लोकतन्त्र नभए अझ गहिरो र परिणाम दिने लोकतन्त्र हुनुपर्ने उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पुननिर्माण मरमत फर्निचर तथा फर्निसिङमा 4,59,00,000 रुपियाँ भन्दा बढी खर्च भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कार्यालय भवनमा ठूला क्षति पुगेपछि त्यसलाई पुनः सञ्चालन योग्य बनाउने उद्देश्यले पुननिर्माण तथा पुनर्स्थापनाको काम अगाडि बढाइएको थियो। उक्त क्रममा कार्यालय उपकरण फर्निचर तथा फर्निसिङ समेत गरी कुल 4,59,39,141 रुपियाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। उद्योगी एवं नेपाली काङ्ग्रेसका नेता विनोद चौधरीले पार्टीको 15 महाधिवेशनमा उपसभापति पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै उहाँले पार्टीका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूमा शुभकामना व्यक्त गर्दै उम्मेद्वारीको औपचारिक घोषणा गर्नुभएको हो। यस्तै बीच नेपाली काङ्ग्रेसका नेता रञ्जित कर्णले पनि पार्टीको 15 महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी घोषणा गर्नुभएको छ। कर्णले काङ्ग्रेसलाई निर्वाचनका बेला मात्र नभई हरेक दिन जनताको बीचमा उभिने विश्वसनीय राजनैतिक शक्ति बनाउने संकल्प सहित महामन्त्री उम्मेद्वारी दिने जानकारी दिनुभएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टी कार्यवाहीमा परेका नेताहरूसँग मिलेर समाजवादी जागरण अभियान घोषणा गरेपछि नेकपाले संयोजन समितिको बैठक बोलाएको हो। नेकपाको उच्च स्रोतका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले 23 गते बिहान 11 गते केन्द्रीय कार्यालय पेरिस टाँडामा बैठक बोलाउनु भएको हो। र सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिने वा नलिने सम्बन्धमा तयार पारिएको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिनुभएको हो। आसामाढीको अधिकतम तापक्रम 29 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 23 डिग्री सेल्सियस मापन गरिएको छ। माडीको बसन्तपुरमा यतिखेर वायुमण्डलीय तापक्रम 26 डिग्री सेल्सियस रहेको छ। माडीमा यतिखेर हावाको गति 2 किलोमिटर प्रति घण्टा र सापेक्षित आर्द्रता 86% मापन गरिएको छ। स्वदेश खबरको अन्त्यमा प्रमुख खबरका मुखहरू पुनः एकपटक। माडी तीन बगोडामा आगामी पुस 10 र 11 गते 11 थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने। माडी युवा भजन समितिले सञ्चालन गरेको भजन कीर्तन अभियानको पहिलो चरण सम्पन्न। बिना बेलबिजक मोबाइल बिक्री गरेको आरोपमा चितवनका एक व्यवसायी पक्राउ। भन्सारखारीले बिरगन्ज पठाइयो। चितवनमा ट्र्याक्टर र बलेरो ठोकिँदा 1 जनाको मृत्यु 10 जना घाइते। बाढीका कारण नारायणी नदी पुल निर्माण स्थलमा 1.5 करोडको क्षति। दशैंपछि पुनः काम थालिने। माडीका 26 वर्ष देवकोटा काङ्ग्रेस केन्द्रीय दशैंमा प्रतिस्पर्धा गर्दै। जेएनजी आन्दोलनमा क्षतिग्रस्त काङ्ग्रेस केन्द्रीय कार्यालय पुननिर्माणमा 4,59,00,000 रुपियाँ खर्च। जेएनजी आन्दोलनका फौजदारी मुद्दा फिर्ता सम्बन्धी प्रतिवेदन गृह मन्त्रालयमा पठाउने सरकारको निर्णय। अवस्थ सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म श्रीजा थापा पनि बिदा हुन्छु। नमस्कार।

0: उहाँले त अब विदेश जाने सोचिसके।
1: सुख दुख यतै गरे भइहाल्छ नि।
0: मेरो त सपना ठुलो छ, म त जान्छु नि।
2: विदेश जाने थुप्रै उपायहरू छन्, तर उहाँको योग्यता अनुसार डिपेन्डेन्टमा जाँदा राम्रो हुन्छ। त्यसको लागि डुप्लिकेट बिहे गर्नुपर्ने हुन्छ।

0: सुन्दै हुनुहुन्छ मारीकै लोकप्रिय एवं सर्वाधिक सुनिने स्वदेश एफएम 93.2 मेगाहर्ज।
1: प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनर्स्थापनाको काम तिनै तहका सरकारको समन्वयमा अघि बढाउने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली काङ्ग्रेसको बन्द सत्रमा राजनीतिक लगायत विभिन्न प्रतिवेदनमा समूहगत छलफल। बन्द सत्रबाट विधान पारित। काङ्ग्रेसको नयाँ कार्य समितिका लागि असोज 22 गते मतदान हुने। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार। मस्तिष्कको स्नायु कोषहरूको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 3 वैज्ञानिकलाई प्रदान गरिने।

0: प्राप्त गरौ।
1: प्ले स्टोर वा एप स्टोरबाट सजिलै नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
2: नेपाल टेलिकम, राष्ट्रको संचार।
3: समाचार अब विस्तारमा। सरकारले भोटे कोशी बाढीपछिको खोज तथा उद्धारलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति, राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समेतको सिफारिसका आधारमा सो निर्णय गरिएको हो। त्यसै गरी बैठकले प्रभावित क्षेत्रको पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,00,000,000 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ। बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम सङ्घ, प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुनर्निर्माण एवं पुनर्स्थापनाको काम पनि अघि बढ्ने बताउनुभयो। सरकारले जेन्जी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यार्थका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंह दरबारमा आज बसेको मन्त्री परिषद बैठकले जेन्जी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने वा नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो। प्रवक्ता पोखरेलले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने र सहसचिव पदम कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी शहरी विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो। गत भदौ 10 गतेको विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन्। सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25, मालिका देवी आधारभूत विद्यालयका 11, मोडर्न ट्रिनिटीका 8 र चिप्लेटी आधारभूत विद्यालयका 1 रहेको शिक्षा तथा समन्वय एकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालले जानकारी दिनुभयो। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्रले पार्टीको विधान पारित गरेको छ। भोलिको बन्द सत्रमा पार्टी सभापति गगन कुमार थापाको राजनीतिक प्रतिवेदन लगायत अन्य प्रतिवेदनमा छलफल हुने नेपाली काङ्ग्रेसले जनाएको छ। काङ्ग्रेस निर्वाचन समितिले केन्द्रीय कार्य समितिको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ। काङ्ग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालले आज साँझबाट निर्वाचनको कार्यक्रम सुरु हुने जानकारी दिनुभयो। उहाँका अनुसार आज साँझ 5 मतदाता नामावली प्रकाशन, 5 साढे 6 मतदाता नामावली प्रकाशन उप दाबी विरोध, बेलुका 8:30 मतदाताको अन्तिम नामावली प्रकाशन गर्नेछ। त्यस्तै भोलि बिहान 10 दिउँसो 3 उम्मेदवारी मनोनयन, अपराह्न 4:30 अन्तिम नामावली प्रकाशन, 4:30 5 उम्मेदवारी दरखास्तमा दाबी विरोध, साँझ 7 उम्मेदवारको दोस्रो नामावली प्रकाशन गर्नेछ। त्यसै गरी असोज 21 अर्थात् पर्सि बिहान 9 उम्मेदवारको नामावली फिर्ता लिने, बिहान 10 उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज 21 दिनभर प्रचार प्रसार गर्न पाइने र असोज 22 बिहान 7 साँझ 5 मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। भोटेकोशी हुँदै त्रिशुली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै हिनुवाकोट र रसुवा जोड्ने बेत्रावती स्थित फलाखु खोलामा बेलेब्रिज जडान सुरु भएको छ। त्यसका लागि आवश्यक सामग्री पुर्याउने कार्य जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईले दशैं अघि नै बेलेब्रिज सञ्चालनमा ल्याउने गरी काम भइरहेको जानकारी दिनुभयो। दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिनाकी शिशु र अर्का एकजना गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका तीन बोहरा गाउँमा सडक निर्माणका क्रममा माटोको ढिस्कोले पुरिएका तीन मजदुरमध्ये दुईजनाको मृत्यु भएको छ भने अर्का एक मजदुरको घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान 7:30 बजेतिर काप्रा बोहरा गाउँ छापाखानी प्युठान सडक खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फणीन्द्र प्रसाईले जानकारी दिनुभयो। नेपालको एकमात्र जयनगर जनकपुर रेल सेवा सञ्चालन भइरहेको भए पनि घाटामा रहेको छ। आमदानी भन्दा बढी रेल व्यवस्थापनमा खर्च हुने गरेकाले रेल सेवा करोडौंको घाटामा रहेको नेपाल रेलवे कम्पनी लिमिटेडले जनाएको छ। भौतरीबाट संवाददाता मञ्जित कुमार रामको रिपोर्ट।
0: भारतसँग 1 अर्ब भन्दा बढी लागतमा खरिद गरी डेमो रेल सेवा सञ्चालनमा आएको 5 वर्ष बितिसकेको छ। नेपाल रेलवे कम्पनीले उपलब्ध गराएको तथ्याङ्क अनुसार 3 वर्षमा कुल 18 करोड 42 लाख आमदानी र कुल 64 करोड 26 लाख खर्च हुँदा 54 करोड 84 लाख घाटा भएको छ। यसले मासिक औसत आमदानी 51,56,000 देखाउँछ भने खर्च 1,78,00,000 रुपियाँ भन्दा बढी छ। टिकट बिक्री, बिरगंजको जग्गा गोदाम तथा सटर भाडा र हाट बजारको ठेका नै यस रेलवे कम्पनीको मुख्य स्रोत हुन्। अहिले जयनगर जनकपुर भङ्गासम्म चल्ने रेलमा प्रतिदिन 4,000 यात्रा गरे पनि नेपाल रेलवे कम्पनीलाई वार्षिक 15,28,00,000 घाटा हुने गरेको छ। भारतीय कर्मचारीको तलब भत्ता, रेलको मरमत सम्हार, इन्धन र सरसफाईमा सबैभन्दा बढी खर्च हुने गरेको नेपाल रेलवे कम्पनी लिमिटेड जनकपुरका प्रबन्धक सञ्चालक परिवेश पराजुली।
4: भन्दा बढी रकम चाहिँ हामीले भारतीय कर्मचारीलाई मेन्टेनेन्सको लागि र अपरेसनको लागि तिरिरहनु परेको अवस्था छ। यसलाई
0: 26 जना जनशक्ति ल्याएकोमा अहिले पनि रेल चालक, स्टेशन मास्टर, प्राविधिक लगायतका 23 जना कर्मचारी कार्यरत छन्। कर्मचारीको तलब भत्ता, रेलको सरसफाई र मरमत सम्हारका नाममा नेपाल रेलवेले भारतीय कोकन कम्पनीलाई वार्षिक 20 करोड रुपियाँ भन्दा बढी बुझाउँदै आएको छ। जबकि प्रबन्धक सञ्चालक सहित 148 जना नेपाली कर्मचारीको वार्षिक तलब 5 करोड मात्रै छ। नेपाल रेलवेका प्रबन्धक परिवेश पराजुली।
4: खर्च घटाउनको लागि तत्काल हामीले अत्यावश्यक रेलवेमा हुने खर्चहरू गरेका छौँ भने सबै मेन्टेनेन्सका कामहरू पनि अब नेपालीले आफै गर्ने हिसाबले ट्र्याकमा पनि त्यही हिसाबले गर्ने र रेलको लागि पनि आफै नै अगाडि बढाउने त्यो हिसाबले।
0: हाल वार्षिक रूपमा हुँदै आएको खर्च हेर्दा मासिक 2,25,00,000 भन्दा बढी आमदानी हुनुपर्छ। नोक्सानी घटाउन रेलवेले मालवाहक सहितको थप रेल चलाउनु पर्नेमा सरकारवालाहरूको जोर छ। जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष
5: गाडीमा ल्याउँदा माल पनि हराउने शङ्का हुन्छ, ट्रान्सपोर्टमा 4 ठाउँमा यताउता गर्नुपर्छ, त्यो एकैचोटि डाइरेक्ट यहाँ आइहाल्छ। अर्को कस्ट अलिक कम पर्छ, त्यतिकै रेल चलाइराख्नु भएको छ, पेसेन्जर एउटा छुट्टा छुट पार्ट छँदैछ, कार्गोमा त्यति ट्रेनको व्यवस्थित पनि गर्नुपर्ने, एउटा कन्टेनर हालेर कार्गो ट्रेन चलाउन सकिन्छ।
0: 2078 चैत 20 गतेदेखि सुरु भएको रेल सेवा हाल 52 किलोमिटर जयनगर जनकपुर महोत्तरीको भाङासम्म सेवा दिँदै आइरहेको छ। रेलवे कम्पनीमा देखिएको घाटा कम गर्न नेपाली कर्मचारीको भर्ना, रेलवेको सम्पत्तिको रूपमा रहेको पोखरीहरू, सटर भाडा व्यवस्थित गर्ने र रेल लगायतको संरचनामा विज्ञापन गराउनका लागि सरकारी र निजी कम्पनीहरूलाई आकर्षित गर्नुपर्ने देखिएको छ। मञ्जित कुमार राम, महोत्तरी।
3: संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विगतको राजनैतिक हस्तक्षेपका कारण नेपाली वायुसेवा निगम धराशायी बन्दै गएको बताउनु भएको छ। प्रतिनिधि सभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा मन्त्री पौडेलले निगमको नाफा घाटा मात्र नभई राष्ट्रिय सम्मानको विषय भएकाले ऐतिहासिक साख जोगाउनु राज्यको दायित्व भएको बताउनुभयो। उहाँले वर्तमान सरकारले निगमलाई पूर्ण रूपमा स्वायत्तताका साथ काम गर्न दिएको र निर्णय प्रक्रियामा पूर्ण स्वतन्त्रता रहेको प्रष्ट पार्नुभयो। मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सह अस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीको कार्य अगाडि बढाएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष र थाइल्यान्डको प्रतिष्ठित संस्था सेभ एलिफेन्ट फाउन्डेसन बीच 3 वर्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीको पहलमा यो सम्झौता अघि बढेको हो। मन्त्री चौधरीले तराई मधेस तथा मध्यवर्ती क्षेत्रका बस्तीहरूमा जङ्गली हात्तीको आवागमनसँगै बढ्दो जनघनत्वको लागि क्षति न्यूनीकरण गर्न आधुनिक प्रविधि र ज्ञान भित्र्याउनु पर्नेमा जोड दिनुभयो। समझदारी पत्रमा वन्यजन्तुको बाँच्न पाउने अधिकारको रक्षा गर्दै व्यवहारिक सह अस्तित्व कायम गर्ने अनुभव आधुनिक प्रविधि र वैज्ञानिक अभ्यास भित्र्याउने विषय उल्लेख छ। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमिल सिन्हाले संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित जिम्मेवार व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। बागमती प्रदेशका संचार रजिस्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र मधेस प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्गासँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानुनी तथा संस्थागत व्यवस्था गर्न लागि बताउनुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार माध्यमको स्वतन्त्रता कायम राख्दै पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार एवं व्यावसायिक बनाउन नियामकीय संयन्त्र प्रभावकारी हुनुपर्नेमा जोड दिनुभयो। पत्रकार आचार संहिताको प्रभावकारी कार्यान्वयन, संचार माध्यमको जिम्मेवारी तथा नियमनका विषयलाई स्पष्ट र व्यवस्थित बनाउनु पर्ने उहाँले उल्लेख गर्नुभयो। संचार मन्त्री डाक्टर तिमिल सिन्हाले संचार क्षेत्रको नियमनका लागि प्रस्तावित प्रेस काउन्सिल विधेयक र आम संचार विधेयक मार्फत नियामक निकायलाई अधिकार सम्पन्न, प्रभावकारी र कार्यान्वयन योग्य बनाउनु पर्ने बताउनुभयो। परराष्ट्र मन्त्री शिशिर खनाल जलवायु परिवर्तन सम्बन्धी प्री कोप लिडर्स इभेन्टमा सहभागी हुन फिजी पुग्नु भएको छ। फिजी र टुभालुमा यही असोज 19 र 20 गते हुने कार्यक्रममा सहभागी हुन मन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधि मण्डल आज फिजी पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्री खनालले 20 गतेदेखि आयोजना हुने नेताहरूको पूर्ण सत्र लिडर्स प्लेनरीमा सम्बोधन गर्नुहुने कार्यक्रम छ। जलवायु परिवर्तन सम्बन्धी विश्वव्यापी संवाद र सहकार्यलाई अगाडि बढाउने उद्देश्यले आयोजना हुने प्री कोप लिडर्स इभेन्टमा नेपालको सहभागिताले जलवायु परिवर्तनका असर, जलवायु न्याय तथा हिमाली राष्ट्रका सरकारका विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ। अब केही अन्तर्राष्ट्रिय समाचार। मस्तिष्कले व्यक्तिगत स्नायुकोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने 3 जना वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ। अप्टोजेनिक टिक्स अर्थात् मस्तिष्कको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 54 वर्षीय अमेरिकी वैज्ञानिक कार्ल डाइसरोथ र जर्मनीका 71 वर्षीय पिटर हेगेमान र 73 वर्षीय जर्ज नागेललाई यो पुरस्कार प्रदान गर्ने घोषणा आज गरिएको हो। समितिका अनुसार डाइसरोथ क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने हेगेमान बर्लिनको हम्बोल्ट र नागेल जर्मनीकै बुर्जबर्ग विश्वविद्यालयमा हुनुहुन्छ। नोबेल पुरस्कार छनौट समितिका अनुसार अप्टोजेनेटिक्सले स्नायु विज्ञानमा नयाँ युग सुरु गरेको छ। यसले मस्तिष्कमा स्नायुकोष र सर्किटहरूलाई सक्रिय वा निष्क्रिय पार्न प्रकाशद्वारा नियन्त्रित स्विच पत्ता लगाएको छ, जसले मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि व्यवहार र रोगसम्म पुग्ने मार्गहरू अन्वेषण गर्न मद्दत गर्छ। जलवायु परिवर्तनका कारण बढ्दो अत्याधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्रसङ्घका जलवायु प्रमुख साइमन स्टलले चेतावनी दिनुभएको छ। फिजीको नाडीमा आयोजना हुने प्रिकोप शिखर सम्मेलनमा उहाँले अत्याधिक गर्मीका कारण समयपूर्व जन्म, मृत शिशु जन्म, कम जन्म तौल र मातृ स्वास्थ्य सम्बन्धी जटिलता बढिरहेको बताउनुभयो। 5 महाद्वीपका स्वास्थ्यकर्मी माझ गरिएको एक नयाँ सर्वेक्षण उद्धृत गर्दै स्टिलले पछिल्ला 5 वर्षमा 2/3 भन्दा बढी स्वास्थ्यकर्मीले अत्याधिक गर्मीका कारण गर्भवती र नवजात शिशुमा जटिलता देखेको बताउनुहुनेछ। वेलकम फाउन्डेसनले बेलायत अस्ट्रेलिया भारत ब्राजिल र जिम्बावेका 1000 प्रसूति स्वास्थ्यकर्मी तथा चिकित्सक माझ गरेको सर्वेक्षणमा लगभग सबैले गर्मीबाट प्रभावित आमा वा शिशुको उपचार गरेको बताएका छन्। वैज्ञानिकहरूले जलवायु परिवर्तनका कारण चरम मौसम र तापक्रमका नयाँ कीर्तिमान बढिरहेको चेतावनी दिएका छन्। एएफपीका अनुसार यस वर्ष पश्चिमी युरोपदेखि साहेल र मध्य अमेरिकासम्मका करिब 33 देशमा जुलाई को तापक्रम रेकर्ड शुरू भए यताकै उच्च बनेको थियो। अब आर्थिक समाचार।
6: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
7: लगानी र विकासका लागि कानून सुधार परामर्श कार्यशाला काठमाडौँमा समापन भएको छ। समापन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासंघको सुझाव अनुरूप नै सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन गरिएको बताउनु भएको छ। कार्यक्रममा मन्त्री लम्सालले वर्तमान सरकारले सरोकार भएका पक्षहरूसँग बसेर आवश्यक नीति नियम तर्जुमा गर्ने रणनीति सरकारले अघि सारेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउनु भयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। कार्यशालामा लगानी प्रवर्धन, विकास निर्माणलाई प्रभावकारी बनाउने रणनीति, विद्यमान कानूनी व्यवस्थामा आवश्यक सुधार र सरलीकरण गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको थियो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 20 अङ्कले घटेको छ। गत साता अन्तिम दिन शुक्रबार नेप्से सूचक 11 अङ्कले घटेको थियो। साताको पहिलो कारोबार दिन सोमबार नेप्से 20.48 अङ्कले घटेर परिसूचक 2566.76 अङ्कमा झरेको छ। नेप्से परिसूचक सँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य रूपले गिरावट आएको छ। सोमबार शेयर बजारमा 32 कम्पनीको शेयर मूल्य बढेको छ भने 242 कम्पनीको शेयर मूल्य घटे पनि 4 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचकहरू घटेका छन्। सोमबार शेयर बजारमा 90 लाख किता शेयरहरू किनबेच हुँदा 3.27 अर्ब रुपियाँ बराबरको मात्र कारोबार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले उद्योग क्षेत्रमा रहेका कानूनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री शाहले कानून प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकता बारे सरकार सचेत रहेको बताउनु भयो। निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नव परिवर्तनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री शाहले सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताउनु भयो। बैठकमा उद्योगी व्यवसायीहरूले सार्वजनिक तथा साप्ताहिक विधाका कारण औद्योगिक उत्पादकत्वमा असर परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। एकीकृत सेवा कार्यालय तनहुँले स्थानीय नागरिकलाई सिपमूलक तालिम प्रदान गर्दै रोजगारी तथा उद्यमशीलता प्रवर्धन कार्यक्रमलाई जोड दिएको छ। कार्यालयले विभिन्न समूहका नागरिकहरूलाई लक्षित गरी अचार बनाउने, कफी बनाउने तथा ढाका कपडा बुनाई बारे सिपमूलक तालिम सञ्चालन गरेको जनाएको छ। जिल्ला स्थित एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकारी सूर्य बहादुर थापाले सिप विकासका कार्यक्रम मार्फत स्थानीय स्तरमा रोजगारी सिर्जना गर्ने, नागरिकलाई स्वरोजगार बन्न सहयोग पुर्याउने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
3: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेलकुद समाचार।
8: सात दशक लामो इतिहास बोकेको एसियाली खेलकुदको 20 औं संस्करण जापानको नोएगा शहरमा एक समारोहका बीच सम्पन्न भएको छ। नोएगा स्थित मिजुर पार्क एथलेटिक स्टेडियममा एक भव्य समारोहका बीच 16 दिने एसियाली खेलकुद आयोजनाले विदाई पाएको हो। 45 देशका खेलाडीहरूको मार्च पास सँगै समापन समारोहको सुरुवात भएको थियो। अबको 4 वर्षपछि 21 औं एसियाड कतारको दोहामा हुँदैछ। 20 औं एसियाली खेलकुदको आयोजक राष्ट्र जापानले आगामी आयोजक कतारलाई हस्तान्तरण गर्यो। सन् 2030 उक्त एसियाली खेलकुद दोहामा आयोजना हुने तयारीमा छ। आयोजकले ओलम्पिक काउन्सिल अफ एसिया ओसिएलाई ओसिएको झण्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। उक्त झण्डा ओसियाका अध्यक्ष शेख जोएन बिन अहमद पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि सन् 2006 दोहामा महादेशीय खेलकुदको आयोजना गरेको थियो। खेलाडी, प्रशिक्षक र अफिसियल गरी 17,000 भन्दा बढी एसियाली खेलकुदमा सहभागी रहे, जहाँ 45 राष्ट्रका 10,000 भन्दा बढी खेलाडीले 43 खेल विधामा 469 स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि चीनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो। यसअघि घरमै भएको 19 एसियाडमा 201 स्वर्ण जितेको चीनले यसपटक 169 स्वर्ण, 89 रजत र 81 काँस्य पदक सहित 341 पदक जितेर शीर्ष स्थानमा रह्यो। नेपाल 2 काँस्य जित्दै संयुक्त रूपमा 36 स्थानमा रह्यो। 19 एसियाडमा नेपाल 33 भएको थियो। सहभागी 45 मध्ये 5 राष्ट्र र डिफ्युज टिमले कुनै पदक जित्न सकेनन्। भुटान, मालदिव्स, प्यालेस्टाइन, टिमोर लेस्टे र एमलले कुनै पदक जित्न सकेनन्। फुटबलर्स मिसन टुगेदर आयोजना गर्ने तेस्रो भेटसान फुटबल प्रतियोगिताको विजेताले 8,00,000 रुपियाँ पुरस्कार पाउने भएको छ। नेपाली फुटबलको समग्र विकास विस्तार तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्थाले सोमबार प्रतियोगिताबारे जानकारी गराएको हो। आयोजकका अनुसार तेस्रो भेटसान फुटबल प्रतियोगिता कार्तिक 10 गतेदेखि 19 गतेसम्म मध्यपुर थिम स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सञ्चालन हुनेछ। 40 वर्ष माथिका खेलाडी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
3: खेलकुद समाचारका साथमा हुनुहुन्थ्यो अजय बम। अब मौसम सम्बन्धी जानकारी। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मध्य प्रदेशको एक दुई स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख सहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 18.5 डिग्री सेल्सियस। काठमाडौँको अधिकतम 27.4 डिग्री सेल्सियस, न्यूनतम 18 डिग्री सेल्सियस, वर्षा 2.2 मिलिमिटर। पोखराको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.4 डिग्री सेल्सियस, वर्षा 9.2 मिलिमिटर। र वीरेन्द्रनगरको अधिकतम 31.4 डिग्री सेल्सियस, न्यूनतम 21.5 डिग्री सेल्सियस, वर्षा 8 फुट। दिपायलको अधिकतम 33.6 डिग्री सेल्सियस, न्यूनतम 22 डिग्री सेल्सियस। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढी पछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। प्रभावित क्षेत्रमा पुनर्निर्माण एवं पुनर्स्थापनाको काम तिनै तहका सरकारको समन्वयमा अघि बढाउने प्रधानमन्त्री बालेन्द्र शाहको भनाई। नेपाली काङ्ग्रेसको बन्द सत्रमा राजनैतिक लगायत विभिन्न प्रतिवेदनमा समूहगत छलफल। बन्द सत्रबाट विधान पारित। काङ्ग्रेसको नयाँ कार्य समितिका लागि असोज 22 गते मतदान हुने। र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मस्तिष्कको स्नायु कोषहरूको गतिविधि बारे अनुसन्धान गर्दै आउनुभएका 3 वैज्ञानिकलाई प्रदान गरिने। यसका साथै साँझ 7 बजेको समाचार सकियो। अब अर्को समाचार 8 बजे अङ्ग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।

0: गई किन डोला हो गेबी बाल्यो
1: मुंगुर बाल्ने घाटै लायो त्यहाँबाट फेरि माछा बाल्ने त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब त्यसमा पनि घाटै लायो चुर्नुमै बारो अस्ति त्यहाँबाट आएर अहिले चाहिँ कुखुरा बालेको त्यसमा पनि घाटै लायो होइन के गरौँ बा अब
0: ल हेर इन्का बुद्धि चाल्ने पनि तरिका पार्नलाई के खुवाउँछौ ल यो विजय प्लेट दाना खुवाऊ तिमीलाई घाटा होइन फाइदै फाइदा हुन्छ
2: माछा बोइलर लेयर्स गाई भैँसी र बङ्गुर पालनका लागि उच्च स्तरीय चिनिया र डस प्रविधिबाट नेपालमै बनेको विजय प्लेट दाना सधैँ प्रयोग गरौ
3: बाढीका लागि आधिकारिक विक्रेता न्यू मिलन सप्लायर्स बरुवा बजार माडी प्रोप्राइटर उद्धव थापा 9855 63172 र 9852 12200
2: तपाईँको सन्तुष्टि हाम्रो शान हाम्रो पहिचान विजय प्लेट दाना
4: एक्जाम सकिएर रिजल्ट पनि आइसक्यो लाइफ भने अझै अस्त व्यस्त म पनि अब विदेशतिर जाने त होला नि
5: कन्फ्युज हुनु पर्दैन सकिन्छ यही केही गरे भयो नभए कोरिया जाऊ 3.2 GPA भए पुग्छ IELTS पनि 5.5 भए पुग्छ अनि स्कलरसिप पनि 100% को अफर छ र आफूले चाहेको कोर्स पनि पढ्न पाइन्छ
4: कुरा त ठिकै हो तर जाने चाहिँ कहाँबाट
5: नेपालबाट कोरिया पठाउने बेस्ट कन्सल्टेन्सी हाम्रै चितवनमा गोल्डन एमिनेन्ट छँदैछ त
6: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सिएमसी हस्पिटलको ठिक अगाडि सम्पर्क 0656 5369 53 98550 77061 र 98550 77053
7: कुम्भकर्णलाई पनि लाज लाग्छ होला कि म सुतेको देखेर केही गरौँ भने काम छैन विदेश जाउँ भने सिप छैन के गरेर होला हो मैले यो जीवन बिताउने
8: सिप सिकेर आत्मनिर्भर बने त जे गरे पनि हुन्छ नि हौ
7: कहाँ गएर के सिप सिकौ भन त अब
8: होटल ट्रेनिङ चितवन बेलचोकमा जाने आफूलाई जे सिक्न मन लाग्छ त्यही सिप सिक्ने
3: IHSDC, Academy of Professional Education Prali, Hotel Training Chitawan, Belchok Narengard, Phone 056-493-374, 98510-61-356-356.
7: बारिस्टा बेकरी कुक सुसी बारटेन्डर हाउसकिपिङ रिसेप्सन पिज्जा मेकर कुक हेल्पर वेटर वेट्रेस लगायतका तालिमहरू धमाधम सञ्चालन भइरहेको छ साथै जब ग्यारेन्टी सहित 6 महिने कुक तालिम सञ्चालनमा रहेको छ गरी खाने शिक्षा हामी सबैको इच्छा
9: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
10: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अत्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्
9: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै सम्पर्क नम्बर 0556-90-959 98550-60-359 र 98550-67-359
11: अब त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वालपेपर ल्याएर सजाऊ भन्दा नमानि होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
12: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हालो वालपेपर
3: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
8: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
3: प्रोप्राइटर नरेश महतो गीता महतो
7: सम्पर्क 97625-73089 98074-46182 र 98491-95225
3: वातावरणीय स्वच्छता र नागरिक जिम्मेवारी सम्बन्धी सार्वजनिक अनुरोध
7: प्लास्टिक तथा नष्ट नहुने फोहोरले माटो पानी र हावालाई प्रदूषित बनाउँछ यसको असर आज होइन भोलिका पुस्ताले भोग्नु पर्दछ हामीले फ्याँकेको प्लास्टिक र फोहोर वन्य जन्तुका लागि घातक बन्न सक्छ उनीहरूको जीवन र हाम्रो भविष्य जोगाउन जङ्गल नदी र सार्वजनिक स्थलमा फोहोर नफ्याँकौ आजै सचेत बनौ फोहोर छुट्याउ र सुरक्षित व्यवस्थापन गरौ
3: सार्वजनिक सरोकारका लागि हिमालचुली नेचर फार्म स्टे माडी नगरपालिका छ स्याउलीवास चितवन र स्वदेश एफएमद्वारा जारी संयुक्त अनुरोध।
13: अहिले बेलुकीको 7:30 बजेको छ। सामुदायिक सूचना नेटवर्क सीआईएनबाट अब प्रसारण हुँदैछ साझा खबर।

0: CIN को साझा खबरबाट सन्तोष गन्धर्वको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो CIN को फेसबुक पेज र युट्युब CIN च्यानलबाट पनि सुन्न सकिन्छ। प्रधानमन्त्रीको ध्यान आकर्षण, विपदपछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव, नर्वे सरकारको 10 करोड नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत,
1: नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रुपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने,
0: सिफारिस गरेका 13 राजदूत विरुद्ध 5 उजुरी, भोलिको बैठकमा सुनाई हुँदै चाडपर्वमा 42 जिल्लामा 61 ठाउँमा सुपथ मूल्य पसल, यस पटक कम्पनीले खसी बोका नबेच्ने,
2: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ।
0: पूर्व पश्चिम बिजुली रेलमार्ग निर्माणमा विद्युतीय रेलमार्ग निर्माणमा रोकका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढी परिवार समस्यामा, भोलि साँझसम्म पानी पर्ने, बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप,
3: एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ सुने धान, चाहिँ बल्ल पसाउन सिलमा पनि एकदम स्पट स्पटमा चाहिँ सुनेमा पसाएको, कुनै ठाउँमा सुनेमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो।
0: र जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न, नेपाल 2 काँस्यमा सीमित, जुम्लाका विश्वकीर्तिमानी धावक हरि बहादुर रोकाए नगद सहित सम्मानित।
4: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
0: पाका पुस्ताले जीवनका अनेकौं उतार चढाव, संघर्ष र सफलता भोगेका हुन्छन्। पाका पुस्ताबाट हामीले किताबमा नपाइने व्यवहारिक ज्ञान, इतिहास र जीवीको उपयोगी शिक्षा प्रदान गर्न सक्छौं। उमेर ढल्किँदै जाँदा धेरै जस्तो वृद्ध वृद्धाहरू एक्लोपनको शिकार हुने भएकाले पनि परिवार र समुदायमा उहाँहरूलाई कुराकानी गर्ने थलो बनाउन आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
5: सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्री परिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो।
1: नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने सोही मन्त्रालयको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा पिँढी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 स्वीकृत गर्ने, वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने, जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा छानबिन गरी सिफारिस गर्न पूर्व न्यायाधीश श्री बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने र सहसचिव श्री पद्म कुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समयीकरण तर्फको सचिव पदमा बढुवा गरी पूर्वाधार विकास मन्त्रालयमा पदस्थापन गर्ने।
5: यसै गरी बैठकले पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति

0: स्थिति लगायतका विषयमा गम्भीर हुन आग्रह गर्नुभयो। राजमार्गसँग सम्पर्क विच्छेद भएका विभिन्न ओडामा बेली ब्रिज लगायतका पूर्वाधार निर्माण गर्नुपर्ने, त्यसका लागि आवश्यक बजेटको व्यवस्था गर्ने तथा कानूनी जटिलता भए त्यसलाई समाधान गरेर काम अघि बढाउने विषयमा पनि हामीले ध्यानाकर्षण भएको बताउनुभयो। भेटपछि सञ्चारकर्मीसँग बोल्दै नेता आङ देवेलले भन्नुभयो,
1: गरिब बेपत्ताहरूलाई चाहिँ मृत्यु घोषणा गर्नको लागि पनि चाहिँ अहिले हाम्रो कानुनले केही अप्ठ्यारोहरू राखेको छ। 12 वर्षसम्म त्यसलाई त्यो एउटा समयावधि होला। कानुन संशोधन गरेर उहाँहरूले पाउने चाहिँ जस्तो राहत रकमदेखि लिएर बिमादेखि लिएर सम्पत्ति चाहिँ नामसारी गर्नेदेखि लिएर अन्य धेरै कुराहरू चाहिँ हामीहरूले गर्न सक्ने अवस्थाहरू छ। त्यसको लागि चाहिँ कानुन कहीँ कतै चाहिँ रोकिएको जस्तो छ भनेपछि, कानुनले कहीँ कतै अप्ठ्यारो सिर्जना गरेको छ भनेपछि, कानुनले थोरै मात्रै पनि हामीले राहत गरिदिउँ भने उहाँहरूलाई अलिकति भए पनि राहत महसुस हुन्छ भन्ने ढङ्गबाट पनि चाहिँ मैले जानकारी।
0: यसैबीच नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत बन्द सत्रमा 4 प्रतिवेदन पेश भए। यसैबीच नेपाली काङ्ग्रेसको 15 महाधिवेशन सभापति विशुक प्रकाश शर्मा, महामन्त्री गुरुराज घिमिरे र कोषाध्यक्ष उमेश श्रेष्ठले प्रतिवेदन पेश गर्नुभएको छ। सभापति थापाले राजनीतिक प्रतिवेदन, उपसभापति शर्माले समसामयिक प्रतिवेदन, महामन्त्री गुरुराज घिमिरेले सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ। यी प्रतिवेदनमाथि बन्द भइरहेको छ। काङ्ग्रेसले बन्द सत्र 3 हल बनाइएर सञ्चालन गरिएको छ। तराई, पहाड र हिमाल गरी 3 हलमा बन्द सत्रमा यी प्रतिवेदनमाथि छलफल भइरहेको प्रवक्ता देवराज चालिसले जानकारी दिनुभयो। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले विपदपछिको पुननिर्माणको मापदण्ड फरक फरक हुनुपर्ने प्रस्ताव अघि बढाएको छ। विपदका प्रकृति फरक हुने भएकाले विपदपछिको पुननिर्माणको परिभाषा र मापदण्ड पनि विपद अनुसार फरक हुनुपर्ने भन्दै, भोटेकोशी बाढीपछिको राहत तथा पुननिर्माणमा केही समस्या भइरहेको प्राधिकरणको भनाइरहेको छ। प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेदीले भूकम्पको बेला बनाइएको मापदण्डका आधारमा हाल पुननिर्माण सम्बन्धी काम भइरहेको भन्दै, भूकम्प र बाढीबाट हुने क्षतिको प्रकृति फरक हुने बताउनुभयो।
2: 25,000 एउटा किस्तामा र 25,000 अर्को किस्तामा, 50,000 चाहिँ भूकम्पले कुनै घर भत्कायो भने त्यही काठ हुन्छ, दाउरा जीवन घरको चाहिँ कुनै न कुनै भाग त्यहाँ बसेको हुन्छ, इँटा हुन्छ या केही हुन्छ, त्यसले काम गर्थ्यो भन्ने एजम्सनबाट भूकम्प पछाडिको पुननिर्माणको लागि चाहिँ 50,000 त बनियो। तर बाढी पछाडिको पुननिर्माण त बाढी त सबै कुरा लगिहाल्छ, न त त्यहाँ केही एउटा झ्याल छ, न कुनै ढोका छ, न कुनै भाग बसेको छ, भनेपछि कम्प्लिट नयाँ भयो। भनेपछि कहिलेकाहीँ हामीले विपदलाई पनि एउटै एङ्गलबाट परिभाषित गर्दाखेरि पनि हामी कतै पछि पर्छौँ कि।
0: विपत्तिपछिको पुननिर्माणमा गैर सरकारी संस्था, अन्तर्राष्ट्रिय गैर सरकारी संस्था र तथा विकास साझेदारको भूमिकालाई समेत प्रभावकारी रूपमा उपयोग गर्नुपर्ने उप्रेतीको भनाइ छ। सरकारले चाडपर्वलाई लक्षित गर्दै 42 जिल्लाका 61 स्थानमा सुफत मूल्य पसल सञ्चालन गरेको छ। सरकारी स्वामित्वका संस्थानले सहुलियत मूल्यमा दैनिक उपभोग्य वस्तु बिक्री सुरु गरेका छन्। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले देशभर 38 बिक्री केन्द्र मार्फत चिनी, नुन तेल, चामल, चिउरा लगायतका वस्तुमा छुट दिएको छ। चिनीमा प्रति किलो 5 रुपैयाँ, नुनमा 2 रुपैयाँ तथा अन्य केही खाद्य वस्तुमा प्रति किलो 7 रुपैयाँसम्म छुट दिएको छ। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले पनि 44 जिल्लाका बिक्री केन्द्रबाट चामल, दाल, तेल, चिनी तथा स्थानीय रैथाने बालीमा प्रति किलो प्रति लिटर 5 रुपैयाँसम्म छुट दिएको छ। तर यस वर्ष दशैंमा सहुलियतका खसी, बोका र च्याङ्रा भने बिक्री नहुने भएका छन्। खाद्य कम्पनीले बजेट अभावका कारण चौपाया खरिद नगर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका सूचना अधिकारी माधव मिश्राले सिआइएनलाई बताउनुभयो।
3: बाटोहरूको अवरोधले गर्दा यो खसी बोका जीवित वस्तु भएको हुँदा त्यसमा अलिक कठिनाई हुने जस्तो देखिएको छ। बजेट भन्दा पनि अहिले चाहिँ जुन अहिले बाढी पहिरो लगायतको जुन समस्या देखिएको छ, सडक अवरुद्धका कुराहरू, त्यसले गर्दाखेरि अब खसी बोका ल्याउनलाई अलिक कठिन हुन्छ। यो अब यो ल्याउँदाखेरि पनि दाङ, वीरगन्ज अनि नवलपुरतिरबाट ल्याउने गरेका थियो अनि दाङतिरबाट ल्याउने गरेको च्याङ्राहरू, त्यो भएर त्यो ल्याउन अलिक कठिन हुन्छ भन्ने लागेर चाहिँ अहिले कम्पनीले तत्कालै अहिले ल्याउन अलिक कठिन हुने जस्तो चाहिँ मानिरहेको छ।
0: सरकारले विभिन्न 13 देशका लागि राजदूतमा सिफारिस गरेका व्यक्ति विरूद्ध संसदीय सुनवाई समितिमा 5 उजुरी परेका छन्। सार्वजनिक विधाका कारण उजुरी दिने समय थपिएपछि आजसम्म उजुरी परेको समिति

0: ले जनाएको छ। भोलि बिहान सुबह 11 बजे बस्ने समिति बैठकमा ती उजुरी खोल्ने तयारी रहेको छ। धान फल्ने बेला खेतमा रोगको संक्रमण देखिएपछि बाँकेका किसान चिन्तित भएका छन्। धानको पातमा खैरो हरियो थोप्ला देखिने र बोट सुक्दै जाने समस्या देखिएको किसानले बताएका छन्। डुडुवा गाउँपालिका 5 र नेपालगंज 19 लगायतका क्षेत्रमा धानमा रोगको समस्या देखिएको हो। कृषि ज्ञान केन्द्र बाँकेका अनुसार केही किसानका खेतमा धान ढलेको र त्यसको बेसी अनुसन्धान भइरहेको बताइएको छ। कृषि ज्ञान केन्द्र बाँकेका निमित्त प्रमुख तथा सूचना अधिकारी सुजिता शर्माले किसानका समस्या समाधानका लागि पहल भइरहेको सिआइएनसँग बताउनुभयो।
1: नेपालगञ्ज डुडुवामा मुख्यत डुडुवामा जुन किसानहरूले लगाउनु भएको राधा चार धानमा चाहिँ बिउमा समस्या पाइएको भनेर चाहिँ किसानहरूले चाहिँ आफ्नो गुनासो गर्नुभयो र त्यो फिल्डमा चाहिँ निरीक्षण गर्दाखेरि धान राधा चारको सुने धान चाहिँ एकदम पसाएर पनि पाक्ने अवस्थामा रहेको छ। सुने धान चाहिँ बल्ल पसाउन फिल्डमा पनि एकदम स्पट स्पटमा चाहिँ सुनेमा पसाएको सुने ठाउँमा कुनैमा चाहिँ नपसाएको जस्तो चाहिँ हामीले त्यहाँ पाइयो र अर्को भनेको चाहिँ त्यहाँ ब्लास्ट रोग पनि कुनै कुनै ठाउँमा ब्लास्ट रोग र अनि यो खैरो थोप्ला रोग जुन ब्राउन लिफ स्पट डिजिज पनि त्यहाँ पाइयो र हामीले उहाँहरूको धान निरीक्षण गरेर उहाँहरूलाई चारदुख सहजीकरण पनि गर्यौँ।
0: पूर्व पश्चिम विद्युतीय रेलमार्ग निर्माणका लागि सरकारले 6 वर्ष अघि रोका गरेको झापा मोरङ र सुनसरीका 5,424 किता जग्गा अझै फुकुवा नगर्दा 4,000 भन्दा बढी परिवार समस्यामा परेका छन्। रेलमार्ग निर्माण हुने भन्दै रोका गरिएको निजी जग्गा स्थानीयले किनबेच अंश बन्डा तथा बैंकमा धितो राखेर ऋण लिन समेत पाएका छैनन्। सरकारले न मुआवजा दिएको छ न जग्गा फुकुवा गरेको भन्दै स्थानीयले आक्रोश व्यक्त गरेका छन्। देशका अधिकांश भूभागमा पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कर्णाली सुदूरपश्चिम गण्डकी आसपासका क्षेत्रमा वर्षा भएको थियो। राति सो क्षेत्रमा केही कम पानी परे पनि भोलि दिउँसोबाट पुनः पानी पर्ने मौसमविद विनु महर्जनले सिआइएनसँग बताउनुभयो।
2: देशका विभिन्न ठाउँमा पनि एक दुई ठाउँमा चाहिँ वर्षा भइरहेको अवस्था रहेको छ। जस्तै अहिलेको विवरण हेर्दाखेरि पनि हाल चाहिँ बागमती प्रदेश अनि यो लुम्बिनी प्रदेश अनि सुदूरपश्चिम प्रदेशको एक दुई स्थानमा चाहिँ हल्का वर्षा भइरहेको देखिन्छ। रातिको लागि चाहिँ अलिकति वर्षा कम हुने, भोलि बिहानतिर पनि वर्षाले कम हुने, तर फेरि पुनः भोलि दिउँसो साँझको समयमा चाहिँ हल्कादेखि मध्यम वर्षाको नै सम्भावना चाहिँ रहन्छ।
0: गण्डकी र लुम्बिनी प्रदेशको पश्चिमी भूभागमा पश्चिमी वायु तथा कोशी मधेस बागमती प्रदेशको सबै भूभाग र गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भूभागमा मनसुनी वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव समेत रहेको महाशाखाले जनाएको छ। साझा खबरमा अब खेल खबर। जापानमा आयोजित पिसुङ एसियाली खेलकुद सम्पन्न भएको छ। आइची नागोया एसियाड मास एसियाका 45 देशका 10,000 भन्दा बढी खेलाडीले 43 खेलका 469 स्वर्ण पदकका लागि प्रतिस्पर्धा गरेका थिए। खेलाडी प्रशिक्षक तथा अफिसियल गरी 17,000 भन्दा बढी सहभागिता थियो। पदक तालिकामा चीन शीर्ष स्थानमा रह्यो। नेपालले भने 20 एसियाडमा 2 काँस्य पदक जित्यो। नेपालले यसपटक 21 खेलमा 135 खेलाडी सहभागी गराएको थियो। अब 21 एसियाली खेलकुद सन् 2030 कतारको राजधानी दोहामा हुनेछ। जुम्लाका विश्व कीर्तिमानी धावक हरि बहादुर रोकायालाई सम्मान गरिएको छ। नेपाल प्रिमियर लिग एनपिएलको फ्रेन्चाइज टोली कर्णाली याक्सले सुर्खेतमा रोकायालाई 2,50,000 रुपियाँ नगद सहित सम्मान गरेको त्यहाँका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्।
3: भित्रावतीमा बेली ब्रिज तयार हुनासाथ नुवाकोट र काठमाडौँमा रहेका स्कुली बालबालिकालाई आफ्नै गाउँ फर्काउने,
4: काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आव जाव सहज भएपछि भित्रावतीमा बेली ब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौँ।
3: सूचना र जानकारी सहितको विशेष श्रृङ्खला मिलिजुली नेपाली पाकाको पुस्ताको जीवनको कथा सुनाउने जीवन कैरन कार्यक्रम प्रस्तुता 79 वर्षका रेडियो प्रस्तुतासँगको कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
5: क्या सुविधा लिनु भए त एनसेल प्याक किन्नु भए त जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस् शर्तहरू लागू हुनेछन् एनसेल नेपालकै लागि
6: ओहो बहिनी के भयो तपाईँको कुकुरलाई यो त हिजो अस्तिदेखि धेरै नै भुकिरहेको सुन्छु हेर्दा आक्रामक देखिन्छ रियाल पनि काटिरहेको छ
7: त्यही त दाई यसले अलि भिन्न व्यवहार देखाइरहेछ भुकाइ पनि फरक छ अनि घरकै मान्छेलाई झम्टेला जस्तो गरेको हुँदा मैले खोरमै राखिरहेछु
6: ए हो र बहिनी लक्षण हेर्दा त कुकुरलाई रिबिज भएको जस्तो लाग्यो नि यसलाई खोप लगाउनु भएको थियो
7: खै दाई कुकुरलाई पनि खोप लाउनु पर्छ र
6: पर्छ नि बहिनी झन् यो रेबिज रोग भनेको त प्राणघातक रोग हो लक्षण देखेपछि यसको उपचार छैन र मृत्यु निश्चित छ
7: कस्तो डर पो लाग्यो त यो कसरी हुने रहेछ र यसबाट बच्न के गर्नुपर्छ
3: दाजु बहिनीको गन्धनमा म पनि मिसिए यो रोग रोगी कुकुर बिरालो वा जङ्गली जनावरको टोकाइबाट मानिस लगायत सबै स्तनधारी जनावरहरूमा सर्न सक्छ यसबाट बच्न घर पालुवा वा सामुदायिक कुकुर बिरालोलाई पशु स्वास्थ्य कर्मीको सल्लाह बमोजिम नियमित रेबिज विरुद्ध खोप लगाउनु पर्छ शङ्का लागेको पशुले टोकिहालेमा 15 मिनटसम्म प्रशस्त साबुन पानीले घाउ सफा गर्नुपर्छ र सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्नुपर्छ
7: ओहो म आजै पशु सेवा कार्यालयमा सम्पर्क गर्छु र आफ्ना छर छिमेकमा कुकुरलाई रेबिज रोग विरुद्ध खोप लगाउन भन्छु
8: विश्व रेबिज दिवस 2026 एकतामा शक्ति रेबिजबाट मुक्ति नेपाल सरकार कृषि वन तथा पर्यावरण मन्त्रालय पशु सेवा विभाग र संयुक्त राष्ट्र संघीय खाद्य तथा कृषि संगठनद्वारा जनहितमा जारी
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
3: तपाईँ सामुदायिक सूचना नेटवर्क CIMले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ साझा खबरमा अब मिलिजुली नेपाली
8: तपाईँको घर रसुवामा हो बाढीपछि नुवाकोट वा काठमाडौँ बसिरहनु भएको छ अहिलेको बेला तपाईँको बाबु नानीको पढाइ रोकिएको हुन सक्छ यदि रोकिएको छ भने अब उनीहरू गाउँ फर्केर कहिलेदेखि विद्यालय जान सक्छन्
10: हामीसँग रहनु भएको विद्यार्थी र रसुवामा नभेटिनु भएको विद्यार्थी नुवाकोटको बट्टार पिपलटार काठमाडौँको येलो गुम्बा तारकेश्वर गुम्बा लगायतका होल्डिङ सेन्टरहरूमा उहाँहरू हुनुहुन्छ कोमिन स्यामी वाङफेलका करिब 150 जना विद्यार्थीहरू चाहिँ येलो गुम्बा स्वयम्भूमा रहनु भएको भन्ने जानकारी आएको छ र त्यो मध्ये 75 जना चाहिँ गीता माता माध्यमिक विद्यालय डल्लु काठमाडौँमा चाहिँ पढिरहनु भएको छ र त्यसको व्यवस्थापनको सन्दर्भमा शिक्षा विकास तथा समन्वय एकाई र सम्बन्धित स्थानीय तहको सहकार्यमा काठमाडौँमा रहनुभएका बच्चालाई हाम्रो चाहिँ यो आउ जाउ सहज भएपछि पेत्रावतीमा भेलिब्रिज बनिसकेपछि ती बच्चाहरूलाई हामी हाम्रो जिल्लामा ल्याउँछौँ उहाँहरूको घर छ आमा बाबु हुनुहुन्छ घरमा बसेर पठन पाठन गर्न सम्भव छ गर्नुहुन्छ सम्भव छैन भने कोमिनको विद्यार्थीहरूलाई हामी काठमाडौँबाट फिर्ता गरेर कोमिनकै छात्रावासमा हाम्रो त्यहाँ चाहिँ हिमाली छात्रावास छ र बाँकी उत्तर गएका विद्यार्थीहरूलाई हामी नौबिजी मावि भलाइ डाँडा नीलकण्ठ मावि बगैटार छात्रावासमा राखेर उहाँहरूको पठन पाठनको व्यवस्थापन गर्छौँ
8: शिक्षा विज्ञान तथा समन्वय एकाई रसुवाका प्रमुख दुर्गा प्रसाद सिलवाल भेत्रावतीमा बेलीब्रिज तयार हुन साथ नुवाकोट र काठमाडौँमा रहेका स्कूले बालबालिकालाई आफ्नै गाउँ फर्काउने र होस्टेलमा राखेर पठन पाठन गरिने बताउनुहुँदै तपाईँ हात कुन कुन बेला धुनुहुन्छ डाक्टरहरूले खाना बनाउनु अघि खानु अघि खाइसकेपछि अनि शौचालय गइसकेपछि नबिर्सिकन मिची मिची साबुन पानीले हात धुन सुझाव दिएका छन्
11: खाना पकाउँदा हात धुनु पर्यो दिसापिसाब पछि हात धुनु पर्यो र नानी बाबुहरूलाई नि हात धुने बानी बसाल्नु पर्यो र यो हात मात्रै धोयौँ र खाने पानी मात्रै एउटा सफा राख्न सक्यौँ भने पनि धेरै नै फाइदा हुन्छ यो चाहिँ हामीले मलाई लाग्छ कोभिडको बेलामा धेरै नै कुरा भएको थियो धेरैजनालाई आउँछ पनि यो नआउने तर यसलाई फेरि हामीले रिइन्फोर्स गर्ने भने चाहिँ फेरि यसलाई थप यसको विषयमा कुरा गऱ्यौँ भनेदेखि चाहिँ
8: डाक्टर अर्चना नेपाल मिची मिची साबुन पानीले हात धुँदा रोग लाग्नबाट जोगिने बताउनु हुँदै नुवाकोट र रसुवा जिल्लाको सिमाना बेत्रावतीमा बेलीब्रिज जडानको काम यही असोज 21 गतेबाट सुरु हुने भएको छ बेलीब्रिज जडान 7 दिनभित्र सकिने नेपाली सेनाका मेजर चिरञ्जीवी चौलागाईले बताउनुभयो तपाईलाई पनि बाढी तथा विपद बारे आफ्नो कुरा भन्न मन छ भने सीआईएन को फेसबुक पेज को कमेन्ट बक्समा कमेन्ट र मेसेज पठाउन सक्नुहुन्छ। आजलाई मिलिजुली नेपाली यति नै, अर्को अंकमा फेरि भेटौला।
3: तपाईं सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। पाको पुस्ताको जीवन शैलीको कथा सुनाउने कार्यक्रम जीवन कैरनका प्रस्तुताको कथा
12: अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ। म पर्खिन्छु उहाँहरूको रुवाईलाई, म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिनँ, र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
3: जेठो रेडियो प्रस्तुता केदार प्रसाद उपाध्यायसँग गरिएको कुराकानी र उत्प्रेरणा लगायतका सामग्री बाँकी नै छन्। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
13: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
14: रमिला सुन न, म त अब प्याकेटमा राखिएका रेडिमेड खानेकुराहरू नखाने, आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
13: ओहो, तिमी त घरको खाने भएछौ नि,
15: के को सरसल्लाह हो दुईजनाको?
14: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
15: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
13: ए हो र राम सर, म पनि अब बजार या बनी बनाउ खाना छोड्न सक्छु होला र?
15: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
16: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकुराब सिआइएन।
17: महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्। क्लासिक टेकको 200 एमबिपिएस इन्टरनेट सात महिनाको लागि मात्र रु 5,700। साथै क्यारो टिभी एपमा पाउनुहोस् 200 भन्दा बढी एचडी र एसडी टिभी च्यानलहरू, वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र आइपिटिभी अब क्लासिक टेकमा। आजै जडान गर्नुहोस्, कल गर्नुहोस् 9709184147। शर्तहरू लागू हुनेछन्।
9: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
3: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। जीवनका कथा भन्न र सुनाउन धेरैलाई मन लाग्दछ। बुढेसका लागि पछि त आफ्ना भोगाई र सिकाई सुनाउनुको लागि माध्यम र मञ्चको खोजी नै हुने गर्छ। जीवनको कथा सुनाउने यस्तै रेडियो साथी झापाका जीवन कैरन कार्यक्रमका प्रस्तोता 79 वर्षका ज्येष्ठ रेडियो प्रस्तोता केन्द्र प्रसाद उपाध्यायसँग हामीले कुराकानी गरेका छौँ।
12: यो मलाई सौख पहिल्यैदेखि थियो, किनभने बुढाबुढीहरू आफ्नो उमेरमा उर्दो चरा खस्नलाई चाहिँ परेका हुन्छन् सबै, हामी तपाईँ जोसुकै पनि। तर पछि बुढेसकालको ऐकनमा परेर सबै कुराबाट बिछोडिएर एउटा अँध्यारो कोठामा एउटा एक्लो खाटमा खोक्दै त्यो बुढेसकालको पीडाहरू सधैँ बसेका मान्छेको, उनीहरूलाई पनि यसो कमसेकम उनीहरूको जीवनको कुराहरू सोधिदिँदाखेरि के हौसला होस् अनि पुराना उनीहरूले जानेका तीन पुस्ता उताका उनीहरूले सुनेका कुराहरू गर्दाखेरि आजको भाइ बहिनीहरूले पाँच पुस्ता अगाडिको चाहिँ जुन कुरोहरू छ हाम्रा पूर्वजहरूले जसरी भुक्तभोग गरे, कसरी चलाए, त्यतिखेरको समाज, त्यतिखेरको स्थिति, बाटो घाटो, सम्पूर्ण कुराहरू, जस्तो अहिलेको जस्तो भौतिक उपकरणहरूको सुविधा थिएन, त्यो अन्धकार भए जीवनमा कसरी बितायो होला, ती कुराहरू हामीहरूले सोरसार पारेर ल्याएर त्यो नासो चाहिँ अहिलेका भाइ बहिनीहरूतिर सारिदिने काम चाहिँ मैले गर्न रुचाएको हुँ सर।
18: हजुर, त्यही पाको पाको पुस्तालाई भेट्दाखेरि उहाँहरूले कथा भन्दै जाँदाखेरि कस्तो भावुक बनिन्छ, उहाँहरूसँगै पुरानो आफ्नो बाल्यकालमा पुगिन्छ कि के लाग्छ तपाईँलाई?
12: म उहाँहरू 5 वर्षको उमेरमा भोटोलाएर दगुरीदेखि आँगनमा धुलीमाथि खेलेर जब चेतना आयो त्यस दिनदेखि उहाँहरूको साथी सङ्गीत बाख्रा वस्तु भाउ गोठालो देखिन् विवाह बसाइ सराई अनि पहिले देखेका कुराहरू उहाँहरूले घुमेका ठाउँका कुराहरू अनि उहाँहरूलाई मनपर्ने कुराहरू अनि भ्याएसम्म अलिअलि देशको स्थिति राजनीति अथवा दरभाव त्यस्ता कुराहरू सोध्दै जाँदाखेरि कोही ठाउँ उहाँहरू अत्यन्त भावुक बनेर रुनु पनि हुन्छ, म पर्खिन्छु उहाँहरूको रुवाईलाई म कभर गरेर प्रस्तुतै गर्छु, त्यो चाहिँ म डिलिट गर्दिनँ र मलाई पनि उहाँहरू रोएको बेलामा आँखामा आँसु चाहिँ आउँछ।
18: त्यो रेकर्डर लिएर जानुहुन्छ अनि ल्याएर रेडियोमा त्यो खनाएर आफै सम्पादन गरेर आफै सबै तयार गर्नुहुन्छ?
12: हजुर, कतिपय सुविधा रेडियोले यहाँ मलाई दिएको छ, कतिपय म आफैसँग हुन्छन्।
18: कहाँ कहाँ पुग्नुहुन्छ तपाईँको?
12: मैले अहिलेसम्म चाहिँ काठमाडौँ पुगेर ल्याएको छु, सिक्किमबाट ल्याएको छु, खरसाङ जान्छु रेडियो स्टेसनतिर कहिलेकाहीँ, त्यहाँ खरसाङमा हेर्नुहुन्छ चिन्छन् मलाई, दार्जिलिङबाट पनि दुई चारजनाको ल्याएको छु, त्यसरी टाढा टाढा इलाम यहाँबाट सम्बन्धित भयो अनि यो झापा त जम्मैतिर प्राय।
18: हजुर, आफ्नो कथा त सबैलाई भन्न मन लाग्छ अनि झन् पाको पुस्तालाई त झन् कसले सुन्देला मेरा पीडाहरू, मेरा कथाहरू, मेरा बाल्यकालदेखि अहिलेसम्म यो जीवनका कथाहरू भन्ने लाग्छ। अनि तपाईँलाई कतिको फोनहरू आउँछ मेरो पनि कथा भन्दै भन्ने आउँछ रेडियो सुनेर?
12: प्रशस्त जब उहाँहरूले रेडियो सुन्नुहुन्छ,
18: हजुर,
12: चारैतिर अहिले म जहाँ जहाँ पुगेको छु त्यहाँ सबैजनाले यो रेडियो साथी चाहिँ सुन्नु भएको छ। अहिले हजुरलाई थाहा छ, हजुर त अब बुझ्नै आउनु भएको छ, झापाको 18 एफएम मध्येमा सबै थानको लागेर यसले चाहिँ कसो कसो टेवा लिइरहे त यो मेरो कार्यक्रम सबैले सुन्छन्, यो एउटा रेडियोको लागि हुकिङ कार्यक्रम पनि भएको मैले अनुभव गरेको छु।
18: अब यो त निरन्तर गर्न पर्यो रेडियोको कार्यक्रम भनेपछि, होइन, थाक्न नि भएन, अब यो अङ्क आएन भन्न नि भएन, निरन्तर दिनु पर्यो। अनि यो 79 वर्षको उमेरमा कहाँबाट आयो यो उत्साह?
12: मैले के गर्छु भने मेरा भाइहरू हुनुहुन्छ यहाँ, विनोद हुनुहुन्छ, अभय हुनुहुन्छ, निशान हुनुहुन्छ, हगि उहाँहरू युवा शक्ति हो, उहाँहरूलाई प्रेरणा मिलोस् भन्नको लागि म घस्रिएर जबसम्म म सक्छु कसैलाई मेरो दुःख नसुनाइकन म दारा केटेर जसरी भए पनि यो कार्यक्रम चलाइरहन्छु सकुन्जेल भन्ने नै भावना राखेको छु र मैले भाइ बहिनीहरूको लागि प्रेरणाको लागि बल गरेको हो। मैले सामाजिक प्रतिष्ठा पाउँछु, मैले यसबाट 2-4 पैसा कमाएर जोड्छु भन्ने आशय छैन, मलाई प्रशस्त छ, मेरो पेन्सन, मेरो ज्येष्ठ नागरिक भत्तादेखि लिएर अरू आम्दानी छोराछोरीबाट प्रशस्त छ मलाई।
18: अनि बिहान धार्मिक कार्यक्रम चलाउँदादेखि बेलुकासम्मको त्यो तपाईँको समय हुन्छ, धार्मिक कार्यक्रममा चाहिँ तपाईँको के बढी के जान्छ?
12: मेरो बिहान म आउँछु र सुरुमै गर्छु, आदरणीय श्रोताहरू सर्वप्रथम अभिवादन स्वागत म गर्छु, त्यसपछि म आजको तिथिमिति भन्छु अनि त्यसपछि धार्मिक कार्यक्रममा म गीता पाठ गर्छु।
18: हजुर,
12: अर्थसहित
18: त्यहाँ समुदायमा जाँदा कथाहरू लिन जाँदा हामीलाई यस्तो समस्या पर्यो लगिदिनुहोस् रेडियोमा तपाईँ रेडियोको मान्छे भन्ने त समुदायले नै आस धेरै गर्छ होला,
12: धेरैले भन्छन्, धेरैले भन्छन्, तर म प्राविधिक साथीहरू लिएर गएको छौँ भने चाहिँ हामी छायाङ्कन गर्छौँ, छैन र म एक्लै छु भने चाहिँ ल पक्नुहोस् तपाईँहरूको समस्या सुन्नलाई हामी आउँदैछौँ भन्छौँ। आज संयोग छ अब हजुर पनि आउनुभयो, अब हजुर समेत जाउँ न, अब त्यहाँको कुरो बुझौँ।
18: युवा प्रस्तुताहरूको लागि तपाईँको सुझाव?
12: युवालाई चाहिँ मैले अघि नै पनि मैले हजुरलाई बिन्ती गरेँ, विशेष हाम्रा पूर्वजहरू कस्ता रहेछन्, हामी कसका सन्ततिर छौँ, हामी एकदम आतिनु मातिनु पातिनु हुन्छ कि हुँदैन, पश्चिमी सभ्यतालाई अँगाल्ने आफ्नो बिर्सिने गर्नुहुन्छ कि हुँदैन, हामीले आफ्नो सभ्यतालाई चाहिँ सँगसँगै लैजाउँ, आज अङ्ग्रेजीको युग छ, अङ्ग्रेजी पढौँ, विज्ञानसँग सम्बन्धित रहौँ, तर वेशभूषा अनि यो जिब्रो बटार्ने यस्ता कामहरू चाहिँ वेशभूषा छोट्याउने र बाटो बिराउने काम नगरौँ, हामी कसका सन्ततिर छौँ त्यो हामीले सुनाउन सकौँ र त्यो अनुसरण गरेर आजको वैज्ञानिक युगलाई पनि अगालेर जाउँ भन्ने चाहिँ मेरो भावना र त्यही विशेष चाहना पनि त्यही हो। यो काम मैले गरिरहन पाऊँ र मेरो गीता पाठ जुन 18 अध्याय छ, मेरो कृति शेषपछि पनि यो रेडियोले सम्भव भए यहाँ यसले यदि सकेन भने सिआइएनले लगेर माथिबाट पनि त्यो चाहिँ बिहान बिहान बजाइदिने गरोस्, त्यो लोप भएर नजाओस्, यही नै मेरो बिन्ती, नमस्कार।
3: कांग्रेसद्वारा भोटेघुसी प्रभावित क्षेत्रको पुननिर्माणमा कानूनी जटिलता फुकाउन प्रधानमन्त्रीको ध्यान आकर्षण, विपद पछिको पुननिर्माणको मापदण्ड फरक हुनुपर्ने प्राधिकरणको प्रस्ताव छ भने, नर्वे सरकारको 10 करोड नेपाली अनुदान सहायता मन्त्री परिषदबाट स्वीकृत भएको छ, सिफारिस गरेका 13 राजदूत विरुद्ध 5 उजुरी परेका छन्। भोलिको बैठकमा सुनाई हुँदैछ। चाडपर्वमा 42 जिल्लाका 61 ठाउँमा शपथ मूल्य पसल सञ्चालन हुने भएको छ। यसपटक भने कम्पनीले खसी बोका नबेच्ने भएको छ। पूर्व पश्चिम विद्युत रेलमार्ग निर्माणमा रुखका जग्गा फुकुवा नहुँदा 4,000 भन्दा बढी परिवार समस्यामा परेका छन्। भोलि साँझसम्म पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकेका अधिकांश किसानको धान बालीमा रोगको प्रकोप देखिन थालेको छ। जापानमा आयोजित 20 एसियाली खेलकुद सम्पन्न भएको छ। नेपाल भने दुई काशीमा सीमित भएको छ। जुम्लाका विश्वकीर्तिमानी धावक हरिबहादुर रोकायलाई नगद सहित सम्मान गरिएको छ। हस्त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि असोज 20 गते बिहान 6 बजीको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सन्तोष कन्दरको पनि बिदा हुन्छु। नमस्कार, शुभरात्रि।
19: दक्षिण कोरियामा पढाइ र रोजगारीको उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेन्ट इन्टरनेसनल प्राली भरतपुर चितवन सीएमसी हस्पिटलको ठिक अगाडि। सम्पर्क 056-5569-7053, 98-550-77061 र 98-550-77053।
20: 24 घन्टा इमर्जेन्सी सेवा, विशेषज्ञ चिकित्सकबाट मेडिकल चेकअप, डायग्नोसिस, ल्याब र सबै रोग व्याधिको उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली, बाल मन्दिर रोड, भरतपुर 10 चितवन। फोन 056-493-440, 493-580 र 98-550-26-440।
21: It's 8 o'clock, अहिले 8 बजेको छ।
22: महामन्त्रीको संख्या 15 पुर्याउने काङ्ग्रेस नयाँ पार्टी र धन्न खुला मञ्च बारे बालेनले गरेको टिप्पणीको आलोचना तुच्छ नभनेको सरकारका प्रवक्ताको दावी।
23: त्यो अभिव्यक्ति राख्न पाउने अधिकारका लागि काङ्ग्रेस लडेको थियो र काङ्ग्रेसले लडेको कारणले प्रधानमन्त्रीजीले त्यो अभिव्यक्ति राख्नु भएको छ।
24: ओआर सहित आउँछ, कोही आफ्नो जिम्मेदारीबाट भाग्न पाउँदैन, आफ्नो जिम्मेदारी पुरा गर्नुपर्छ।
25: अब चुनावको उम्मेदवार काठमाडौँले छैन।
22: भुटेकोशी त्रिशुली बाढी पछिको खोज तथा उद्धार स्थगित। पुनर्निर्माण र पुनर्स्थापनामा 5 खर्ब सिफारिस। ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिर रहेको उद्योग मन्त्रीको भनाई। मनसुनी वायु कमजोर बन्दै तर केही दिन फट्टफुट्ट वर्षा हुने। झलनाथले छोडे नेकपा, समाजवादी जागरण अभियानको घोषणा। साथमा प्रमुख खबर संक्षेप। नेपाली रेडियो नेटवर्कमा आज र जनता जान्न चाहन्छन् अहिलेको नेपाली खबरमा।

0: पर्वमा सिजीका साना घरायसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 नेपाली नेटवर्क .com र ठाउँ ठाउँका रेडियो स्टेशनहरूबाट एकैसाथ प्रसारण भइरहेको नेपाली खबरमा सबैभन्दा पहिले आजको खास खबर। नेपाली काङ्ग्रेसले आलोचकलाई शत्रु नठान्ने राजनीतिक प्रस्ताव महाधिवेशनको बन्द सत्रमा प्रस्तुत गरेको छ। 15 महाधिवेशन अन्तर्गत सभापति गगन कुमार थापाले बन्द सत्रमा पेश गर्नुभएको राष्ट्रिय जागरण र समुन्नति राजनीतिक प्रस्तावमा नियुक्तिमा भागबना नगर्ने, आलोचकलाई शत्रु नठान्ने उल्लेख गर्नुभएको छ। सार्वजनिक स्रोतको दुरुपयोग र भ्रष्टाचारको संरक्षण नगर्ने दल, गुट वा व्यक्तिको लाभका लागि सार्वजनिक स्रोत दुरुपयोग हुन नदिने आरोपित व्यक्ति वा आफ्नै दलका नेता कार्यकर्ताको पार्टीगत बचाउ, राजनीतिक संरक्षण वा अनुसन्धानमा हस्तक्षेप नगर्ने थापाको प्रस्तावमा उल्लेख छ। काङ्ग्रेसले के गर्छ र के गर्दैन भनेर सभापति थापाले सूची समेत प्रस्तुत गर्नुभएको छ। सत्ता, सुविधा वा तत्कालीन लाभका लागि पार्टीको मूल मूल्यमा सम्झौता नगर्ने प्रस्तावमा छ। पद, प्रभाव र सुविधाको लेनदेनलाई राजनीतिक सहकार्य नबनाउने प्रतिबद्धता जनाइएको छ। निर्वाचन पूर्व गठबन्धन र मतको अङ्क गणितमा पार्टीको पहिचान निर्भर नबनाउने उल्लेख छ। घृणा, अपमान, समग्र निन्दा, निराशा वा लोकरिजाई पोपुलिज्मलाई राजनीतिक विधि बनाउँदैनौ प्रस्तावमा भनिएको छ। राज्यका निकायहरूलाई दलीय नियुक्ति र भागबन्नाको क्षेत्र बनाइने छैन। सभापति थापाले समुन्नत नेपालको आधार पनि प्रस्तुत गर्नुभएको छ।
3: समुन्नत नेपालको आधार के हो? नाम त भनियो समुन्नत नेपाल, तर व्यवहारमा प्राप्त गर्ने कसरी? प्राप्त गर्ने आधारको बारेमा पनि मैले चर्चा गरेको छु। पहिलो चर्चा गरेको छु कार्यशील लोकतन्त्र, यसको पोलिटिकल डाइमेन्सन, यो डेमोक्रेसी फङ्सन हुनुपर्छ भन्ने चर्चा गरेको छु। त्यसपछि निरन्तर नागरिकको संलग्नता, कन्टिन्युड सिटिजनसिप, सिटिजनको काम 5 वर्षमा एकपटक भोट हाल्ने मात्र होइन, समुद्र नेपालको पोलिटिकल डेमोक्रेसी यस्तो हुनुपर्छ जहाँ नागरिकले प्रत्येक दिन भोट हालिसके पछाडि पनि शासनमा सहभागिता जमाउन वा हस्तक्षेप गर्न पाउनुपर्छ।
2: पारिवारिक सम्बन्ध वा दबाबलाई नियुक्तिको आधार नबनाउने सभापति थापाले प्रतिवेदनमा लेख्नु भएको छ। समावेशी प्रतिनिधित्वलाई केवल संख्या, औपचारिकता वा सजावटमा सीमित नगर्ने, पैसा, पहुँच वा नेतृत्वसँगको निकटतालाई योगदानको विकल्प नबनाउने र पदलाई पारिवारिक उत्तराधिकार नबनाउने सभापति थापाको प्रतिवेदनमा उल्लेख छ। आर्थिक सहयोगको बदलामा निर्णय ठेक्का वा नियुक्तिबाट अनुचित लाभ नदिने उल्लेख छ। लोकतन्त्र, मानवाधिकार, नागरिक स्वतन्त्रता र संवैधानिक मर्यादामा दृढतापूर्वक अडिने प्रतिवेदनमा उल्लेख छ। निर्वाचन पूर्व गठबन्धन गर्नुभन्दा आफ्नै पार्टीको चिन्ह, कार्यक्रम र उम्मेद्वार सहित प्रतिस्पर्धा गर्दै जित्न योग्य बन्ने उल्लेख छ। सार्वजनिक नियुक्तिमा भागबन्नाको सट्टा समावेशिता सहित योग्यता, क्षमता र इमान्दारिताका आधारमा पारदर्शी चरण अघि बढाउने तथा संवैधानिक नियुक्तिमा 2 वर्षको कुलिङ अफ पिरियडको व्यवस्था लागू गर्ने प्रतिवेदनमा उल्लेख छ। महिला, युवा र वञ्चितीकरणमा परेका समुदायको नीति तथा नेतृत्वमा वास्तविक प्रभाव बढाउने र पार्टी नीति तथा उम्मेद्वार चरणमा सदस्यहरूको अर्थपूर्ण सहभागिता गराउने सभापति थापाले बताउनु भएको छ। उम्मेद्वार चरणमा प्राइमरी अर्थात् आन्तरिक निर्वाचन, योग्यता, सामुदायिक योगदान र नैतिक आचरणलाई क्षणको आधार बनाउने सभापति थापाले बताउनुभयो।
3: अब चुनावको उम्मेद्वार काठमाडौँले छान्दैन, उम्मेद्वार कसले छान्छ? जुन नगरपालिकामा जो मेयर हुने हो, सामान्यतया सबैभन्दा मूल जनता मूलत त्यहाँको मेयर हुने उम्मेद्वार छान्ने कुराको ताकतको सँग रहन्छ भने त्यही ठाउँको पार्टी सदस्यसँग रहन्छ। पार्टीको सदस्यले कसले बनाउने? र पार्टीको सदस्य भनेको फेरि क्रियाशील सदस्य मात्र होइन, पार्टीको समर्थक र शुभेच्छु पनि। र पार्टीको नीति निर्माणमा पनि केन्द्रीय समितिले कुनै विषयमा निर्णय गर्यो, त्यो निर्णय गर्ने अधिकार सबै केन्द्रीय समितिसँग मात्र हुँदैन, कहिले विषयमा पार्टीको आम सदस्यले पनि भाग लिन पाउनुपर्छ। पार्टीको पार्टीको सभापति वा पार्टीको मुख्य नेतृत्व चयन गर्ने कुरामा पनि अब यो तह तहमा प्रतिनिधि छान्दै महादेवसँग प्रतिनिधि छान्दै गर्ने कुरालाई बन्द गरेर जो मानिससँग 9 लाख मान्छेको डिजिटल रेकर्ड छ भने एकैपटक 9 लाख सदस्यहरूले एकैपटक मतदान गरेर काङ्ग्रेसको सभापति छान्ने अवस्था बन्न सकिन्छ।
2: नेपाली काङ्ग्रेसले सदस्यले बुझाउने लेबी सदस्यता दस्तुर बढाउने प्रस्ताव पनि गरेको छ। महाधिवेशनको बन्द सत्रमा कोषाध्यक्ष उमेश श्रेष्ठले पार्टीको आर्थिक व्यवस्था अवस्था सुधारका लागि पेश गर्नुभएको लेबी सम्बन्धी नयाँ प्रस्तावमा जिल्ला कार्य समितिका लागि वार्षिक 50,000, प्रतिनिधि सभा क्षेत्रीय कार्य समितिका लागि 30,000 र प्रदेशसभा क्षेत्रीय कार्य समितिका लागि 25,000 रुपियाँ प्रस्ताव गरिएको छ। प्रस्ताव अनुसार महानगर कार्य समितिले वार्षिक 20,000, महानगरले 15,000, नगरपालिकाले 10,000 र गाउँपालिका कार्य समितिले 5,000 रुपियाँ बुझाउनु पर्नेछ। नेपाली काङ्ग्रेसले सह महामन्त्रीको संख्या 15 जना बनाउने भएको छ। समावेशितका आधारमा 9, खुल्लाबाट 2 र सभापतिले मनोनित गर्ने 4 सहित 15 जना सह महामन्त्री हुने भएका छन्। महिला, आदिवासी, जनजाति, दलित, मधेसी, खसारीय, थारू, मुस्लिम, पिछडिएको क्षेत्र, अल्पसंख्यक, अपाङ्ग समुदायबाट 1-1 जना सह महामन्त्री हुनेछन्। अघिल्लो महाधिवेशनको समयमा अल्पसंख्यक अपाङ्ग क्लस्टर राखिएको थिएन। सहमहामन्त्री पदमा खुल्ला तर्फबाट पनि छनौट गर्ने भएको छ। त्यसका लागि 2 जना छुट्याइएको छ। सभापतिले सहमहामन्त्री 4 जना मनोनित गर्ने व्यवस्था गरिएको छ। सभापतिले 1 महिलासहित 4 जना थप्ने गरी विधान संशोधन गरिएको हो। विधान अनुसार बन्ने निर्देशिकाले दिएको जिम्मेवारीबाट अब कोही भाग्न नपाउने काङ्ग्रेस प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभएको छ।
4: विधान अन्तर्गत बन्ने जुन निर्देशिका हुन्छ त्यसले हरेक सहमहामन्त्रीको काम कर्तव्य अधिकार तिम्रो क्लस्टरको तिम्रो यो काम यो टर्म्स अफ रिफरेन्स टिओआर सहित आउँछ। कोही आफ्नो जिम्मेदारीबाट भाग्न पाउँदैन, आफ्नो जिम्मेदारी पुरा गर्नुपर्छ। किनकि बदलिएको काङ्ग्रेस हो, बदल्छौँ देश भन्ने अभिप्रायका साथ हामी जिम्मेदारी लिएर यो पुस्ता अगाडि आइरहेको छ। चेन्ज त केही न केही त देखिनु पर्यो।
2: काङ्ग्रेसको 15 महाधिवेशन हिजो खुला मञ्चमा उद्घाटन भएको थियो। महाधिवेशनमा सभापति गगन कुमार थापाले संसद बन्द छ, संसदमा खुला मञ्च चाहिएको छ भन्नुभएको थियो। सभापति थापाले खुला मञ्चमा दिएको अभिव्यक्तिलाई प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालबाट धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ पार्टीले कार्यक्रम गरेर गाली गर्न पाएका छन् भन्ने टिप्पणी गर्नुभएको थियो। बालेन्द्रको स्टाटसमा काङ्ग्रेस नेता सचिन तिमल सिन्हाले धन्न काङ्ग्रेसले देशमा लोकतन्त्र स्थापना गरेछ, प्रधानमन्त्री नै भए पनि 9 बजेपछि तल्लो स्तरको टिप्पणी गर्न पाएका छन् भनेर जवाफ लेख्नु भएको थियो। जेन्जी अभियन्ता रक्षा बमले धन्न जेन्जीहरूले आन्दोलन गरिदिएर रगत बगाइदिएर घाइते शहीद भइदिएर सामान्य राजनीतिक संस्कार समेत नभएकाहरू प्रधानमन्त्री, मन्त्री र सांसद हुन पाएका छन् भनेर लेख्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी संसद दलका नेता ज्ञानेन्द्र साईले धन्न श्री 5 बडामारा धीराज पृथ्वीनारायण शाहले नेपाल बनाएर आज केही कोही प्रधानमन्त्री कोही मन्त्री हुन् हुँ भन्न पाएका छौँ, संसारको जुनसुकै कुनामा पुगे पनि गर्वका साथ म नेपाली हुँ भन्न पाएका छौँ भनेर लेख्नुभयो। काङ्ग्रेसको महाधिवेशनले प्रधानमन्त्री बालेनलाई स्टार्टस फुराएको छ, जसले आजसम्म चर्चा पाएको छ। नेपाली काङ्ग्रेसको बन्द सत्रमा उपसभापति विश्व प्रकाश शर्माले प्रधानमन्त्री बालेनको अभिव्यक्तिको स्वतन्त्रको सम्मान गर्ने बताउनु भएको छ।
5: कि धन्न खुला मञ्च हामीले बनाइदिएका थियौँ र काङ्ग्रेसले अथवा नयाँ दल भन्नुभएको छ, नयाँ दलले कार्यक्रम गर्न पाएको रहेछ। म यसमा सामान्य प्रधानमन्त्रीजीको अभिव्यक्ति स्वतन्त्रताको किन सम्मान गर्दछु भने त्यो अभिव्यक्ति राख्न पाउने अधिकारका लागि काङ्ग्रेस लडेको थियो र काङ्ग्रेसले लडेको कारणले प्रधानमन्त्रीजीले त्यो अभिव्यक्ति राख्नु भएको छ। त्यसैले त्यो अभिव्यक्ति स्वतन्त्रताको म केवल सम्मान मात्रै म यहाँ गर्न चाहन्छु, किनभने लोकतान्त्रिक प्रक्रियाबाट कोही निर्वाचित हुनु र लोकतान्त्रिक चरित्रको हुनुको बिचमा फरक हुन्छ र त्यो फरक केलाएर अनि हामीले लोकतान्त्रिक संस्कृति मुलुकमा स्थापित गर्ने दिशातर्फ भूमिका तपाईँ हामीले निर्वाह गर्नुहुन्छ।
2: प्रधानमन्त्री बालेनको स्टाटसलाई विपक्षीहरूले तल्लो स्तरको टिप्पणी गर्दै आलोचना गरेका छन्। आज बसेको मन्त्री परिषद बैठकपछि सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलमाथि पनि प्रधानमन्त्री बालेनको स्टाटसबारे प्रश्न सोधियो। प्रधानमन्त्री बालेन्द्र शाहले लेख्नुभएको खुला मञ्च बारेको स्टाटसबारे पत्रकारले सोधेको प्रश्नमा प्रवक्ता सस्मित पोखरेलले स्पष्ट जवाब दिनु भएन। पोखरेलले प्रधानमन्त्रीबाट तुच्छ टिप्पणी नभएको दावी गर्नुभएको छ।
6: त्यसको प्रधानमन्त्रीले टिप्पणी भएको छैन त्यस्तो
7: छैन
6: त्यो त उहाँले महानगरपालिकामा हुँदाखेरि त्यो बनाएको थियो त्यसकै बारेमा कुरा गर्नुभएको
2: तर प्रधानमन्त्री बालेन्द्र शाहले भने त्यसको जवाब दिनुको सट्टा अहिले केही बेर अघि मात्रै अर्को स्टाटस लेख्नु भएको छ र नेपाली काङ्ग्रेसलाई 2015 सालको चुनावमा उठाएको एजेन्डा सम्झाउनु भएको छ। विक्रमसम्म 2015 सालको संसदीय निर्वाचनमा तत्कालीन सबैभन्दा ठूलो राजनीतिक दल नेपाली काङ्ग्रेसले आफ्नो घोषणा पत्रमै लेखेको थियो, पहिले आबाद भएपछि पर्ति रहन गएको जग्गा एवं त्यस्ता वन जसलाई राख्दा फाइदा छैन तिनलाई फडानी गरी प्राप्त भएको जग्गा र भूमिको अधिकतम सीमा निर्धारण गर्दा आएको अधिक भूमि समेत भूमिहीन किसानलाई प्राथमिकता दिने गरी बाँडिनेछ। त्यस यता देशमा व्यवस्था फेरिए प्रधानमन्त्री शाहले लेख्नु भएको छ, पञ्चायत आयो, सुधारिएको पञ्चायत आयो, बहुदल आयो, प्रजातन्त्र आयो, गणतन्त्र आयो, विभिन्न समयमा बहुमतका सरकार बने, द्वितीयका सरकार बने, मिलिजुली सरकार बने, तर 7 दशक अघि राजनैतिक घोषणामा लेखिएको सुकुम्बासीको समस्या आज पनि समाधान गर्नुपर्ने प्रमुख राष्ट्रिय मुद्दामा रहेको छ भनेर प्रधानमन्त्री बालेन्द्र शाहले आज अर्को स्टाटस लेख्दै काङ्ग्रेसलाई सम्झाउनु भएको छ। खुला मञ्च र देशको पुरानो पार्टीलाई नयाँ पार्टीले गाली गर्न पाएका छन् भनेर लेख्नुभएका प्रधानमन्त्री शाहको स्टाटसले आलोचनाको भारी बोकिरहँदा फेरि अर्को स्टाटस आएको हो। काङ्ग्रेसी मात्रै होइन गैर काङ्ग्रेसले समेत बालेनको हिजोको तुच्छ टिप्पणीको भने आलोचना गरेका छन्। यसले प्रधानमन्त्रीको कच्चा राजनीतिलाई उधाङ्गो पारेको छ, जसको जवाब प्रधानमन्त्री बालेनले भने दिनुभएको छैन। नेपाली खबरमा अब आज दिनभरका प्रमुख खबर संक्षेप साथमा खबर सहयात्री उषा किरण।
8: सरकारले अत्यावश्यक भएका हालका लागि भोटेकोशी तिर्सुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री बालेन शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ। सरकारले नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरण प्रवर्धन कार्यक्रमका लागि नर्वे सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपियाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज बसेको मन्त्रीपरिषद बैठकले सो निर्णय गरेको सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो। यस्तै सरकारले खेलकुद पूर्वाधार विकासलाई उच्च प्राथमिकतामा राख्दै देशभर 27 वटा खेल मैदान तथा कवड हल निर्माण गर्ने भएको छ। गृहमन्त्री सुदन गुरुङ भारत जानुहुने भएको छ। उहाँ बंगालको खाड़ी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगको पहल बिमस्टेकमा सहभागी हुन भारत जान लाग्नु भएको छ। गृह मन्त्रालय स्रोतका अनुसार असो 26 अक्टोबर 12 त्यसतर्फ प्रस्थान गर्न लाग्नु भएको हो। बैठकमा विभिन्न 7 वटा देशका गृहमन्त्री सहभागी हुनुहुनेछ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक कुमार शाहले ग्यास र पेट्रोलियम पदार्थको आपूर्ति नेपालको नियन्त्रणभन्दा बाहिरको कुरा रहेको बताउनु भएको छ। आज संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री शाहले यस्तो बताउनु भएको हो। उहाँले अन्तर्राष्ट्रिय भूराजनैतिक द्वन्द्वका कारण पेट्रोलियम पदार्थको आपूर्तिमा परेको प्रभावलाई ध्यानमा राख्दै नेपालले तत्काल ऊर्जा र कृषिमा आत्मनिर्भरताको नीति अवलम्बन गर्नुपर्ने बताउनुभयो। नेपाल मौसम विज्ञान विभागका अनुसार यो वर्षको मनसुनी वायु कमजोर हुँदै गएको छ। आज केही स्थानमा फ्याटफुट पानी परेको छ। 3 अक्टोबर अर्थात असोज 17 गतेदेखि नेपालको पश्चिमी भूभागबाट यस वर्षको मनसुन बाहिरिन शुरू भएको छ। सामान्यतया मनसुन नेपालमा सरदर जुन 13 प्रवेश गर्छ र अक्टोबर 2 बाहिरिने गर्छ। यस वर्ष नेपालमा करिब 6 दिन ढिला अर्थात जुन 19 मनसुन प्रवेश गर्यो। प्रशान्त महासागरमा विकसित एलनिनोका कारण मनसुन आगमनमा प्रभाव परेको मौसम विज्ञको भनाइ छ। पूर्व प्रधानमन्त्री जलनाथ खनालले समाजवादी जागरण अभियानको घोषणा गर्नुभएको छ। आज काठमाडौँमा पत्रकार सम्मेलन गरी नेकपा पार्टी परित्यागसँगै अभियानको घोषणा गर्नुभयो। खनाल नेतृत्वको अभियानको पहिलो बेलाले 15 विभिन्न प्रस्ताव पारित गरेको छ। प्रस्तावमा विपद जोखिमलाई ध्यानमा राखी राष्ट्रिय नीति पुनरावलोकनदेखि कम्युनिष्ट आन्दोलनको वैचारिक पुनर्गठनसम्म रहेका छन्। अमेरिकाले बेलायती स्थित सैन्य आधार शिविर फियरफुटबाट आफ्ना सबै बम वर्षक विमान फिर्ता बोलाएको छ। अमेरिकाको यो कदमप्रति आतंकवाद प्रहरीले अनुसन्धान गरिरहेको गम्भीर घटना पछि आएको हो। अमेरिकी रक्षा मन्त्रालयका एक अधिकारीले जारी गरेको वक्तव्यमा सैन्य आधारमा रहेका सबै बम वर्षक विमानलाई अमेरिका स्थित उनीहरूका मुख्य सैनिक आधारमा फिर्ता पठाइएको पुष्टि गरेका छन्। नेपाली म्याराथनका चर्चित धावक हरिबहादुर रोकाईलाई सम्मान गरिएको छ। नेपाली खेलकुदमा पुर्याएको योगदानको कदर गर्दै कर्णाली याक्सले उनलाई 2,50,000 रूपियाँसहित सम्मान गरेको हो। सोमबार आज कर्णाली याक्सले सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा रोकाईलाई सम्मानसँगै हिरोज ब्रान्ड एम्बेसडर समेत घोषणा गरेको छ।

0: वाशिङ मसिन किन्दा 6 केजी सर्फ एक्सेल, टप लोडमा 4 केजी र ट्विन टपमा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वाशिङ मसिनमा 4 वर्षको फुल वारेन्टी। गोदरेज सँग भनेदेखि वाउ।
1: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा, नेपाल बैंक को बबाल फेस्टिभ अफर, सेवा शुल्क मात्र 0.5%, रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा, कर्जा अवधि 5 वा 7 वर्ष सम्म, सरल प्रक्रिया तथा छिटो स्वीकृति, सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने मात्र 4.90%, सर्वाधिक न्यून वार्षिक ब्याज दरमा, सातै दिन 24 घन्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
2: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।

0: moments, mega cashbacks and gifts.
1: ये सात पर्व में TCL घर भित्राउनु होस् र पाउनु होस् रु 1,42,500 सम्मको cashback र उपहारहरु 85 र 98 इन्चको टिभीमा TCL साउन्ड बार, फ्रिजमा CC इन्डक्सन कुकटप, वाशिङ मेसिनमा 6 किलो सर्फ एक्सेल म्याटिक, एसीमा फ्री इन्स्टलेसन र 0% EMI नागरिकता भए पुग्छ। शर्तहरु लागू हुनेछन्। Global number 1 Google TV brand TCL CG Electronics.

यो दसैँमा सेन्सेका सामान किन्दा 30,100 रुपियाँसम्म क्यास ब्याक पाउनुहोस्। फ्रन्ट लोड वासिङ मेसिन किन्दा 6 केजी, सेमी अटोमेटिक वासिङ मेसिन किन्दा 2 केजी सर्फ एक्सेल निशुल्क, अनि बम्परमा डिडी वासिङ मेसिन जित्ने मौका, 0% EMI नागरिकता भएको छ। सेन्से अध्ययारो पछि उज्यालो आउँछ।

0: Soys. LG le le ayo naya LG Essential Series. Aba kifayati mulle ma. Refrigerator, washing machine, AC ko complete range. 10 barsha ko warranty sahit 0% no cost EMI. Nagrikta bhaye pugcha. Har ek ghar ko khushi ghar ghar ma LG. LG, life's good.
1: ए भतिज, यो चाड पर्व भन्यो, कहिले यता कहिले उता, जहिले माछा मासु कति खानु हो?
2: त्यसैले त राजा च्याउ नै खानुस् भनेको नि काका। माछा मासुको त स्वाद नै बिर्साइदिने, भेजिटेरियनलाई त झन् कायदा। माछा मासुमा भएको सबै तत्त्व पनि पाइने
3: हो नि काका। राजा च्याउ त स्वाद सँगै स्वास्थ्यलाई पनि फाइदाजनक रहेछ नि।
2: हामीले राजा च्याउ त्यसै भनेको हो र।
4: स्वादिलो, पुसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ। एनसी एग्रोटेकको उत्पादन।
5: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
6: अब नेपाली रेडियो नेटवर्कमा आज साथमा हुनुहुन्छ सहयात्री बिनु शर्मा।
7: काठमाडौँको ऐतिहासिक खुला मञ्च फेरि एकपटक देशको केन्द्रीय राजनीतिको मुख्य संवाद र बहसको केन्द्र बनेको छ। यसअघि लामो समयसम्म अस्थायी बसपाक र विभिन्न भौतिक संरचनाको अतिक्रमणमा परेर थला परेको यो मैदान अहिले देशका शीर्ष नेताहरूका लागि वैचारिक दृष्टिकोण र आफ्नो कार्य सम्पादन प्रस्तुत गर्ने प्रमुख थलो बनेको छ। काङ्ग्रेसको 15 राष्ट्रिय महाधिवेशनबाट सुरु भयो खुला मञ्च बारे विभिन्न टिप्पणीको विषय। महाधिवेशनले खुला क्षेत्रको महत्व मात्र बिउटाएको छैन, बरु देशका ठूला राजनीतिक विचारबीच श्रेय लिने एउटा रोचक जुहारी समेत सुरु गरिदिएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापा भन्छन् संसद खुला छैन, जहाँ प्रधानमन्त्री जनप्रतिनिधि समक्ष उपस्थित हुनुहुन्न त्यहाँ सुन्न बाँकी कुरा सुनाउन खुला मञ्च नै चाहिन्छ। गगनको सिधा प्रहार प्रधानमन्त्रीको उत्तरदायित्वमाथि छ। उनी स्पष्ट पार्छन् कि सिंहदरबार बहिरो हुँदा र संसदीय प्रणाली संकटमा पर्दा नागरिकका आवाजहरूलाई मुखरित गर्ने वैधानिक विकल्प नै यही खुला मञ्च हो। गगनको यो आलोचना भएको केही समयमा प्रधानमन्त्री बालेन्द्र शाह भन्छन् धन्न खुला मञ्च राम्रो बनाइदिए र त नयाँ पार्टीले मलाई नै गाली गर्ने ठाउँ पाए। आफू काठमाडौँको मेयर हुँदा त्यहाँका अवैध संरचना हटाएर दुबो रोपी यसलाई खुला र सुन्दर बनाएका प्रधानमन्त्री बालेन्द्र शाह सामाजिक सञ्जालमा यो टुच्च स्टाटस पेल्दै आफ्नो कामको परिणाम देखाउँछन्। उनको भनाइको अर्थ आफूले यो थलो व्यवस्थित नगरेको भए आज दलहरूले यसरी निर्धक्क कार्यक्रम गर्न पाउने थिएनन् भन्ने हो। प्रधानमन्त्री बालेनको फेसबुक पन सुनेर पुराना दलका नेताहरू भन्छन् धन्न हामीले रगत बगाएर लोकतन्त्र र यो व्यवस्था ल्याइदिउ, नत्र तिमी कुन हैसियतले प्रधानमन्त्री बनेर सामाजिक सञ्जालमा यस्तो टिप्पणी गर्ने स्वतन्त्रता पाउँथ्यौ। पुराना दलका नेताहरू प्रधानमन्त्री बालेनलाई इतिहासको ऐना देखाउँदै यो लोकतान्त्रिक प्रणाली र अभिव्यक्ति स्वतन्त्रता दलहरूकै संघर्षको जगमा उभिएको दावी गरिरहेका छन्। तर यी नेताहरूका यी दावी र प्रतिदावीलाई एकछिन बिर्सिएर खुला मञ्च बारे समीक्षा गर्ने हो भने खुला मञ्च भनेको दलहरूले भाषण गर्ने र नेताहरू जुवारी खेल्ने एउटा राजनीतिक मैदान मात्रै हो त कि यो भन्दा बाहेक यसको वास्तविक पहिचान इतिहास र महत्व धेरै ठुलो छ अनि वर्षौंदेखि सुनसान रहेको यो विषय अहिले नै किन यसरी बिउतियो? यसको जवाब खोज्न इतिहास र वर्तमानको नाडी छाम्न जरुरी छ। खुला मञ्च केवल एउटा खाली मैदान वा ढुङ्गा माटोको थुप्रो होइन, यो त काठमाडौँ उपत्यकाको नागरिक फोक्सो र लोकतन्त्रको प्राण पनि हो। जब सिंहदरबार र संसदमा जनताका जनप्रतिनिधिले आफ्ना प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउँदैनन् तब सड़कको यो मञ्च स्वत बिउतियो। गगन थापाले भने झैं संसद बन्द हुँदा नागरिकको न्यास्रो मेट्ने र सरकारलाई खबरदारी गर्ने अन्तिम थलो यही खुला मञ्च नै हो। खुला मञ्चको इतिहास पल्टाएर हेर्ने हो भने लामो समयसम्म भूमाफिया र व्यापारिक सटरको चंगुलमा परेको खुला मञ्चलाई काठमाडौँका रैथाने र अकुपाइड उडे खेलका अभियन्ताहरूले आफ्नो छाती थापेर मानव साङ्लो बनाएर बचाए। बालेन्द्र शाहले महानगरको नेतृत्व गर्दा डोजर चलाएर यसलाई पुरानै स्वरूपमा फर्काएपछि जनतामा हाम्रो सार्वजनिक सम्पत्ति फिर्ता आयो भन्ने गर्व र चेतना समेत बिउतिएको हो। विक्रम सम्म 2033 जननायक बीपी कोइराला राष्ट्रिय मेलमिलापको नीति लिएर भारत निर्वाचनबाट फर्किँदा र 2046 सर्वोच्च कमाण्डर गणेशमान सिंहले प्रजातन्त्र पुनर्स्थापनाको घोषणा गर्दा साची रहेको यो मञ्चमा लामो समयपछि नेपाली काङ्ग्रेसले आफ्नो 15 महाधिवेशन गर्दा इतिहासको त्यो गौरव र वर्तमानको राजनीतिक टकराव एकै ठाउँमा ठोकिएका छन्। यद्यपि समयको माग र प्रवृत्तिको खेल पनि बडो गजबको छ। प्रधानमन्त्री बालेन्द्र शाहको शैली जे जस्तो भए पनि बेला बेला पुराना दलका नेताहरूलाई प्रश्न गर्ने उनको बानीले आम जनतालाई सामाजिक सञ्जालमा बहस छेड्ने अगुल्टो जोसिदिएकै हुन्छ। उनको स्टाटसले सामाजिक सञ्जालमा तुरुन्तै ठूलो तरङ्ग ल्याउँछ। अहिले यो जुवारी हेर्ने आम सर्वसाधारणलाई रमाइलो लागेको छ। बालिनका समर्थक भन्छन् बालिनले काम गरेर देखाए, गगनका समर्थक भन्छन् गगनले संसदको धर्म सम्झाए, र पुराना दलका समर्थक भन्छन् व्यवस्था नै सबैभन्दा ठुलो कुरा हो। तिनै थरीका समर्थक आफ्नो ठाउँमा सही नै देखिन्छन्। यो जुवारीले के स्पष्ट पार्छ भने इतिहास जतिसुकै गौरवशाली भए पनि, काम जतिसुकै अब्बल भए पनि, विचार जतिसुकै क्रान्तिकारी भए पनि, यसको वास्तविक मालिक भुइँ तहका ती नागरिक नै हुन् जसले यसलाई संकटको बेला बचाएर राखे। नेताहरूको यो वैचारिक बहसले खुला मञ्चको महत्वलाई अझ उजागर गरेको छ, तर श्रेय लुट्ने होडबाजीमा नागरिकको जग र यसको बहुआयामिक महत्वलाई भने कहिल्यै बिर्सिनु हुँदैन।

दसैँमा बेकोका सामान किन्दा 30,200 रुपियाँसम्म क्याशब्याक र निश्चित उपहार पाउनुहोस्। वासिङ मसिनमा 6 केजी सर्फ एक्सेल, डिसवासरमा 2 वासिङ ट्याब्लेट, फ्री स्ट्यान्डिङ ओभनमा प्रेसर कुकर र डबल डोर रेफ्रिजरेटरमा इलेक्ट्रिक केटल निशुल्क, साथै एसीमा निशुल्क जडान, 0% ब्याजमा सजिलो किस्ता र 12 वर्षसम्मको वारेन्टी।

0: पहाडीवासीहरुका लागि खुशीको खबर।
1: पानी पर्दा, हावाहुरी चल्दा, हुस्सो लाग्दा, निरन्तर चलिरहने चित्रवन युनिक टिभी जसमा ज्ञानवर्धक, मनोरञ्जनात्मक र सूचनामूलक कार्यक्रम र लोकल टिभी एवं नेशनल च्यानल गरी 175 भन्दा धेरै एसडी र एसडी च्यानलहरु हेर्न मासिक शुल्क रु 350 मात्र। साथै चित्रवन युनिकको इन्टरनेट र टिभी एकैसाथ चलाउँदा मासिक शुल्कमा विशेष छुटको व्यवस्था गरिएको छ।
2: भरतपुरदेखि माडीसम्म सिधा अप्टिकल फाइबरबाटै चलेको हाम्रो सेवा जोड्न वा थप जानकारीको लागि सम्पर्क चित्रवन युनिक टिभी माडी सेवा केन्द्र बसन्तपुर बजार माडी। मोबाइल 98459064977 र 98020352012।
1: के तपाईँ इन्धनको विकल्प छोटो दूरीको यात्राका लागि इलेक्ट्रिकल साइकल र स्कुटर चढ्न चाहनुहुन्छ? त्यसो हो भने अब चिन्ता नलिनुहोस्। तपाईँ हाम्रै किर्तनपुर बजारमा रहेको कुँवर मोटरसाइकल वर्कसपले यो सेवा लिएर आइसकेको छ।
3: चितवन इलेक्ट्रिक बाइक नारायणगढको सह डिलरका रूपमा माडी सात किर्तनपुर स्थित कुँवर मोटरसाइकल वर्कसपमा विभिन्न किसिमका चार्जिङ स्कुटर साइकल र ई रिक्साको बिक्री सुरु भइसकेको छ। आजै सम्पर्क गर्नुहोस्।
1: सम्पर्क कुँवर मोटरसाइकल वर्कसप किर्तनपुर, प्रोप्राइटर इन्द्रजित कुँवर। फोन 98042211343 र 98184929230।
4: बिहे अघि आकाशको तारा झार्छु भन्ने, अनि बिहे पछि चाहिँ जाबो यति घर पनि नबनाउने होइन, सधैँभरि पुरानै घरमा राख्ने विचार छ कि क्या हो तपाईँको?
5: बनाउने त भनेको हो नि, तर विश्वासिलो अनि भरपर्दो हार्डवेयर कहाँ छ त?
4: ल, तपाईँलाई त्यति पनि थाहा छैन, हाम्रै बसन्तपुरमा रहेको पदम हार्डवेयर जति विश्वासिलो कुन ठाउँ होला र?
6: पदम हार्डवेयर बसन्तपुर बजार माडी।
7: हामी कहाँ निर्माण जन्य कामहरूमा आवश्यक हार्डवेयरका सम्पूर्ण सामग्रीहरू, रड, सिमेन्ट, सिसा, जस्ता पाता, पेन्टहरू, पाइप, कार्पेट, प्लाई आदि होलसेल मूल्यमा पाइनुका साथै ट्रक र ट्र्याक्टर भाडामा तथा होम डेलिभरीको सेवा दिइन्छ।
1: प्रोप्राइटर माधव विलास पन्त, सम्पर्क 98550-63938 र 98550-65542।
2: आफ्नो सपनाको घर अब बनाउनुहोस् बसन्तपुर आवास क्षेत्रमा।
1: अब माडीको बसन्तपुर क्षेत्रमा 8 धुरको घडेरी मात्र 12,80,000।
2: घडेरीका विशेषताहरू:
1: निर्माणाधीन आइओएस रिसोर्टको छेउमा रहेको, मेन हाइवेबाट 390 मिटर भित्र, हुलाकी राजमार्ग र कृषि सडकको बीचमा रहेको, तुरुन्तै घर बनाई भाडामा दिन मिल्ने, प्रत्येक वर्ष जग्गाको भाव तीव्र गतिमा बढ्ने ठाउँ, नयाँ बजार विस्तारित एरियातिर आवश्यकता अनुसार छानेर, रोजेर र काटेर लिन मिल्ने, बसन्तपुरमा रहेका नापी मालपोत र कार्यालयबाट मात्र 300-400 मिटर दूरीमा अवस्थित।
8: जग्गा धनी सिधा सम्पर्क 98172254 र 98456-90042।

0: एबीसी नेपाली सेवाको साझा पखबाट पवन राज पौडेलको नमस्कार। आज कार्यक्रममा कांग्रेस महाधिवेशनमा अघि बढ्यो नेतृत्व चयन प्रक्रिया, पछिल्लो विभाजन बारे नेता शेखर कोइराला भन्छन्।
1: पहिलोचोटि फुट्या होइन नि त नेपाली कङ्ग्रेस, होइन तर त्यो पीडा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसैले सुरुवात गर्नु पर्यो।
0: कांग्रेस संस्थापन सामु तत्कालका चुनौती कस्ता?
2: व्यक्तिगत इच्छा आकांक्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ विचार र एकताका रूपमा समस्या हुने चाहिँ देखिन्छ।
0: र फ्लाइ दुबईको विमानलाई 9/11 को शैलीमा दुर्घटना गराउने प्रयास भएको आरोप सहितका विवरण। तर सबैभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
3: समाचार फडिन र दाहालबाट सुन्नुहोस्। स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेतले आगामी 29 तारिकका लागि मध्यावधि निर्वाचनको आह्वान गरेका छन्। अल्पसंख्यक सरकारले स्पेनको आवास संकट सम्बोधन गर्न अघि बढाएका कदमहरू गत शुक्रबार सदनले अस्वीकार गरेपछि उनले यस्तो घोषणा गरेका हुन्। टेलिभिजन मार्फत सम्बोधन गर्दै प्रधानमन्त्री पेड्रो सान्चेतले भने, स्पेनको संसद विघटन गर्न र कानूनले तोकेको समय सीमा अनुसार 29 आइतबारका दिन आम चुनाव गराउन मन्त्री परिषदको एउटा असाधारण बैठक आज बिहान आह्वान गर्ने निर्णय मैले गरेको छु। स्पेनी प्रधानमन्त्री स्पेनको पुरातनवादी पिपल्स पार्टीले यो घोषणाको स्वागत गर्दै अन्तत स्पेन सामु अब एउटा रोजाई हुने उल्लेख गरेको छ। हाल सर्वेक्षणहरूमा सान्चेतको पार्टी पछाडि छ र बीबीसीका स्पेन संवाददाता भन्छन् सान्चेत र विपक्षी दलहरूले सरकार निर्माणका लागि आवश्यक बहुमत जुटाउन कठिनाईको सामना गर्ने देखिन्छ। यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार एकजना अमेरिकी न्युरो वैज्ञानिक र दुईजना जर्मन बायोफिजिसिस्टहरूलाई संयुक्त रूपमा दिइएको छ। जेनेटिक इन्जिनियरिङ र प्रकाश विज्ञान प्रयोग गरी विशेष गरी स्नायु प्रणालीसँग जोडिएका कोशिकाहरूको अध्ययन गर्ने विधि अप्टोजेनेटिक्सका क्षेत्रमा गरेको कामका लागि कार्ल डाइसोरत, पिटर ह्यागम्यान र गोएग नागललाई सम्मानित गरिएको हो। यो विधिले जीवित मस्तिष्कमा रहेका स्नायु कोषहरूले स्मृति, भावना र व्यवहारलाई कसरी प्रभावित गर्छन् भन्ने बुझ्न सघाउँछ। भारतको सर्वोच्च अदालतले अनियमितताको आरोप लागेको मतदाता नामावलीमा गरिएको वृहत स्तरको पुनरावलोकनको निर्णयका कारण खुलाउन सरकार र निर्वाचन आयोगलाई भनेको छ। विपक्षी दल र युवा नेतृत्वको अभियान कक्रत जनता पार्टीले प्रदर्शनहरूको आह्वान गरेका छन् र निर्वाचन आयोगका प्रमुख ज्ञानेश कुमारको राजीनामा माग गरेका छन्। उनीहरूले गलत तरिकाले 10,00,000 मतदाताको नामावली सूचीबाट हटाइएको आरोप लगाएका छन्। भारतको निर्वाचन आयोगले कुनै गल्ती नगरेको तर्क गरिरहेको छ। जर्मनीको बाह्य गुप्तचर निकायका प्रमुखले रुससँग उनकै शब्दमा हिंसात्मक द्वन्द्वको चेतावनी दिएका छन्। बर्लिनमा सांसदहरूलाई दिइएको ब्रिफिङमा बीएनडी गुप्तचर निकायका प्रमुखले जर्मनी र उसका साझेदारहरू विरुद्ध रुसले थालेको अघोषित र छद्म लडाई नयाँ र खतरनाक चरणमा प्रवेश गरेको बताएका थिए। मस्कोले भने यी आरोपहरू अस्वीकार गर्दै आएको छ। र इजरायलका सरकारी सञ्चार माध्यमहरूले इजरायलतर्फ उडान भरिरहेको विमानको ककपिटमा सहकर्मीमाथि आक्रमण गर्ने फ्लाइ दुबईका पाइलटले सो विमानलाई तेल अबिब स्थित बेन गुरियन विमानस्थल या सहरको एउटा भवनमा दुर्घटनाग्रस्त बनाउने योजना बनाएको विवरणहरू प्रकाशित गरेका छन्। हमाम अल हमामी ओमानका नागरिक हुन् र उनीमाथि संयुक्त अरब एमिरेट्समा सोधपुछ भइरहेको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा पुनः स्वागत छ। नेपाली काङ्ग्रेसको 15 महाधिवेशनमा नयाँ नेतृत्व चयनको प्रक्रिया अघि बढेसँगै पार्टीभित्रको विभाजन थप स्पष्ट भएको नेताहरूले बताएका छन्। संस्थापन पक्षले महाधिवेशन प्रक्रिया अघि बढाइरहँदा तात्कालिक सभापति शेरबहादुर देउबा र नेता शेखर कोइराला पक्ष भने प्रक्रियाबाट बाहिर छन्। विशेष अधिवेशनदेखि नै प्रक्रियाको वैधानिकतामाथि प्रश्न उठाउँदै आएको देउबा पक्षले समानान्तर रूपमा छुट्टै महाधिवेशनको तयारी गरिरहेको छ। एक रिपोर्ट। काङ्ग्रेसको यो महाधिवेशन सुरु भएसँगै पार्टीको एकता प्रक्रिया तत्कालका निम्ति टरेको ठानिएको छ। महाधिवेशनको बन्द सत्रमा आज सभापति गगन कुमार थापाले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे। राजनीतिक सहितका अन्य प्रतिवेदनहरूमाथि छलफल सकिएपछि नयाँ नेतृत्व चयनको प्रक्रियाले तीव्रता पाउने महामन्त्री गुरु घिमिरेले बताए। देउबा पक्षसँगको विवादका सन्दर्भमा उनले भने,
4: यसरी विशेष महाधिवेशन गरेर केन्द्रीय कार्य समितिको नवनिर्वाचित विवरण हामीले निर्वाचन आयोगमा अध्यावधिकका लागि हामीले प्रस्तुत गरेका थियौँ र निर्वाचन आयोगले अध्यावधिक गराएको थियो। नयाँ कार्य समिति आएपछि हामी अध्यावधि गर्छौँ। त्यसपछि नेपाली कङ्ग्रेस नामक राजनीतिक दल एउटा रहन्छ।
0: देउबा पक्षले पनि आधिकारिकताको दावी छाडिसकेको छैन। महाधिवेशनको प्रक्रिया समानान्तर रूपमा अघि बढ़िरहेको अवस्थामा दुई पक्षबीच तत्काल समझदारी बन्ने सम्भावना आफूले नदेखेको देउबा पक्षका नेता प्रकाश शरण महतको भनाइ छ।
5: एकसाथ भनेको के आपसमा सहमति गरेर एकता हुने हो। अब आपसमा सहमति भएर एकता नभएपछि कानुनी प्रक्रियाद्वारा चाहिँ त्यसको चाहिँ को चाहिँ आधिकारिक हो होइन भने चाहिँ टुङ्गो लाउने हो। अब त्यो टुङ्गो लागिसकेपछि त्यो अर्को पार्टी हुन्छ हुँदैन त्यही बेला चाहिँ थाहा पाइने कुरा हो होइन। अहिले भन्ने कुरो भएन उहाँहरू के गर्नुहुन्छ त्यो थाहा छैन।
0: देउबा पक्षले देशभर महाधिवेशनको तयारी गरिरहँदा नेता शेखर कोइराला भने कुनै पनि पक्षको गतिविधिमा सहभागी भएका छैनन्। आफू अझै पनि पार्टी एकताको पक्षमै रहेको कोइरालाले बीबीसीसँग बताए।
1: पहिलोचोटि फुटे होइन नि त नेपाली कङ्ग्रेस, मैले त देखेको छु योभन्दा पहिले गिरिजा प्रसाद कोइराला र शेरबाजीको प्रजातान्त्रिक काङ्ग्रेस
0: भनेको। तपाईँ अहिले समानान्तर गतिविधि भएको बेला पनि दुईटै पक्षसँग मिलम नै भनिराख्ने प्रस्ताव लिएर भेटिराख्नु भएको हो?
1: जानुपर्छ, अहिले पनि म गरिरहेको छु भेटिरहेको छु।
0: तर यो अहिलेको यो बिन्दु चाहिँ विभाजन हो भन्नेमा चाहिँ दुविधा भएन अब होइन त?
1: मलाई छैन होइन, तर त्यो पीडा त हुन्छ नि, त्यसलाई मिलाउने प्रयास त गर्नु पर्यो नि, कसै न कसरी सुरुवात गर्नु पर्यो। दुईटै पार्टीलाई एक ठाउँमा ल्याउन सकेनौँ भने डेमोक्रेसी खतरामा पर्छ।
0: यद्यपि यसअघि देउबा र कोइराला पक्ष निकट मानिएका कतिपय नेताहरू भने संस्थापन पक्षले अघि बढाएको 15 महाधिवेशनको प्रक्रियामा सहभागी भएका बताइएको छ। कांग्रेस महाधिवेशनकै सन्दर्भमा हामीले राजनीति शास्त्री हरि शर्मालाई टेलिफोन सम्पर्क गरी सुरुमा नेपाली कांग्रेसको जारी 15 महाधिवेशनको कुन पक्षलाई सबैभन्दा बढी चासोका साथ हेर्नु भएको छ भनेर सोधेका छौँ।
6: सबभन्दा चासोको विषय त के हो भने विशेष परिस्थितिमा विशेष अधिवेशन भएको थियो जेएनजी आन्दोलनको लगत्तै पछि। सबभन्दा ठुलो अब यसको तत्कालीन अध्यक्षदेखि लिएर अधिकांश नेपाली कङ्ग्रेसको नेताहरूको सम्पत्तिदेखि लिएर जसरी तहस नहस भयो त्यसबीचमा चाहिँ अब गगन थापा जो अहिलेको सभापति हुनुहुन्छ उहाँको पनि भएको थियो। त्यो विषम परिस्थितिमा उठेर अधिवेशन गरेर त्यसलाई रेगुलराइज गर्ने जुन कुरा हुँदैछ, संस्थागत हुने प्रोसेस छ, विधानले व्यवस्था गरेको कुराहरूबाट आउने, त्यो नै महत्त्वपूर्ण छ जस्तो लाग्छ मलाई।
0: तपाईँले यो एउटा यसको अनियमित पक्षलाई औँल्याइरहँदा त्यहाँ अरू केही पक्षहरू पनि छन्, जस्तै यो पार्टीभित्रको आन्तरिक मेल बेमेल अथवा यो विवादको एउटा अध्याय, अब यो सँगसँगै औपचारिक रूपमा टुङ्गिएको भन्न मिल्छ?
6: होइन, अब यस्तो छ, विचारधारा एकै हो भन्दा भन्दै पनि अहिले हामी सैद्धान्तिक विचारधाराको स्खलनको समयमा छौँ। संसारभरि नै पुरानो विचारहरू भत्किने, नयाँ विचारहरू आउने भनिएको तर ठिग्रिसकेको छैन। त्यस सन्दर्भमा पार्टी भन्ने बित्तिकै विभिन्न इच्छा आकाङ्क्षा लिएर आएका मानिसहरू छन्। हिजोको समयमा लोकतन्त्रको सङ्घर्षको निम्ति जेलनेल गर्ने वर्गदेखि लिएर अहिले यसलाई एउटा अपर्च्युनिटी पनि हो कि आफ्नो नेतृत्व विकासको सन्दर्भमा मौका पनि यसमा दिन्छ। यङ मान्छेहरूलाई पनि अब म देशको लागि समाजको लागि अथवा राजनीतिक नेतृत्वमा पस्छु भन्ने मान्छेहरूलाई पार्टीको संरचनाले एउटा बाटो खुलाइदिएको छ। अब त्यो कसरी स्वच्छ प्रतिस्पर्धा हुन्छ भन्ने कुरा चाहिँ चुनौती हो।
0: मैले तपाईँलाई यहाँनिर सोध्न खोजेको चाहिँ नयाँ पुस्ताको आवाजलाई प्राथमिकता दिँदा पुरानो पुस्ता चाहिँ छुटेको जस्तो देखियो, यसले चाहिँ काङ्ग्रेसको आगामी राजनीतिक यात्रामा चाहिँ कतिको अर्थ राख्छ?
6: छुटेको जस्तो लाग्यो होला कतिपयलाई। मैले त्यसलाई कसरी हेरेको छु भने विधान त यति वर्ष यो समूह जस्तो हिजो पनि पार्टीका भातृ संगठनहरूको प्रतिनिधित्व हुने सम्बन्ध के हुने, शुभेच्छु संस्थाको भातृ संगठनहरूको भन्ने चर्चा परिचर्चा नभएको होइन, तर अहिले विधान त यति प्रतिशत महिलाको लागि यति प्रतिशत, विभिन्न जात जाति भाषा भाषीको निम्ति यति प्रतिशत, उमेर समूहको लागि भनेर जुन निश्चित तोकेर आएको छ त्यसले अहिलेसम्म पार्टीमा रहेको जुन अब अघि तपाईँले पुरानो भन्नुभयो अथवा प्रौढ वर्गलाई अप्ठ्यारो लाग्नु त स्वाभाविकै हो जस्तो लाग्छ होइन।
0: त्यसो भए यसलाई चाहिँ यो एउटा पुस्तान्तरणको कुरा मात्रै होइन, समग्रमा राजनीतिक पुनर्संरचनाको कुरा हो,
6: त्यसरी हेर्नु पर्यो। किनभने यसले अहिले जसरी चाहिँ तपाईँको संविधानले जुन किसिमको राजनीतिक ढाँचाको कल्पना गर्छ तद अनुरूप पार्टीहरू पनि परिवर्तन भइरहेको स्थिति छ।
0: हो, यो बदलिँदो परिस्थितिमा चाहिँ विशेष महाधिवेशनदेखि आजको दिनसम्म आइपुग्दा काङ्ग्रेसले त्यो बदलिएको सन्देश दिन सकेको छ त?
2: त्यो अब के छ भने निर्वाचित भएर आउने मानिसहरू कस्ता कस्ता हुन्छन्, कसरी चाहिँ निर्वाचन प्रक्रिया चाहिँ अगाडि बढेर जान्छ, नेतृत्वको अठोट त देखिन्छ, तर साँच्चै यति निर्वाचित भएर आउनेहरू चाहिँ हामी बदलियौँ भन्ने भाव लिएर आउँछन् कि आउँछन् त्यो त हेर्न बाँकी छ।
0: त्यसो भए शर्माजी, अब ठ्याक्कै यो महाधिवेशन भइराख्दाखेरि तपाईँ काङ्ग्रेसको सामुन्ने तत्काल अगाडि र दीर्घकालमा चाहिँ कस्ता खालका चुनौती सामना गर्नुपर्ने
2: देख्नुहुन्छ? मैले तत्काल के छ भने जुन किसिमको महत्वाकांक्षा त्यो पार्टीभित्र विभिन्न सदस्यहरूको बढेको देखिन्छ भने तपाईँले सामाजिक सञ्जाल रङ्गिएको छ यो पद त्यो पद भनेर केले हामीलाई एक सूत्रमा लिएर आउँछ, हाम्रो व्यक्तिगत इच्छा आकाङ्क्षा छँदा छँदै पनि हाम्रो सामूहिकता के हो भन्ने विषयमा चर्चा भएन भने चाहिँ मान्छे त हुने तर विचार र एकताका रूपमा चाहिँ समस्या हुने चाहिँ देखिन्छ। नेतृत्व भन्ने रिलेटिभ कुरा हो, आफ्नो ठाउँमा आफै नेता भएका मानिसहरू जति छन् उनीहरूले अब सोच्नु पर्यो कि एउटा प्रतिस्पर्धामा गयौँ, गइसकेपछि हामीलाई कुन विचार सूत्रले बाँध्दछ, कार्यगत दिशा के हुनेछ, आउने पाँच वर्षदेखि दस वर्ष जुन मुलुकमा यत्रो बाढी पहिरोदेखि
0: अझ यसलाई यसरी भनिदिनुहोस्, यो बदलिँदो राजनीतिक पृष्ठभूमिमा काङ्ग्रेसले चाहिँ कस्तो प्रभाव पार्न सक्ने देख्नुहुन्छ?
2: सामान्य उदाहरण दिएर तपाईँलाई भन्छु, यो नयाँ गभर्मेन्ट बनिसकेपछि पार्लियामेन्ट आइसकेपछि यथेष्ट संविधान संशोधनको कुराहरू उठ्यो, सरकारले कार्यदल पनि बनायो, नेपाली कङ्ग्रेसले जबसम्म आफ्नो पोजिसन लिएको थिएन तबसम्म यो एक किसिमको छरपष्ट कता पुग्यो कता पुग्यो जस्तो लाग्थ्यो, कता जान लाग्यौँ भन्थ्यो। जब संविधान संशोधनको विषयमा नेपाली कङ्ग्रेसले एउटा ठोस दृष्टिकोण प्रस्तुत गरिसकेपछि अहिले तपाईँले संविधान संशोधनको चर्चा देख्नुहुन्न, अब यो संस्थागत रूपमा चर्चा हुनुबाहेक यसको रूप आए छैन। यसको अर्थ के हो भने नेपाली कङ्ग्रेसको ऐतिहासिकताको जुन पृष्ठभूमि छ, यसको नेतृत्व र यसले जुन मध्यमार्गी धार जुन लिएर हिँड्छ त्यसले के दिन्छ भने यसले कुनै पनि विषयमा दृढ भएर एक रूपमा चाहिँ आफ्नो दृष्टिकोण प्रस्तुत गर्यो भने मुलुकलाई एउटा मियोको काम गर्छ भन्ने देख्छु, त्यो चाहिँ यो सम्मेलनबाट आओस् भन्ने हामी जस्तो बाहिर बस्ने सुभेक्षुकहरूको इच्छा हो।
0: उनी थिए राजनीति शास्त्री हरि शर्मा। अब एउटा प्रसङ्ग संक्षेपमा, सरकारले अत्यावश्यक बाहेक हालका लागि भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धार चरणलाई स्थगन गर्ने निर्णय गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ। प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा आज बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21औं बैठकले अत्यावश्यक खोजसँगै पुनर्निर्माण र पुनर्स्थापनाको कार्य तीव्र रूपमा अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय पनि गरेको छ। तपाईँ बीबीसी नेपाली सेवा सुनिरहनु भएको छ। गत साताबाट हामीले भोटेकोशी त्रिशुली नदीको बाढीबाट प्रभावितहरूका लागि विपदमा परेका बेला काम लाग्ने जीवन उपयोगी जानकारीहरू सहितको नयाँ रेडियो कार्यक्रम बीबीसी हातेमालो सुरु गरेका छौँ। बीबीसी हातेमालो कार्यक्रम अहिले 9 बजे स्वतन्त्र रेडियोहरूको सञ्जाल एकोरा मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सकिन्छ। अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसङ्ग, फ्लाई दुबईको विमानलाई अपहरण गर्न प्रयास गरेको आरोप लागेका सह पाइलटले उक्त विमानलाई तेल अभिवको वेन गुरियन विमानस्थल वा तग्लो भवनमा दुर्घटना गराउने योजना बनाएका अमेरिकी र इजरायली समाचार विवरणहरूले जनाएका छन्। खबरहरूमा ती ओमानी नागरिक कुनै संगठित समूहसँग सम्बन्ध राख्ने भन्दा एक्लै चरमपन्थी गतिविधि गर्ने व्यक्ति रहेका भनिएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट फणिन्द्र दाहालबाट।
3: ती सहचालक हमाम अल हमामीमाथि युएईमा सोधपुछ भइरहेको छ र इजरायलका प्रतिनिधिहरूलाई त्यसबारे अध्यावधिक जानकारी गराइएको छ। इजरायली सञ्चार माध्यमहरूले छानबिनबारे जानकार स्रोतलाई उद्धृत गर्दै ती सह पाइलटले क्याप्टेन स्मिथ मचारमाथि आक्रमणपछि आफूले उक्त विमानलाई इजरायली हवाई क्षेत्रतर्फ सामान्य उडान गराउन चाहेको र बेन गुरियन विमानस्थलबाट अवतरणको अनुमति लिने सोच बनाएको उल्लेख गरेका छन्। त्यसपछि उनले उक्त विमानलाई विमानस्थल वा तेल अभिवको मध्यमा अवस्थित टावर ब्लकमा सन् 2001 अलकायदाले अमेरिकामा गरेको आक्रमणकै शैलीमा दुर्घटनाग्रस्त गराउन चाहेको योजना बनाएको भनिएको छ। युएई वा इजरायलका अधिकारीहरूले कुनै प्रतिक्रिया दिएका छैनन्। ओमान एयरले उनको उग्रवादी दृष्टिकोण प्रतिको चिन्ताका कारण उनलाई उडानबाट वञ्चित गरी प्रशासनिक काममा लगाएको क्षेत्रीय अधिकारीहरूले उल्लेख गरेका छन्। पछि उनलाई फ्लाई दुबईले रोजगारी दिएको थियो।
0: यसका साथै बीबीसी नेपाली सेवाको नियमित समाचारहरूको कार्यक्रम यही समाप्त हुन्छ। अब एकैछिनमा भोटेकोशी त्रिशुली बाढी प्रभावित लक्षित हाम्रो विशेष प्रस्तुति बीबीसी हातेमालो कार्यक्रम एकोर्याब मार्फत प्रभावित क्षेत्रका एफएम स्टेशनहरूबाट सुन्न सक्नुहुन्छ। हामी सबैलाई भने बिदा दिनुहोस्, नमस्कार।
7: देश टाइम चेक
8: इस समय सूचक का साथ में
9: दक्षिण कोरिया में पढ़ाई र रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितवन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5563 5855 7070 61 र 0855 7070 53
10: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस ल्याब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4940 4493 580 र 0855 26 440
7: इट्स 9 o'clock अहिले 9 बजे को छ
11: विधान पारित केन्द्रीय कार्य समिति 297 सदस्यीय हुने र यस वर्षको चिकित्सा शास्त्र तर्फको नोबेल पुरस्कार मस्तिष्कको स्नायु कोषहरूको गतिविधि बारे अनुसन्धान गर्दै आउनुभएका 3 वैज्ञानिकलाई प्रदान गरिने अब समाचार विस्तारमा सरकारले भोटेकोशी त्रिशुली बाढीपछिको खोज तथा उद्धारलाई स्थगन गर्ने निर्णय गरेको छ प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा आज प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 औं बैठकले अत्यावश्यक खोजसँगै पुननिर्माण र पुनस्थापनाको कार्य तीव्र रूपमा अगाडि बढाउन सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय गरेको छ जिल्ला सुरक्षा समिति जिल्ला विपद व्यवस्थापन समिति राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी समिति र स्थलगत अवलोकन समितिको सिफारिसका आधारमा उक्त निर्णय गरिएको हो त्यसै गरी बैठकले प्रभावित क्षेत्रको पुननिर्माण तथा पुनस्थापनाका लागि विभिन्न मन्त्रालय र निकायहरूबाट प्राप्त 504 योजना तथा कार्यक्रमका लागि 5,59,17,72,27,27,00,00 रुपियाँ बराबरको बजेट स्वीकृतिका लागि अर्थ मन्त्रालयमा सिफारिस पठाउने निर्णय गरेको छ बैठकमा प्रधानमन्त्री शाहले विपद व्यवस्थापनको काम संघ प्रदेश र स्थानीय सरकारको समन्वयमा भइरहेको र अब पुननिर्माण र पुनस्थापनाको काम पनि अघि बढ्ने बताउनुभयो सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित मुद्दाका सम्बन्धमा छानबिन गर्न गठित समितिको प्रतिवेदन आवश्यक कार्यार्थका लागि कि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज बसेको मन्त्री परिषद बैठकले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनामा फौजदारी अभियोजन भएका मुद्दा फिर्ता गर्न सकिने नसकिने सम्बन्धमा पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले पेश गरेको प्रतिवेदन आवश्यक कार्यार्थ गर्न गृह मन्त्रालयमा पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिनुभयो त्यस्तै नगरपालिकाहरूमा स्वच्छ ऊर्जा रूपान्तरणलाई प्रवर्धन गर्ने कार्यक्रमका लागि नर्वेजियन सरकारबाट प्राप्त हुने करिब 10 करोड नेपाली रूपियाँ बराबरको अनुदान सहायता प्राप्त गर्न स्वीकृति दिने निर्णय भएको प्रवक्ता पोखरेलले बताउनुभयो प्रवक्ता पोखरेलले नेपाल इन्जिनियरिङ सेवा गठन समूह तथा श्रेणी विभाजन र नियुक्ति दोस्रो संशोधन नियमहरू 2083 वैकल्पिक विकास वित्त परिचालन नियमावली 2083 स्वीकृत गर्ने र सहसचिव पद्मकुमार मैनालीलाई नेपाल इन्जिनियरिङ सेवा समूहीकरण तर्फको सचिव पदमा बढुवा गरी शहरी विकास मन्त्रालयमा पदस्थापन गर्ने निर्णय भएको बताउनुभयो गत भदौ 10 विनाशकारी बाढीका कारण रसुवाका 3 सरकारी र 1 निजी विद्यालयका 45 विद्यार्थी अझै सम्पर्कविहीन रहेका छन् सम्पर्कविहीन विद्यार्थी मध्ये नेपाल राष्ट्रिय आधारभूत विद्यालय टिमुरेका 25 मालिका देवी आधारभूत विद्यालयका 11 मोडर्न ट्रिनिटीका 8 र चिप्लेटी आधारभूत विद्यालयका 1 रहेको शिक्षा तथा समन्वय इकाइ धुन्चेका प्रमुख दुर्गा प्रसाद सिलवालले जानकारी दिनुभयो नेपाली कंग्रेसको संशोधित विधान पारित भएको छ पार्टीको 15 महाधिवेशन अन्तर्गत 2 दिन आज खुला मञ्चमा भएको बन्द सत्रले महामन्त्री प्रदीप पौडेलले पेश गर्नुभएको संशोधित विधान पारित गरेको हो पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार संशोधित विधानमा केन्द्रीय कार्य समिति 297 सदस्यीय हुने व्यवस्था छ विधान अनुसार सभापति 1 वरिष्ठ उपसभापति 1 र उपसभापति 4 रहनेछन् 4 उपसभापति मध्ये 1 महिला अनिवार्य गरी गरिएको छ। महामन्त्री 3 जना रहनेछन्, जसमा 1 जना महिला अनिवार्य गरिएको छ। सहमहामन्त्री 15 जना रहनेछन्। यसका अतिरिक्त केन्द्रीय कार्य समितिले 66 जना सदस्य मनोनित गर्ने व्यवस्था गरिएको छ। आज विधान पारित भए पनि सभापति, उपसभापति र कोषाध्यक्षको प्रतिवेदन भने भोलिको बन्द सत्रले पारित गर्नेछ। यस्तै भोलि बिहान 10 बजेदेखि दिउँसो 3 बजेसम्म उम्मेदवारी मनोनयन, अपरान्न 4:30 बजे अन्तिम नामावली प्रकाशन, अपरान्न 4:30 देखि 5:30 बजेसम्म उम्मेदवारी दरखास्तमा दावी विरोध, बेलुका 7 बजे उम्मेदवारको दोस्रो नामावली प्रकाशन गरिनेछ। त्यसै गरी असोज 21 गते अर्थात पर्सि बिहान 9 बजेसम्म उम्मेदवारको नामावली फिर्ता लिने, बिहान 10 बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने, असोज 21 गते दिनभर प्रचार प्रसार गर्न पाइने, असोज 22 गते बिहान 7 देखि 5:00 बजेसम्म मतदानको कार्यक्रम तोकिएको सदस्य सचिव कटुवालले जानकारी दिनुभयो। भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको बाढीले क्षति पुर्याएसँगै नुवाकोट र रसुवा जोड्ने बेत्रावती स्थित फलाखु खोलामा बेलीब्रिज जडान सुरु भएको छ। त्यसका लागि आवश्यक सामग्री पुर्याउने काम क्रम जारी रहेको र यही बुधबारदेखि पुल जडानको काम सुरु गरी दशैं अघि नै सञ्चालनमा ल्याउने लक्ष्य राखिएको छ। नेपाली सेनाका सेनानी चिरञ्जीवी चौलागाईले जानकारी दिनुभयो। मनसुन बाहिरिएको ठानेर दङ्ग परेका राजधानीका बासिन्दा अचानक वर्षा भएपछि चिन्तित भएका छन्। जल तथा मौसम विज्ञान विभागले 3 दिनसम्म वर्षाको सम्भावना भए पनि लगातार झरी नपर्ने बताएको छ। आगामी 3 दिनसम्म देशका केही स्थानमा वर्षा हुने सम्भावना रहेको तर लामो समयसम्म लगातार झरी नपर्ने मौसमविद विनु महर्जनले बताउनुभयो। कर्णाली र सुदूरपश्चिम प्रदेशका सबै भाग तथा गण्डकी र लुम्बिनी प्रदेशका पश्चिमी भागमा पश्चिमी वायुको प्रभाव कायम छ। कोशी मधेस र बागमती प्रदेशका सबै भूभाग तथा गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभागमा मनसुनी वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको विभागले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ, अब एकैछिन विज्ञापन।

0: नेपाल टेलिकम को फाइबर इंटरनेट नया चलान करना तथा मरम्मत करना घरमै बसी बसी 198 डायल गरे पुग्छ।
1: नेपाल टेलिकम राष्ट्रको संचार।
2: विज्ञापनपछि अब बाँकी समाचार। दाङको देउखुरीमा यात्रुवाहक बस र अटो एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। दुर्घटनामा दुई महिनाकी शिशु र अर्का एकजना गरी दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। मृत्यु हुनेमा प्युठानको सरुमा रानी गाउँपालिका 5 हात्तीखाल निवासी 45 वर्षीय नमसरी बराल र दुई महिनाकी शिशु जेनिसा सोमे मगर रहेका छन्। दुर्घटनामा घाइते 3 जनाको लम्ही अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दाङ जनाएको छ। बागलुङको निसीखोला गाउँपालिका 3 बोहरा गाउँमा सड़क निर्माणका क्रममा मार्सटोको डिस्कोले पुरिँदा 3 मजदूर मध्ये 2 जनाको मृत्यु भएको छ। अर्का 1 मजदूर घाइते अवस्थामा उद्धार गरिएको छ। आज बिहान काप्रा बोहरा गाउँ छापा खानी प्युठान सड़क खण्ड निर्माणका क्रममा काम गरिरहेका सल्यानका 28 वर्षीय लालबहादुर बुढाथोकी र उदयपुर गाईघाटका 32 वर्षीय राजु थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक फडिन्द्र प्रसाईले जानकारी दिनुभयो। मानव हात्ती द्वन्द्वको दीर्घकालीन समाधान र सह अस्तित्व कायम गर्न सरकारले अन्तर्राष्ट्रिय साझेदारीको कार्य अगाडि बढाएको छ। सरकारले राष्ट्रिय प्रकृति संरक्षण कोष एनटीएनसी र थाइल्याण्डको प्रतिष्ठित संस्था सेभ एलिफेन्ट फाउन्डेसन एसईएफ बीच 3 वर्षीय रणनीतिक समझदारी पत्रमा हस्ताक्षर गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्री एवं राष्ट्रिय प्रकृति संरक्षण कोषकी अध्यक्ष गीता चौधरीले चौधरीको पहलमा सम्झौता अघि बढेको हो। सूचना तथा संचार मन्त्री डाक्टर विक्रम तिमल सिन्हाले संचार तथा पत्रकारिता क्षेत्रलाई व्यवस्थित जिम्मेवार व्यावसायिक र प्रभावकारी बनाउन बलियो तथा अधिकार सम्पन्न नियामक संयन्त्र आवश्यक रहेको बताउनु भएको छ। बागमती प्रदेशका संचार रजिस्ट्रार रेवती प्रसाद सापकोटा, गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारी र मध्य प्रदेश आम संचार प्राधिकरणका अध्यक्ष जितेन्द्र कुमार खड्का सँग आज मन्त्रालयमा भएको छलफलमा उहाँले संचार क्षेत्रको नियमनलाई प्रभावकारी बनाउन नयाँ कानूनी तथा संस्थागत व्यवस्था गर्न लागेको बताउनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। मस्तिष्कले व्यक्तिगत स्नायु कोषहरूको गतिविधि कसरी सक्रिय वा निष्क्रिय पार्छ भन्ने संयन्त्रमा काम गर्ने 3 वैज्ञानिकलाई यस वर्षको नोबेल चिकित्सा पुरस्कार प्रदान गरिएको छ। अप्टोजेनेटिक्स अर्थात् मस्तिष्कको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका 54 वर्षीय अमेरिकी वैज्ञानिक कार्ल डाई सरोथ र जर्मनीका 71 वर्षीय पिटर हेगेमान र 73 वर्षीय जर्ज नागेललाई यो पुरस्कार प्रदान गर्ने घोषणा आज गरिएको हो। समितिका अनुसार डाई सरोथ क्यालिफोर्नियाको स्ट्यानफोर्ड विश्वविद्यालयमा कार्यरत हुनुहुन्छ भने हेगेमान बर्लिनको हम्बोल्ट विश्वविद्यालय र नागेल जर्मनीकै बुर्जबर्ग विश्वविद्यालयमा हुनुहुन्छ। नोबेल पुरस्कार छनौट समितिका अनुसार अप्टोजेनेटिक्सले स्नायु विज्ञानमा नयाँ युग सुरु गरेको छ। यसले मस्तिष्कमा स्नायु कोष र सर्किटहरूलाई सक्रिय वा निष्क्रिय पार्न प्रकाशद्वारा नियन्त्रित स्विच पत्ता लगाएको छ, जसले मस्तिष्कले कसरी काम गर्छ भन्ने कुरा बुझ्नका लागि व्यवहार र रोगसम्म पुग्ने मार्गहरू अन्वेषण गर्न मद्दत गर्छ। जलवायु परिवर्तनका कारण बढ्दो अत्यधिक गर्मीले गर्भवती महिला र नवजात शिशुको स्वास्थ्यमा गम्भीर जोखिम बढाइरहेको संयुक्त राष्ट्र संघका जलवायु प्रमुख साइमन स्टिलले चेतावनी दिनुभएको छ। फिजीको नाडीमा आयोजना हुने प्रिकोप शिखर सम्मेलनमा उहाँले अत्यधिक गर्मीका कारण समय पूर्व जन्म, मृत शिशु जन्म, कम तौल र मातृ स्वास्थ्य सम्बन्धी जटिलता बढिरहेको बताउनुहुनेछ। अब आर्थिक समाचार।
3: लगानी र विकासका लागि कानून सुधार परामर्श कार्यशाला काठमाडौँमा समापन भएको छ। समापन कार्यक्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले नेपाल निर्माण व्यवसायी महासंघको सुझाव अनुरूप नै सार्वजनिक खरिद ऐनको 2 संशोधन गरिएको बताउनु भएको छ। कार्यक्रममा मन्त्री लम्सालले वर्तमान सरकारले सरोकार भएका पक्षहरूसँग बसेर आवश्यक नीति नियम तर्जुमा गर्ने रणनीति सरकारले अघि सारेको जानकारी दिनुभयो। कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्र ढकालले निजी क्षेत्र सरकारको सहकार्यबाट मात्रै आर्थिक समृद्धि सम्भव भएको बताउनुभयो। कार्यक्रममा नेपाल उद्योग परिसंघका उपाध्यक्ष हेमराज ढकालले निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयन हुने विश्वास व्यक्त गर्नुभयो। कार्यशालामा लगानी प्रवर्धन, विकास निर्माणलाई प्रभावकारी बनाउने रणनीति, विद्यमान कानूनी व्यवस्थामा आवश्यक सुधार र सरलीकरण गर्ने विषयमा विस्तृत रूपमा छलफल भएको थियो। सोमबार नेपाली शेयर बजारको परिसूचक नेप्से 20 अङ्कले घटेको छ। गत साता अन्तिम दिन शुक्रबार नेप्से सूचक 11 अङ्कले घटेको थियो। यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से 20.48 अङ्कले घटेर परिसूचक 2566.76 अङ्कमा झरेको छ। नेप्से परिसूचक सँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य रूपले गिरावट आएको छ। सोमबार शेयर बजारमा 32 कम्पनीको शेयर मूल्य बढेको छ भने 242 कम्पनीको शेयर मूल्य घटे पनि 4 कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन। सोमबार नेप्सेमा कारोबार भएका अधिकांश समूहगत परिसूचकहरू घटेका छन्। सोमबार शेयर बजारमा 90 लाख किता शेयरहरू किनबेच हुँदा 3,27 करोड रुपियाँ बराबरको मात्र कारोबार भएको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दीपक शाहले उद्योग क्षेत्रमा रहेका कानूनी तथा प्रक्रियागत अवरोध हटाउँदै लगानी मैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ। संसदको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सोमबारको बैठकमा मन्त्री शाहले कानून प्रक्रिया र कार्यशैलीमा सुधारको आवश्यकता बारे सरकार सचेत रहेको बताउनुभयो। निजी क्षेत्र उत्पादन, लगानी, रोजगारी र नव प्रवर्धनको प्रमुख साझेदार रहेको उल्लेख गर्दै मन्त्री शाहले सरकार र निजी क्षेत्र मिलेर समाधान खोज्नुपर्ने बताउनुभयो। बैठकमा उद्योगी व्यवसायीहरूले सार्वजनिक तथा साप्ताहिक विधाका कारण औद्योगिक उत्पादकत्वमा असर परेको भन्दै सरकारको ध्यान आकर्षण गराउनु भएको थियो। एकीकृत सेवा कार्यालय तनहुँले स्थानीय नागरिकलाई सिपमूलक तालिम प्रदान गर्दै रोजगारी तथा उद्यमशीलता प्रबन्धन कार्यक्रमलाई जोड दिएको छ। कार्यालयले विभिन्न समूहका नागरिकहरूलाई लक्षित गरी अचार बनाउने, कफी बनाउने तथा ढाका कपडा बुनाई बारे सिपमूलक तालिम सञ्चालन गरेको जनाएको छ। जिल्ला स्थित एकीकृत सेवा कार्यालयका सहायक प्रशासकीय अधिकृत सूर्य बहादुर थापाले सिप विकासका कार्यक्रम मार्फत स्थानीय स्तरमा रोजगारी सृजना गर्ने, नागरिकलाई स्वरोजगार बन्न सहयोग पुर्याउने उद्देश्यले तालिम कार्यक्रम सञ्चालन गरिएको बताउनुभयो।
2: आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
4: 7 दशक लामो इतिहास बोकेको एसियाली खेलकुदको 20 औं संस्करण जापानको नोएगा शहरमा एक समारोहका बीच सम्पन्न भएको छ। नोएगा स्थित मिजुर पार्क एथलेटिक स्टेडियममा एक भव्य समारोहका बीच 16 दिने एसियाली खेलकुद आयोजनाले विदाई पाएको हो। 45 देशका खेलाडीहरूको मार्च पास सँगै समापन समारोहको सुरुवात भएको थियो। अबको 4 वर्षपछि 21 औं एसियाड कतारको दोहामा हुँदैछ। 20 औं एसियाली खेलकुदको आयोजक राष्ट्र जापानले आगामी आयोजक कतारलाई हस्तान्तरण गर्यो। सन् 2030 उक्त एसियाली खेलकुद दोहामा आयोजना हुने तयारीमा छ। आयोजकले ओलम्पिक काउन्सिल अफ एसिया ओसिएलाई ओसिएको झण्डा र ओलम्पिक टर्च हस्तान्तरण गरेको थियो। उक्त झण्डा ओसियाका अध्यक्ष शेख जोएन बिन अहमद अल थानीले कतारका प्रधानमन्त्री शेख अहमद बिन अब्दुल हरमान अल थानीलाई हस्तान्तरण गरे। कतारले दोस्रो पटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो। यसअघि सन् 2006 दोहामा महादेशीय खेलकुदको आयोजना गरेको थियो। खेलाडी, प्रशिक्षक र अफिसियल गरी 17,000 भन्दा बढी एसियाली खेलकुदमा सहभागी रहे, जहाँ 45 राष्ट्रका 10,000 भन्दा बढी खेलाडीले 43 खेलविधामा 469 स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए। यसपटक पनि चीनले एसियन गेम्समा पदकको दबदबा कायम राख्दै शीर्ष स्थानमा कब्जा जमायो। यसअघि घरमै भएको 19 औं एसियाडमा 201 स्वर्ण जितेको चीनले यसपटक 169 स्वर्ण, 89 रजत र 81 काँस्य पदक सहित 341 पदक जितेर शीर्ष स्थानमा रह्यो। नेपाल 2 काँस्य जित्दै संयुक्त रूपमा 36 औं स्थानमा रह्यो। 19 औं एसियाडमा नेपाल 33 औं भएको थियो। सहभागी 45 मध्ये 5 राष्ट्र र डिफ्युज टिमले कुनै पदक जित्न सकेनन्। भुटान, मालदिव्स, प्यालेस्टाइन, टिमोर लेस्टे र एमलले कुनै पदक जित्न सकेनन्। फुटबलर्स मिसन टुगेदर आयोजना गर्ने तेस्रो भेटसान फुटबल प्रतियोगिताको विजेताले 8 लाख रुपियाँ पुरस्कार पाउने भएको छ। नेपाली फुटबलको समग्र विकास, विस्तार तथा पूर्व अन्तर्राष्ट्रिय खेलाडीहरूको हकितका लागि क्रियाशील सामाजिक संस्थाले सोमबार प्रतियोगिताबारे जानकारी गराएको हो। आयोजकका अनुसार तेस्रो भेटसान फुटबल प्रतियोगिता कार्तिक 10 गतेदेखि 19 गतेसम्म मध्यपुर थिम स्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा सञ्चालन हुनेछ। 40 वर्ष माथिका खेलाडी सहभागी हुने प्रतियोगितामा देशका विभिन्न स्थानका 25 भन्दा बढी टोलीले सहभागिता जनाउने आयोजकले जनाएको छ।
2: खेल समाचारका साथमा हुनुहुन्थ्यो अजय। अब मौसम। आज राति कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको हिमाली पहाडी भूभागका थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भूभागको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती गण्डकी लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा मध्य प्रदेशको एक दुई स्थानमा मेघ गर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम विज्ञान विभागले जनाएको छ। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। भोटे कोशी बाढीपछिको खोज तथा उद्धार स्थगित गर्ने सरकारको निर्णय। प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्थापनाको काम तीनै तहका सरकारको समन्वयमा अघि बढाइने प्रधानमन्त्री वालेन्द्र शाहको भनाइ। नेपाली कंग्रेसको संशोधित विधान पारित। केन्द्रीय कार्यसमिति 297 सदस्यीय हुने र यस वर्षको चिकित्सा शास्त्रतर्फको नोबेल पुरस्कार मस्तिष्कको स्नायु कोषहरूको गतिविधिबारे अनुसन्धान गर्दै आउनुभएका तीन वैज्ञानिकलाई प्रदान गरिने। यसका साथै राति 9 बजेको समाचार सकियो। हवस् त, नमस्कार।

0: नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु एक्लो नितान्त एक्लो मात्रै साथमा म छु बर्खाई पूर्णिमाको औँसीको रातमा म छु निर्जन बस्तीको बास भयो मेरो अहिले छु त केवल यादहरूकै यादमा म छु अहिले छु त केवल यादहरूकै यादमा म छु
1: यस्तै यस्तै भावका सदाबहार सुमधुर गीतहरू साथमा चोटिला मुक्तकहरू मुक्तकिलो कार्यक्रम बिम्ब प्रतिबिम्ब प्रतिबिम्ब प्रतिबिम्ब

0: त म तिमीसँग एक बस्दिन दुई बस्दिन चार बस्दिन यो घरको भित्ता भित्ता हेरेर मलाई उराट लाइसक्यो भित्तामा वाल पेपर ल्याएर सजाऊ भन्दा नमान्ने होइन अब बस तिमी एक्लै म गए रिस उठ्ने
1: ए मेरी प्राण प्यारी मेरो मुटुको टुक्रा मलाई छोडेर नजान बरु जामिन बरु आजै गएर लिएर हाल वाल पेपर
2: तपाईँको घर अनि अफिस सजावटको साथी सिटी फ्लावर सहित चोक बसन्तपुर बजार माडी माडी सामुदायिक अस्पताल अगाडि
3: यहाँ वालपेपर पर्दा कार्पेट डोरम्याट घर सजावटको सामान साथै जेन्ट्स तथा लेडिज कपडा सुपथ मूल्यमा पाइन्छ
2: ग्रुप राइटर नरेश महतो गीता महतो
4: सम्पर्क 97625 73 09 98 094 46 182 र 98 4 91 95 225
5: हजुरको बिदा सकिन थालिसक्यो तर घरगोठ बनाउने र फर्निचर हाल्ने काम अल्पत्री छ थाहा छ कि छैन हजुरलाई
6: ल किन रिसाउँछौ बुढी हिँड अहिले नै सफल ब्लक एन्ड फर्निचर उद्योगमा
7: सफल ब्लक एन्ड फर्निचर उद्योग फुलचोक बसन्तपुर बजार माडी यहाँबाट एक दिनमै घर गोठ धनसार निर्माण गरिनुका साथै होम डेलिभरीको सुविधा सहित रिङ ब्लक तारपुल रेलिङ भेन्टिलेसन सिमेन्टको कुर्सी काठका दराज पलङ लोबेड टेबल आदि जस्ता फर्निचरका सामानहरू सुपथ
2: आधुनिक डिजाइनका कुखुराका खोर निर्माण गर्न पनि हामीलाई सम्झनुहोस्
8: प्रोप्राइटर रमेश नेपाली सम्पर्क 98555 54584 98651 54998

0: नमस्कार। बाढीको सर्वाधिक सुनिने तथा विश्वभर करोडौं श्रोता बीच पुगिरहेको स्वदेश एफएम 93.2 मेगाहर्ज र भरतपुर स्थित स्वदेश प्लस एफएम 102.1 मेगाहर्जसँगै फेसबुक लाइभ र मोबाइल एप्सहरू मार्फत एकैसाथ प्रसारण भइरहेको सत्य तथ्य र निष्पक्ष समाचारको प्रतीक स्वदेश खबरमा स्वागत छ। म सृजा थापा। तपाईँ हाम्रो समाचार स्वदेश post.com मार्फत जुनसुकै समयमा पढ्न र सेयर गर्न पनि सक्नुहुनेछ। माडी नगरपालिका तीन बगोडामा आगामी पुस 10 र 11 गते 11 थारू साहित्य राष्ट्रिय सम्मेलन आयोजना हुने भएको छ। थारू लेखक संघ केन्द्रीय समितिको आयोजनामा हुने सम्मेलनमा देशभरका थारू साहित्यकार लेखक तथा स्रष्टाहरूको सहभागिता रहने जनाइएको छ। थारू लेखक संघ केन्द्रीय समितिको कार्यक्रम अन्तर्गत गत वर्ष 2082 माघ 15 16 र 17 गते पर्सा जिल्लाको सूर्यपटेवामा सम्पन्न भएको सम्मेलनका क्रममा आगामी राष्ट्रिय सम्मेलन चितवनमा गर्ने निर्णय गरिएको थियो। सो निर्णय अनुसार माडीमा सम्मेलन आयोजना गर्ने तयारी तीव्र पारिएको हो। सम्मेलनलाई व्यवस्थित रूपमा सम्पन्न गर्न थारू लेखक एवं चितवनका अध्यक्ष चन्द्रमणि महतोको संयोजकत्वमा विभिन्न उपसमितिहरू गठन गरिएको छ। आर्थिक व्यवस्थापन उपसमितिको संयोजकमा चन्द्रमणि महतो, स्मारिका प्रकाशन उपसमितिको संयोजकमा डाक्टर कृष्णराज सरबहारी, भोजन व्यवस्थापन उपसमितिको संयोजकमा हिरामती गुरौ, प्रचार प्रसार उपसमितिको संयोजकमा मनोज अज्ञात थारू र आवास व्यवस्थापन उपसमितिको संयोजकमा लीलकुमार महतो रहनु भएको छ। यसै गरी अतिथि सत्कार मञ्च तथा हल व्यवस्थापन लगायतका अन्य उपसमिति समेत गठन गरिएको छ। सम्मेलनमा थारू भाषा साहित्य कला संस्कृति र इतिहासका विविध विषयमा छलफल सिर्जना वाचन तथा कविता प्रतियोगिता साहित्यकार तथा सृजनशील पुरस्कार प्रदान कार्यगत प्रस्तुत तथा प्यानल छलफल एवं अन्तर्क्रिया हुने आयोजकले जनाएको छ। साथै भारतको बिहार क्षेत्रका थारू लेखक तथा साहित्यकारहरूलाई समेत सम्मेलनमा सहभागी गराउने योजना रहेको बताइएको छ। सम्मेलनको सहकारी संस्थाहरूमा नेपाल प्रज्ञा प्रतिष्ठान, केन्द्रीय समिति, थारू कल्याणकारी डी सभा चितवन, बुद्धिजीवी सभा चितवन, थारू पत्रकार संघ चितवन, थारू कलाकार संघ चितवन, महिला सभा चितवन, युवा सभा चितवन, थारू कल्याणकारी डी सभा क्षेत्र नम्बर 1 माडी, माडी प्रज्ञा प्रतिष्ठान, माडी साहित्य परिवार, भरतपुर प्रज्ञा प्रतिष्ठान, कोइडाकोट प्रज्ञा प्रतिष्ठान रहेको छ भने प्रबन्धक रूपमा माडी नगरपालिका रहेको छ। माडीमा राष्ट्रिय स्तरको थारू साहित्य सम्मेलन आयोजना हुनुले स्थानीय थारू भाषा साहित्य एवं संस्कृतिको संरक्षण र प्रबन्धनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ। संस्कृति पुस्तान्तरण अभियान भन्ने मूल उद्देश्यसहित माडी युवा भजन समितिले सञ्चालन गरेको भजन कीर्तन अभियानको पहिलो चरण सम्पन्न भएको छ। 2083 साल असाउन 16 गते माडी एक वर्वबाट शुरू भएको अभियान अन्तर्गत सातौं तथा अन्तिम भजन श्रृङ्खला असो 17 गते माडी सात देवेन्द्रपुरमा सम्पन्न भएको हो। माडीका विभिन्न स्थानमा भजन कीर्तन कार्यक्रम सञ्चालन गर्दै पहिलो चरण पूरा गरिएको समितिले जनाएको छ। अभियानले भजनलाई धार्मिक कार्यक्रमका रूपमा मात्र सीमित नराखी माडीको मौलिक संस्कृति संस्कार एवं परम्पराको संरक्षण गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्ने उद्देश्य लिएको समितिको भनाइ छ। यसैबीच समितिले पहिलो चरणको आय व्यय विवरण समेत सार्वजनिक गरेको छ। अभियानबाट रु 80,125 आमदानी भएकोमा रु 41,405 खर्च भएको र रु 38,720 बचत भएको समितिले जनाएको छ। आमदानीतर्फ बसन्तपुरबाट 4,050, कल्याणपुरबाट 7,310, कीर्तनपुरबाट 37,360, कृष्णनगरबाट रु 5,270, खरकटाबाट रु 10,905 र देवेन्द्रपुरबाट 15,230 प्राप्त भएको उल्लेख छ। खर्चतर्फ विभिन्न स्थानमा भएका कार्यक्रम, प्रधानमन्त्री राहत कोष सहयोग, स्वयंसेवक ज्याकेट, मादल खरिद तथा बैठक व्यवस्थापनमा रकम खर्च भएको समितिले जनाएको छ। पहिलो चरण सम्पन्न भए पनि संस्कृति हस्तान्तरण अभियान निरन्तर अघि बढ्ने समितिले जनाएको छ। चितवनमा बिना बिल बिजोगका मोबाइल बिक्री गरेको आरोपमा एकजनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले शनिबार भरतपुर 10 बस्ने 41 वर्षीय दीपक प्रसाईलाई नियन्त्रणमा लिएको हो। उनले भरतपुर 1 र 10 नम्बर ओडामा सञ्चालन गरेको दीपक मोबाइल पसलमा बिल बिजोग बिनाको मोबाइल बिक्री वितरण भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट खटिएको प्रहरी टोलीले भरतपुर 10 हाकिमचोकबाट उनलाई नियन्त्रणमा लिएको हो। चितवन मेडिकल कलेज सीएमसीको भगिनी संस्था सीएमसी क्यान्सर इन्स्टिच्युटले स्तन क्यान्सर जागरूकता महिनाका अवसरमा विशेष स्वास्थ्य अभियान सञ्चालन गरेको छ। यस अन्तर्गत स्तन क्यान्सर सम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले निशुल्क परामर्श तथा जाँचका साथै म्यामोग्राम र ब्रेस्ट युएससीमा 50% छुटको व्यवस्था गरेको जनाएको छ। नारेडी नदीमा निर्माणाधीन सिग्नेचर पुलमा हालै आएको बाढीले क्षति पुर्याएको छ। तुदी कन्स्ट्रक्सनले निर्माण गरिरहेको उक्त बहुप्रतीक्षित परियोजनाको भौतिक प्रगतिमा बाढीले केही असर परे पनि निर्धारित समयमै काम सम्पन्न गर्ने गरी तयारी अगाडि बढाइएको छ। परियोजनाका प्रोजेक्ट म्यानेजर मञ्जिल मिश्रका अनुसार नदीमा आएको बाढीले निर्माण स्थलको तटबन्ध बगाएको छ। यस्तै P1 पाइनलको लागि भरतपुरतर्फ तयार पारिएको प्लेटफर्म पनि बाढीले बगाएर लगेको छ। तोनको कालिका नगरपालिकामा ट्र्याक्टर बोलेरो एक गाडी एक आपसमा ठोकिँदा एक महिलाको मृत्यु भएको छ भने 10 जना घाइते भएका छन्। सोमबार 1:35 बजे कालिका नगरपालिका पाँच स्थित एउटा कार्यालय चोकमा मसौली टोलबाट लङ्का लाइनतर्फ जाँदै गरेको नाच 6644 नम्बरको ट्र्याक्टर र कमिनी घाटबाट बनकटातर्फ जाँदै गरेको बाप्रस 301024/34 नम्बरको बलेरो ठोकिएका हुन्। दुर्घटनामा बलेरोमा सवार कालिका नगरपालिका तिनकी 35 वर्ष लक्ष्मी परियारको उपचारकै क्रममा दिउँसो 2:49 बजे पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा बलेरोमा सवार अन्य 9 जना र चालक भने घाइते भएका छन्। घाइतेहरूको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ। घाइते सबैको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ भने घाइते हुनेमा अधिकांश कालिका नगरपालिका वडा नम्बर 3 का बासिन्दा रहेका छन्। नेपाली काङ्ग्रेसको 15 महाधिवेशन अन्तर्गत चितवन क्षेत्र नम्बर 3 महाधिवेशन प्रतिनिधिमा निर्वाचित प्रवीण देवकोटा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको छ। काठमाडौँमा आइतबारबाट शुरू भएको महाधिवेशनमा सहभागी हुन काठमाडौँ पुग्नुभएका 26 वर्षका देवकोटाले युवा क्लस्टरतर्फ केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गर्नुभएको हो। नेपाली काङ्ग्रेसले पार्टीका आर्थिक स्रोतका लागि व्यापारी तथा व्यवसाय समुदायलाई चन्दा मागेर आतंकित पार्ने नभई लेबी प्रणालीलाई प्रभावकारी बनाउनु पर्ने प्रस्ताव अगाडि सारेको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा कोषाध्यक्ष एमए श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदनमा पार्टीको मुख्य आर्थिक स्रोत तोकिएको लेबी हुनुपर्ने उल्लेख गरिएको छ। प्रत्येक वर्ष क्रियाशील सदस्यबाट मात्रै 200 रुपियाँका दरले लेबी उठाउन सके पनि पर्याप्त रकम संकलन हुन सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसका सभापति गगन थापाले पार्टी संगठनको समग्र दिशालाई निर्धारण गर्न 3 बुँदे प्रस्ताव अगाडि सार्नु भएको छ। सोमबार काङ्ग्रेसको 15 महाधिवेशनको बन्द सत्रमा सभापति थापाले पेश गर्नुभएको राजनैतिक प्रतिवेदनमा संगठन निर्धारण सम्बन्धी 3 बुँदे समीक्षा गर्नुभएको हो। पहिलो बुँदामा उहाँले राजीनामालाई गठबन्धन व्यवस्थापन र पद बाँडफाँडमा सीमित गर्ने पार्टीले त्यो दायित्व निर्वाह गर्न नसक्ने उल्लेख गरिएको छ। दोस्रो बुँदामा निर्वाचनमा पराजयको अर्थ बुझ्न 2062/63 2082 उपलब्धि र कमजोरीहरूको मूल्याङ्कन गर्नुपर्ने लेखिएको छ भने तेस्रोमा लोकतन्त्रको विकल्प कम लोकतन्त्र नभए अझ गहिरो र परिणाम दिने लोकतन्त्र हुनुपर्ने उल्लेख गरिएको छ। नेपाली काङ्ग्रेसको केन्द्रीय कार्यालय पुननिर्माण मरमत फर्निचर तथा फर्निसिङमा 4,59,00,000 रुपियाँ भन्दा बढी खर्च भएको छ। काङ्ग्रेसको 15 महाधिवेशनमा कोषाध्यक्ष उमेश श्रेष्ठले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन अनुसार 2082 साल भदौ 23 र 24 गते भएको जेएनजी आन्दोलनका क्रममा केन्द्रीय कार्यालय भवनमा ठूला क्षति पुगेपछि त्यसलाई पुनः सञ्चालन योग्य बनाउने उद्देश्यले पुननिर्माण तथा पुनर्स्थापनाको काम अगाडि बढाइएको थियो। उक्त क्रममा कार्यालय उपकरण फर्निचर तथा फर्निसिङ समेत गरी कुल 4,39,39,141 रुपियाँ खर्च भएको प्रतिवेदनमा उल्लेख गरिएको छ। उद्योगी एवं नेपाली काङ्ग्रेसका नेता विनोद चौधरीले पार्टीको 15 महाधिवेशनमा उपसभापति पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। सामाजिक सञ्जाल फेसबुक मार्फत एक सन्देश जारी गर्दै उहाँले पार्टीका सम्पूर्ण महाधिवेशन प्रतिनिधिहरूमा शुभकामना व्यक्त गर्दै उम्मेदवारीको औपचारिक घोषणा गर्नुभएको हो। यसै बीच नेपाली काङ्ग्रेसका नेता रञ्जित कडले पनि पार्टीको 15 महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ। कडले काङ्ग्रेसलाई निर्वाचनका बेला मात्र नभई हरेक दिन जनताको बीचमा उभिने विश्वसनीय राजनीतिक शक्ति बनाउने संकल्प सहित महामन्त्री उम्मेदवारी दिने जानकारी दिनुभएको हो। नेपाली कम्युनिस्ट पार्टी नेकपाले केन्द्रीय संयोजन समितिको बैठक बोलाएको छ। पूर्व प्रधानमन्त्री तथा वरिष्ठ नेता झलनाथ खनालले पार्टी कार्यवाहीमा परेका नेताहरूसँग मिलेर समाजवादी जागरण अभियान घोषणा गरेपछि नेकपाले संयोजन समितिको बैठक बोलाएको हो। नेकपाको उच्च स्रोतका अनुसार संयोजक पुष्पकमल दाहाल प्रचण्डले 23 गते बिहान 11 गते केन्द्रीय कार्यालय पेरिस टाँडामा बैठक बोलाउनु भएको हो। र सरकारले जेएनजी आन्दोलनसँग सम्बन्धित घटनाहरूमा दर्ता भएका फौजदारी मुद्दाहरू फिर्ता लिने वा नलिने सम्बन्धमा तयार पारिएको छानबिन प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सोमबार बसेको मन्त्री परिषद बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा शिक्षा मन्त्री सस्मित पोखरेलले यसबारे जानकारी दिनुभएको हो। सत्य तथ्य र निष्पक्ष समाचारको प्रत्येक स्वदेश खबरको यो बुलेटिन यति नै। अहिलेका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीहरूसँगै म सृजा थापा पनि बिदा हुन्छु।
1: Yes. समय सूचक का साथ में
2: दक्षिण कोरिया में पढ़ाई रोजगारी को उत्कृष्ट परामर्श केन्द्र गोल्डन इमिनेंट इंटरनेशनल प्राली भरतपुर चितौन सीएमसी हॉस्पिटल को ठीक अगाड़ी संपर्क 0556 5359 53 98 550 77 061 र 98 550 77 053
3: 24 घंटा इमरजेंसी सेवा विशेषज्ञ चिकित्सक मेडिकल चेकअप डायग्नोसिस लैब र सबै रोग व्याधि को उत्कृष्ट उपचार सेवा रहेको पुष्पाञ्जली हस्पिटल प्राली बाल मंदिर रोड भरतपुर 10 चितवन फोन 0556 4394 440 4395 580 र 98 550 26 440
4: It's 10 o'clock अहिले 10 बजेको छ

0: नपक्ष नपिपक्ष सधैं निष्पक्ष
1: स्वदेश एफएम 93.2 मेगाहर्ट्ज।

0: यति कर लाँदैन नगाउने के गर्थे
1: बिरालो छ क्या
2: हे के भनौँ खै हे।

0: केटाले फकाउन नसकेको छ है।
1: गाउँदिनु म।

Soudays FM 93.2 MHz.

0: नेपालीपनको आभास, नेपाली मनको आवाज।
1: सुन हिउँ चुली पहाड पहरा, सुन भिर पागल एक बेसी सारा सुन।
0: स्वदेश FM 93.2 मेगाहर्ज।

मुख खोल्न पर्ने हो कि आफै बुझी ए जाने मुख खोल्न पर्ने हो कि आफै बुझी जाने रामै राजा थिए र पोसी त

0: खोली घटा पथर जानी हो
1: अब को जान्छ चाहिँ टाडा तलाई थाहा छैन नयाँ मिल खोलेको नजिक पनि छिटो पनि सबैजना उतै जाने भने हा म पनि जानी हो तेरो पो
0: हे नकरा त

0: Strādāji nispakšā.
1: Sodies FM, Tirana Petroplo, 2 MHz.

Sudish FM 92.2 MHz.

0: 6 अक्टोबर सन् 2026 नेपाली रेडियो नेटवर्कको नेपाली खबरमा खबर सहयात्री बिनु शर्मा सँगै सरोज कोइरालाको नमस्कार।
1: यस नेपाली खबरका साथमा नबिल बैंक सधैं सँगै अघि। एनसी एग्रोटेकको उत्पादन च्याउ भनेकै राजा च्याउ।
2: गुड लाइफ डाइजेस्टिभ बिस्किट।
3: काङ्ग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव, बीपीके लाइनमा फर्किए गगन, 77 वर्षका छलनाथलाई अझै राजनीतिक तृष्णा, भोटेकोशी बाढीका बेपत्ताको खोज तथा उद्धार स्थगन, जेएनजी आन्दोलनको मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढ्यो र नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव लगायतका खबर आजको विभिन्न पत्र पत्रिकाको पहिलो पृष्ठमा छापिएका छन् भने सबैभन्दा पहिले नागरिक दैनिकमा छापिएको दशैं आउँदैछ माटोमै दुर्गा मूर्ति बन्दैछ शीर्षकको शुभ समाचार।
0: नेपालगंजको विद्युत रोड नजिकै एउटा सानो टहरो छ, बाहिर दशैंको चहल पहल बढ़िरहेको छ। बजारमा किनमेल गर्नेहरूको भीड़ बाँकिँदैछ तर टहरो भित्रको दृश्य भने फरक छ। त्यहाँ बिहानदेखि रातिसम्म माटो मुस्ने, बाँस बाँध्ने, पराल बेर्ने र मूर्तिमा रंग भर्ने काम चलिरहेको छ। भुइँभरि माटो, बाँसका टुक्रा, पराल र सुतुलीका डोरी छरिएका छन्। अधुरो संरचनाले बिस्तारै दुर्गा भवानीको रूप लिँदैछन्। मूर्तिकारहरूलाई अहिले समयको हिसाब छैन। खाना खाने र आराम गर्ने समय अगाडि मूर्ति पूरा गरेर सम्बन्धित पूजा समितिलाई बुझाउने चिन्ता छ। दशैं नजिकिँदै जाँदा उनीहरूको काम झन तीव्र भएको छ। नेपालगंजका स्थानीय मूर्तिकार अंकित मिश्र यही चटारोमा छन्। उनको कार्यशालामा तयार भइरहेका मूर्तिहरू हेर्दा लाग्छ माटोले कुनै निर्जीव वस्तुको आकार मात्र लिइरहेको छैन। कलाकारको कल्पना र मेहनतसँगै दुर्गा मूर्तिको सेट तयार गर्न सामान्यत 10-15 दिन लाग्छ तर दशैंमा माग धेरै हुने भएकाले मूर्ति बनाउने काम वैशाखदेखि नै शुरू गर्नुपर्छ। मूर्ति बनाउने काम मौसमी जस्तो देखिए पनि यसको तयारी महिनौ अघिदेखि गर्नुपर्छ। यो वर्ष मात्रै मिश्रले 40 वटा दुर्गा मूर्तिको सेट निर्माण गरिरहेका छन्।
4: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाले। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
5: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
6: हेल्दी हो।

0: हेल्थसँग कहिले गर्दिन सम्झौता किनकि मसँग छ मेरो हेल्दी फ्रेन्ड गुड लाइफ डाइजेस्टिभ बिस्किट.
1: तपाई च्याउहरूको राजा राजा च्याउ खोज्दै हुनुहुन्छ?
2: काठमाडौँको कालीमाटी तरकारी बजारको आफ्नै स्टल नम्बर 16 देशभरका भाटभटेनी बिगमार्ट र अन्य डिपार्टमेन्टल स्टोरहरूका साथै पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका विभिन्न थोक विक्रेताहरूकोमा राजा च्याउ उपलब्ध छ.
1: स्वादिलो, पोसिलो र अर्गानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन.

लोड वॉशिंग मशीन किन्दा 6 केजी सर्फ एक्सेल, टॉप लोड मा 4 केजी र ट्विन टॉप मा 2 केजी सर्फ एक्सेल निशुल्क, एसी किन्दा फ्री इन्स्टलेसन अनि 0% ब्याजमा सजिलो किस्ताको सुविधा, साथै वॉशिंग मशीनमा 4 वर्षको फुल वारेन्टी। गोदरेजसँग भनेदेखि वाउ।

0: पर्वमा सिजीका साना घर आयसी उपकरणहरू किन्दा हरेक दुई हप्तामा हुने भाग्यशाली उपहार कार्यक्रममा सहभागी बनौ। कुनै पनि पाँचवटा उत्पादनको बन्डल उपहार जित्ने मौका पाऊ। साथै बम्परमा जोडी सहित भियतनाम भ्रमण वा मेघौली सेराईको यात्राको मौका पनि। सिजी भरोसा नेपालीको उत्सव दसैँ तिहारको।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। एकातिर नीतिको पुनर्गठन, अर्कोतिर राजनीतिक संस्कारको रूपान्तरण। काङ्ग्रेसको 15 महाधिवेशनमा प्रस्तुत गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनले पार्टीको के गर्ने र कसरी गर्ने भन्ने प्रश्नको उत्तर खोज्ने प्रयास गरेका छन्। भावी चुनावी गठबन्धन त्याग्ने र तल्लो तहलाई अधिकार सम्पन्न बनाउने घोषणा भइरहँदा केन्द्रीय समितिको आकार 297 सदस्य पुर्याएर नेता व्यवस्थापनको पुरानै शैली भने दोहोरिएको छ। सभापति थापाले राजनीतिक प्रतिवेदनको शुरूआत नै काङ्ग्रेसले विगतमा गरेका कमजोरीको समीक्षाबाट शुरू गरेका छन्। पछिल्ला दुई दशकमा काङ्ग्रेस आफ्नो मूल उद्देश्य भन्दा पद र सत्तामुखी बन्दै गएको, गठबन्धन व्यवस्थापन, बागबन्डा, गुटबन्दी र लेनदेनको राजनीतिले पार्टीको नैतिक धरातल कमजोर बनाएको प्रतिवेदनमा स्वीकार गरिएको छ। विकल्पमा थापाले सम्पूर्णत नेपाल सम्मानित नेपालीलाई राजनीतिक दृष्टिकोणको केन्द्रमा समेत राखेका छन्। थापाको प्रतिवेदनको महत्वपूर्ण पक्ष पार्टीभित्रको शक्ति र निर्णय प्रक्रियालाई तल्लो तहसम्म लैजाने प्रस्ताव हो। पार्टीको टिकट वितरणमा केन्द्रको एकाधिकार घटाउँदै सम्बन्धित तहले उम्मेद्वार छनौट गर्ने र पार्टी नेतृत्व चयनमा पनि प्रत्यक्ष मतदानको अवधारणा अघि सारिएको छ। यसअघि उम्मेद्वार तथा नेतृत्व निर्माणका लागि निर्वाचित जनप्रतिनिधिको कामको अनुगमनका लागि र उम्मेद्वार छनौटलाई तथ्य तथा अध्ययनमा आधारित बनाउने जस्ता संरचना समेत राखिएको छ। दुवै प्रतिवेदनमा काङ्ग्रेसको पुरानो सत्ता केन्द्रित कार्यशैलीमाथि प्रश्न उठाइएको छ। शर्माले चुनावबाट प्राप्त जनादेशलाई 5 वर्षसम्म सरकार वा दलले आफू खुसी शासन गर्ने मौन अनुमति मान्न नहुने बताएका छन्। नागरिकले निर्वाचन बीचको अवधिमा पनि सरकार र राजनीतिक दलको निरन्तर मूल्याङ्कन गरिरहेको उनको निष्कर्ष छ। थापाको प्रतिवेदनले पनि काङ्ग्रेसलाई केवल निर्वाचनको समयमा सक्रिय हुने संगठनबाट निरन्तर नागरिकसँग जोडिने राजनीतिक संस्था बनाउनु पर्ने प्रस्ताव गरेको छ। त्यस्तै गठबन्धनलाई निरुत्साहित गर्ने नीति समेत स्पष्ट रूपमा अघि सारिएको छ। काङ्ग्रेसले आफ्नै नीति विचार र संगठनका आधारमा निर्वाचनमा प्रतिस्पर्धा गर्ने र निर्वाचनपछि आवश्यकता अनुसार सहकार्य गर्न सकिने नीति समेत अघि सारेको छ। त्यस्तै विश्वप्रकाश शर्माको प्रतिवेदनले भने काङ्ग्रेसको ऐतिहासिक योगदानलाई अस्वीकार गर्दैन, बरु इतिहासलाई सम्मान गर्दै त्यसको राजनीतिक संस्कारलाई वर्तमान पुस्तासँग जोड्नुपर्ने तर्क गर्दछ। काङ्ग्रेस लोकतान्त्रिक संघर्ष, नागरिक स्वतन्त्रता, मानव अधिकार, प्रेस स्वतन्त्रता, समावेशिता र सामाजिक न्यायको आन्दोलनसँग जोडिएको पार्टी भएकाले त्यसको इतिहासलाई वर्तमान कार्यशैलीसँग प्रमाणित गर्नुपर्ने शर्माले उल्लेख गरेका छन्। शर्माको प्रतिवेदनमा बीपी कोइरालाको विरासतलाई पनि नयाँ ढंगले व्याख्या गरिएको छ। काङ्ग्रेसले बीपीको नाम दोहोर्याएर मात्र बीपीको विचार बोकेको प्रमाणित नहुने र उनको विचारलाई नयाँ पुस्ताको आकांक्षासँग जोड्नुपर्ने सन्देश समेत प्रतिवेदनमा उल्लेख गरिएको छ। उपसभापति विश्वप्रकाश शर्माका अनुसार लोकतन्त्रले निश्चय नै बहुमतको शासन भन्छ, तर लोकतान्त्रिक संस्कृतिले केवल एउटा अधना नागरिकले माइतीघर मण्डलामा उभिएर मलाई अन्याय भयो सरकार भन्ने प्लेकार्ड देखाउँदा राज्यले सुनेको सुनेन त्यो हेर्छ। परम्परागत परिभाषामा लोकतन्त्र भन्नु बोल्ने अधिकार थियो। आजको समयमा बोलेको सुनियो कि सुनिएन, सुनवाई भयो कि भएन, लोकतन्त्रको परीक्षण अब यसरी हुन्छ। त्यस्तै सभापति गगन थापाका अनुसार हामी बीपीको हलो जोतिरहेको किसानको ऐतिहासिक प्रतीकलाई आत्मसात गर्दै आज हातमा पासपोर्ट बोकेर उभिएको वा देशभित्रै अवसर खोजिरहेको युवाको यथार्थलाई आर्थिक विकास नीतिको केन्द्रबिन्दुमा राखेका छौं, सभापति गगन थापाले भनेका छन्। काङ्ग्रेसमा सुधारको छनक, नेता व्यवस्थापनको तनाव शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छ।
3: बीपीकै लाइनमा फर्किए गगन शीर्षकमा मध्याह राष्ट्रिय दैनिक खबर लेख्छ। राष्ट्रियता, लोकतन्त्र र समाजवाद कंग्रेसको वैचारिक आधार हो, नेपाली कंग्रेसका सभापति गगन थापाले आफ्नो प्रतिवेदनमा भनेका छन्। मूल्यमा

0: 2023 वाम राजनीतिमा प्रवेश र मेची विद्यार्थी युनियनको अध्यक्ष बनेका थिए भने 2025 कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेका थिए। त्यस्तै 2026 देखि 2046 सम्ममा पञ्चायतकालमा 5 पटक गरी 7 वर्ष जेल जीवन समेत खनालले बिताएका छन्। 77 वर्षका झलनाथको अझै राजनीतिक तृष्णा शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
1: जेन्जी आन्दोलनका क्रममा भएका गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका र दर्ता भएका फौजदारी मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइएको छ। सोमबार बसेको मन्त्री परिषदले पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय पठाउने निर्णय गरेको छ। यो सँगै मुद्दा फिर्ताको प्रक्रिया अघि बढेको हो। सरकारी अभिलेख अनुसार 33 जिल्लामा 1,887 जना विरूद्ध 445 वटा मुद्दा विचाराधीन छ। तीमध्ये केही प्रतिवादी फरार छन् भने केही थुनामा छन्, केही धरौटी तथा तारिखमा छुटेका छन्। राजनीतिक विरोधमा सहभागी भएकै कारण फौजदारी अभियोजन नगरिने भन्ने जेन्जी सँगको सम्झौतामा टेकेर मुद्दा फिर्ता लिने प्रक्रिया अघि बढाइएको हो। पूर्व न्यायाधीश बाबुराम रेग्मीको अध्यक्षतामा गठित समितिले ती मुद्दाको प्रकृति अध्ययन गरी फिर्ता गर्न मिल्ने र नमिल्ने मुद्दा छुट्याएर सरकारलाई प्रतिवेदन बुझाएको छ। अघि बढ्यो मुद्दा फिर्ता लिने प्रक्रिया शीर्षकमा मध्याह्न दैनिकमा यो खबर छापिएको हो।
0: भोटेकोशी र त्रिशुली बाढीमा परि बेपत्ता भएका आफन्त कोरिरहेका परिवारका लागि सोमबारको सरकारी निर्णय पीडादायी बनेको छ। हजारौं नागरिक अझै सम्पर्कविहीन रहेकै अवस्थामा सरकारले अत्यावश्यक भए खोज तथा उद्धार कार्य हाललाई स्थगन गरेपछि आफन्तहरू पीडामा परेका छन्। प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षतामा सोमबार बसेको विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषदको 21 बैठकले अब पुनर्निर्माण र पुनर्स्थापनामा केन्द्रित हुने निर्णय गरेको हो। जिल्ला सुरक्षा समिति, जिल्ला विपद व्यवस्थापन समिति र अधिकरणको कार्यकारी समितिको सिफारिश तथा स्थलगत अवलोकनका आधारमा यस्तो निर्णय गरिएको बैठकले जनाएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले हजारौं घर, मानिस र अरबौंको भौतिक संरचना बगाएको छ। शहरी विकास तथा भवन निर्माण विभाग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदन अनुसार बाढीका कारण 5 जिल्लाका 7,570 निजी घर पूर्ण रूपमा क्षतिग्रस्त भए। 8,317 घर परिवारका करिब 33,000 नागरिक विस्थापित भएका छन्। सबैभन्दा बढी क्षति रसुवामा भएको छ, जहाँ 1,500 घर र नुवाकोटमा 1,472 घरमा क्षति भएको छ। तादिङ लगायत तटीय क्षेत्र पनि प्रभावित भएका छन्। प्राधिकरणको पछिल्लो विवरण अनुसार 1,456 जनाको शव फेला परेको छ भने 5,500 भन्दा बढी मानिस अझै बेपत्ता छन्। 13,000 भन्दा बढी नागरिकको जीवितै उद्धार गरिएको छ। यसअघि असोज 14 गते गृहमन्त्री सुदन गुरुङको अध्यक्षतामा बसेको कार्यकारी समितिको 37 बैठकले अत्यावश्यक स्थानमा खोजी जारी राख्दै पुनर्स्थापनालाई प्राथमिकता दिने निर्णय गरेको थियो। सुरक्षा निकायले प्रभावित क्षेत्रबाट अब कसैलाई जीवित उद्धार गर्ने सम्भावना 99.99% नरहेको समेत जानकारी दिएका थिए। भदौ 10 गतेदेखि परिचालित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोलीको प्रयासको समीक्षा समेत गरिएको थियो। निर्णय अनुसार अति संवेदनशील र अत्यावश्यक स्थान बाहेक अन्य क्षेत्रमा नियमित उद्धारको सट्टा शव तथा संरचनाको पुनर्प्राप्ति कार्य समेत अघि बढाइनेछ। 5,500 बेपत्ता रहेकै बेला सरकारले खोज तथा उद्धार स्थगन गरेपछि परिवारजनमा अन्योल बढेको छ। यसले सरकारप्रति जवाफदेताको प्रश्न उठाएको छ। भोटेकोशी बाढी खोज तथा उद्धार स्थगन शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छापिएको छ।
1: नदी किनारका सड़कको डिजाइन परिवर्तन गर्न सुझाव शीर्षकमा गोर्खापत्र खबर लेख्छ। नदी किनारबाट कम्तीमा 100 मिटरको दूरी कायम गरेर मात्र सड़कको पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय वातावरणीय मान्यता छ। नेपालमा भने यसको ठिक विपरीत प्राय नदी खोलाको किनारै किनार सड़क निर्माण गर्ने प्रचलन छ, जसले गर्दा नदी किनारका राजमार्ग र सड़क संकटमा परेका छन्। पूर्वाधार विकास मन्त्रालयका सहसचिव तथा प्रवक्ता उमेश बिन्दु श्रेष्ठले नदी खोला र जलाशय क्षेत्रबाट कम्ती 100 मिटरको दूरीमा मात्र सड़क पूर्वाधार निर्माण गर्नुपर्ने अन्तर्राष्ट्रिय मान्यता रहे पनि नेपालका सन्दर्भमा विभिन्न परिस्थितिजन्य कारणले राजमार्ग र सड़क नदी किनारमा जग हालेर निर्माण गर्नुपर्ने अवस्था रहेको बताउनुभयो। उहाँले नदीको प्राकृतिक बहावलाई नियन्त्रण गरी निर्माण गरिएका सबै सड़क संरचनालाई सार्न सम्भव नभए पनि नदीले वर्षेनी कटान गरिरहेका क्षेत्रलाई पहिचान गरी सो ठाउँको समस्या समाधानका लागि छोटा सुरुङ मार्ग निर्माण गर्नुपर्ने सुझाव दिँदै अबका दिनमा सड़क पूर्वाधार निर्माण गर्दा क्षतिबाट जोगिन